0: प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार। हैन, भोक लागेको छैन तिमीहरूलाई?
5: भोक त लागेछ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन पनि चित्त बुझाउन त होला नि।
6: त के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ।
7: काठमाडौँ जिल्ला अदालतले इभिडिङ प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता तथा पूर्व मन्त्री विक्रम पाण्डे सहित 11 जनालाई थरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले विक्रम पाण्डेसँग 4 लाख रुपियाँ थरौटी माग गरेको छ। त्यस्तै प्रकाश ढुङ्गाना र सञ्जय भट्टसँग जनही 10 लाख रुपियाँ थरौटी लिएर छाड्न आदेश दिएको छ।
8: UN Women Asia Pacific Transform Care Investment Asia Pacific ले दक्षिण एसिया भर हेरचाह जन्य अर्थतन्त्र मार्फत 10 करोड महिला तथा किशोरीलाई रोजगारी सिर्जना गर्न सकिने दावी गरेको छ। हालै काठमाडौँमा सम्पन्न एसिया पेसिफिक राष्ट्रहरू बीचको 2 दिने मन्त्रीस्तरीय संवादमा यस्तो सहमति जुटेको हो।
7: तनहुँको देवघाट गाउँपालिका 4 निर्माण हुन लागेको 126 मेगावाट क्षमताको तल्लो सेती जल विद्युत आयोजनाको प्रवेश सुरुङ निर्माण कार्य सुरु भएको छ। नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहु हाइड्रो पावर लिमिटेडले सुरुङ निर्माणका लागि आरके हाइड्रो इन्जिनियरिङ एण्ड एसोसिएट्स प्राइभेट लिमिटेड काठमाडौँसँग ठेक्का सम्झौता गरेको हो।
8: मध्य प्रदेशका 8 जिल्ला र डुल्पा जिल्ला हालसम्म पनि साक्षर घोषणा हुन नसक्दा नेपालको पूर्ण साक्षर हुने लक्ष्य पूरा हुन सकेको छैन। नेपालका 77 जिल्ला मध्ये 68 साक्षर घोषणा भइसकेका छन् र डोल्पा पनि यसै आर्थिक वर्षमा साक्षर घोषणा गरिने तर्खरमा छ। तर शिक्षामा न्यून लगानी भएको मध्य प्रदेशका जिल्लाहरूलाई साक्षर घोषणा गरिहाल्न त्यति सजिलो भने छैन।
7: अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष 81-82 को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन पेश गरेको छ। सतर्कता केन्द्रका सचिव सुरज कुमार वैद्यले अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राई समक्ष प्रतिवेदन हस्तान्तरण गर्नु भएको हो।
8: सरकारको नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा प्रथम महाधिवेशनको पूर्व सन्ध्यामा छ। प्रतिनिधि सभाका 182 सीट सहित पहिलो दल बनेको रासोपाको पहिलो महाधिवेशन असार 7-9 चितवनमा गर्ने निर्णय गरेको हो।
7: अब शेयर बजार निरन्तर ओह्रालो लाग्ने क्रम जारी छ। अघिल्लो दिन बुधबार 4.15 अङ्कले घटेको नेप्से परिसूचक बिहिबार 10.07 अङ्कले घटेर 2730.17 अडिएको छ। त्यसअघि मंगलबार परिसूचक 39.44 अङ्कले घटेर 2744.40 पुगेको थियो। बिहिबार 337 स्क्रिप्सको खरिद बिक्री भएको छ। यस दिन 79,58,752 किता सेयर 3,29,02,44,000 रुपियाँमा कारोबार भएका छन्।
9: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: ओहो ल ल ल क्यामेराम्यान खसेछ, हैट तेरीका हात खुट्टा दुवै भाचे जस्तो छ। ल होस पनि छैन, ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
2: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्ति हाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्याप्पिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
1: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
0: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
3: तपाईँ सुन्दर हुनुहुन्छ नेपाली खबर।
4: अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी जिनपिङ बीच बेजिङको ग्रेट हल अफ दि पिपुलमा बहुप्रतीक्षित शिखर वार्ता भएको छ। भेटका क्रममा ट्रम्पले चिनिया राष्ट्रपति सीको खुलेर प्रशंसा गरेका छन्। उनले सीलाई एक महान नेताको संज्ञा दिँदै आफू उनको साथी हुन पाउनुलाई सम्मानको विषय भएको समेत बताएका छन्। त्यस्तै ट्रम्पले सीको पनि खुलेर प्रशंसा गर्दै भनेका छन्, तपाईसँग हुनु सम्मानको कुरा हो, तपाईँको साथी हुन पनि सम्मानको कुरा भएको उनले बताएका छन्।
5: अब खेल र खेलाडीका खबर। साई तेजा मुका मल्लाको शानदार शतकका बावजुद स्कटल्याण्डले क्रिकेट विश्वकप लिग दुईमा बिहिबार निकट प्रतिद्वन्दी अमेरिकालाई 2 रनले पराजित गरेको छ। डकवर्थ लुइस पद्धतिका आधारमा स्कटल्याण्ड जित हात पारेपछि अमेरिकालाई उछिन्दै लिग दुईको शीर्ष स्थानमा पुगेको छ।
4: अब कला तथा मनोरञ्जन। चलचित्र महलमा एकमुठी बादल प्रदर्शनमा आएको छ। शुक्रबार प्रदर्शन अन्तर्गत आजदेखि यो चलचित्र प्रदर्शनमा आएको हो। सहारा शर्मा निर्देशित यो चलचित्रको बुधबार काठमाडौँ स्थित बिग मुभिजमा प्रिमियर गरिएको थियो। प्रिमियरमा अभिनेत्री आचल शर्माको रातो ग्राउन्ड र लामो घुम्टुमा बेहुली चाहिँ सजिएर उपस्थित हुनुभएको थियो। महिला नौमती बाजा समूहको प्रस्तुति सहित कार्यक्रम शुरू गरिएको थियो।
5: अब विचार विश्लेषणको पालो। नागरिक मैत्री बन्न नसकेको अदालत प्रशासन शीर्षकमा रोशन आउजीको विचार कान्तिपुर दैनिकमा छापिएको छ। आज आवश्यकता केवल कानूनी सुधारको मात्र होइन, न्यायिक संस्कृतिमा संवेदनशीलता, उत्तरदायित्व र सार्वजनिक हितप्रतिको सम्मानको विकास गर्ने पनि हो। जबसम्म सार्वजनिक सरोकारको विषय अदालतमा दर्ता गर्न खोज्ने नागरिकले युद्ध जिते झैं अनुभव गर्नुपर्ने अवस्था रहन्छ, तबसम्म न्यायमा पहुँचको संवैधानिक आदर्श पूर्ण रूपमा साकार भएको मान्न सकिँदैन। लोकतन्त्रमा अदालत अन्तिम आशा हो, त्यसैले अदालतसम्म पुग्ने बाटो सहज, सम्मानजनक र न्यायचित हुनुपर्छ। सार्वजनिक सरोकारका विषयमा उठ्ने प्रत्येक आवाजलाई प्रशासनिक अवरोधले होइन, संवैधानिक उत्तरदायित्वको भावनाले स्वागत गर्न सक्नु पर्दछ।
4: त्यस्तै बजेटको बाचा स्वास्थ्यमा आशा शीर्षकमा अन्नपूर्ण पोस्टमा ज्ञानेन्द्र खलेले लेख्नु भएको छ। बालिन शाह नेतृत्वको सरकारको 18 बुँदे राष्ट्रिय प्रतिबद्धतामा 2088 सालसम्म स्वास्थ्य क्षेत्रको बजेटलाई राष्ट्रिय बजेटको 8% पुर्याउने घोषणा समावेश छ। सरकारले यसलाई प्रमुख दलका घोषणा पत्रका साझा प्रतिबद्धताको अभिसरणका रूपमा प्रस्तुत गरेको छ। स्वास्थ्य संस्थामा औषधि, प्रभावकारी स्वास्थ्य बीमा, आपतकालीन प्रसूति सेवा, नजिकै उपलब्ध डायलाइसिस र बिरामी पर्दा परिवारलाई आर्थिक विनाशबाट जोगाउने सुरक्षा दिनुपर्छ।
5: हस् त, नेपाली खबर अहिलेलाई यति नै। अब यसपछि पत्रकार खेमबमका साथ नेपाली बहस सुन्न सक्नुहुन्छ।

0: पानी पर्दा हावाहुरी चल्दा हुस्सो लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
1: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी, मोबाइल 9849664977 र 9820235212। कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
2: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
3: शल्य चिकित्सा, पेट, छाती, सुगर, थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
2: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
3: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
2: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
3: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
0: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0564937738, मोबाइल 9855588002।
4: इस समय सूचक का साथ
5: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितौन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी, संपर्क 0556 5563 5550 7770 61 र 9855 5570 53।
6: 24 घंटा इमरजेंसी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हॉस्पिटल प्राली, बाल मंदिर रोड भरतपुर 10 स्थित भवन, फोन 0556 4940 4980 98550 26440।
7: इट्स 6 o'clock, अहिले 6 बजे को छ।
8: स्वदेश FM 93.2 MHz।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईँलाई साथी सम्झना महर्जनसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेसन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 1 गते शुक्रबार, सन् 2026 मे 15 तारिक जेठ कृष्ण पक्षको त्रयोदशी उपरान्त चतुर्दशी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: प्रतिपक्षको विरोधका बीच नीति तथा कार्यक्रम पारित, सभामुखले प्रधानमन्त्रीलाई रुलिङ नगरेकोमा आलोचना, बजेट मार्फत आर्थिक चुनौती चिर्ने र थिति बसाल्ने अर्थमन्त्रीको प्रतिबद्धता।
0: पूर्व गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन, छानबिन आयोगले माग्यो उच्च पदस्थको सम्पत्ति विवरण।
1: किसानले चाहे जति रासायनिक मल पुर्याउन सरकारलाई सधैँ धौधौ, जैविक तथा प्राङ्गारिक मलमा अनुदान दिनु सकारात्मक रहेको अभियन्ताको भनाई।
4: जैविक मललाई प्रवर्धन गर्ने, जैविक खेतीलाई प्रवर्धन गर्ने, बायोमासहरूलाई प्रयोग गरेर मलहरू बनाउने, होइन, अब यो हिसाबले हामीले गरेको पहिरोले काहीँ न काहीँ काम गर्दैछ कि पनि भन्ने ठाउँमा हामी पुग्न सक्छौँ।
0: बेजिङमा सी र ट्रम्प बीच बहुप्रतीक्षित वार्ता, द्वन्द्व होइन साझेदार बनेर अघि बढ्नु पर्नेमा जोड।
1: र आइपिएल क्रिकेटमा पन्जाबको लगातार पाँचौं हार, मुम्बई 6 विकेटले विजयी।
5: 20-30 वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब 30 वर्ष चाहिँ कति बाँच्ने, अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
6: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भरङ चढ्न पनि गाह्रो हुने, अनि हस्पिटल गएको डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो, अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेछ।
2: आयुर्वेद सेवा प्राली लाइन चौक नारगढ़, फोन 0556-595-174, मोबाइल 98-550-50-934।
7: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
8: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
7: साथमा ब्लड सुगर, क्रिएटिनिन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
8: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 0556-493-580, मोबाइल 98-550-26-440। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
9: निको चिल्ड्रेन हस्पिटल प्राली, भरतपुर 10 चितवन।
8: अस्पतालमा उपलब्ध सेवाहरू, बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
9: 24 घन्टा इमर्जेन्सी सेवा,
8: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयु र नवजात शिशु उपचार कक्ष एनआईसीयु सेवा,
9: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
8: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
9: जनरल डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
8: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
9: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा,
8: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
9: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
8: भेन्टिलेटर सेवा,
9: होल बडी चेकअप जाँचको सुविधा
8: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
9: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, सीएमसी अगाडि, भरतपुर 10 चितवन। फोन 0556-188-353।
0: आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा छलफल चल्दा प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित भएको विषयमा विपक्षी दलहरूले चर्को आलोचना गरे। संसद बैठकमा उपस्थितिका लागि प्रधानमन्त्रीलाई सभामुखले रुलिङ गर्नुपर्ने माग समेत उनीहरूले जोडतोडका साथ उठाए, तर न रुलिङ भयो न प्रधानमन्त्री शाह नै बैठकमा जानुभयो। प्रधानमन्त्री शाहको अनुपस्थिति लिएर विपक्षी दलहरूले सदनमा गरेको अवरोध र बहिष्कारका बीच सरकारको नीति तथा कार्यक्रम हिजो पारित भएको छ। संसद बैठकमा उठेका प्रश्नको जवाफ भने प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री सोनिम वाग्लेले दिनुभएको थियो। नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुन र सांसदका प्रश्नको जवाफ दिन उहाँलाई प्रधानमन्त्री शाहले मङ्गलबार नै जिम्मेवार दिनुभएको थियो। संसदीय अभ्यासका जानकारहरू प्रधानमन्त्री संसदमा आएर नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी नहुँदा र जवाफ नदिँदा संसदीय व्यवस्थाको अवमूल्यन हुने भएकाले सभामुखले रुलिङ गर्नुपर्ने बताउँछन्। सभामुखले आफ्नो पदीय भूमिका अनुसार काम गरेर संसदीय अभ्यासलाई अगाडि बढाउनु पर्ने उनीहरूको भनाइ छ। सदनमा प्रश्न उठेपछि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेका विगतका दृष्टान्त थुप्रै छन्, सभामुखको रुलिङ बाध्यकारी हुन्छ, रुलिङ संसदीय सर्वोच्चता कायम राख्दै सरकारलाई संसदप्रति उत्तरदायी बनाउने औजार रहेको खबर आजको कान्तिपुरले लेखेको छ। सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम हिजो संघीय संसदका दुवै सदनबाट पारित भएको छ। विपक्षी दलहरूको अवरोध तथा बहिष्कार बीच प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम पारित भएको हो। प्रतिनिधि सभामा नीति तथा कार्यक्रमको छलफलदेखि जवाफ दिनका लागि प्रधानमन्त्री शाह आउनुपर्ने विपक्षी दलहरूको माग थियो, तर प्रधानमन्त्री शाह न छलफलमा सहभागी हुनुभयो न सांसदले उठाएको प्रश्नको जवाफ दिन संसद पुग्नुभयो। प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन अर्थमन्त्री सोनिम वाग्ले रोस्टममा उक्लिँदा विपक्षी दलहरूले सीट पाटो उभिएर विरोध जनाएका थिए।
1: सरकारले सुशासन, आर्थिक वृद्धि र गुणस्तरीय सेवालाई केन्द्रमा राखेर आगामी बजेट ल्याउने उद्घोष गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले हिजो संसदको दुवै सदनमा आगामी आर्थिक वर्ष 2083-84 बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै विद्यमान आर्थिक चुनौती चिर्ने र थिति बसाल्ने बजेट ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। सुशासन र न्याय, रोजगारमूलक आर्थिक वृद्धि तथा गुणस्तरीय सार्वजनिक सेवा र समान अवसरलाई केन्द्रमा राख्दै बजेट निर्माणको क्रममा हामी छौं, अर्थमन्त्रीले भन्नुभयो। नेपालको संविधान लोकतान्त्रिक मूल्य मान्यता र असल शासनका मूल आदर्शप्रति अविचल रहँदै थिति बसाल्ने संकल्पसहित नीतिगत स्थायित्व, संस्थागत सुदृढीकरण र परिणाममुखी शासन प्रणाली स्थापित गर्ने दिशातर्फ वर्तमान सरकार अघि बढेको छ। अर्थमन्त्रीले संसदमा सुशासन, अर्थतन्त्रको पुनर्संरचना, एकीकृत पूर्वाधार, मध्यम वर्गको विस्तार र सौम्य शक्तिको सुदृढीकरणलाई समेटेर बजेटका मुख्य पाँच सिद्धान्त प्रस्तुत गर्नुभएको छ। उहाँले आगामी बजेट नागरिकको समय, श्रम र लागत बचत हुने गरी द्रुत एवं विश्वसनीय सार्वजनिक सेवा सुनिश्चित गर्ने दिशामा केन्द्रित हुने बताउनुभयो। नयाँ पत्रिकामा खबर छ।
0: सरकारले पूर्व गृहमन्त्री सुधन गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ। मन्त्री परिषदको बैठक 28 गतिको बैठकले उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको अध्यक्षतामा 3 सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो। समितिको सदस्यहरूमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युत मणि न्यौपाने हुनुहुन्छ। समितिलाई प्रतिनिधि सभा सदस्य समेत रहेका पूर्व गृहमन्त्री गुरुङका सम्बन्धमा सार्वजनिक रूपमा उठेका विषयमा सत्य तथ्य अध्ययन तथा छानबिन गरी सरकार समक्ष राय सुझाव सहित 15 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिएको छ। विवादित व्यापारी दीपक भट्टसँग सेयर लगानी लगायतका विषयमा नागरिक स्तरबाट प्रश्न उठेपछि गुरुङले वैशाख 9 गते राजीनामा दिनुभएको थियो।
1: गठन भएको एक महिनापछि सम्पत्ति छानबिन आयोगले काम थालेको छ। राजनीतिक र प्रशासनिक पदाधिकारीसँग परिवारका सदस्य समेतको नाममा स्वदेशदेखि विदेशसम्म रहेको सम्पत्तिको विवरण मागेर छानबिन प्रक्रियामा प्रवेश गरेको हो। पालिका अध्यक्षदेखि प्रधानमन्त्रीसम्म, उपसचिव र योभन्दा उच्च पदका कर्मचारीदेखि उच्च पदस्थका पीएसम्म सार्वजनिक पदमा रहेका वा पदबाट सेवानिवृत्त भएका वा हटिसकेका गरी 16 समूह बनाएर आयोगमा आफै वा आफ्नो प्रतिनिधि हुलाक मार्फत वा आयोगको इमेल ठेगानामा सम्पत्ति विवरण दाखिला गर्न भनेको छ। पहिलो चरण अन्तर्गत पदाधिकारीहरूलाई सम्पत्ति विवरण पेश गर्न भनेको, आयोगले उनीहरूको सम्पत्ति बारे उजुरी दिन पनि सार्वजनिक आह्वान गरेको छ।
0: काया कैरनमा नीति तथा कार्यक्रममा समेटिएका कृषि क्षेत्रका विषय बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नु होला।
7: माडीको धार्मिक पर्यटन प्रबन्धनका निम्ति शनि जयन्ती पर्वको अवसर पारी शनिधाम सगौरव प्रस्तुत गर्दछ।
8: 11 शनि जयन्ती उत्सव, विविध सांस्कृतिक कार्यक्रम, रमाइलो मेला, साथमा नगर स्तरीय भजन र दुनाट

0: कार्यक्रमको मुख्य आकर्षण चर्चित लोकदोहोरी एवं भजन गायक प्रकाश पराजुलीको भजन र लोकदोहोरी प्रस्तुति।
1: मिति ज्येष्ठ 2 गते शनिबार शनि जयन्तीको दिन।
0: शनि धाम दर्शन गरौँ, शनि जयन्ती उत्सवमा सहभागी बनौँ र सफल पारौँ।
2: हेलो आयन, के छ?
3: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर हाम्रो नेपालमा?
2: हजुर, माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
3: भिडियो अन गर न यार।
2: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
3: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
1: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0556 10 40 र 9852 0 28 40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
4: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइन्डलाई। टेकमाइन्डलाई
5: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
6: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
7: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
8: नारायणी होटल एन्ड रेस्टुरेन्ट, स्वदेश एफएम सँगै बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना स्याङ्जाली। सम्पर्क 97-45-23-91-63।
1: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
0: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98-042-21-343 र 98-184-29-230।
9: सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रतिपक्षका विरोधका बीच नीति तथा कार्यक्रम पारित, सभामुखले प्रधानमन्त्रीलाई रुलिङ नगरेकोमा आलोचना, बजेट मार्फत आर्थिक चुनौती चिर्ने र थिति बसाल्ने अर्थमन्त्रीको प्रतिबद्धता, पूर्व गृहमन्त्री सुदन गुरुङमाथि छानबिन गर्न समिति गठन, छानबिन आयोगले माग्यो उच्च पदस्थसँग सम्पत्ति विवरण लगायतका खबर प्रस्तुत गर्यौँ।
10: अब बाँकी प्रसंग। किसानका लागि अब खेतीको मुख्य सिजन सुरु भइसकेको छ। यो बेला रासायनिक मलको माग र विषय जोड जोडका साथ उठ्ने गर्छ। तर सरकारले किसानको माग अनुसार रासायनिक मल पुर्याउन सक्दैन, यो विगतदेखिको मुख्य समस्या हो। सरकारले सोमबार ल्याएको नीति तथा कार्यक्रमले जैविक तथा प्राङ्गारिक मललाई प्राथमिकता दिएको छ। जैविक तथा प्राङ्गारिक मलमा अनुदानको व्यवस्था नीति तथा कार्यक्रममा समेटिएको छ। यसलाई सरकारवाला र कृषिका अभियन्ताहरूले सकारात्मक रूपमा लिएका छन्। थप जानकारी सहित साथी मदन पौड्याल।
11: खेती लगाउने बेला किसानले माग अनुसार रासायनिक मल नपाएको विगतमा मात्रै होइन, यसपालि पनि पाउन सक्ने अवस्था छैन। सरकारलाई रासायनिक मलको व्यवस्थापन गर्न र माग अनुसार पुर्याउन सधैँ हम्मे हम्मे पर्छ। यसपालि रासायनिक मल फालाफाल भयो भन्ने अवस्था अहिलेसम्म सुनिएको छैन। त्यसमाथि अन्तर्राष्ट्रिय बजारमा भर पर्नुपर्ने बाध्यताले सधैँ सङ्कट हुन्छ। यसपालि सरकारले नीति तथा कार्यक्रम मार्फत जैविक तथा प्राङ्गारिक मलमा अनुदान दिने विषयलाई समेटेको छ। आफूहरूले विगतदेखि नै उठाउँदै आएको विषय बल्ल प्राथमिकतामा पर्यो भन्नुहुन्छ किसान एवं खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी।
12: पहिला चाहिँ के भन्छ रासायनिक मललाई प्रवर्धन गर्ने कुरा र जैविकलाई प्रवर्धन गर्ने कुरा दोस्रोमा आउँथ्यो। यो गएको 30-40 वर्षदेखि हामीले त्यो निहालिरहेछौँ होइन। तर अहिले आउँदा चाहिँ जैविक अहिले पहिलो प्राथमिकतामा आयो जस्तो छ। जैविक मललाई प्रवर्धन गर्ने, जैविक खेतीलाई प्रवर्धन गर्ने, बायोमासहरूलाई प्रयोग गरेर मलहरू बनाउने होइन। अब यो हिसाबले हामीले गरेको पैरवीले काहीँ न काहीँ काम गर्दैछ कि पनि भन्ने ठाउँमा हामी पुग्न सक्छौँ।
11: यसो भन्दै गर्दा विगतमा उत्पादन बढाउन रासायनिक मल प्रयोग गर्दै आएका धेरै जसो किसानले तत्कालै जैविक वा प्राङ्गारिक खेती पद्धति अपनाउन तर्फ लाग्ने अवस्था पनि छैन। एकाएक जैविक खेतीमा जाँदा उत्पादन घट्न सक्ने किसानको चासो र चिन्ता पनि छ। कतिपयले व्यावसायिक खेती गर्दै आएका छन्। यस्तो अवस्थामा उत्पादन घट्न नदिने गरी कसरी अगाडि जान सकिएला त? फेरि खाद्यका लागि कृषि अभियानका संयोजक अधिकारी,
12: जहाँ जुन किसानहरूले प्रयोग गर्दै आउनु भएको छ उहाँहरूले आजको भोलि नै रासायनिक मल छोडिहाल्नुहोस् भन्न सकिँदैन होइन। त्यसैले यो चाहिँ एउटा संक्रमण कालको योजना बनाएर रासायनिक पदार्थलाई घटाउँदै जाने र प्राङ्गारिक पदार्थलाई बढाउँदै जाने खालको रणनीति नै सुरक्षित बाटो हो होइन। हामीले हाम्रो भनाइ पनि त्यही नै हो। हामी आजको आजै यो रसायनलाई बन्द गर्नुपर्छ पनि भन्दैनौँ, हामीले भनिराखेका पनि छैनौँ। र त्यो जसले रसायन खाइरहेको माटोलाई बिस्तार त्यसमा प्राङ्गारिक पदार्थहरू बढाउँदै जाने कुरातर्फका कार्यक्रमहरू जानु पर्यो।
11: सरकारले नीति तथा कार्यक्रममा कृषि, पशुपालन, वन क्षेत्रलाई आधुनिक तथा उद्यमशील बनाउने उद्देश्य राखेको छ। खाद्यान्नमा आत्मनिर्भरताको नारा पनि छुटेको छैन। ग्रामीण अर्थतन्त्रको पुनर्जीवन, कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन, मुख्य कृषि बालीको न्यूनतम समर्थन मूल्य, जैविक तथा प्राङ्गारिक मलमा अनुदान, रैथाने बाली संरक्षण लगायत प्राथमिकतामा छन्। जैविक

0: नीति तथा कार्यक्रममा समेटिएका कृषि क्षेत्रका विषयबारे खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी सँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ।
1: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पुरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सडक काठमाडौँ।
0: विदेशमा रहेका नेपाली कूटनीतिक नियोग पुनर्संरचना तथा चीन सहितका देशमा रिक्त राजदूत नियुक्तिमा विलम्ब देखिएको छ। सुशासनका 100 बुदामा कूटनीतिक नियोगको पुनर्संरचना उल्लेख छैन। सरकारको नीति तथा कार्यक्रममा पनि यसबारे केही लेखिएको छैन। परराष्ट्र मन्त्रालयले पनि यसमा तयारी गरेको छैन। नेपालको 183 देशसँग कूटनीतिक सम्बन्ध स्थापना भएको छ। विदेशमा नेपालको 34 दूतावास, 3 संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नियोग समेत तथा श्रमिक र आर्थिक मामिला हेर्ने 10 महावाणिज्य दूतावासन सबै कूटनीतिक नियोगमा 238 कर्मचारीको दरबन्दी छ। केपी शर्मा ओली प्रधानमन्त्री र डाक्टर आरजू राणा देउबा परराष्ट्र मन्त्री हुँदा सहसचिवदेखि सवारी चालकसम्म गरी 107 दरबन्दी थपिएको थियो। परराष्ट्रले आवश्यकता अनुसार थपिएको जिकिर गर्दै आएको छ भने अर्थ मन्त्रालयका अधिकारीहरूले भने परराष्ट्र मन्त्रीको व्यक्तिगत रुचि पूरा गर्न दरबन्दी थपिएको टिप्पणी गर्दै आएका छन्। नयाँ पत्रिकामा खबर छ।
1: नेपाल इन्भेस्टमेन्ट मेगा बैंक एनआइएमबीका प्रमुख कार्यकारी अधिकृत सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ परेसँगै बैंकको धितो अधिकारका विषय विवाद र बहस सुरु भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले स्मार्ट टेलिकमको सम्पत्ति लिलामी र बिक्री प्रक्रियालाई लिएर पाण्डेलाई पक्राउ गरेको हो। त्यसै नेपालको बैंकिङ दूरसञ्चार र नियामकीय संरचनालाई एकसाथ हल्लाइदिएको छ। धितो अधिकारको विषय र विवाद सतहमा आएको छ। यसबाट बैंकिङ क्षेत्रलाई लगानीको सुरक्षा गर्ने सहितका विषयमा चुनौती मात्र देखिएको छैन, यस क्षेत्र एक प्रकारले आतंकित बन्न पुगेको छ। नागरिकमा खबर छ।
0: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बिरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
4: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
3: हाम्रा सेवाहरू
4: ओपिडी सेवा,
3: विशेषज्ञ ओपिडी सेवा,
4: निशुल्क औषधि वितरण,
3: सशुल्क फार्मेसी सेवा,
4: फिजियोथेरापी सेवा,
3: अकुपंचर सेवा,
4: योग परामर्श सेवा,
3: क्रियाकल्प सेवा,
4: पूर्व कर्म पंचकर्म सेवा,
3: छार सूत्र सेवा,
4: जलौका सेवा,
3: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
4: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
3: विस्तृत जानकारीका लागि
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरी गाउँ काठमाडौँ, फोन नम्बर 01-4110-696-9854-2460।
5: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम।
6: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
7: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
6: बालबालिकालाई उचित शिक्षा संस्कार।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। उमेरले 76 टेकिसकिन्, लेखपढ गर्न जान्दिनन्, कान राम्रोसँग नसुनेपछि जो कोही उनीसँग बोल्न पनि झर्को मान्छन्, तर पनि उनी भेट हुने जतिलाई आफ्नो दुःख बिसाउन छाड्दिनन्। एकै सासमा देशको न्याय प्रणालीले दिएको हैरानी पोखिहाल्छिन्। मेरो छोरालाई कुटी कुटी मारे, अदालतले पनि न्याय दिएन, यति

0: निसक्दा उनी भक्का निन्छिन्। नयाँ प्रधान न्यायाधीश सिफारिसको रन्कोले तातिएको सर्वोच्च अदालतले तोकेको पेशी भ्याउन विष्णु कुमारी पाण्डे गएको सोमबार पोखरादेखि काठमाडौँ आउनु भएको थियो। अदालतले त्यो दिन पनि पुरानै जवाफ दियो, तपाईँको पेशी सर्यो, अर्को जेठ बिसमा आउनु। उहाँसँग पोखरादेखि काठमाडौँ आउजाउ गर्न अनि होटलमा बस्न पैसा छैन। सरसापट लिएको पैसा अदालत धाउँदा धाउँदै सकिसक्यो। अब त कानमा लगाएको सानो मुन्द्री मात्र बाँकी छ, उहाँले सुनाउनु भयो। न्याय पाउँछु भने त्यो पनि बेच्छु। छोराको हत्यामा संलग्नलाई कारवाही माग गर्दै हरेक महिना उहाँ अदालत धाइरहनुहुन्छ, तर 15 पटकसम्म यसै गरी पेशी सारिरहँदा उहाँ थकित हुनुहुन्छ। बेला बेला साथमा भएको सानो फोनमा रिङ बज्छ, उठाउँदा उहाँ आवाज सुन्नुहुन्न, नजिकै देखिने कसैलाई बोलाउनुहुन्छ अनि कुरा गरिदिन अनुरोध गर्नुहुन्छ, गुहार मागिरहनुहुन्छ। अर्को महिनालाई 16 पटकको पेशी तोकिँदा उहाँ यसअघि हेर्न नभ्याउने सूचीमा राख्ने न्यायाधीशहरूको विवरण सहितको चिकर्टो बोकेर हिँडिरहनु भएको छ। त्यसमा हुनुहुन्छ कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लदेखि संवैधानिक परिषदले प्रधान न्यायाधीशमा सिफारिस गरेका डाक्टर मनोज कुमार शर्मासम्मका नाम, अनि विष्णु कुमारी सोध्नुहुन्छ श्रीमानहरूलाई कहाँ गएर भेट्न सकिएला। न्यायको पर्खाइमा आमा 15 पटक पेशी सर्यो, खर्च जुटाउन कानको मुन्द्री बेच्दै, शीर्षकको खबर कान्तिपुरमा छ।
1: अब विदेशको खबर। चिनिया राष्ट्रपति सी जिनपिङ र चीनको राजकीय भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच हिजो बेजिङको ग्रेट हल अफ द पिपुलमा द्विपक्षीय वार्ता भएको छ। बहुप्रत्यक्षित वार्ताका क्रममा राष्ट्रपति सीले नयाँ युगमा दुई ठूला देशबीच सौहार्दपूर्ण सम्बन्ध कायम राख्ने सही बाटो पहिल्याउनु पर्नेमा जोड दिनुभयो। राष्ट्रपति सीले दुई देशबीच मतभेद भन्दा साझा हितका विषयहरू बढिरहेको उल्लेख गर्दै एकको सफलता अर्को लागि अवसर हुने बताउनुभयो। दुई घण्टाभन्दा बढी चलेको भेटवार्तामा आपसी व्यापार, ताइवान मामिला, इरान युद्ध, फेन्टानिल नियन्त्रण तथा विश्व आर्थिक स्थायित्वका विषयमा छलफल भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। वार्तामा ट्रम्पले चीनसँगको सम्बन्ध पहिलाभन्दा राम्रो हुने बताउनुभयो। उहाँले आफू र सी बीचको सम्बन्धलाई मित्रतापूर्ण भन्दै यो भेटलाई अहिलेसम्मको सबैभन्दा ठूलो शिखर सम्मेलनको संज्ञा दिनुभएको छ।
0: अब खेल सम्बन्धी खबर। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा मुम्बई इन्डियन्सले पन्जाब किङ्सलाई हराएको छ। मुम्बई 6 विकेटले विजयी भएको हो। हिजो बेलुका धर्मशालामा टस हारेर पहिला ब्याटिङ गरेको पन्जाबले 8 विकेट गुमाएर 200 रन बनाएको थियो। पन्जाबले दिएको 201 रनको लक्ष्य पछ्याएको मुम्बईले 19 ओभर 5 बलमा 4 विकेट गुमाएर लक्ष्य पूरा गर्यो। मुम्बईको जितमा तिलक वर्माले अभिजित रहँदै 33 बलमा 75 रन बनाए। आइपिएल क्रिकेटमा लगातारको 6 जितपछि करिब 3 हप्तासम्म शीर्ष स्थानमा रहेको पन्जाबले लय गुमाएको हो। त्यसपछि लगातार 5 खेल हारिसकेको छ। अङ्क तालिकामा पन्जाब 12 खेलमा 13 अङ्कका साथ तालिकाको चौथो स्थानमा छ भने मुम्बई समान खेलमा 8 अङ्कका साथ तालिकाको 9 स्थानमा छ। आइपिएल क्रिकेटमा आज बेलुका 7:45 लखनऊ सुपर जायन्ट्स र चेन्नई सुपर किङ्स खेल्दैछन्।
1: आया कैरनमा अब केही खबर संक्षेपमा। गैराती काठमाडौँ उपत्यका सहित देशका मध्य र पूर्वी भेगका केही ठाउँमा पानी परेको छ। आज पनि कोशी र मधेस तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही ठाउँहरूमा मध्यम वर्षा हुने महाशाखाले जनाएको छ। अझै एक हप्तासम्म यसै गरी बदली र वर्षाको सम्भावना रहेको मौसमविदहरूको भनाइ छ।
0: वर्ल्डलिङ्कलाई करछलीमा मुद्दा नचलाउने निर्णय तत्काल स्थगित भएको छ। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेसँगै न्याय अधिवक्ताको कार्यालयले गरेको यो निर्णय रोकिएको हो। वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल महान्याय अधिवक्ता पदमा रहँदा यो कार्यालयले वर्ल्डलिङ्क कम्युनिकेसनलाई 7.36 अर्ब रुपियाँ कर छलीको विषयमा मुद्दा नचलाउने निर्णय गरेको थियो।
1: मन्त्रालयका नाम र कार्यक्षेत्र फेरबदल गरिएको विषयमा पूर्व प्रशासक तथा बहालवाला केही उच्च कर्मचारीहरूले असन्तुष्टि पोखेका छन्। पूर्व प्रशासकहरूले सामाजिक सञ्जाल मार्फत असन्तुष्टि पोखेका हुन्। खास गरी सङ्घीय मामिला तथा सामान्य शासन र भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई गाभेर भूमि व्यवस्था, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बनाइएको विषयमा प्रशासकहरूले असन्तुष्टि पोखेका खबर नागरिक दैनिकले लेखेको छ।
0: एमालेले भोलि केन्द्रीय सचिवालय बैठक बोलाएको छ। अध्यक्ष केपी ओलीको निवास भक्तपुर गुण्डोमा दिउँसो 1 बजे बस्ने गरी बैठक बोलाएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ। यसैबीच आगामी मङ्सिरमा एकता महाधिवेशन गर्ने निर्णय गरेको नेपाली कम्युनिष्ट पार्टी नेकपाले जनसङ्गठनहरूको समायोजन प्रक्रिया अघि बढाएको छ। नेकपाले 32 जनवर्गीय संगठनका इन्चार्ज र सह इन्चार्जहरूको जिम्मेवारी तोकेर समायोजन प्रक्रिया अघि बढाएको हो।
1: भारतले नेपाल सहित अरू देशमा चिनी निर्यातमा फेरि प्रतिबन्ध लगाएको छ। यो सँगै नेपाली बजारमा आपूर्तिमा अवरोध र खाद्य सुरक्षामा खतरा पैदा गर्ने चिन्तालाई भारतको संरक्षणवादी नीतिले फेरि बिउताएको छ।
0: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनु भएको छ। विराटनगरमा हिजो आयोजित नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको 4 कार्यकारिणी समितिको पदस्थापन कार्यक्रममा उहाँले निजी क्षेत्रलाई डर देखाएर उद्योग व्यवसाय कमजोर बनाउने पक्षमा सरकार नरहेको स्पष्ट पार्नु भएको छ। यसैबीच शेयर बजार निरन्तर ओह्रालो लाग्ने क्रम जारी छ। अघिल्लो दिन हिजो 84.15 अङ्कले घटेको नेप्से परिसूचक हिजो 10.07 अङ्कले घटेर 2713.17 बिन्दुमा अड्किएको छ।
1: काया कैरनमा अब पालो उखानको।
0: नाउ एउटाको, गाउँ एउटाको।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
0: प्रतिपक्षको विरोधका बीच नीति तथा कार्यक्रम पारित। सभामुखले प्रधानमन्त्रीलाई रुलिङ नगरेकोमा आलोचना। बजेट मार्फत आर्थिक चुनौती चिर्ने र थिति बसाल्ने अर्थमन्त्रीको प्रतिबद्धता।
1: पूर्व गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन। छानबिन आयोगले माग्यो उच्च पदस्थसँग सम्पत्ति विवरण।
0: किसानले चाहे जति रासायनिक मल पुर्याउन सरकारलाई सधैँ धौधौ। जैविक तथा प्राङ्गारिक मलमा अनुदान दिनु सकारात्मक रहेको अभियन्ताको भनाई।
1: बेजिङमा सी र ट्रम्प बीच बहुप्रतीक्षित वार्ता। द्वन्द होइन साझेदार बनेर अघि बढ्नु पर्नेमा जोड।
0: र आइपिएल क्रिकेटमा पन्जाबको लगातार 5 हार। मुम्बई 6 विकेटले विजयी।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौँ। संसदमा बोल्न नखोज्ने प्रधानमन्त्रीसँग यो कार्टुन सम्बन्धित छ। यहाँ प्रधानमन्त्री र उहाँको दलका सभापति रवि लामिछाने जस्तै देखिने मान्छे सँगै छन्। प्रधानमन्त्री जस्ता देखिने मान्छे लामिछाने जस्ता देखिने मान्छेसँग भन्दैछन्, मलाई बोल्न दे सरकार भनेर मैले पहिले भनिसकेँ, अब आफै सरकार भएपछि त के बोल्नु, तपाईँ बोल्नुहोस्। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौँ। नमस्कार।
2: नमस्कार अर्थनीति श्रोता, आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ। नेपाली बहस डिजिटल प्लेटफर्ममा हाम्रो patro.com र नेपाली network.com मार्फत संसारैभर विश्वभर छरिएर रहेका नेपालीहरूले सुनिराख्नु भएको छ। नेपाली बहस धेरै नेपालीहरूले मन पराउने कार्यक्रम हो। काठमाडौँ उपत्यकामा रेडियोबाट सुन्ने इच्छा छ भने रेडियो एनआरएन 99.1 MHz पनि तपाईँ सुन्न सक्नुहुनेछ। र नेपाली बहसमा हामी सामाजिक आर्थिक सांस्कृतिक कूटनीतिक राजनैतिक विषयका बारेमा चर्चा परिचर्चा गर्ने गर्दछौँ। सिधा प्रश्नको सिधा जवाफ पनि लिने गर्दछौँ। नेपाली बहसमा हरेक क्षेत्रका विषयवस्तुहरूलाई हामी उठान गर्ने गर्दछौँ। तपाईँलाई थाहा छ यतिखेर नेपाली बहसमा हामी आज विशेष कुराहरूलाई उठाउन चाहन्छौँ। नसुल्झिएका अनुसन्धानहरू धेरै छन् यो देशमा, तपाईँलाई थाहा छ। 2075 साल साउन 10 गते निर्मला हराइन्, अहिलेसम्म कसले हत्या गर्यो थाहा छैन। साउन 11 गते मृत फेला, भदौ 2 गते काठमाडौँमा अर्धनग्न प्रदर्शन, भदौ 4 गते अभियुक्त दिलीप सिंह विष्ट पक्राउ, भदौ 7 गते हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन, भदौ 8 गते प्रदर्शनमा सनी खुनाको मृत्यु, भदौ 14 गते उत्तम राज सुवेदीको संयोजकत्वमा समिति, भदौ 26 गते दिलीप सिंह विष्ट रिहा, भदौ 31 गते एआइजी धीरू बस्नेतको संयोजकत्वमा 9 सदस्यीय समिति गठन, भदौ 2076 भदौ 26 गते जीवन रिजालको संयोजकत्वमा समिति, 2076 माघ 11 गते डिआइजी सूरज केसीको नेतृत्वमा अर्को समिति गठन, 2079 पुष 15 गते डिआइजी दुर्गा सिंहको नेतृत्वमा छानबिन समिति गठन, 2082 चैत्रमा कृष्ण पङ्गेनीको नेतृत्वमा छानबिन समिति गठन। तर निर्मला काण्ड कसले घटायो अहिलेसम्म थाहा छैन। किन चाहिँ यस्ता घटनाहरू, यस्ता हत्याकाण्डहरू लुकाइन्छन्, लुक्छन्? किन अनुसन्धानको दायरामा आउँदैनन्? किन अनुसन्धान निष्पक्ष ढङ्गले हुन सक्दैन, किन यस्ता अनुसन्धानलाई प्रभावित पार्ने काम गरिन्छ। आज हामी निर्मला हत्या प्रकरणलाई उठान गर्न चाहन्छौँ। आदरणीय श्रोता, आदरणीय दर्शक, अब निर्मलाले न्याय पाउनुपर्छ। दुईटै नजिकको सरकारले पनि अनुसन्धान गर्ने बताएको छ। तत्कालीन अवस्थामा टेलिभिजनको पर्दामा रहँदै गर्दाखेरि रवि लामिछानेले उतिखेर भनेका थिए, निर्मलालाई न्याय दिलाएर छोड्छौँ। आज उनी सत्ताको बागडोरमा छन् र सत्तासीन दुईट्याईको सरकारको उनी पार्टीको सभापति छन्। आज निर्मला काण्ड सुल्झिन्छ त अब उनका परिवारले न्यायको आशा अझै पनि गरेका छन्। न्यायको पर्खाइमा आमा 15 पटक पेशी सर्दाखेरि खर्च जुटाउन कानको मुन्द्री समेत बेच्दै गरेका घटनाहरू छन्। तपाईँलाई थाहा छ 2071 शिवरात्रि मेला हिँडेका सूर्य बहादुरको हत्या भएपछि आमा विष्णु कुमारीले छोराकै तीन साथी रामचन्द्र मानन्दर, बुद्ध श्रेष्ठ र ध्रुव मानन्दर विरुद्ध उजुरी दिएपछि कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। विभिन्न चरणमा जिल्ला र उच्च अदालतका दुईजनालाई दाबी नपुग्ने भन्दै सफाई दिइयो। ती फैसला विरुद्ध विष्णु कुमारी न्याय खोज्दै सर्वोच्च धाइरहेकी छिन्। न्यायालयमा यतिखेर मुद्दा पिसी चढ्ने, ढिलाइ हुने, गरिबलाई अर्थात् निर्धुलाई न्यायालयमा समेत विभेद गरिने भन्ने खालका विषयहरू पटक पटक उठ्ने गर्दछन्। तर आज सर्वोच्च अदालतमाथि पनि धेरै प्रश्नहरू छन्। तपाईँले थाहा छ अदालतमा वर्षौँदेखिका मुद्दाहरू थुप्रिँदा नागरिकका कति दुःख छन् थाहा छैन, तपाईँले राम्रोसँग थाहा छ। आदरणीय श्रोता, आदरणीय दर्शक, न्याय ढिलो गरी न्याय पाउनु पनि न्याय नपाउनु सराह हो। त्यसैले न्यायालय पारदर्शी हुनुपर्छ, न्यायालय निष्पक्ष हुनुपर्छ, न्यायालयले समयमा न्याय दिनुपर्दछ। जनताको आशा, जनताको विश्वास छ न्यायालयप्रति। त्यसैले अब न्यायको ढोका, न्यायको बागडोर सम्हाल्ने श्रीमानहरूले न्यायालयलाई चुस्त दुरुस्त बनाउनु पर्दछ। न्यायालयमा हरेक नागरिकको पहुँच हुनुपर्दछ। ठुलालाई चैन, सानालाई ऐन, न्यायालयले गर्नु हुँदैन। आदरणीय श्रोता, हामी बहस गर्न चाहन्छौँ। आज हामी जिल्ला अदालतदेखि पुनरावेदन हुँदै उच्च हुँदै हामी सर्वोच्चसम्मको बहस गर्न चाहन्छौँ। अब न्यायालय सुध्रिनुपर्छ, अब न्यायालयमा जनताको भरोसा बढाउने काम गर्नुपर्दछ। तत्कालीन समयमा प्रधान न्यायाधीशहरू, पूर्व प्रधान न्यायाधीशहरूले भन्ने गरेका छन्, कतिपय रिपोर्टहरू पनि सार्वजनिक गएका छन्। न्याय केन्द्रित हुन्छ, न्यायालयमा भ्रष्टाचार हुन्छ, न्यायालयमा व्यथिति छ। तर अब त्यो व्यथिति हट्नुपर्दछ, न्यायालय सक्लो बन्नुपर्दछ। अब आउने प्रधान न्यायाधीश जब उहाँको चाहिँ संसदीय सुनवाई समितिमा, यतिखेर सुनवाई समिति सुनवाई हुँदैछ डाक्टर मनोज कुमार शर्मा, अब उहाँको प्रधान न्यायाधीशको पालामा कस्तो न्याय सम्पादन हुन्छ? 6 वर्षको कार्यकालका लागि उहाँ आउँदै हुनुहुन्छ। अबको न्याय जनताको न्याय हुनुपर्दछ। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ। आदरणीय श्रोता, विरोधका बीच पनि निन्दिता कार्यक्रम पारित भएको छ। सभामुखले प्रधानमन्त्रीलाई रुलिङ नगरेकोमा आलोचना समेत भइरहेको छ। तपाईँलाई थाहा छ संविधानको धारा 76(10) प्रधानमन्त्री र मन्त्री सङ्घीय संसद प्रति उत्तरदायी हुनेछन् भनिएको छ। तर प्रधानमन्त्रीको उपस्थिति बिनै सकियो निर्देशा कार्यक्रममाथिको छलफल, रुलिङ गर्नुपर्ने विपक्षी दलको माग सुनवाई भएन। आखिर राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता, अहिलेका प्रधानमन्त्री बालेन्द्र शाह बालेन किन संसद चल्दै हुनुहुन्छ? किन संसदमा उपस्थित हुनु हुँदैन? उहाँले आफ्नो भ्यालु क्रिएट गर्न खोजेको हो, वा संसद फेस गर्न नसकेको हो? संसदमा सांसदले सोध्ने प्रश्नहरूको जवाब फर्काउन उहाँलाई हम्मे हम्मे भएको हो? कति छ त्यहाँनिरको डिस्टेन्स? मिटरको हिसाबले कुरा गर्ने हो भने 100-150 मिटर भन्दा उता प्रधानमन्त्री आज किन जान चाहँदैनन्? प्रधानमन्त्रीको कार्यालयबाट संसद भवनतर्फ किन जान चाहँदैनन्? त्यसमा के छ रहस्य? र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि यसको जवाब दिनुपर्दछ भनेर हाल यतिखेर चौतर्फी रूपमा बहस सुरु भएको छ। प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्दछ, तर यतिखेर प्रदेशसभा नियमावलीको नियम 38 उपनियम 1 र 3 भन्छ, अहिलेको अवस्थामा प्रधानमन्त्रीले तोकेको व्यक्तिलाई वा मन्त्रीलाई सभामुखले नेता कार्यक्रमको जवाफ फर्काउन सक्नेछ, नेता कार्यक्रम प्रस्तुत गर्न सक्नेछ। त्यो नियमको कुरा होला, तर जनउत्तरदायित्वको कुरामा प्रधानमन्त्रीको उपस्थितिकालाई लिएर विपक्षीहरूले चर्को रूपमा आलोचना गरेका छन्। आदरणीय श्रोता, आदरणीय दर्शक, हामी भन्न चाहन्छौँ प्रधानमन्त्रीको धेरै ठुलो भ्यालु क्रिएट नगराउनुहोस्, नियममा काम गर्नुहोस्। तपाईँहरू अब देशलाई कसरी सुशासन दिन सकिन्छ, कसरी ऐन बन्न सक्छन्, कसरी नियम बन्न सक्छन्, त्यहाँ प्रधानमन्त्री आएर गएर केही पनि फरक पर्नेवाला छैन। तर तपाईँहरूले चाहिँ सुशासनको मुद्दामा चाहिँ बहस गर्नुहोस्, सुशासन केन्द्रित ढङ्गले चाहिँ बहस गर्नुहोस्। विपक्षीहरूलाई, प्रतिपक्षीहरूलाई हाम्रो आग्रह छ, तपाईँहरू प्रधानमन्त्रीको पछाडि नदौडिनुहोस्। अब प्रधानमन्त्रीको पछाडि दौडिँदा धेरै ठुलो भ्यालु क्रिएट नगराउनुहोस्। तपाईँहरू अब देश र जनताको पक्षमा काम गर्नुहोस् र नियम कानुन ऐनको विषयमा चाहिँ तपाईँहरू व्याख्या गर्नुहोस्। विधायकीहरूले त्यहाँ ऐन नियम बनाउने थलो हो त्यो संसद। नेपाली कङ्ग्रेसका नेता अजय बाबु सेवाकोटे हुनुहुन्छ। अजय सर, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
3: धन्यवाद।
2: होइन, अहिलेको अवस्थामा नेपाली कङ्ग्रेसको विवाद झन् मिल्न पर्ने ठाउँमा समानान्तर गतिविधिहरू भइरहेका छन्, होइन, एकले अर्कालाई चाहिँ सिद्ध्याउने खेलहरू सुरु भएका छन्। ओपनली रूपमा चाहिँ नेपाली कङ्ग्रेसलाई बलियो बनाउने भन्दा पनि कमजोर बनाउने खालका गतिविधिहरू किन भए, कहाँनिर के कुरा बिग्रियो, किन मिल्न सकेन?
3: अनि यो विशेष महाधिवेशनको जुन अवस्था बन्यो त्यो बेलादेखि नै पार्टीको मूल नेतृत्वले जसरी पार्टीलाई समाए सबैलाई समेटेर लानुपर्ने अवस्था थियो अथवा पार्टीको विधान अनुसार जुन प्रक्रियाहरूबाट एउटा पार्टी सञ्चालन गर्नुपर्थ्यो त्यसमा नभइसकेपछि विशेष महाधिवेशन एउटा परिस्थिति बन्यो. विशेष महाधिवेशनलाई नरेन्द्रको बल लगाएर रोक्ने प्रयास नभएको थिएन. सबै अहिले जो जो चाहिँ अहिलेको नेतृत्वका बारेमा टिका टिप्पणी गरेर हिँडिरहनु भएका सबै नेताहरू त्यतिखेर लागेरै रोक्न खोज्नु भएकै थियो. यद्यपि त्यो विशेष महाधिवेशन सफल भयो. विशेष महाधिवेशनको यो प्रक्रियालाई निर्वाचन आयोगदेखि अदालतसम्म त्यसलाई वैधानिकता दियो र एउटा प्रक्रियाबाट अब त्यही नेतृत्वले टिकट दियो उम्मेदवारहरू बन्नुभयो. उम्मेदवार बनेर आइसकेपछि अहिले संसदमा एउटा खालको अवस्था छ. पार्टीको एउटा ढङ्गले सञ्चालन भइरहेको अवस्था छ. अब यसलाई स्वीकारेर जानुपर्ने ठाउँमा अब त्यो फेरि मैले अरू ठाउँमा पनि भनेको थिएँ पार्टीभित्र पहिला पनि कतिपय सन्दर्भमा गुटगत र वैचारिक हिसाबले पनि यो विचार समूह बनेर काम गर्ने कुरालाई मैले अन्यथा मानेको थिइनँ. तर यो पार्टी कता कता नयाँ बनाउनु पर्छ फुटाएर भने जानुपर्छ भन्ने जुन अभिव्यक्तिहरू केही दिनदेखि आइरहेका छन् केही नेताहरूको मुखबाट यो आइरहेको छ त्यसलाई पनि मैले अलिकति गम्भीरतापूर्वक लिएको छु. यद्यपि
2: यसलाई थाहा छ नि त जस्तो पार्टीलाई अब एक डिका बनाउने पार्टीको विवाद मिल्यो समानान्तर गतिविधिहरू नगर्ने पूर्णबहादुर खड्का लगायतको समूह देउबा समूहलाई चाहिँ सम्मानजनक होइन त्यो हैसियतमा चाहिँ राख्ने भन्ने ढङ्गको सहमतिको बिन्दुमा आइसकेको कुरालाई चाहिँ फेरि कहाँनिर के कुराले अड्कियो र उहाँहरू चाहिँ अलग अलग गतिविधिहरू गर्न थाल्नु उहाँहरूले समानान्तर कमिटी नै विस्तार गर्ने लाइनमा पुग्नु हो.
3: अब यस्तो छ केन्द्रीय समितिमा तपाईँले केही दिन अगाडि मात्रै मनोनयन भएका केन्द्रीय सदस्यहरू हेर्नुभयो भने वैचारिक हिसाबले फरक फरक समूहमा रहेका विचार समूह हिसाबले फरक फरक समूहमा रहेका नेताहरू त्यसमा समेटिनु भएको छ होइन. त्यसरी समेट्ने प्रयासहरू पार्टी नेतृत्वले नगरेको होइन गरिरहेको छ. धेरै नेताहरूसँग वान टु वान कुराकानी गरिएको छ सामूहिक रूपमा कुराकानी भइरहेको छ सबैलाई समेट्ने प्रयासहरू भइरहेको छ. तर त्यति हुँदाहुँदै पनि केही नेताहरू अहिले भेला गर्ने उस गर्ने जसरी गरिरहनु भएको छ. यद्यपि उहाँहरूको त्यो कुण्ठाहरू प्रकट भइरहेको छ जस्तो मात्र लाग्छ मलाई. र अलिकता हिजो आफूले पार्टीको सत्ता चलाउँदै गर्दा त्यसबाट इन्जोय गरिरहेको जुन समूह छ त्यो अहिले अलिकता विरक्तिको अलिकता बढी छटपटाएको जस्तो मात्र पनि देखिन्छ. त्यसपछि हामीहरू सबैलाई समेटेर लानुपर्छ भन्ने नाममा सबैलाई समेट्ने प्रयास पनि गरेका छौँ. केन्द्रीय नेतृत्वमा आवश्यक भएका नेताहरूलाई पार्टी नेतृत्वले केन्द्रीय समितिमा समेटेर लाने प्रयास पनि गरेको छ. अझै पनि केही सदस्यहरू थप्ने क्रममै पार्टी नेतृत्व छ र सबैलाई समेटेर लाने प्रयास केन्द्रीय नेतृत्वले गरेको छ. यसरी एउटा सदस्यता राख्दा राख्दै पनि त्यो यस्तो खालको गतिविधिहरू हरकतहरू हुने कुरा चाहिँ त्यति स्वाभाविक लागिरहेको छैन. मलाई मात्र होइन कि म जिल्लामा छु अहिले दोलखामा र गाउँ हामी भेटिरहेका छौँ त्यहाँका तमाम नेता कार्यकर्ताहरू पनि यस्ता खालका गतिविधि गर्ने नेताहरूको बारेमा बडो कटु टिप्पणीहरू गरिरहनु भएको छ. त्यसैले आम कार्यकर्ताहरू जरा तहमा रहेका नेता कार्यकर्ताहरूले के भनिरहेका छन् भन्ने कुराको बारेमा नसोच्ने र हिजो गुट चलाइरहेका नेताहरूले पार्टीभन्दा गुट चलाइरहेका नेताहरूले त्यो गुटभन्दा बाहिर निस्किन नसक्नु चाहिँ यो पार्टीको लागि पनि त्यति प्रियकर होइन.
2: अहिलेको अवस्थामा अहिलेका गतिविधिहरू हेर्ने हो भने अब कङ्ग्रेस चाहिँ दुई सिरामा फ्याक्सन हुन्छ होइन त्यो क्लियर नै भएन अब अहिलेको अवस्थामा.
3: त्यसरी केही मान्छेहरू गतिविधि गर्नुभएको छ केही नेताहरू गतिविधि गर्नुभएको छ पूर्व पदाधिकारीहरू गतिविधि गर्नुभएको छ यसको मतलब पुरै पार्टी दुसिरा हुने अथवा चाहिँ त्यस्तो रिफ्याक्सन हुने भन्ने कुरा हुँदैन.
2: तर अब गगन थापाले अर्थात् नेपाली कङ्ग्रेसको वैधानिक पक्षले उहाँहरूलाई एक ढङ्गले आफूतिर एक एकजना नेता गर्दै आफूतिर तान्ने प्रयत्न गरिराख्नु भएको छ. खड्का पक्षलाई कमजोर बनाउने खेल चाहिँ सुरु भयो होइन अब तितरभित्र पार्ने खेल सुरु भयो.
3: अगाडि जे जस्तो अभ्यासहरू भएको थियो पार्टीमा गुटहरूलाई जहिले पनि संस्थागत गर्ने जुन प्रयासहरू भएको थियो, त्यो ढङ्गको अभ्यास भएको थियो, त्यो गुटगत अभ्यासलाई चाहिँ यो पटक खण्डित गर्ने भन्ने नै हो। त्यसकारणले यदि कसैले मेरो समूहबाट अथवा मेरो गुटबाट केन्द्रीय समितिमा यतिजना मनोनित गरिदेऊ अथवा अर्को गरिदेऊ भन्ने कुरा चाहिँ अहिलेको नेतृत्वले स्वीकार्दैन र स्वीकार्नुहुन्न भन्ने हो। त्यसकारणले जो कोही आफ्नो विवेकले निर्णय गर्छ र निर्णय गर्ने क्षमता आफैमा छ भन्ने मान्छ र उसले पार्टीको नेतृत्वसँग मिलेर काम गर्छ र यही यो पार्टीलाई यसरी अगाडि बढाउन सकिन्छ भन्ने लाग्छ र उसले आफ्नो स्वतन्त्र विचार व्यक्त गर्न सक्छ पार्टीभित्र भने उनीहरूलाई पार्टीको केन्द्रीय समितिमा पनि ल्याउने र पार्टीलाई बलियो बनाएर लिएर जाने सन्दर्भमा काम गर्ने भन्ने ढङ्गले अहिले केन्द्रीय नेताहरूको मनोनयन भएको हो। अब यदि कसैलाई त्यहाँ सोध्दै गर्दा होइन मैले उसलाई सोध्नुपर्छ, मैले मेरो समूहको नेतालाई सोध्नुपर्छ भन्ने ढङ्गले उसले पनि कसै गरी गुटलाई बढावा दिने र समूहलाई नै बल पुर्याउने खालको कुरा गर्छ भने त्यो चाहिँ अहिले स्वीकारिँदैन भन्ने नै हो मेसेज। त्यसकारणले पनि अहिले विभिन्न नेताहरू जसको मनोनयन भएको छ केन्द्रीय समितिमा, त्यो केन्द्रीय समितिको मनोनयन पनि त्यसरी नै बुझ्नुपर्छ।
2: अब केन्द्रीय समितिको मनोनयनको कुरा एउटा रहला, तर नेपाली कङ्ग्रेसलाई एक ढिक्का बनाउनका निम्ति पार्टी सभापतिको जुन किसिमको एक्टिभिटिज हुनुपर्ने हो, जुन किसिमको क्रियाकलाप हुनुपर्ने हो, सबैलाई मिलाएर ल्याउनुपर्ने जुन उत्तरदायित्व उहाँमाथि हो, उहाँले पनि एक्सन गर्न नसक्नु भएकै हो त्यस अहिलेको अवस्थामा।
3: त्यो चाहिँ सबै कुरा सत्तामा नदेखिएको होला, तर पार्टी सभापति र पार्टी सभापति सँगसँगै केन्द्रीय पदाधिकारीहरूको पङ्क्ति र उहाँले जिम्मेवारी दिए अनुसार केन्द्रीय समितिका कयौँ नेताहरू सबैजना यो पार्टीलाई बलियो बनाउन, एकताबद्ध बनाउन उहाँहरूले आफ्नो ठाउँबाट भूमिका खेलिरहनु भएको छ। खास गरी यसमा पार्टी सभापतिले नै र विशेष गरी उपसभापति विश्वप्रकाश शर्मा, पुष्पा भुषाल, त्यसै गरी महामन्त्रीहरू र पार्टीको पदाधिकारीहरू यसमा गम्भीरतापूर्वक लागिरहेको छ। पार्टी सभापतिले खटाए अनुसार धेरै नेताहरू यसमा काम गरिरहनु भएको छ र पार्टीलाई बलियो बनाउने सन्दर्भमा, पार्टीलाई एकताबद्ध बनाउने सन्दर्भमा सबैले आफ्नो ठाउँ भूमिका खेल्नुभएको छ। वान टु वान मिटिङहरू गर्नुभएको छ, नेताहरूको पूर्व पदाधिकारीको घर घर गएर सम्झाइरहनु भएको छ, सहकार्य गर्ने प्रस्ताव राखिरहनु भएको छ। यदि उनीहरूले पनि अब फेरि एकपछि अर्को प्रस्तावहरू अर्को चाहिँ विषयहरू थप्दै जानुभयो भने चाहिँ त्यो उहाँहरूलाई पनि त्यसको प्रश्न सोध्नुपर्ने हुन्छ। तपाईँलाई चाहिँ तपाईँहरूलाई चाहिँ पार्टी एकताबद्ध बनाउने कुरामा तपाईँहरूको इन्ट्रेस्ट नभएको हो कि होइन, हो भने तपाईँहरू किन यो विषयहरूलाई बढाउने कुरामा लागिरहनु भएको छ, यसको निकास दिने कुरामा किन लागिरहनु भएको छैन भने प्रश्न आम कार्यकर्ताले अब सोध्नुहुन्छ, मतदाता चुपेछु गरेर सोध्ने अवस्था आउँछ।
2: अहिलेको अवस्थामा चाहिँ अब सरकारले जुन किसिमले नृत्य कार्यक्रम हिजो बहुमतले पारित गरेको छ, होइन प्रधानमन्त्रीको चाहिँ संसदमा उपस्थिति खोजिरहनु भएको थियो विपक्षी दलहरूले, सांसदहरूले उहाँ चाहिँ संसदमा उपस्थित हुनु भएन, उहाँले अर्थमन्त्रीले नै नृत्य कार्यक्रमको जवाफ पनि फर्काउनु भयो, संसदीय पद्धति र लोकतान्त्रिक प्रक्रियामा चाहिँ क्रमभङ्गतै गर्न खोजिया हो राष्ट्रपतिले।
3: राष्ट्रपतिले प्रतिनिधि सभामा उसको बहुमतको आधारमा पारित गरेपछि राज्यसभामा राष्ट्रपतिको सिङ्गल सिट पनि नभएको ठाउँमा अहिलेको प्रतिनिधि सभाको विपक्षी दलहरू मात्रै रहेको राज्यसभाबाट उनीहरूको अनुपस्थितिमै पनि संसद नीतिस्थ कार्यक्रम पास गरेको छ त, भनेको मतलब त्यो नीतिस्थ कार्यक्रम देशको नीतिस्थ कार्यक्रम सरकारको ल्याए पनि देशको नीतिस्थ कार्यक्रममाथि केही आफ्ना रिजर्भेसनहरू पार्टीहरूको होला दलहरूको होला, त्यसमा सरकारले सुनोस् भन्ने कुरा नै हो, सरकारले सरकारको नेतृत्वले सुनोस् भन्ने कुरा हो।
2: सरकार प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर चाहिँ निकै ठुलो बखरा भइरहेछ नि त संसदमा,
3: अनि त्यो अभ्यास परम्परालाई नबुझ्ने अथवा त्यो अभ्यास परम्पराहरूलाई खण्डितै गर्छु भनेर हिँड्ने सोच राख्नेहरूलाई त अब मूर्खसँग राम पनि डराउँछन् भनेको जस्तै हो कि यो। अब होइन भने त एउटा अभ्यास परम्परालाई खण्डित गरेर हिँड्दै गरेर के चाहिँ उपलब्धि हात लाग्यो त आजको दिनमा मलाई भन्नुहोस् त, अथवा आम नागरिकलाई यसको बारेमा बताउनुहोस् त। अहिले प्रधानमन्त्री त्यहाँ गएर त्यो हिजोको हाम्रो संसदीय अभ्यास परम्पराको विपरीत गरेर म बोल्दै बोल्दिनँ, म जाँदै जान्न, म उपस्थितै हुन्न भनेर मेरो गोरुका 12% गर्दै गर्दा खास उपलब्धि चाहिँ के भयो त देशका लागि, मलाई यति भनिदिनुहोस् न। देशका लागि उपलब्धि हुने कुरामा काम गर्दै गर्दा कसैले विरोध गर्ने कुरा त्यो बिल्कुल उचित थिएन पनि भन्न सकिन्छ। तर यो आखिर प्रधानमन्त्रीले गर्ने कुरा के हो, प्रधानमन्त्रीले गर्ने संसदमा सांसदहरूसँगको छलफल सम्वाद, कुटनीतिक निकायका मान्छेहरूसँग होइन, त्यसपछि विदेशीहरूको त्यो नेतृत्व आउँदा उनीहरूसँग छलफल गर्ने, प्रधानमन्त्री कार्यालयमा बसेर सचिवहरू अरू अरू मन्त्रालयका निकायहरू संवैधानिक अङ्गहरूसँग बसेर छलफल गर्ने, देश चलाउने विषय त यही पो होला त। तर संसदलाई खास गरी व्यवस्थापिका कार्यपालिका न्यायपालिकाका नेतृत्वहरूसँग छलफल गर्ने, तर एउटा कार्यपालिकाको प्रमुख व्यवस्थापिकामा जाँदै जाँदैन, त्यो व्यवस्थापिका संसदकै प्रतिनिधि भएर कार्यपालिकाको प्रमुख गएको व्यक्तिले त्यो व्यवस्थापिका संसदलाई नै बाइपास गर्छ भने त्योभन्दा त्यो बुझेको भन्ने कि नबुझेको भन्ने, हेपेको भन्ने कि त्यसले अर्को नयाँ अभ्यास सुरुवात गरेको भन्ने, नयाँ अभ्यास सुरुवात गरेको भने के हो त नयाँ अभ्यास, अवसर बोल्दै नबोल्ने चाहिँ नयाँ अभ्यास हुन्छ, जहाँ बोल्नकै लागि बाहिर सोसियल मिडियामा बोल्नुभन्दा संसदको प्लेटफर्ममा बोल्ने कुरा महत्त्वपूर्ण हो।
2: यसको मतलब संसदलाई फेस गर्न नसकेर हो प्रधानमन्त्री संसदमा नगएको,
3: बोल्न सकेको भए त आएर बोल्नुहुन्थ्यो होला नि त, फेस गर्न सकेको त आएर बोल्नुहुन्थ्यो होला नि त,
2: दुइटै सरकारको प्रधानमन्त्रीलाई यति पनि ज्ञान छैन होला र भनेर
3: देखिएन त, देखिएको भए यदि उहाँको ज्ञान भइदिएको भए अथवा उहाँलाई त्यो कुराको त्यो महसुस भएको भए त्यो सोसियल मिडियामा फेसबुकमा लेखिदिएको भरमा त्यो डलर कमाउने मात्रै कुरा दिमागमा आएको जस्तो देख्छु कि, अस्ति आयो नि तपाईँको देख्नुभयो नि सोसियल मिडियामा उहाँले स्ट्याटस लेख्दाखेरि उहाँले यति डलर कमाउनु भयो भने सार्वजनिक बहसको विषय हुन्छ, उहाँले लगाएको जुत्ताको बारेमा सार्वजनिक बहसको विषय हुन्छ, उहाँले आएर नबोल्नेको विषय सार्वजनिक बहसको विषय भइरहेको बेलामा उहाँ आएर बोल्नु पर्दैन कि यो चाहिँ सोसियल मिडियाको खपतको विषय मात्र हो संसद, सोसियल मिडियामा जे बोल्दैछु मेरो संविधानै त्यही हो, मेरो गतिविधि नै यही हो, सोसियल मिडियाबाट तिमी हेर, तिमीहरू मन लाग्यो हेर, मन लागे नहेर म संसदमा आएर उहाँको बाँकी किन फुट्दैन, बालेन भन्ने हो कि बोलेन भन्ने हो, अब उहाँको नामै बालेन भन्ने छ तर कहीँ बोल्दैनहुन्न, बालेन हो कि बोलेन हो कि।
2: हस् अजय बाबु सेवागरजी, यहाँको महत्त्वपूर्ण समयको लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार। उहाँ नेपाली कङ्ग्रेसका नेता केन्द्रीय सदस्य अजय बाबु शिवाकोटी, आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
4: सुरक्षित भविष्यको लागि
5: बाढीको धार्मिक पर्यटन प्रबन्धनका निम्ति शनि जयन्ती पर्वको अवसर पारी शनिधाम सगौरव प्रस्तुत गर्दछ।
6: 11 शनि जयन्ती उत्सव, विविध सांस्कृतिक कार्यक्रम, रमाइलो मेला, साथमा नगर स्तरीय भजन र दुनाट

0: कार्यक्रमको मुख्य आकर्षण चर्चित लोकदोहोरी एवं भजन गायक प्रकाश पराजुलीको भजन र लोकदोहोरी प्रस्तुति।
1: मिति ज्येष्ठ 2 गते शनिबार शनि जयन्तीको दिन।
0: शनिधाम दर्शन गरौँ, शनि जयन्ती उत्सवमा सहभागी बनौँ र सफल पार।

0: माली बजारमा अक्वालिन्ज पानी तान्ने पम्प।
1: माडीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी, सम्पर्क 9845518705 र 9846564613।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
4: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
3: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 9802421343 र 9814829230।
5: 30 वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन। अब 30 वर्ष चाहिँ त कति बाँच्ने, अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
6: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो। 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेछ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ़। फोन 0556951174, मोबाइल 9855509034।
8: कुम्भकर्णलाई पनि
9: ली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ।
10: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक।
11: यतिखेर हाम्रो बेसमा वरिष्ठ अधिवक्ता एवं राजनैतिक विश्लेषक प्राध्यापक डाक्टर गान्धी पण्डित हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
12: नमस्ते खेमजी।
11: हजुर डाक्टर साहब, हाम्रो प्रधानमन्त्रीको अनुहार हेर्न नमिल्ने भयो नि त, संसदमा उहाँ कहाँ जानु भएको छ? आजकल सदनमा आउनु पर्दैन, जवाब दिनु पर्दैन, निजता कार्यक्रममा प्रस्तुत हुनु पर्दैन, लोकतान्त्रिक अभ्यासलाई चाहिँ अब मूल्यन गर्न खोज्या हो।
12: अब जहाँ त दुईटा तिनवटा क्वेसन एकैचोटि आउनुभयो, प्रधानमन्त्री उपस्थित हुनुभएन, उहाँको अनुवाद देखिन सकेन भन्ने हदमा उहाँ आइदिएको भए ठिक हुन्थ्यो एउटा, किनभने प्रतिनिधि सभा भनेको एउटा माथिल्लो सिमिकाय हो, उहाँ पनि त्यही त्यसको सदस्य पनि हो। उहाँ प्रधानमन्त्री भए पत्र होइन कि प्रतिनिधि सभाको सदस्यबाट संसद दलको नेता भएर प्रधानमन्त्री भइसकेको हुनाले त्यहाँ आउनु कुरामा आउनुपर्छ भन्ने धारणामा नआउँदाखेरि अवमूल्यन भन्ने कुरा आफ्नो कुरा हो। जहाँ पनि नीति कार्यक्रम र चाहिँ यो पद्धतिको चाहिँ उल्लङ्घन भयो भन्ने कुरामा म सहमत छैन। संविधानले पनि भएन, संविधानले के भन्छ भने राष्ट्रपतिको सम्बोधन र त्यसबाट हुने कुरालाई संविधानको धारा 95 के भन्छ, प्रत्येक सदस्यलाई उपस्थित हुन
11: अनि धारा टेकेर प्रक्रियालाई टेकेर नआएको कि फेस गर्न नसकेर नआएको भन्ने प्रश्न हो क्या अहिले
12: सर। होइन होइन, यस्तो छ, यस्तो हल्लो चाहिँ व्यक्तिगत धारणाबाट र संविधानवाद र नियमको वादलाई चाहिँ हामीले चाहिँ बिर्सिनु मिल्छ र एउटाले भन्नलाई एउटा दृष्टिकोण मेरो एउटा ठिक छ, तर जहाँ तक छ यो भनेको नितान्त के भने कार्यक्रम यो चाहिँ नीति सभा कार्यक्रम भनेको नितान्त कसको क्षेत्र हो, कार्यपालिकाको क्षेत्र होइन, व्यवस्थापिकाको क्षेत्र हो। यो व्यवस्थापिकाको भनेको चाहिँ त्यहाँ भनेको दुई चाहिँ त्यहाँ बहुमत भएको 275 जना सदस्यहरू भएको प्रतिनिधि सभाले गर्ने निर्णय हो र उहाँहरूले बनाएको नियमको धारा 38 त के भन्छ भने प्रधानमन्त्री यो राष्ट्रपतिले पेस गरेको र नीति सभा कार्यक्रमको छलफल गर्नको लागि कुन दिन कुन समयमा गर्नुपर्छ भन्ने कुरा सभामुखले चाहिँ कि प्रधानमन्त्री वा उनको प्रतिनिधिलाई मात्रै कुरा गर्ने छ, तर त्यो बारेमा छलफल गर्नको लागि त त्यो तोकियो मितिमा त दलीय प्रतिनिधिको आधारमा नै सम्बोधन हुन्छ। दोब्रो त्यो कुरामा प्रधानमन्त्री भन्ने ठुलो नियमावली नियम 38 त दलको प्रतिनिधि भनेको दलीय प्रतिनिधि भनेको अब राष्ट्रिय स्वतन्त्र पार्टीको हकमा रवि लामिछाने, चाहिँ नेपाली कङ्ग्रेसको हकमा भीष्म आङदामी जस्ता व्यक्तिहरूले छलफल गर्ने के महत्वपूर्ण। अब बोलाउने कुरा त्यहाँ राष्ट्रपति प्रधानमन्त्री आओस् भनेर संघीय संसदीयका सदस्यले भन्न पाउँछ र नआउँछ, त्यसमा रुलिङ गर्ने या नगर्ने अधिकार चाहिँ सभामुख हो, सभामुख पनि एउटा चाहिँ यो विधि र पद्धति बाद दिएको छ नि त, उसले पनि सबै मूलमा केही चाहिँ 30-40 जना मान्छेले सभा के प्रधानमन्त्री आऊ भने भन्यो, 182 जनाले आउनु पनि जरुरी छैन भनिदिएको त सभामुख गरी के छ।
11: न्यायालयको कुरा अलिकति गरौँ, अब वरियता क्रममा होइन चौथो नम्बरमा रहनुभएका डाक्टर मनोज कुमार शर्मा सिफारिस हुनु भएको छ, न्यायालय र कार्यपालिकाको कोल्ड वार सुरु भएन अब
12: यो तर आज मात्र होइन हिजो अस्ति नै गति गरेको चाहिँ गठबन्धनको सरकारमा चाहिँ कार्य व्यवस्था न्यायपालिकालाई जुन किसिमको तरिकाबाट चाहिँ आदेशहरू आउने नआउने कुरा देख्दा अहिले झोर प्रसारण गऱ्यो, जानुपर्ने अवस्था थिएन। किन थिएन भने मैले धेरै मान्छेले देखेको थियो, स्वयं चाहिँ कार्य कामु प्रधान न्यायाधीश सन्तना मल्ल प्रधानजी र न्याय परिषदको अध्यक्ष छ, न्याय परिषदले चाहिँ को को व्यक्तिहरू प्रधानमन्त्रीमा नियुक्त हुन
11: न्यायाधीशमा
12: योग्य छन् भनेर पठाएको हुनाले स्वयं सपना मल्ल प्रधानले सहित अध्यक्ष भएर पठाएको पत्रमा पनि 6 जना सर्वोच्च न्यायाधीशहरू प्रधान न्यायाधीशमा मिल्छन् योग्य छन् भनेर लेखेको पर्यो, उहाँ स्वयंले के अरे वरिष्ठ न्यायाधीश यो भनेर तोक्न सक्नुभयो भने आफूले लेखेको पत्रमा चाहिँ तोक्न नसक्ने। अनि अब तर यो 6 जनामा चाहिँ नियुक्त गर्नु भनेर संवैधानिक परिषदमा 7 जना मान्छेले निर्णय गर्दाखेरि चाहिँ संविधानबाट अन्त भयो, सबै संविधान उल्लङ्घन भयो, वरिष्ठ ल्याएन भन्ने कुरा यदि त वरिष्ठ दिनपर्ने थियो भने एक संविधानमा लेखेको छैन, यदि त उल्लङ्घन गरे त उल्लङ्घन त हुनैबाट भयो नि त, उहाँले किन लेख्न नसकेको यी 6 जना त योग्य व्यक्ति हुन्, यो मध्येमा चाहिँ 1 नम्बरको चाहिँ वरिष्ठ न्यायाधीश हो भनेर लेख्दै हुन्थेन, आफैले चाहिँ उहाँले आफूले चिठी पठाउँदा चाहिँ संविधानवाद र स्वतन्त्र न्यायपालिका उल्लङ्घन नहुने उहाँले दिएको पत्रमा 6 जना मध्येमा 1 जना चयन गर्दा 4 जनाको बहुमतले चयन गर्दा चाहिँ संविधानवाद उल्लङ्घन भयो भनेर होइन। र फेरि के मेरो पनि तर हेर्ने हो भने यो मात्र आज पहिलोचोटि होइन, 2074 दीपक राज जोशीजीलाई वरिष्ठ न्यायाधीश हुँदाहुँदै पनि उहाँ त निरन्तर पाउनु भएन नि,
11: होइन उहाँ त संसदीय सुनवाई समितिमा गइसके पछाडि ब्याक हुनुभयो होइन,
12: तर होइन निरन्तर तर के जहाँबाट गए कुनै बेला संसदीय दलमा होला
11: तर होइन बहुदल आउँदा पनि 47 साल उताकै 48 साल उताकै नियुक्तिहरूलाई न्यायाधीश नियुक्तिहरूलाई निरन्तरता दिएका उदाहरण पनि छन् त केशव प्रसाद भट्टराईजीले होइन।
12: बुझेँ अब तपाईँले प्रथा र परम्परा भन्नुभयो, हामी के कुरामा घोषणा गर्छौँ 47 साल
11: न्यायालयलाई कम्फर्टेबल बनाउन खोजिन्छ क्या, कार्यपालिकाले जानिँदो नजानिँदो किसिमले आफ्नै काबुमा राख्न खोज्छ होइन, हिजोदेखि नै
12: होइन यो आज स्वतन्त्रताको हलन हो कि कुनै व्यक्तिले नपाएको रिसको जोगो यसरी खिचाउनु पऱ्यो कि, मैले भन्न के भने 2072 हाम्रो संविधान आएको हो नि त, यदि त्यो प्रथा परम्परालाई हामीले पालन गर्नु पर्थ्यो, कुरा के छ भने अमेरिका बेलायतमा हामी जहिले पनि संवैधानिक प्रथा परम्परा गर्दाखेरि बेलायतलाई चाहिँ दृष्टान्त दिन्छौँ, बेलायतमा त लिखित संविधानै छैन, त्यसैले बेलायत भएको लिखित संविधान भएको देशको परिपाटी नमानौँ र हामी पनि परिपाटी मानौँ, तर 47-63 चाहिँ वरिष्ठ हाम्रो परिपाटी थियो हामी त्यसलाई अनुभूति गर्दै अनुसरण गरेर आएका थियौँ भने 2072 संविधानमा र संविधान निर्माण गर्दा चाहिँ 129 धारा 3 वरिष्ठ न्यायाधीशलाई किन लेख्यो, यदि वरिष्ठ न्यायाधीश दिनुपर्ने भए संवैधानिक परिषदमा किन लानु पऱ्यो, अरू नै गाई गऱ्यो भने चाहिँ अटोमेटिक वरिष्ठ आइहाल्छ जो पनि एक न एक वरिष्ठ हुन्छ भन्नुभन्दा संविधान बनाउँदा पनि निर्वाचनकर्ताले के भयो भने यसरी वरिष्ठको नाम दिनु हुँदैन, किनभने हामीलाई निष्पक्ष र योग्य प्रधान चाहिएको, जो चिज जो योग्य छन् तीभन्दा जसले राम्रो दिन सक्छ त्यसलाई ल्याऊ भनेर हामीलाई त्यो झन् चयन गरेर खोज्यो भने न्यायाधीश बिचमा सर्वोच्च अदालतका न्यायाधीशमा राम्रो काम गरेर म प्रधान न्यायाधीश हुन्छु भने प्रतिस्पर्धाको पनि वातावरण बनोस् भनेर ल्यायो होला नि, हामी चाहिँ ऐन बनाउँदाखेरि संविधान बनाउँदाखेरि उनको मकसद त यो छ, अहिले आएर चिठी लेख्दाखेरि पनि उहाँले आफूलाई वरिष्ठ भनेर नलेख्ने अनि अर्को निकायले गर्नु भनेर पठाउँदाखेरि पनि त्यो गरी भयो नि, एकचोटि एकदम आश्वस्त हो कि जस्तो लाग्छ, यसले कुनै न्यायपालिकाको स्वतन्त्र हनन भएको छैन, सबै योग्य हुन् ती 6 जना योग्य हुन् संविधान त, ती मध्येमा 4 जनाले के देख्यो भने अहिले विभिन्न कारण एउटा कारण पनि छ नि त, अहिले गरेको जुन हाम्रो मनोज शर्मा डाक्टर मनोज शर्माजी त एकचोटि नियुक्त गर्दै 6 वर्षसम्म त नेतृत्व लिनुहुन्छ नि, जसरी सरकार चलाउनलाई 5 वर्षको नेतृत्व स्थायी सरकारले जसरी देश विकासको लागि अगाडि बढ्न सक्छ, प्रधान न्यायाधीशमा 2-3 महिना 4-4 महिना 6-6 महिनामा चयन हुनु सक्छ, 6 वर्षसम्म एउटा प्रधान न्यायाधीश लियो भने उसले एउटा चाहिँ नेतृत्व दिन सक्छ नि, भोलि न्यायपालिकालाई स्वच्छ सक्षम एकदम शक्ति शक्तिशाली बनाएर अगाडि बढाउन स्वतन्त्र बनाउन सक्छ भन्ने पनि छ विश्व। यो आफ्नो विश्व हो, कानुन र संविधान मिचेको छैन, कसैले नपाएको हो। सपना मल्लपालाई दियो भने म पनि मान्छु, उहाँ एकदम वरिष्ठ थियो, न्यायिक थियो, उहाँले पाउनु पर्थ्यो, मेरो पनि त्यो मान्यता, यो पनि मैले अखबारीमा निगरी बोलेको होइन, तर निर्णय त भइसक्यो। निर्णय हुँदैमा अब कसै व्यक्तिले पाए पनि त्यो निर्णय स्वतन्त्र हुने, कसैले पाए पनि न्यायपालिका ध्वस्त भयो भन्ने कुरा त के भन्न सकिएन होइन।
11: होइन, क्रम भङ्गतालाई लिएर चाहिँ धेरै आलोचना टिप्पणी भइरहेको छ क्या न्यायालयभित्र चाहिँ हामी हुन खोज्छौँ कार्यपालिका भनेर।
12: सुन, यो क्रम भङ्गता प्रथा भन्ने चिज चाहिँ के हो भने बिरालो कालो बिरालो आउनुपर्छ कि रातो बिरालो आउनुपर्छ आफै होइन, चाहे संसदको प्रधानमन्त्री आयो भने होइन, हामीलाई परिणाम चाहिन्छ। रातो र कालो बिरालो जो भइरहेको छ, तर बिरालो यस्तो हुनुपर्छ जसले मुसालाई चाहिँ च्याप्प समात्न सकोस्, त्यो इम्पोर्टेन्ट के मुसालाई समात्न सक्नु,
11: समात्न सक्नुहुन्छ डाक्टर मनोज कुमार शर्माले, सपना पुराण मल्लले सक्नुहुन्थेन मुसा समात्न।
12: सुन्न, कुरा के भने न्यायपालिका भनेको मनोज कुमार शर्मा मात्रै हो, उहाँ त एउटा प्रशासनिक नेतृत्व गर्ने हो, न्यायपालिका भनेको टिमवर्कको सबै न्यायाधीशले उहाँले नेतृत्व दिएर सबैलाई समात्ने हो। न्यायपालिका हो को चाहिँ स्वतन्त्र भनेको एकजना प्रधानमन्त्री ल्याउने मात्र हुने होइन, त्यहाँ हुने नीति भविष्य हुने नीति उनीहरूले गर्ने काम कार्यमा सरकारले गर्ने हस्तक्षेपलाई रोक्ने र सरकारको राजनीतिक कदमलाई प्रति अदालतले हस्तक्षेप नगर्ने, यी अब धेरै शक्ति स्वतन्त्रको सिद्धान्त अनुसार धेरै कुरा छन्। त्यसैले प्रधान न्यायाधीश भन्नु फैसला गर्दाखेरि कुनै विज्ञान पर्छ, प्रधान न्यायाधीश भन्नु र एउटा सामान्य न्याय मान्य न्यायाधीश भन्ने एउटै हैसियत हो। प्रधान न्यायाधीश बोलेको राय अर्को मैले मान्नुपर्छ जरुरी छैन, खालि प्रधान न्यायाधीश चाहिँ एउटा प्रशासनिक नेतृत्व पनि गर्नुभएको हुनाले हेर त यो डिपार्ट हेर त यो इन्स्टिच्युट मात्रै हो, त्यो बाहेक न्याय दिने कुरा मात्र सबै न्यायाधीश बराबर हुनु, त्यो अर्थ पनि बुझ्नु पऱ्यो। त्यसले धेरै हामी गर्नुपर्ने अवस्था छैन, उसले गरौँ त्रिवेणीले चाहिँ प्रशासनिक प्रतिनिधित्व गर्नुपर्छ, प्रधान त्यति मात्रै हुनुहुन्छ, कुनै कसैले शपथ खुवाउनु पऱ्यो, कुनै सार्वजनिक भागमा जानु पऱ्यो, प्रतिनिधित्व लिनु पऱ्यो मात्रै हो, नत्र प्रधान न्यायाधीशले मनोज कुमार श्रीमाथ नआएर सपना मल्ल आउँदैन आकाश जमिनै चेन्ज हुने मनोज आएर घट्ने भन्ने नै होइन, त्यो त टिम वर्कको म्यानेजमेन्टको
11: हस् डाक्टर साहब, यहाँको महत्त्वपूर्ण समयको लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। उहाँ हुनुहुन्थ्यो राजनैतिक विश्लेषक एवं वरिष्ठ अधिवक्ता प्राध्यापक डाक्टर गान्धी पण्डित। आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सिएमसी हस्पिटलको ठिक अगाडि, सम्पर्क 0556 5563 98 5570761 र 98 5570763।
8: चौबिसै घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4493 5880 र 98 5570 26 440।
13: It's 7 o'clock. अहिले 7 बजेको छ।

नमस्कार माडीको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकै साथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म दीप्ति विश्वकर्माको माडीको हनुमान झोलावासी सहित चितवनका भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूकोले सुकुम्बासी बस्तीमा डोजर आतंक बन्द गर्न माग गर्दै भरतपुरमा विरोध प्रदर्शन गरेका छन्। संयुक्त सुकुम्बासी संघर्ष समिति चितवनको आयोजनामा चितवनका सातवटै नगरपालिका तथा इच्छाकामना गाउँपालिकाबाट सहभागी भएका सुकुम्बासीहरूको र्याली भरतपुर ओह्रालो क्याम्पस गेट हुँदै जिल्ला प्रशासन कार्यालय अगाडि सड़कमा पुगेर कोर्ट सभामा परिणत भएको थियो। प्रदर्शनकारीहरूले वर्षौंदेखि बसोबास गर्दै आएको बस्तीलाई कानूनी मान्यता दिनुपर्ने, लालपूर्जा उपलब्ध गराउनुपर्ने तथा विस्थापनको डर अन्त्य गर्नुपर्ने माग गरेका छन्। आन्दोलनमा महिला, युवा तथा ज्येष्ठ नागरिकहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो। माडीमा परिवारसँगै घरमै बसेर भरतपुरमा कक्षा 11 र 12 अध्ययन गर्न चाहने विद्यार्थीहरूको लागि एपेक्स कलेज भरतपुरले बस सेवा सञ्चालन गर्ने भएको छ। भरतपुरमा कोठा भाडामा लिएर बस्नुपर्दा महँगो तथा असहज हुने अवस्था र सन्तानलाई आफ्नै छत्र छायामै राखेर शिक्षा दीक्षा दिन चाहने अभिभावकको आवश्यकता मध्यनजर गर्दै माडीदेखि भरतपुरसम्म दैनिक कलेज बस सञ्चालन गर्न लागि कलेजका अध्यक्ष आरसी पियाले जानकारी दिनुभयो। कलेजमा बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट तथा जनरल म्यानेजमेन्ट विषयमा कक्षा 11 र 12 को पठन पाठन हुँदै आएको छ। हालै विद्यालय शिक्षा परीक्षा एसई उत्तीर्ण गरेका र ग्रेड वृद्धि परीक्षामा सहभागी हुन लागेका विद्यार्थीहरूका लागि नयाँ भर्ना पनि खुल्ला गरिएको कलेजले जनाएको छ। यसअघि उच्च शिक्षा अध्ययनका लागि माडीका अधिकांश विद्यार्थी भरतपुरमै बस्न बाध्य थिए, तर माडी भरतपुर सड़क सञ्जालको विस्तार र यातायात पहुँच सहज बन्दै गएपछि अब विद्यार्थीहरू दैनिक कलेज बस मार्फत आउजाउ गर्दै उच्च शिक्षा अध्ययन गर्न सक्ने वातावरण बनेको छ। माडीको बरुवास्थित गर्दी स्वास्थ्य चौकी तथा प्रसूति केन्द्र बर्थिङ सेन्टरले नयाँ भवनबाट सेवा प्रभाव शुरू गरेको छ। बरुवा बजारमा चौतारा पछाडिको पुरानो भवनमा सञ्चालनमा रहेको स्वास्थ्य संस्थाले वैशाख 31 गते बिहिबारदेखि नजिकै निर्माण भएका तीन तले भवनबाट सेवा प्रभाव थालेको हो। पञ्चकन्या सहित दियो कलश पूजा गरी नयाँ भवनबाट सेवा शुरू भएको ओडा नम्बर 1 का सचिव आनन्द राज पौडेलले बताउनुभयो। सो अवसरमा ओडा अध्यक्ष अमित कुमार लामा सहित ओडा 1 र 2 का ओडा सदस्यहरू, स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता रहेको थियो। राष्ट्रिय सरसफाई सप्ताह 2083 अन्तर्गत माडी नगरपालिका ओडा नम्बर 1 कार्यालयको आयोजनामा बरुवा बजार एवं ओडा क्षेत्रमा सरसफाई गरिएको छ। स्वच्छ कार्यालय, स्वच्छ वातावरण, स्वच्छ सोच, स्वच्छ समाज भन्ने मूल नाराका साथ सरसफाई कार्यक्रम गरिएको हो। कार्यक्रममा ओडा कार्यालय परिसर, सार्वजनिक स्थल तथा आसपासका क्षेत्रको सरसफाई गरिएको थियो। सरसफाई कार्यक्रममा ओडाका जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीहरूको सहभागिता रहेको थियो। सरकारले सरकारी निकाय र सार्वजनिक संस्थामा सरसफाईलाई संस्थागत गर्न आगामी 8 जेठसम्म सञ्चालन हुने गरी देशव्यापी राष्ट्रिय सरसफाई सप्ताह सञ्चालनको आह्वान गरेको छ। माडी माध्यमिक विद्यालयको अभिभावक भेलाबाट व्यवस्थापन सदस्यमा 2 महिला र 2 पुरुष अभिभावक छनौट गरेको छ। बिहिबार विद्यालयमा सम्पन्न भेलाबाट महिलातर्फ थारू महिला अगुवा प्रमिला महतो र व्यवसायिक पृष्ठभूमिका अमृता केसी चयन हुनुभएको हो भने पुरुषतर्फ पूर्व वडाध्यक्ष कृष्ण प्रसाद पौडेल र खेल प्रशिक्षक नवीन बस्याल सदस्य चयन हुनुभएको छ। सदस्यहरूमध्येबाट विद्यालय व्यवस्थापन समिति अध्यक्षको चयन हुनेछ। त्यसै गरी भेलाबाट शिक्षक अभिभावक संघको संयोजकमा लोकसर्जक एवं सामाजिक अगुवा सुलभबन्धु पोखरेल चयन भएको छ। शिक्षा ऐन 2028 दफा 12 व्यवस्था अनुसार एवं केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश बमोजिम गठन हुने व्यवस्थापन समितिका लागि सदस्य चयन गरिएको विद्यालयका प्रधानाध्यापक भूपेन्द्र पौडेलले बताउनुभयो। यसअघि माडी नगरपालिकाले नगरभित्रका सबै सामुदायिक विद्यालयलाई अध्यादेशले गरेको व्यवस्था बमोजिम विद्यालय व्यवस्थापन समिति पुनर्गठन गर्न निर्देशन दिएको थियो। स्वदेश खबरमा अब केही समसामयिक राष्ट्रिय खबरहरू। मौरी पालन विकास कार्यक्रम भण्डारले मौरीको रानो वितरण शुरूआत गरेको छ। यस वर्ष 1260 रानो वितरण गर्न लागि हो। कार्यालयले उत्पादन गरेको उन्नत जातको रानो मौरी पालक किसानलाई सहुलियत मूल्यमा वितरण थालनी गरेको हो। कार्यालयका प्रमुख सुजन अमगाईका अनुसार अहिलेसम्म 95 किसानलाई 512 रानो वितरण गरिसकिएको छ। यसमध्ये 139 रानो कार्यालयमा उत्पादन गरिएको हो भने 373 रानो विभिन्न मौरी फार्मबाट ल्याइएको हो। उन्नत जातको मौरीको रानो प्रयोग गर्दा नस्ल सुधार भई मह उत्पादनमा वृद्धि हुने उहाँले बताउनुभयो।
सरकारले वास्तविक सुकुम्बासीहरूलाई जग्गा धनी प्रमाण पूर्जा अर्थात लाल पूर्जा वितरण नगरेसम्म अस्थायी व्यवस्थापनका लागि मासिक 15,000 रुपैयाँ घर भाडा उपलब्ध गराउने तयारी गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सरकारी प्रतिनिधिहरूले यस्तो जानकारी गराएका समिति सभापति हरि ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार घर भाडा दिने कामका लागि स्रोत सुनिश्चित भइसकेको जानकारी प्राप्त भएको छ। अहिले काठमाडौँमा विभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीनहरूको पहिचानका लागि स्क्रिनिङ भइरहेको छ। प्रक्रिया सकिए लगतै फास्ट ट्र्याकबाट लाल पूर्जा वितरण गर्ने सरकारको लक्ष्य छ। सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई किन थुनामुक्त नगर्ने भनी सरकारसँग कारण माग गरेको छ। आफ्नो श्रीमानलाई गैरकानूनी रूपमा थुनामा राखिएको भन्दै उनकी श्रीमती निरू दाहालले सर्वोच्च अदालतमा प्रतिबन्धी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन्। न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो। स्वतन्त्र सांसद महावीर पुनले सरकारले विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गर्ने निर्णय गरेकोमा स्वागत गर्दै उक्त मन्त्रालयको नाममा अनुसन्धान शब्द थप गरेर सुझाव दिनुभएको छ। सरकारको पछिल्लो निर्णयप्रति आफू खुशी व्यक्त गर्दै पुनले नीति तथा कार्यक्रममा अनुसन्धान र विकासका लागि पर्याप्त बजेटको सुनिश्चितता हुनुपर्ने जोड दिनुभयो। पुनले प्रस्तावित मन्त्रालयको नाम विज्ञान प्रविधि अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय राख्नुपर्ने उल्लेख गर्दै अनुसन्धान बिनाको प्रविधि र विकास अधुरो हुने बताउनुभयो। मन्त्रालय गठन भए पनि पर्याप्त बजेट अभावमा प्रभावकारी काम हुन नसक्ने भन्दै पुनले कुल पुँजीगत खर्चको कम्तीमा 1% बजेट अनुसन्धान र विकासका लागि अनिवार्य विनियोजन गरिनुपर्ने अडान दोहोऱ्याउनु भयो। राष्ट्रपति रामचन्द्र पौडेलले सरकार मन्त्रीहरूको नयाँ कार्यविभाजन अनुसार मन्त्रीहरूको जिम्मेवारी तोक्नु भएको छ। संविधानको धारा 76 उपधारा 9 बमोजिम गठन भएको सरकारको मन्त्री परिषदमा प्रधानमन्त्री बालेन शाहको सिफारिसमा मन्त्रीहरूको नियुक्ति हेरफेर र कार्यविभाजन गर्नुभएको हो। कार्यविभाजन अनुसार प्रधानमन्त्री बालेनले रक्षा, गृह, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ। त्यस्तै अर्थ मन्त्रालयको जिम्मेवारी डाक्टर सोडिम वाग्लेलाई, परराष्ट्र मन्त्रालय शिशिर खनाललाई, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय विराज भक्त श्रेष्ठलाई, पूर्वाधार विकास मन्त्रालय सुनिल लम्सालाई प्रदान गरिएको छ। नेपाली कम्युनिष्ट पार्टीका सांसद परमेश कुमार हमालले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्पष्ट दृष्टिकोणको अभाव रहेको बताउनु भएको छ। प्रतिनिधि सभामा बिहिबार भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले सत्तारूढ दलकै सभापतिले उठाएको व्यवस्था परिवर्तन पछि अब अवस्था परिवर्तनको नारासँग सरकारको कार्यक्रम मेल नखाएको टिप्पणी गर्नुभएको हो। सांसद हमालले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अघि सारेको जनजीवन रूपान्तरणको अवधारणालाई आफूले सकारात्मक रूपमा लिए पनि नीति तथा कार्यक्रमका बुदाहरू अध्ययन गर्दा सरकार आफ्नै नेतृत्वको सार्वजनिक प्रतिबद्धताबाट टाढिएको महसुस भएको बताउनुभयो। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बाहेक अरूले अरूबाट नसुन्ने अडान राख्नु भएको छ। बिहिबार प्रतिनिधि सभाको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उहाँले प्रधानमन्त्री आफै जवाफ दिनका लागि उपस्थित हुनुपर्ने बताउनुभयो। उपभोक्ता अदालतले चामल लगायतका खाद्यान्नमा विषादी भेटिएको भन्दै परेको मुद्दा दर्ता गर्न आदेश दिएको छ। अदालत प्रशासनले क्षेत्राधिकार नभएको मुद्दा दर्ता गर्न खोजेको भन्दै दर्ता गर्न अस्वीकार गरेको थियो। उपभोक्ता अदालतका अध्यक्ष डाक्टर दिवाकर भट्ट, सदस्यहरू गेहेन्द्र राज रेग्मी र आनन्दराज पोखरेलको इजलासले उपभोक्ताको हकहितसँग जोडिएको विषयमा फिराद परेको भन्दै दर्ता गर्न आदेश दिएको हो। हिमालय टेलिभिजनबाट प्रसारण हुने सांगीतिक रियालिटी सो द भोइस अफ किड्स सिजन 5 को कोच निर्णायक सार्वजनिक गरिएको छ। बिहिबार 4 कोचहरूबारे जानकारी गराइएको हो। ब्लाइन्ड अडिसनबाट 48 ट्यालेन्ट छनौट हुनेछन्। प्रसारण जेठको अन्तिम सातादेखि सुरु हुने जनाइएको छ। भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि त्यसको सम्भावित असरबारे नेपालमा चर्चा हुन थालेको छ। भारतको वाणिज्य विभागले सूचना निकालेर चिनी निर्यातमा प्रतिबन्ध लगाएको जनाएको हो। सूचनाका अनुसार भारतले तत्काल लागू हुने गरी चिनीको निर्यातमा प्रतिबन्ध लगाएको छ। यो सँगै नेपाली उपभोक्ताहरूले यही मौकामा बजारमा चिनीको अभाव हुन सक्ने चिन्ता व्यक्त गरेका छन्। तर नेपाली चिनी उत्पादकहरू भने यो निर्णयबाट खासै असर नपर्ने बताउने गरेका छन्।
र एनएसएलले माध्यमिक शिक्षा परीक्षा एसईई दिएका विद्यार्थीहरूका लागि आफ्नो विशेष अफर पहिलो सिम सञ्चालनमा ल्याएको छ। मेरो स्कूल एक डिजिटल लर्निङ प्लेटफर्म हो जहाँ अनलाइन सिकाइका लागि पाठ्यक्रममा थुप्रै भिडियो सामग्रीहरू उपलब्ध हुनेछन्। त्यसै गरी जीपीएल एक गेमिङ पोर्टल हो जहाँ एसटीएमएलमा आधारित विभिन्न खेलहरूको मजा लिन सकिनेछ। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म दीप्ति विश्वकर्मा पनि बिदा हुन्छु। नमस्कार।

0: 93.2 स्वदेश एफएम।
1: मन्त्री बालेन्द्र शाह संसदमा नआएपछि विरोध जनाउँदै संसद छाडेर निस्किनु भएका श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज साम्पाङ राई यति बेला हामीसँग स्टुडियोमा हुनुहुन्छ। आउनुहोस् सुरु गरौँ हर्क साम्पाङसँग जनता जान्न चाहन्छन्। हर्क साम्पाङजी, जनता जान्न चाहन्छन्, स्वागत छ यहाँलाई।
2: हुन्छ, थ्याङ्क यू, धन्यवाद।
1: हर्क साम्पाङको काम भनेको चाहिँ विरोध गर्ने, आलोचना गर्ने, उनीहरूलाई गाली गर्ने होइन त?
2: त्यो कुन कुन एङ्गलबाट त्यस्तो हो र? म आफ्नो ड्युटी गर्छु।
1: तर देशको प्रधानमन्त्री विरुद्ध तपाईँ खनिएको खनिए हुनुहुन्छ?
2: देशको प्रधानमन्त्री विरुद्ध खनिएको भन्दा पनि देशको प्रधानमन्त्री विरुद्ध एउटा प्रतिपक्षी दलको नेताले उहाँलाई आफ्नो कर्तव्य बोध गराएको, यसरी चाहिँ बुझ्नुपर्छ।
1: तपाईँले आगो ओकलिरहनु भएको छ क्या, बिस बमन गरिरहनु भएको छ?
2: होइन होइन, त्यस्तो होइन। बिस बमन आगो ओकल्ने भन्ने त्यो के अरे उहिले उहिले त्यो चाइनिज मुभीतिर देखाएको थिएँ ड्रागनले, होइन आगो ओकल्ने भन्ने खालको, म ड्रागन होइन नि, है म चाहिँ एउटा जिम्मेवार सांसद, प्रतिपक्षी दलको एउटा नेता जसले चाहिँ प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बनाउने कोसिस गरिरहेको छ, त्यति हो।
1: आज पनि तपाईँ संसद छोडेर हिँड्नुभयो प्रधानमन्त्री नआइसकेपछि, के अर्थ भनेर?
2: प्रधानमन्त्रीज्यू आउनुपर्छ भन्ने हाम्रो तपाईँको आग्रह रहेको थियो दुई चार दिन अगाडिदेखि। उहाँ मन लाग्दा आउने, मन नलाग्दा नआउने हिसाबले चाहिँ संसदप्रति उदासीन, संसदप्रति गैर जिम्मेवार देखिनु भनेको चाहिँ के भन्दाखेरि जनताप्रति गैर जिम्मेवार देखिनु हो क्या। त्यो संसद भने चाहिँ जनता हो। मलाई तपाईँ एक एकजना देख्नुहुन्छ, तर म एकजना होइन, सुनसरी क्षेत्र नम्बर एकको लाखौँ जनता हो म, त्यसको प्रतिनिधि हो नि त, होइन? सो कारणले संसदप्रति जवाफदेही बन्नुपर्छ, प्रधानमन्त्री र प्रधानमन्त्रीको नेतृत्वमा रहेको सरकार जवाफदेही बन्नुपर्छ। द्याट्स अ सिरियस म्याटर। सबभन्दा पहिलो काम नै प्रधानमन्त्री अथवा मन्त्री परिषदको मान्छेहरूको काम चाहिँ संसदप्रति उत्तरदायी भन्ने हो।
1: त्यो कम बोल्ने अनि काम बढी गर्ने स्वभावको हुनुहुन्छ नि त तपाईँको मित्र बालेन्द्र शाह बालेन।
2: यस्तो छ, अब मित्र भन्दा पनि अब म एउटा सांसदको रूपमा यहाँ इन्टरभ्यू दिइरहेको छु, भनेपछि मैले प्रधानमन्त्री भन्नुपर्छ, मित्र भन्नुभन्दा पनि त्यो हिसाबबाट चाहिँ मैले उहाँलाई कर्तव्य बोध गराइरहेको छु, चिज चाहिँ त्यो खासमा।
1: विशेष गरी बालेन शाह र हर्क साम्पाङ बिच जहिले पनि टसल हुने होइन, एक आपसमा पोल खोलाखोल हुने,
2: त्यस्तो होइन तपाईँहरूले, त्यस्तो होइन तपाईँहरूले बुझ्नुपर्ने के छ भने नि, एउटा बाइकमा एक्सेलरेटर मात्रै हुँदैन, ब्रेक पनि हुन्छ। उहाँ एक्सेलरेटर हो भने म चाहिँ ब्रेक हो क्या।
1: तपाईँ चाहिँ ब्रेक लगाएको लगाइगर्नुहुन्छ नि त फेरि,
2: सुन्नु न, ब्रेक लगाएन भने जस्तै घुम्तीमा तपाईँ गाडी कुदाउनुहुन्छ होइन,
1: ह्यान्ड ब्रेक पनि एकैचोटि लगाउनुहुन्छ,
2: सुन्नु न, एक्सेलरेटर हुन्छ,
1: लेफ्ट ब्रेक पनि एकैचोटि लगाउनुहुन्छ तपाईँ,
2: फेरि सुन्नु न, एक्सेलरेटर हुन्छ होइन तपाईँ गाडी कुदाउनुहुन्छ नि, एक्सेलरेटर

0: र रफ्तारमा त्यसपछि प्रश्न उठाउने ठाउँ छैन होइन र
1: हो त्यही त बिस्तारै गर्नु पर्यो ढङ्ग पुगेन भन्ने काम त हाम्रो होला नि त मेरो नभएर त तपाईँले भन्ने हो त संसदमा तपाईँ त्यहाँभित्र तपाईँलाई प्रश्न दिन्छ हो त पत्रकारको हैसियतबाट प्रश्न हुन्छ होला कहिले काहीँ तर तपाईँ त्यहाँको तपाईँको स्टेक होल्डर होइन संसदको स्टेक होल्डर हो म अनि मैले चाहिँ संसद के अरे संसदमा सरकारलाई संसदप्रति जिम्मेवार हुनुपर्छ भन्ने हिसाबबाट मैले नबोलेर चाहिँ कसले बोल्ने हो त रत्न पार्कमा हिँडेर एकजना मान्छेले बोल्ने हो कि होइन तपाईँको सामाजिक अभियन्ता है खेलाडीले बोल्ने हो कि कसले बोल्ने त सांसदले नबोलेर सबको कारणले म बोल्दाखेरि चाहिँ अब मलाई विरोध गर्यो भनेर चाहिँ नभन्छ त्यो चाहिँ मेरो खेतीपाती भन्छ नि होइन कृषकले किन कृषि गर्छ भन्दा उसको कामै के हो पत्रकार तपाईँले किन मलाई प्रश्न सोधेको भन्न मिल्छ मैले मिल्दैन नि तपाईँको कामै प्रश्न सोध्ने हो होइन अब क्यामेरा पर्सनले किन क्यामेरा घुमाएको कामै त्यही हो होइन गायकलाई किन गीत गाएको भनेर भने जस्तो सांसदलाई किन प्रश्न गरेको भनेर सोध्नु मिल्दैन
0: तपाईँले सामाजिक सञ्जाल त एकदमै धेरै चलाउनुहुन्छ हेर्नुहुन्छ त्यहाँ के भन्छन् भने हर्क साम्पाङले विरोध गरेको विषय चाहिँ त्यो राम्रो हुनको लागि हुन्छ जहाँ राम्रो हुन्छ त्यहाँ चाहिँ हर्क साम्पाङको विरोध हुन्छ हर्कको पर्यावाची शब्द भनेको विरोध हो
1: यस्तो छ मैले अघि पनि भने हर्क साम्पाङ भनेको एउटा जिम्मेवार सांसद प्रतिपक्षी दलको नेता मैले प्रश्न नगरेर कसले गर्ने त पत्रकारले गर्ने हो पत्रकारले पनि गर्न पाउँछ तर पत्रकार भन्दा पनि अझ तपाईँको सिनियर देशको विधायक एउटा विधायक भएको नाताले होइन मैले चाहिँ नै धेरै प्रश्नहरू गर्नुपर्छ मैले मेरो क्षेत्रको मात्रै नभएर पूर्वदेखि पश्चिमसम्मका मान्छेहरूले मलाई यो विषयमा बोलिदिनुहोस् यो यसो भनिदिनुहोस् भनेर याचना नि गर्नुहुन्छ होइन दिनमा 200-400 फोन आउँछ कहिले काहीँ त 1000 कटिरहेको हुन्छ सबै उठाउँदा भ्याउँदैन उहाँहरूले म्यासेजहरू पठाइराख्नु भएको हुन्छ ती कुराहरूलाई पनि मैले मुखरित गरिराख्नुपर्ने हुन्छ
0: प्रधानमन्त्री बालेन्द्र शाहले चाहिँ तपाईँलाई एकरो लभ गरेको गरै हुनुहुन्छ उहाँ चाहिँ डिप्लोमा मलाई तपाईँ पनि उहाँलाई प्रेम गरेर डिप्लोम गर्नुहोस् न
1: यस्तो छ त्यो केटाकेटी पाराले चल्दैन देश होइन उहाँले देशलाई चाहिँ माया गर्नुपर्छ संसदप्रति उत्तरदायी भन्ने हो होइन यो लभ गर्ने त्यो गर्ने भन्ने कुराहरू त्यो तपाईँको चाहिँ मिथ्या कुराहरू हुन् उडन्ते कुराहरू हुन् उहाँ चाहिँ के हो त भन्दाखेरि देशको प्रधानमन्त्री भएको नाताले उहाँले संसदमा आएर सम्बोधन गर्नुपर्छ देशको नाममा जनताको नाममा होइन जनतालाई तपाईँको चाहिँ के हो कता भन्नुपर्छ अनि उहाँको विचार राख्नुपर्छ हाम्रो नि सुन्नुपर्छ हामीले सोधेका प्रश्नहरूको होइन 100 प्रश्न सोधिएला तर 100 उत्तर दिनुपर्छ भन्ने छैन 100 30-40 प्रश्नको उत्तर त कमसेकम दिनुपर्छ नि त
0: तपाईँलाई प्रधानमन्त्री बालेन्द्र शाहले त
1: त्यतिको योग्यता हुन्छ
0: तपाईँको मोबाइल खोसेर साथमा लिएर नम्बरै दिनुभएको थियो
1: नम्बर सेयरिङ हुने कुरा फाल्टो ठाउँमा छ होइन अनि के त्यसो भए फोनमा म्यासेजमै हामीले सबै नीति तथा कार्यक्रम यो सदन म्यासेजमा चलाउनु त हामी दुईजनाले भाइबरमा वाट्सएपमा प्राइभेटमा बोलेर चल्छ चल्दैन नि त कि चल्छ त
0: उहाँले चाहिँ तपाईँलाई साथमा लिएर विश्वासमा लिएर अघि बढ्न खोज्नु
1: होइन
0: अनि तपाईँ चाहिँ बिच्किनुहुन्छ क्या
1: यस्तो हो सरकारले गर्दै गरेको काम के छ त्यसलाई मूल्याङ्कन गर्छ अर्क साम्पाङले श्रम संस्कृतिले एउटा दह्रो प्रतिपक्ष सचेत र सबल प्रतिपक्षको नाताले र उहाँले गर्दै गरेको कामहरू जे छन् ती कुराहरूको मूल्याङ्कन हामी गर्छौँ जस्तै सुकुमासी बस्तीमा डोजर आतङ्क होइन यो सरासर गलत थियो मानव अधिकार हनन होइन संविधानको तपाईँको चाहिँ के अरे धाराहरूलाई उल्लङ्घन मान्छेको तपाईँको तपाईँको त्यो खालको बिजोग बनाएर उहाँले हिँडिराख्दाखेरि मैले चाहिँ मेरो साथी हो भनेर ताली बजाउनु पर्ने त्यो हो त
0: त्यसमा त उहाँले प्रश्न बनाउनु भएको छ त
1: के
0: वर्षेनी कति व्यक्तिहरूका घर त्यसपछि परिवारहरू विस्थापित भइरहेको थिए बाढीको कारणले
1: बाढी आउँदाखेरि
0: खोला किनारा सुकुम्बासी बस्ती व्यवस्थापन गर्दाखेरि अर्को के टाउको दुखाइ
1: विपद कहाँ हुँदैन विपद जहाँ पनि हुन्छ अमेरिका जानुहुन्छ त्यहाँ पनि टोर्नेडो आउँछ भन्ने सुनिन्छ होइन म त गएको छैन जानु चाहिँ जापान जानु छ भूकम्प आउँछ होइन कहाँ छैन विपद हरेक ठाउँमा विपद छ है
0: तर राज्यले
1: आफै सिर्जना गर्ने हो त विपद अहिलेको सबभन्दा ठुलो त्यो देशको विपद भनेको डोजर आतङ्क होइन वन्यजन्तु होइन तपाईँको बाढी पहिरो भूकम्प

0: आग लागि यी पनि विपद हुन्, तर अहिलेको विपद चाहिँ के हो भन्दाखेरि डोजर आतङ्क, त्यो चाहिँ प्राकृतिक विपद नभएर राज्यबाट सृजित विपद भयो।
1: अनि सुकुम्बासीले गर्दाखेरि समस्या समाधान गर्नको लागि सुकुम्बासी बस्ती हटाइएको होइन र त्यहाँ डोजर चलाइएको,
0: समस्या समाधान भयो,
1: उहाँहरूलाई उचित समाधान भयो, व्यवस्था गर्ने
0: समस्या समाधान भयो त,
1: उहाँहरू गर्दै हुनुहुन्छ, स्क्रिनिङ गर्दै हुनुहुन्छ, पहिचान गर्दै हुनुहुन्छ,
0: त्यो पहिला गर्नु पर्थ्यो नि त,
1: लगत संकलन गरिरहनु भएको छ,
0: लगत संकलन सुरुमा गर्नु पर्थ्यो, लगत संकलन सुरुमा गरेर काम गर्ने हो त,
1: अब भूमिहीनहरूलाई लाल पुर्जा दिने, जग्गा दिने
0: हो, यही भारमा चाहिँ के भन्छु भने सरकारको काम चाहिँ ढोका बिनाको शौचालय जस्तो हो। अलि हाँस्नु, ढोका बिना शौचालय कस्तो हुन्छ? शौचालय चाहिँ बनायो, ढोका छैन, ढोकै छैन, ढोकै छैन, ढोकै छैन क्या, शौचालय चाहिँ बनायो ढोका बिनाको शौचालय जस्तो, योजनाले त हुँदैन, त्यसरी हुँदैन, त्यसरी हुँदैन है, खुला आकाशमा उडिरहेको चरालाई पिजडामा थुने जस्तो तरिकाले व्यवस्थापन गर्छु भनेर हुन्छ, सबै चाहिँ भत्काइदिएर होइन, हुकुमवासी सुकुमवासी के भनेर हुकुमवासी को को थियो उनीहरूलाई पक्रिनु पर्थ्यो, कारवाही गर्नु पर्थ्यो, हुकुमवासी पनि उम्काइ पठायो होइन, सुकुमवासीलाई ब्याज के अरे बिजोग बनायो,
1: प्रश्न यहीँनिर उठ्छ क्या,
0: त्यसो भएको कारणले
1: आज
0: तपाईँ सुन्नु न,
1: तपाईँको मेयर हुँदाखेरि त आफैले पनि सुकुमवासी डोजर चलाउन खोजेको हो,
0: सुरुमा अब तपाईँ पनि होइन होल्डिङ सेन्टरमा जानु, त्यहाँ ती मान्छेहरू कसरी बसिरहेछन् होइन, उहाँ के अरे अर्का नानीहरू स्कुल
1: टेलिभिजनले वास्तविकता सबै देखाइरहेछ,
0: स्कुल गएका छन् कि छैनन्, खानु कस्ता कस्तो छ, बस्नुको अवस्था कस्तो छ, एउटा कालो टेन्टभित्र थुनेर राखेर हुन्छ, कैदी हुन् होइन नि त होइन, उहाँहरूलाई चाहिँ सम्झाइ बुझाइ लगत सङ्कलन गरेर यस्तो हुन्छ उस्तो हुन्छ भन्दाखेरि हुन्थ्यो होला नि त, आज रोइरहेछ मान्छे, आन्दोलन गरिरहेछ दिन के अरे तपाईँ दिन रात मान्छेले,
1: सुकुमवासीको नाममा हुकुमवासीहरूले राज गरेको कुरा त रहेछ नि त फेरि होइन,
0: अब यहाँ सुन्नु,
1: वर्षौँदेखि समस्या समाधान त हुन सकेन,
0: हुकुमवासी पनि छ त भन्दैछु त, छैन भन्दिनँ छ त, तर त्यो हुकुमवासी र सुकुमवासीको भनेर तपाईँको चाहिँ डिफ्रेन्सिएट गर्यो त सरकारले, के अरे छानबिन गरेर छुट्यायो त, छुट्याएन नि,
1: यसमा एउटा विषय क्लियरिटी गर्नु है त, सामाजिक सञ्जालमा हर्क साम्पाङले सबैभन्दा धेरै विरोध गर्नुको कारण चाहिँ इन्द्र राई हुनुहुन्छ नि, उहाँको घरमा डोजर चलाइसकेपछि हर्क साम्पाङ निकट व्यक्ति तपाईँको पार्टीमा आस्था राख्नुहुन्छ, त्यही भएर बढी विरोध गर्नुभयो, त्यस्तो भनिरहेछन् कि मान्छे,
0: त्यस्तो रहेछ, म चाहिँ त्यस्तो रहेछु, कसले भनेको, इन्द्र राई
1: भने
0: इन्द्र राई भनेर चाहिँ हाम्रो श्रम संस्कृति पार्टीको कुन चाहिँ समितिको सदस्य हो कि के हो त,
1: निर्वाचन आयोगमा सँगै जानु भएको थियो अरे,
0: निर्वाचन आयोगमा फोटो
1: सार्वजनिक छ,
0: तपाईँ फेरि फोटो नेपालमा सबभन्दा धेरै फोटो खिचाउने मान्छे हो म आज बुझ्नुभयो नि, होइन प्रत्येक दिन सरदर तपाईँको 300 फोटो खिचिरहेको हुन्छु मैले, म फोटोदेखि क्यामेरादेखि पत्रकारदेखि भाग्ने मान्छे हो र होइन नि त, होइन नि त, त्यसले गर्दाखेरि को कहाँनिर आए को कहाँनिर चाहिँ फोटो खिचे भन्ने कुराले हुन्छ, तपाईँसँग तपाईँलाई पनि एउटा सेलिब्रिटी सम्झेर होइन मान्छे सब सेलिब्रिटी नै पनि हो तपाईँ होइन र, यत्रो ठुलो टेलिभिजनको चाहिँ इन्टरभ्युअर होइन, तपाईँसँग एउटा चाहिँ रत्न पार्कमा एकजना भाइले फोटो खिचौँ भन्छ है, अनि फोटो खिच्छ, अनि भरे त्यो के अरे भाइले चाहिँ भरे अर्को काम केही नराम्रो गरेको रहेछ भने ए तपाईँको चाहिँ ऋषि थपलले यहाँ पनि हेर यस्तोको सङ्गत भनेर तपाईँलाई आरोप लाउन मिल्छ, मिल्दैन नि त, हामी भनेको पब्लिक फिगर हो है, हामी भनेको पब्लिक फिगर हो, अब त्यहाँ के देखियो भन्दाखेरि उहाँको घर कहाँ के छ भन्ने के थाहा, तपाईँले अघि के खानुभयो होइन, तपाईँ कहाँ बस्नुहुन्छ भन्ने कुरा सबै कुरा मैले बुझेर तपाईँसँग हात मिलाउनु पर्ने त होइन होला नि त, त्यो चिज हो, अनि उहाँको घर खोइ भत्काउँदै थियो भने त फेरि छोडिँदैछ होइन, किन छोड्यो त्यसो भए त्यो घर चाहिँ तपाईँले भन्नु त, मलाई
1: सरकारलाई सोध्नुहोस् न,
0: अहिले तपाईँले पनि त भन्नु पऱ्यो नि त, त्यो प्रसङ्ग निकाल्ने थाहा हुनु पर्दैन यत्रो सूचनासँग खेल्ने मान्छेलाई,
1: मैले त जनतालाई प्रश्न बनाउन खोजेको,
0: त्यो घरको सिसा चाहिँ फुटाएछ त्यसपछि चाहिँ किन छोडेछ,
1: तपाईँले सोध्नु भएको छैन सरकार,
0: छैन मैले भ्याउँदिनँ म अब त्यस्तो कुराहरू सबै कुरा कहाँ उठाएर हेर्न भ्याउँछु त, कसको सिसा
1: एक एक चासो त राख्नु रहेछ
0: भन्ने कुरा, म त अलिक बिगर पिक्चरहरूलाई हेर्छु, म राष्ट्रिय पिक्चरहरूलाई हेर्छु, मासमा हेर्छु, त्यो चिज हो,
1: तपाईँ पनि
0: तर अर्काको
1: घरान उपमहानगरपालिकाको मेयर हुँदाखेरि चाहिँ सुकुम्बासी बस्ती व्यवस्थापन गर्नलाई डोजर चलाउन खोजेको त हो रहेछ नि होइन,
0: तपाईँलाई मैले भनौँ 72 सालदेखि रोकेर राखेको थियो नगरपालिकाले, सब पहिला नम्बर दिने मान्छे हो म सुकुमासी बस्तीमा, घर नम्बर दिने मान्छे, कुन चाहिँ घर कुन चाहिँ बस्तीमा कहिले कुन मितिमा तपाईँले थाहा छ त्यो छैन। एउटा कुरा निकाल्नुहुन्छ जहिले त्यो तपाईँको चाहिँ नि खेल मैदानको बिचमा एकजना मान्छेले दादागिरी
1: महिलाले रुवावासी गरिराखेको विषय नै
0: हाल्यो, त्यो त दुईवटा कुरा म अहिले आइहालेँ। खेल मैदानको बिचमा दादागिरी देखाएर रातभरि खुकुरी देखाएर हाम्रो नगर प्रहरीहरूलाई तपाईँको चाहिँ हक्की र दक्की गरेर राति राति बनाएर चाहिँ बस्न हाँटेको घर थियो, त्यसलाई चाहिँ मैले हटाएकै हो। किनभने म एउटा चाहिँ राज्यको प्रतिनिधि होइन, जनताले चुनेको एउटा चाहिँ भनौँ न नगर प्रमुख भइसकेपछि नगरपालिका भनौँ स्थानीय सरकारलाई नै त्यत्रो हेपेर होइन त्यो हिसाबले गुन्डागर्दी गरेर चाहिँ कसैले होइन हामीलाई राज्यलाई नै हेप्न खोज्छ भने म त नगरको प्रमुख पनि हो नि त। थिति र विधि व्यवस्थालाई तपाईँको परिपालना गर्ने र गराउने मेरो दायित्व पनि हुन्छ। त्यो भएको कारणले त्यो एउटा घर चाहिँ हामीले डिसमेन्टल गर्यौँ।
1: अनि अहिले त्यही भएर राष्ट्रिय स्वतन्त्र पार्टी
0: बसोबास गरेको थिएन, सुन्नु न,
1: स्थानीय तहहरूले पनि सुकुमवासीहरूलाई हटाइरहेछन्, दोजर चलाइरहेछन् संघीय सरकारले, यसमा बेखबर
0: छ। मेरो कुरा सुन्नु न,
1: अनि
0: मेरो
1: सबै दोष चाहिँ संघीय सरकारले पारेर हुँदैन भन्नुभएको नि त।
0: कसले भन्यो?
1: रवि लामिछानेले।
0: त्यतिखेर चाहिँ के अरे तपाईँको नगरपालिकाले मात्रै हामीले गरे हो? नेपाल प्रहरीलाई खबर नगरी, सशस्त्रलाई खबर नगरी त्यो कुरा सम्भव हुन्छ? सिडिओलाई खबर नगरी सम्भव हुन्छ? सम्भवै हुँदैन। नगरपालिका आफैले चल्नै सक्दैन। नगरपालिका त मैले चलाएर आएको मान्छे, मलाई थाहा हुँदैन, त्यसै ढाँट्न पाइन्छ? सिडिओलाई जानकारी नदिकन, नेपाल प्रहरीलाई जानकारी नदिकन, सशस्त्र प्रहरीलाई जानकारी नदिकन, ती सम्पूर्ण सुरक्षा अङ्गहरूलाई जानकारी नदिकन तपाईँको नगर के अरे प्रहरी मात्रै एक्लै बढ्छ? बढ्दै बढ्दैन। यो सारा तपाईँको चाहिँ के हो त इन्फर्म हुन्छ, त्यसै चलिरहेको हुन्छ। र एउटा घर हो त्यो चिज जहाँ बसोबास थिएन, बस त्यो तपाईँको सुकुमासी बस्ती नभन्नुहोस् त्यसलाई। खेल मैदान जस्तै अब यहाँनिर टुँडी खेलको बिचमा होइन कसैले त्यो गर्यो भने हुन्छ त्यो के अरे सही हुन्छ त एउटा मेयरलाई? हुँदैन नि त, उहाँले हेप्नुभयो क्या? यो त केही गर्न सक्दैन, स्वतन्त्र मेयर भन्ने हिसाबले हेप्नुभयो त्यसले गर्दाखेरि। र अर्को कुरा चाहिँ अब त्यो एउटा महिला लडीबडी गर्दाखेरि त्यो मान्छेले त तपाईँको चाहिँ माथि जलाधारमा घर बनाइराखेको छ, त्यसमा मुद्दा भयो के भयो, अहिले चाहिँ मुद्दा पनि फैसला भयो, त्यहाँदेखि तल 500 मिटर तल के अरे बिरुवा रोप्दै आएको, त्यहाँ आएर बिरुवा नरोप भन्छ मलाई, उसो घर मात्रै चलाओ र होइन नि त। त्यसो भएको कारणले गर्दाखेरि त्यसमा चाहिँ नगर प्रहरीले रोक्नु पर्यो। त्यो घटनालाई लिएर घर भत्कायो, घर भत्कायो भने कहाँ मैले घर भत्का?
1: अनि अहिले
0: मैले त तपाईँले 72 साल
1: संसद अवरुद्ध गर्ने
0: कसले?
1: तपाईँहरूले, विपक्षीहरूले, विशेष गरी हर्क सामाङले
0: के कुरामा?
1: अहिले प्रधानमन्त्री बोल्नु भएन भनेर
0: अनि
1: खास ठुलो जनताको कुरा त छैन यहाँ।
0: तपाईँलाई म सोध्नु पर्यो, तपाईँले यो देशको प्रधानमन्त्री भए तपाईँ बोल्नुहुन्थ्यो कि बोल्नुहुन्न थियो?
1: आवश्यकता अनुसार बोल्न सकिन्छ।
0: प्रधानमन्त्री
1: देशको प्रधानमन्त्री नै बोल्नु पर्छ भन्ने छैन नि, सबै कुरा
0: बोल्नु पर्छ।
1: सरकार छ, मन्त्री परिषद छ, सदस्यहरू छन्,
0: बोल्नु पर्छ त।
1: विभागीय मन्त्रीहरू छन्,
0: बोल्नु पर्छ त। त्यसरी हुँदैन नि।
1: आज अर्थमन्त्री डाक्टर सोनी मगले जवाफ दिइरहनु भएको थियो,
0: सुन्नु न,
1: तपाईँले उहाँलाई बोल्न दिनु भएन।
0: विधि नेतृत्व चाहिँ के त अनि सोनी मगलेजीले गर्नु भएको छ सरकारको? विधि हुन्छ, रीति हुन्छ, थिति हुन्छ, घरमा पनि बाबा हुनुहुन्छ, आमा हुनुहुन्छ, छोरा हुनुहुन्छ, छोरा हुन्छन्, छोरी हुन्छन्, होइन र आफ्नो आफ्नो भूमिका हुन्छ नि त है। त्यसले गर्दाखेरि उहाँ किन आउनुहुन्न? उहाँले जनताले हेपेको हो, संसदले हेपेको हो उहाँले।
1: उहाँहरूलाई बोल्न दिनु भएन, पहिला गीत गाए जस्तो सरकारकै मन्त्रीहरूले मलाई बोल्न दिए विपक्षी भनेर गीत गाउनु पर्ने भयो कि? अब
0: यता सुन्नु न, के छ भने नि
1: सरकारको मन्त्रीले बोल्दाखेरि बोल्न नपाउने, संसद अवरुद्ध गर्ने,
0: यता सुन्नु न, अचम्म लाग्छ कि संसदप्रति जवाफदेही बन्ने कि नबन्ने प्रधानमन्त्री के संसदलाई हेप्ने? जतिखेर मन लागेको छ आएको छ गएको छ, राष्ट्रपतिले उता चाहिँ नि होइन पढिराख्नु भएको छ, हिँडिदिनुहुन्छ गरी होइन एउटा गरिमा खोइ त। यो विषयमा त मैले त्यत्रो अरू सबैले बोलिरहेको छ, अरूले बोलेको कुरा मैले त्यो खास त्यसलाई हाइलाइट गर्न चाहेको छैन, त्यस्तो हुन्छ त तरिका त्यो हो। अनि लिडर भनेको चाहिँ के भन्दाखेरि लिडरलाई हेरेर मान्छेले सिक्छ र त्यो अनुसारको अनुसरण आचरण गर्छन् क्या, होइन?
1: प्रधानमन्त्री बालेन्द्र शाहको
0: जस्तै जस्तै नि मैले पहिला पानीहरू ल्याउँदाखेरि श्रमदानबाट पाइपहरू जोडेको केटाकेटीले देखेर चाहिँ सिम्का जोडिराखेको रहेछ क्या, कुनै कुनै क्लिप देख्थेँ अनि के गरेको यो भन्दाखेरि अर्को साम्पाङले जस्तो हामीले पनि पाइप जोडेको भनेर केटाकेटी सानसानो मसिना होइन, सिइङ इज लर्निङ, के सिक्ने त अब यस्तो खालको तपाईँको चाहिँ नि उबाट चाहिँ हामीले होइन, अब भोलि अर्को नि प्रधानमन्त्री आउला त्यसै गर्ला उसले होइन, नआउने मन लाग्यो आउने नआउला नआउने, संसदभन्दा ठुलो हुँदैन प्रधानमन्त्री क्या, उहाँ पनि एउटा सांसद हो।
1: तपाईँले बालेन्द्र शाहको रिस गरेको डाहा गरेको त होइन,
0: फेरि उहाँले मेरो के खाइदिएको के लगाइदिएको सर तपाईँको चाहिँ डाहा गर्ने, मेरो काम चाहिँ के हो त न तपाईँले नै भनिदिनु नि त मेरो काम चाहिँ के हो त, प्रतिपक्षको होइन एउटा चाहिँ नेता भएको एउटा सांसद भएको नाताले
1: जनताको
0: मैले सरकारलाई एकाउन्टेबल बनाउनु पर्छ कि पर्दैन, जवाबदेही बनाउनु पर्छ कि पर्दैन, जवाब दिनुपर्छ पर्दैन प्रधानमन्त्रीज्यूले होइन, संसदलाई हेप्ने, संसद भनेको सबैभन्दा ठुलो निकाय हो जहाँ यो देश चल देशमा चल्ने कानुन बन्छ, जहाँबाट नै तपाईँको चाहिँ नि प्रधानमन्त्री होइन तपाईँको चाहिँ नि मन्त्री परिषदको चाहिँ तपाईँको के हो त भन्दा प्रधानमन्त्री चुनिन्छ, त्यहाँबाट सर्वोच्च अदालतमा पढिने कानुन पनि बन्ने ठाउँ त्यही ठाउँ हो जहाँ चाहिँ जनताको प्रतिनिधि हामी जस्ता मान्छे आएर होइन काम गर्छौँ, आफ्नो चित्त नबुझेको बेलामा बोल्छौँ होइन, चित्त बुझे राम्रो काम गर्यो भने समर्थन पनि गर्छौँ, अनि त्यो
1: चल्न त दिनु पऱ्यो नि, फेरि
0: स्पिरिट अनुसार भने के हो
1: उहाँहरूको लक्ष्य छ उद्देश्य छ,
0: लक्ष्य उद्देश्य के हाम्रो चाहिँ छैन त, नीति तथा कार्यक्रम ल्याउनुहुन्छ आज यत्रो किताब दिनुहुन्छ भोलि 10 बजी पढेर ल्याए यहाँ भन्ने खालको आउँछ है, दिनभरि त्यहीँ बैठकमा बसिरहेछ कतिखेर गाह्रो पढ्ने होला त्यो होइन, समय दिनुपर्छ पर्दैन है, सानो दल 2 मिनटमा सकिहाल्नु, 3 मिनटमा सधैँ 1 मिनटमा बोल्नु, 1 मिनटमा के बोल्ने 2 मिनटमा के बोल्ने,
1: उहाँहरू त जे कामलाई अघि बढाउने
0: सरकार चलाउनु भनेको देशको अभिभावक ग्रहण गर्नु हो, देशको अभिभावक बन्नु भनेको सबै दल सबै पक्ष सबै मान्छेहरूलाई तपाईँको रिझाएर गुनाएर सम्झाएर बुझाएर सम्हालेर सन्तुलित तरिकाले राज्य सञ्चालन गर्नु हो, आज सबै रिसाइराखेको छ होइन, व्यवसायी हेऱ्यो रिसाइराखेकै छ होइन, ए खोसेर लगेको छ ए प्रहरी बुट लट्ठी, गरिब दुखी सुकुम्बासी अव्यवस्थित बसोबासी सबै रिसाइराखेको छ, विद्यार्थीहरू आन्दोलनै गरिरहेछ होइन, कर्मचारी पनि फेरि एकतिर आन्दोलनै गरिरहेछ, भएन भएन अब सांसदहरूले पनि आन्दोलन गर्नु पर्ने भयो सत्तारूढ दलको बाहेक,
1: जनताले उहाँहरूलाई म्यान्डेट दिएका छन्, ए
0: म्यान्डेट दिएपछि
1: ट्र्याकमा अगाडि बढाऊ तपाईँले बसाल भनेर,
0: त्यही भएर भन्दैछु म्यान्डेट दिनुभयो होइन, म्यान्डेट दिइसकेपछि चाहिँ के हो त भन्दाखेरि उहाँले मैले अघि भर्खर के भने त सबैलाई मिलाएर सन्तुलित तरिकाले शान्ति सुव्यवस्थालाई कायम गर्दै जाने हो, म्यान्डेट दिनुभयो म्यान्डेट दिएको भोलिपल्टदेखि तपाईँको चाहिँ माइती घरमा टायर बल्न थाल्यो, अनि त्यसै तरिकाले पनि के अरे सरकार चल्ने हो त,
1: अनि टायर बाल्न उक्साउने त फेरि अर्को साम्बाङहरू नि होइन,
0: हामी किन हो र हामी होइन सुकुम्बासीहरूलाई त मैले भनेको छु तपाईँको घर भत्किन के अरे भत्काउन आउँछ भने प्रतिकार गर्नुहोस्, अहिले यही तपाईँको टिभीबाट भनिरहेको छ, हरेक मान्छेलाई सुन्नुहोस् हरेक मान्छेलाई तपाईँको चाहिँ के अरे बासस्थानको होइन के हो त भन्दाखेरि बस्ने अधिकार हुन्छ, म तपाईँलाई एउटा प्रश्न गर्छु यो देश कसको हो, तपाईँलाई प्रश्न एक दुईवटा उत्तर दिनु,
1: जनताको हो,
0: जनताको हो, सुकुम्बासी जनता हो कि होइन, सुकुम्बासीलाई चाहिँ सरकारी जग्गा भनेर किन उठाएको,
1: अनि सरकारी जग्गामा जो पनि बस्न
0: सरकार भनेको
1: सरकारी जग्गा कब्जा गर्न पाउँछ,
0: तपाईँलाई मैले पहिलो प्रश्न के गरेँ, पत्रकारज्यू तपाईँलाई मैले के भने पहिलो प्रश्न भन्दाखेरि यो देश कसको हो भन्दा जनताको भन्नुभयो, अनि सुकुम्बासी जनता हो कि होइन, सुकुम्बासी जनता हो कि होइन, जनता हो कि होइन सुकुम्बासी,
1: सुन्नु
0: न, भनिसकेपछि सरकारी जग्गा भन्नु, सरकारको भनेको को हो?
1: अभिभावक हो, देशको अभिभावक,
0: अभिभावक हो, अभिभावक भन्नु भयो होइन, अभिभावक कसले बनाएको?
1: जनताले बनाएका
0: हो, त्यही जनताले बनाएको अभिभावकले, त्यही जनताको देशमा बसेको जनतालाई नै होइन गल हप्ताएर निकाल्नु है, आज आउँदैछु भोलि चाहिँ 24 घन्टाभित्र खाली गर के अरे तपाईँको चाहिँ नत्र भनेदेखि हाम्रो डोजरले हानिदिन्छौँ भन्ने हिसाबले आतंकित गर्न पाउँछ हो त्यो त्यसो गर्ने?
1: अनि यसैमा के भन्छन् भने तपाईँहरूले
0: नियम कानुन भन्ने कुरा सुन्नु,
1: आवश्यक सिट पुर्याएर
0: नियम कानुन भन्ने कुरा,
1: आफ्नो
0: नियम कानुन भन्ने कुरा सुन्नु,
1: काम गरे भयो त 182 सिट आएको दललाई अनि सरकारलाई काम गर्न नदिएर भाँजो
0: उहाँहरूले सबै पनि उहाँहरूले सबै दल के अरे सिट ल्याइदिँदा हुन्थ्यो नि त, हामीलाई किन जिताएको जनताले सबै जिते हो त, उहाँहरूले खुसी गर्ने हो उहाँहरूको मात्रै हो देश, हाम्रो चाहिँ केही अधिकार छैन, हामी चाहिँ कोही होइन, दुई तिहाई ल्याएँ भन्दाखेरि मान्छे मार्न पाइन्छ, दुई तिहाई ल्याएँ भन्दैमा अरूलाई तपाईँको नबोल भनेर घाँटीमा न्याक्न पाइन्छ? यी कुराहरू छन् नि, कि त सबै भोट ल्याउनु पर्थ्यो उहाँहरूले, हामी आनन्दै हुन्थ्यौँ, हामी अब चिउनिएनौँ पनि भन्थ्यौँ, के कराइन्थ्यो र घरिघरि गिटार बजाएर यसो फेसबुकमा आउँथ्यो होला त्यसको के नै प्रभाव हुन्थ्यो र के नै चर्चा असर के हुन्थ्यो हुँदैन थियो नि, हामी पनि जनताले अनुमोदित गरेको सांसद, हामी पनि तपाईँको चाहिँ के अरे जनताले पठाएको प्रतिनिधि, अनि हामीले दिएको एडभाइस नमान्ने है मै ठुलो हो भनेर हिँड्ने, भदौ 23 र 24 के भयो? त्यस्तै त्यस्तै घटना भएको होइन त्यो, नसुन्ने केही नगर्ने आफ्नै हिसाबले चल्ने भएको कारणले त्यो खालको दुर्घटना फेरि निम्त्याउने हो त नेपालमा।
1: बालेन्द्र शाहको ठाउँमा अरू कोही व्यक्ति प्रधानमन्त्री भएको भए पनि हर्क साम्पाङले यसरी नै बोल्नुहुन्थ्यो?
0: यस्तै हो,
1: यही नै गर्नुहुन्थ्यो,
0: यही हो, मेरो बाबु नै प्रधानमन्त्री भए पनि म प्रतिपक्षी दलको नेता भएको भए यतिकै हो, अझै भन्दा कडा होला,
1: तर तपाईँ प्रधानमन्त्री बन्न चाहनुहुन्थ्यो,
0: यस्तो
1: जनताले
0: यस्तो हुन्छ कि,
1: अनि त्यस्ता नाचे पद भयो,
0: यात्रीलाई सुन्नु न, यात्रीलाई गन्तव्यसम्म पुग्नुपर्छ होइन, चुचुरामा तपाईँको चाहिँ अगाडि बढ्दै गरेको मान्छे शिखर पुग्छ होइन, राजनीति गर्ने मान्छेलाई पनि प्रधानमन्त्री, तपाईँ पनि राजनीति तपाईँकोमा आउनुभयो भने तपाईँ पनि प्रधानमन्त्री बन्न खोज्नुहुन्छ नि, कुन ठुलो कुरो भयो त्यो? प्रधानमन्त्री भनेको कसैको चाहिँ नि बिहे होइन के होइन, हिजो अर्को मान्छे थियो आज अर्को छ भोलि अर्को आउला होइन, भए म बनौँला नभए तपाईँ बन्नुहोला नभए अर्को बन्ला, कोही न कोही बन्छ, तर राजनीति गर्ने मान्छेले चाहिँ के भन्छ भन्दाखेरि ऊ चाहिँ चुचुरामै पुग्नलाई निस्किएको हुन्छ क्या, त्यसमा म प्रधानमन्त्री बन्छु भन्दाखेरि कुन ठुलो कुरो भयो?
1: बालेन शाहको व्यक्तित्व देखेर चाहिँ तपाईँ लोभिनुहुन्छ अरे होइन?
0: किन लोभिन्नु?
1: उहाँको टी सर्ट प्यान्ट
0: नो
1: बोट लाएर ट्याक्क, उहाँको व्यक्तित्व छ नि
0: त्यस्तो, त्यो
1: अनि हर्क साम्पाङ चाहिँ जिपर पनि लाउनु
0: बिर्सिनु, नो
1: प्यान्ट त्यो फास्टनर पनि लाउनु बिर्सिनु भनेर त्यो पनि मैले हेरिरहेको थिएँ सामाजिक सञ्जाल,
0: त लगाएकै हो तर त्यो प्यान्ट चाहिँ अलिकति पुरानो थियो त्यसले गर्दा त्यो त्यतातिर किन घुमिन्ने भनेर, त्यो पत्रकारहरू जो जस्तो निकाल्यो नि उनीहरूलाई फेरि एकचोटि खिच्न आए त हुन्थ्यो भनेको, मैले त्यो लगाएर देखाउँथेँ भनेर क्या, लगाउँदा लगाएको किन रहेछ भनेर
1: न्युजको
0: कुरा होइन हजुर, मुद्दा के गर्दैछौँ हामी, कस्तो आचरण गर्दैछौँ, हाम्रो नीति कार्यक्रम के छ, हाम्रो बजेट के छ होइन,
1: हामी कहाँको प्रधानमन्त्री बालेन्द्र शाहको ड्रेसअप अनि हर्क साम्पाङको त्यो हर्क भनेर त व्यक्तिहरूले प्रश्न त सोधे नि,
0: भन्दा हुन्छ होइन,
1: तपाईँलाई त्यसले केही फरक पार्दैन?
0: पार्दैन, के फरक पार्छ होइन, म मैला धैला होइन के अरे तपाईँको चाहिँ हिलो धुलोमा चाहिँ जनताको लागि देशको लागि भनेर श्रमदान गरिरहेको मान्छे गरिरहने मान्छे मलाई मतलब छैन, म यो संसदको चाहिँ गरिमा यसो चाहिँ हुन्छ भनेर मात्रै, नत्र हाफ प्यान्ट र चप्पलमा आइदिन्थेँ म त, मलाई मतलब हुँदैन।
1: हर्क साम्पाङ भित्रभित्र चाहिँ एउटा कुरा गर्ने अनि बाहिर गएर चाहिँ अर्को कुरा गर्ने, जनतालाई उचाल्ने कहाँनिर जोड्छन् भने अध्यादेश प्रकरणदेखि संवैधानिक परिषदको सिफारिससम्म, प्रधान न्यायाधीश सिफारिसमा त तपाईँको पार्टीबाट निर्वाचित व्यक्ति उपसभामा रुबी कुमारी ठाकुर, अनि उहाँले सिग्नेचर गर्नुभयो, सिफारिस गर्नुभयो प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मालाई
0: गर्नुभयो,
1: अनि तपाईँहरूले बाहिर रोइलो गर्नुभयो,
0: गरेँ मैले, हामीले गर्यौँ, उपसभामुख भन्ने पद भनेको हाम्रो पार्टीको पद होइन, उहाँले उपसभामुखको के अरे शपथ ग्रहण गर्नुभन्दा अगाडि उहाँले चाहिँ दुई चार घन्टा अगाडि मलाई रिजाइन दिनुभएको हो। त्यसले गर्दा हामीले जे भन्छौँ त्यो मान्नुपर्छ भन्ने छैन।
1: त्यो दुखाइ चाहिँ छ रवि कुमार ठाकुरसँग,
0: चित्त दुखाइ पनि त्यत्रो छैन, नगर्दा हुन्थ्यो भन्ने चाहिँ लागेको हो, अब गरिहाल्नु भयो त्यस्तो छ। त्यसले गर्दा
1: हाम्रो उपसभामुख बनाइएछ,
0: हाम्रो
1: कुरकुरामा हात लाएर त बस्नु छैन नि तपाईँ,
0: त्यस्तो होइन,
1: पश्चाताप छैन नि,
0: छैन। मलाई म एकदम क्लियर मान्छे हो, होइन, म जे गर्छु क्लियर गर्छु, होइन। तर अब जस्तै तपाईँ र म मित्र बन्ने भनौँ, होइन, तपाईँले मलाई धोका दिनुहुन्छ भने द्याट इज योर रङ, होइन, मेरो तर्फबाट
1: उपसभामुखले चाहिँ धोका दिनुभयो कि होइन त,
0: यस्तो छ। अब त्यो धोका दियो कि दिएन कि भन्ने कुराहरू अब त्यो उहाँलाई नै सोध्ने विषय हो, होइन, उहाँलाई त्यो तपाईँको चाहिँ के अरे कुनै दिन सोद्धाखेरि पनि हुन्छ। तपाईँले
1: त्यहाँ छ नि संवैधानिक परिषदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता
0: हामी त
1: अध्यादेश
0: ल्याउने
1: जनाउनु भयो, अनि राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले आपत्ति जनाउनु भयो, त्यति बेला कहाँ हुनुहुन्थ्यो रवि कुमार ठाकुर?
0: त्यही हुनुहुन्थ्यो होला, म थिइनँ त्यहाँ।
1: राष्ट्रिय सभा अध्यक्षले पनि दल त्यागेको हुन्छ।
0: सुन्नु न, म त्यहाँ थिइनँ, म भएको भए त्यो गर्न दिन्न थिएँ होला, विभिन्न प्रभाव दबाव विभिन्न खालको पर्यो होला सायद, होइन,
1: रवि कुमारलाई दबाव प्रभावमा
0: दबाव प्रभाव पर्यो होला त्यहाँ, होइन, पुराना र नयाँका कुराहरू आयो होलान्, के आयो होलान्, अब यी सारा कुराहरू छन् नि त्यहाँ। अब त्यो तर म त्यहाँ थिइनँ, आइम नट रेस्पोन्सिबल फर द्याट।
1: उपसभामुखले प्रधान न्यायाधीश कसलाई बनाउने भन्ने विषयमा च्याट जिपिटीलाई सोध्नु भयो अरे नि।
0: अब त्यो उहाँले कसलाई सोध्नु भयो के सोध्नु भयो त, कहाँ त्यस्तो कुराहरू मैले गनेर बस्छु, सोध्नु भयो होला। तर च्याट जिपिटी भने चाहिँ तपाईँको चाहिँ के अरे
1: क्षमता योग्यतामाथि प्रश्न उठाउने ठाउँ छ।
0: सुन्नु न, यस्तो छ हौ, क्षमता योग्यता के भन्दा पनि अब च्याट जिपिटीले जे भन्छ त्यही सही हुन्छ भन्ने होइन, त्यो पनि मानव निर्मित मानव सिर्जित हो, होइन, मान्छेमा पक्षपातको एउटा के हुन्छ भने हाम्रो कमजोरी नै मैले पहिला पनि एउटा इन्टरभ्यूमा भनेको थिएँ, हामी मान्छे निष्पक्ष बन्न सक्दैनौँ, यो ठुलो कमजोरी छ, र निष्पक्ष बन्न सक्ने कोसिसमा हामी रहनुपर्छ, होइन, त्यो चिज हो। अब निष्पक्ष भएर एकदम तपाईँको चाहिँ नि तटस्थ भएर गरिएका कुराहरू मात्रै साँचो र सत्य हुने रहेछ।
1: युवालाई अवसर दिनुभयो, मधेसी त्यहाँ माथि पनि महिला,
0: त्यो कुरा गरिराख्नु न तपाईँले, खालि त्यही
1: अवसर दिनुभयो, तर कता कता गल्ती गरेछु भन्ने छैन।
0: मैले
1: उहाँले च्याट जिपिटीलाई सोधेर त्यस्तो गर्ने कस्तो व्यक्तिलाई बनाएछु भन्ने लाग्छ लाग्दैन?
0: मैले मलाई छैन, म के अरे आफ्नो कर्ममा कहिले पनि पछुतो गर्दिनँ, होइन, म त अगाडि हिँड्ने मान्छे हो, जे मलाई जतिखेर ठिक लाग्यो त्यतिखेर मैले त्यो गरेँ, होइन, अब समीक्षाहरू गर्दै जाने कुराहरू हो, तर पछुतो चाहिँ गर्दिनँ म।
1: सपना प्रधान मल्ल प्रधान न्यायाधीश नभइसकेपछि तपाईँहरूलाई चित्त दुखाइ भएको छ? होइन
0: होइन, म चिन्दिनँ उहाँलाई,
1: होइन, चित्त दुखाइ चाहिँ के हो प्रधान न्यायाधीश सिफारिस प्रकरणमा?
0: यस्तो छ, वरियताको हिसाबले चौथो भन्ने सुनियो बुझियो, चौथो मान्छे एकैचोटि माथि जाने हो भने होइन त्यसरी हुँदैन क्या, त्यो सिनियरिटी हुन्छ, होइन, योग्यताको आधारहरू थुप्रै हुन्छ, योग्यताकै कुरा कार्यक्षमताकै कुरा गर्दा चाहिँ मैले उदाहरण लिने गरेको कुरा क्या, इलाका प्रहरी कार्यालयमा एकजना इन्स्पेक्टर हुन्छ, ऊ दबङ टाइपको हुन्छ, सिङ्गम टाइपको हुन्छ, सिङ्गम जस्तो छ दबङ जस्तो छ, ए अपराधीलाई कडा झ्याप गरिहाल्छ, एकदम राम्रो छ, कसैसँग विभेद पनि गर्दैन, नियम कानुनले परिपालना गराउँछ भनेर डाइरेक्ट टिपेर लिएर आइजिपी बनाइदिनु त भोलि मैले तपाईँले मिल्छ
1: सन्दर्भै मिलेन भनिरहेछन् अझै प्रश्न पार्नुहोस् भनेर मैले सन्दर्भ कोट्याएको
0: फेरि तपाईँलाई कति सम्झाउनु, मैले चारदेखि एकैचोटि उठाएर एकभन्दा माथि लान सकिन्छ भने इन्सपेक्टरलाई सिधै माथि लगेर आइजिपी बनाउँदा भइहाल्छ नि, उस्तै कुरा हो, एक दुई स्टेप फरक होला त्यहाँ गर्दाखेरि,
1: एक दुई स्टेप मात्रै हुँदैन,
0: जेसुकै होस् न,
1: डिएसपी एसपी
0: जेसुकै होस्,
1: डिआइजी एआइजी अनि आइजिपी
0: जेसुकै होस्, जेसुकै होस् न त, जेसुकै होस् न त, त्यो त होइन, मिस्टेक त सेम काइन्ड अफ मिस्टेक हो नि त्यो, भन्ने चिज हो. अर्को कुरा त अध्यादेशै ठिक लागेको छैन. हामीले अध्यादेश भन्ने चिज होइन, अध्यादेश ल्याउने भनेको चाहिँ संसद बस्न एकदम गाह्रो भएको बेलामा आपद विपद प्राकृतिक प्रकोपहरूको कारणले सङ्कटकालका कारणले होइन विविध खालका चाहिँ के अरे सहमति नजुटेर अनिश्चितकाल तपाईँको चाहिँ का लागि चाहिँ संसद अवरुद्ध भएको अवस्थामा त्यतिखेर ल्याउने हो नि. 17 गते बोलाएको बैठक चाहिँ होइन, सदनको बैठक चाहिँ सारेर उता कहाँ पुऱ्याएर 2-4 जना के अरे एउटा त्यो ल्याउने त्यस्तो तरिकाले जानु हुँदैन.
1: अध्यादेश ल्याउन पाउने त फेरि सरकारको प्रिभिलेज हो नि त.
0: तर कुन अवस्था
1: संविधानको धारा 114
0: कुन अवस्थामा त
1: लेखिएको छ, निर्दिष्ट गरिएको छ,
0: कुन अवस्थामा त? नत्र आज रातभरि
1: संविधानले प्रदत्त गरेको अधिकार प्रयोग गरेको हो.
0: आज रातभरि तपाईँको चाहिँ नि के अरे अध्यादेश राष्ट्रपति कहाँ पुऱ्याएर सबै जारी गराउँदा भइगयो त नि.
1: अनि राष्ट्रपतिले पनि जारी गरिदिनु.
0: हाम्रो काम के त, हाम्रो काम चाहिँ के त, यो हामीले किन दिएको, यो टाइम पास गरेको. हाम्रो काम के त सदन, त्यो भवन कि त्यो खर्च, त्यत्रो सचिवालय, त्यत्रो तामझाम किन त, त्यो
1: गर्न नमिल्ने भए त राष्ट्रपतिले पारित गरिदिनु हुँदैन थियो होला नि त. प्रमाणीकरण के अरे गरिदिनु भयो नि,
0: किक ब्याक पनि गर्नुभयो के अरे तपाईँको संवैधानिक परिषदको चाहिँ. तर फेरि जबरजस्ती
1: तपाईँले उहाँप्रति पनि अमर्यादित टिप्पणी गर्नुभयो, सञ्जालमा लेख्नुभयो
0: के गरे
1: भनेर पनि आलोचना खेप्नु.
0: के गरेँ मैले,
1: राष्ट्रपति पनि खत्तम रहेछ यार भनेर लेख्नु भएन तपाईँले.
0: राष्ट्रपतिले जे पायो त्यही गर्ने हो भन्ने किसिमले लेखा होला.
1: राष्ट्रपतिलाई यार भन्नु
0: उहाँलाई भने होइन, त्यो मेरो थिएको हो. असन्तुष्ट असन्तुष्टि प्रकट गर्दाखेरि थिएको हो त्यो मेरो.
1: अनि राष्ट्रपति प्रति प्रयोग गरिने भाषा सम्बोधनको त
0: मैले
1: मैले अघि जसरी राष्ट्रपतिले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदाखेरि सरकारको तर्फबाट वाचन गरिरहँदाखेरि बालन शाह चाहिँ हिँड्नुभयो भनेर प्रश्न उठाउनु भयो नि.
0: अब सुन्नु न,
1: यो पनि त्यहीँनिर जोडिन्छ.
0: मैले सदनमा सुन्नु न, मैले
1: भन्दा गम्भीर त यो होला नि.
0: मैले सदनमा भने हो त्यो चिज, सदनमा भने हो कि कहाँ
1: भेरिफाइड सामाजिक सञ्जालमा भन्नुभएको
0: फेसबुकमा.
1: अर्क साम्पाङ रिभोल्युसनमा
0: फेसबुकमा त भनिन्छ, फेसबुकमा त भनिन्छ, बालनजी भन्छु म फेसबुकमा होइन, संसदमा मैले बालनजी भने सुन्नुभयो.
1: 14 लाख फलोवर भएको
0: सुन्नु न, सुन्नु न,
1: जिम्मेवार
0: मैले वक्तव्यको
1: क्रममा
0: ड्युटी गरिरहँदाखेरि मैले त्यो के अरे तपाईँको चाहिँ शब्द प्रयोग गरे हो. संसदभित्र मेरो अफिसियल ड्युटी मैले के अरे मेरो चाहिँ होइन राज्यले दिएको मेरो जिम्मेवारीमा परेको मेरो भूमिकाभित्रको भूमिका निर्वाह गरिरहँदाखेरि होइन मैले अभिव्यक्ति दिइरहँदा त्यहाँ मैले भनौँ न वक्तव्य दिइरहँदा भाषण दिइरहँदा जे भन्नुहोस् मैले त्यस्तो खालको शब्द प्रयोग गराइरहेको छु त्यो होइन. होइन फेसबुकमा कहाँ कसले के लेख्यो भन्ने कुरासँग किन तपाईँ जोडिनुहुन्छ?
1: त्यसमा तपाईँले फेसबुकमा लेखेको कुराको चाहिँ कुनै भ्यालु छैन त.
0: होइन,
1: लेखे पनि हुन्छ
0: छ
1: त्यसलाई सिरियसली लिन जरुरी छैन.
0: त्यसमा तर त्यसमा होइन जे खालको हरकत भयो त्यो हरकतको चाहिँ तपाईँले किन हेर्नु भएन? तपाईँहरूले नेपाली समाजले जो जति हर्क साम्पाङको विरोध गरेर बस्छन् नि ती मान्छेहरूलाई म भन्न चाहन्छु त्यो हरकत जुन सरकारले गर्यो होइन र त्यो हरकतलाई होइन तपाईँको चाहिँ के अरे राष्ट्रपतिज्यूले है ओके ओके ओके ओके भन्दै जहाँसम्म लानुभयो नि होइन त्यसको निन्दा चाहिँ किन भएन?
1: राष्ट्रपतिले त
0: भोलि सरकारले त्यसै बेचिदिउँ भन् भोलि सरकारले राति आज राति के अरे यो देशै बेचिदिउँ भनेर चाहिँ एउटा अर्डिनेन्स ल्याउँछ अध्यादेश ल्याउँछ अनि त्यसलाई चाहिँ लालमोहर लगाइदियो भने
1: देश बेच्ने विषय र अहिलेको अध्यादेश त
0: कुरा एउटै हो. जब देशभित्र थिती बसाउनका लागि होइन काम गर्नुपर्ने मान्छेले नै बेथितीको लागि चाहिँ तपाईँको साइनहरू गर्छ भने त्यो मान्छेले भोलि त्यो गर्दैन भने के हुन्छ? त्यतिखेर हामी बोलिनौँ भने के को लागि हामी चाहिँ आएको त? मुखमा बुचो लाएर बस्ने, सुपारी चेपेर खाँदै बस्ने के हो त हाम्रो काम चाहिँ? त्यसले गर्दा मैले अघि भनिनँ एउटा बाइकमा ब्रेक मेकानिजम हुन्छ भने जस्तो त्यो सरकारको त्यस्ता गतिविधिलाई निन्दा गर्नका लागि, त्यसको भर्त्सना गर्नका लागि पब्लिक सामु लिएर त्यसलाई चाहिँ छाताछुल्लो बनाएर सरकारले गरेको कार्य नराम्रो हो, अलोकप्रिय हो, गैर कानुनी हो भन्ने हिसाब किताबबाट चाहिँ बहस पैरवी गर्ने हाम्रो ड्युटी हो। आज राति नै 12 बजी यो देश बेची पठाउँ भनेर चाहिँ नि देशको नाम चेन्ज गरौँ भन्ने हिसाबको हो तपाईँको चाहिँ नि, के अरे तपाईँको आद्यादेश गयो भने राष्ट्रपतिज्यूले ओके भनी पठायो भने त्यसलाई मान्ने हो हामीले?
1: त्यो
0: हरेक कुरा सरकार, यो सरकारले नराम्रो काम कहाँ गरिरहेछ भने विदेशी ऋण लिन्छ है, त्यो विदेशी ऋण कहाँ प्रयोग गर्ने भन्ने कुरा हामीले भन्नु पर्दैन, छलफलमा ल्याउनु पर्दैन, उहाँहरू आफैले तिर्ने हो भोलि। सुनसरी एक जहाँबाट म निर्वाचित भएर आएँ, सुनसरी एकको जनताले तिर्छ तिर्दैन त्यो विदेशी ऋण है, केमा प्रयोग गर्ने, कता के छैन, ऋण लिएको छ लिएको छ है, 4-5 जना बस्यो होइन,
1: देश बनाउनको लागि ऋण त लिनु पर्यो नि, पुँजी चाहियो
0: हामीलाई, दियो भने म एकै पैसामा ऋण लिन्छु,
1: लगानी चाहियो
0: तपाईँलाई म लेखेर दिन्छु अहिले नै भने, हर्क साम्पाङले त्यो देश चलाउनु पायो भने हामी बिना ऋणकै चलाउँछौँ, कुरा बुझ्नुभयो, त्यो उत्ति छैन भने छोडिदिनु भनेर मैले
1: श्रमदान गरेको देश चल्छ त,
0: चलाउँछु म, छोडिदिन्छ त
1: अहिलेको आधुनिक
0: तपाईँलाई छोडिदिनु ढुङ्गा माथि फुल फुलाउने मान्छे हो हामी, कुरा बुझ्नु हो, चान्छु नै लाग्छ
1: हामी,
0: सुन्नु न तपाईँको यो के अरे इन्टरभ्यू मार्फत भन्छु, मलाई छोडिदिन्छ त, 1 रुपियाँ नलिकन चलाइदिन्छु म, त्यो आइडिया छ, त्यो आइडिया लिने भने हामीसँग सल्लाह लिँदा हुन्थ्यो नि त, नचाहिने कुरा गरेको छ होइन, तपाईँको चाहिने के अरे चार
1: नम्बर उहाँले दिनु भएकै छ, फोन गर्नुहोस् न त,
0: फोन गरेर के हुन्छ, मैले यत्रो आम
1: तपाईँसँग मोबाइल,
0: तपाईँ फेरि कुरा बुझ्नु भएन, तपाईँलाई फोन गरेको मेसेजमा लेखेको सार्वजनिक तपाईँको चाहिँ हो कि यत्रो टिभीबाट भनेको कुरा सार्वजनिक हो, यहीँबाट मैले भनिरहेछु त, तपाईँ यहीँबाट भनिरहेछु त मेसेजमा हेरेको कुरा त्यो प्राइभेटमा बोलेको कुरा ठुलो कुरो हुन्छ,
1: फोन लगाएर लाउड स्पिकर लाउनुहोस् न, प्रधानमन्त्रीले के भन्नुहुन्छ,
0: हर्क साम्पाङ यो देशको प्रधानमन्त्री भएको दिन, त्यो दिन आउला नआउला त्यो फाल्टो कुरा हो, विदेशी ऋण लिँदैन, मसँग त्यो भिजन छ, त्यसै आछु म यो लाइनमा, चलाएर देखाउँछु म सरकार सबैलाई, तपाईँको चाहिँ रिजाएर गुनाएर सबै मान्छेलाई हँसाउन सक्ने छ मसँग त्यो कुर्ती,
1: त्यस्तो टिप्स अहिलेको सरकारलाई दिनुहोस् न त, त्यसो भए
0: सुन्नु पर्यो नि, मैले अहिलेसम्म होइन तपाईँको चाहिँ फेरि कतिवटा तपाईँको चाहिँ होइन पत्र उहाँहरूलाई दिएको छु, कतिवटा सुझाव दिएको छु, शिक्षादेखि कृषिदेखि लिएर उद्योगदेखि लिएर होइन सारा तपाईँको सामाजिक तपाईँको सांस्कृतिक आर्थिक सरसल्लाहहरू कति दिइरहेको छु, यो नीति तथा कार्यक्रमको लागि पनि रातभरि तपाईँको चाहिँ के अरे हेरेर सुझावहरू लिएर राखेको छु, लिनु मान्नुहुन्छ
1: अनि उहाँहरूले त भन्नु भएको छ ढुङ्गे युगको सोच राखेर देश बन्छ,
0: कसले
1: हर्क साम्पाङ शैलीले देश बन्छ,
0: कसको शैलीले बन्छ त, गठन भएको तपाईँको छैन सरकार गठन भएको
1: आधुनिक हिसाबले
0: 2 महिना भएको छैन तपाईँको छैन 1 अर्ब
1: के अहिले एआईको जमाना आइसक्यो,
0: सुन्नुहोस्
1: काम गर्न थालिसक्यो,
0: सुन्नु न
1: तपाईँ श्रमको कुरा गर्नुहुन्छ,
0: सुन्नु न म तपाईँलाई अब भन्छु, सरकार गठन भएको 2-3 महिना भएको छैन 1 अर्ब जति झन्डै होइन किस्ताबन्दीमा ऋण लिइराख्नु भएको छ, त्यसरी भन्छ देश ढुङ्गा बोक्ने कि ऋण, नेपाली जनतालाई म भन्न चाहन्छु यो देश बनाउनलाई ढुङ्गा बोक्ने कि विदेशीको ऋण,
1: लगानी भित्र्याउने,
0: लगानी
1: निजी क्षेत्रलाई प्रोत्साहित गर्ने,
0: ओके
1: कसरी
0: भित्राउने,
1: ढुङ्गा बोकेर कतै एउटा संरचना बनाउने मात्रै होइन नि त,
0: ए हो
1: समग्र क्षेत्र,
0: सुन्नु न मलाई नसिकाउँदा हुन्छ, सबै थाहा छ ढुङ्गा नबोकिकन यो घर बन्यो,
1: सरकार
0: एकछिनतिर
1: मात्रै
0: एकछिन
1: शिक्षा स्वास्थ्य यातायात
0: त्यो मलाई सिकाइराख्नु पर्छ नि, अब त्यो मलाई सिकाइराख्नु पर्छ तपाईँले, अब फेरि म तपाईँलाई के भन्दैछु भने यति मात्रै मलाई उदाहरण के अरे उत्तर दिनु, यो घर केले बन्यो, यो घरमा ढुङ्गा छ कि छैन, अनि खालि ढुङ्गा चाहिँ भन्ने सुन्नु न, खालि
1: होइन
0: सिम्बोलिक बोल्दैछु ढुङ्गा नभन्नुहोस्, ढुङ्गा बिना यो पृथ्वी आफैमा ढुङ्गा हो है। यो देशको सबभन्दा ठुलो खनिज के हो तपाईँलाई थाहा छ?
2: ढुङ्गै हो।
0: यो देशको सबभन्दा ठुलो खनिजै ढुङ्गा हो।
1: अनि त्यो ढुङ्गालाई पनि
0: सुन्नु न,
1: आधुनिक
0: सुन्नु न, सुन्नु न,
1: त्यसलाई जे पनि बनाउनु
0: सुन्नु न,
1: ढुङ्गालाई पनि।
0: अनि ढुङ्गा भन्ने शब्द, ढुङ्गा भन्ने शब्दसँग तपाईँको त्यत्रो धेरै आक्रोश र घृणा किन? ढुङ्गा भन्ने कुरालाई, तत्पदार्थलाई, त्यो तत्त्वलाई तपाईँले होइन सधैँभरि अपमान गरेर होइन, तपाईँले तपाईँको घर केले बनाएछ थाहा छ तपाईँले? ढुङ्गाले भने समुद्रमा पाउने हिरादेखि सगरमाथाको चुचुरासम्म ढुङ्गै हो। पृथ्वी आफै नै एउटा ढुङ्गा हो। कुरा बुझ्नुभयो नि है? एआईको कुरा गर्नुहुन्छ। जब हामीले यो देशको ढुङ्गाको वजन नै थाहा छैन, यो देशको माटोको सुगन्ध नै हामीलाई थाहा छैन भने एआईको कुरा गरेर हुन्छ? अब तपाईँ र म यहाँ भाँड भैलो गरेर बाज्यौँ होइन, एक खालको लो ठुल्ठुलो गफ गऱ्यौँ, ए पुरा ब्रह्माण्ड घुमेर आइयो, एकछिनमा भोक लाग्छ तपाईँ र मलाई लाग्दैन?
1: समय र परिवेश अनुसार चल्न त सक्नु पर्यो।
0: सुन्नु न, तपाईँलाई भन्दैछु त, बेसिक कुरालाई गुमाएर, बेसिक कुरालाई बिर्सेर समय र परिस्थिति भन्दै तपाईँ उडेर हुन्छ है? अब एकछिन तपाईँ र म यहाँ बहस गर्छौँ, भोक लाग्छ कि लाग्दैन? त्यो भात तपाईँ र मैले जुन खान्छौँ नि एकछिनमा, अब गएर अब कराइन्छ होइन, यसरी कराइन्छ एक घन्टा, अनि भोक लागिसकेपछि त्यो खाने हाम्रो त्यो अन्न, त्यो फुड पार्टिकल चाहिँ कहाँबाट आउँछ?
1: जमिनबाट
0: हो। अनि जमिनतिर चाहिँ कहिले नहेर्ने, आकाशतिर मात्रै हेर्ने? अनि एआईको कुरा गर्ने, सुन्नु न, सबै कुरा गर्नुपर्छ, सबै कुरा गर्नुपर्छ, तर बेसलाई बिर्सेर न यो घर बनिएको छ होइन, न तपाईँ आफ्नो जरालाई बिर्सेर यहाँ आउनु भएको छ, न तपाईँ आफ्नो पेरेन्ट्सलाई बिर्सेर बाँच्न सक्नुहुन्छ है। त्यो जरा तत्त्व के हो? ढुङ्गा र माटो होइन, त्यसमा बेस हुनुपर्छ हाम्रो इकोनोमी। भोलिको दिनमा हामीले ढुङ्गा र माटो कृषिलाई तपाईँको छैन ग्राहता दिएनौँ भने ल एआईमा हामीले त्यसरी नै तपाईँको छैन प्रगति गरिएला होइन, तर हाम्रो कृषि, हाम्रो ढुङ्गा र माटोबाट जुन आउने उत्पादन हो, यो उत्पादनको बेसमा हाम्रो इकोनोमी भएन भने नाकाबन्दी हुन्छ के खाने? धेरै टाढा नजाउँ, काठमाडौँकै कुरा गरौँ। काठमाडौँमा यत्रो धेरै जनसङ्ख्यालाई धान्नका लागि गाडी कहाँ गाडी आउँछ होइन, अन्न होगेन भन्नु न, त्यो एक दिन आएन भने के हुन्छ यहाँ? त्यसले गर्दा त्यो बेसिक इकोनोमीमा हामी जानुपर्छ भन्न खोजे हो मैले होइन, टेक्नोलोजीलाई चाहिँ बिर्सिनुपर्छ भन्ने कुरा होइन, तर बेसिक कुरालाई।
1: यत्रो विज्ञ अर्थमन्त्री हुनुहुन्छ डाक्टर सोनी मगले,
0: उहाँ त विज्ञ हुनुहुन्छ, ऋण लिनुहुन्छ उहाँले,
1: दूरदर्शिता अप्नाउनु भएको छ क्या?
0: ऋण लिनुहुन्छ त्यति हो, त्योभन्दा उता के पनि गर्नु? ऋण लिनुहुन्छ, बस्नुहुन्छ, ठुल्ठुलो कुरा गर्नुहुन्छ होइन, हाम्रो ग्राउन्ड रियालिटी के हो भन्ने बुझ्नु पर्यो होइन, हाम्रो ग्राउन्ड रियालिटी चाहिँ के हो त होइन? हामी काम गर्न मान्दैनौँ, तपाईँ र म काम गर्न मान्दैनौँ, उत्पादनमुखी काम गर्न मान्दैनौँ। यो तपाईँले गरेको कुरा मैले संसदमा चाहिँ होइन 6 महिना भाषण गर्ने कुरा, यो सेवा मात्रै हो, त्यस जस्तो पेपर वर्क, पेपर पनि छैन हिजोआज त, के त्यसलाई चाहिँ डिजिटल वर्क भन्यो अब होइन, यसले उत्पादन हुँदैन। तपाईँ जति नै मेरो इन्टरभ्यू लिनु न, एक गेडा चामल फल्दैन, मैले जति नै उफ्रेर तपाईँको उत्तर दिउँ, एक वर्षै उत्तर दिउँ, तपाईँको चाहिँ होइन एक गेडा मकै फल्दैन। बेसिक हाम्रो कहाँ हो भन्ने,
1: त्यस्तै फल्ने हो,
0: बेस
1: रोपिन्छ भन्ने त हुन्छ नि,
0: जे बेस छ नि हामी बेसलाई बिर्सिरहेछौँ क्या सर, हामीले बेसलाई बिर्सेर गरिने इकोनोमी, जस्तै यो घरको जग छ नि, जगलाई बिर्सेर तपाईँको चाहिँ लगाएको पर्खाल तासको पत्ताले बनाएको घर मात्रै हो, भत्केर जान्छ।
1: अनि अहिले सरकारले राजनीतिक नियुक्तिहरू खारेज गर्यो,
0: गरिरहेछ,
1: विद्यार्थी सङ्गठनहरूलाई पनि खारेज गर्ने भन्यो, तर सर्वोच्चले ब्रेक लगाएको छ,
0: गलत रहेछ नि त होइन, गलत रहेछ
1: नि त, खारेज गर्नेदेखि कामहरूलाई गति दिने कुरा,
0: ब्याकफायर
1: रफ्तार पछ्याउने कुरा ठिकै हो नि,
0: उहाँले ब्याकफायर भन्दै आइराख्नु भएको छ, ब्याकफायर हुँदै आइराख्नु भएको छ होइन, उहाँको निर्णय चाहिँ सोचेर सम्झेर होइन, तपाईँको सबै विचारलाई परखेर गर्नुभएको रहेछ भनेदेखि त ब्याकफायर हुँदैन थियो नि त, ब्याकफायर हुँदै
1: आइरहन्छ। उहाँहरूले तुरुन्त कुटनीतिक नोट पठाइहाल्नु भयो, प्रेस नोट जारी गरिहाल्नु भयो,
0: सैनिक पठाउनु,
1: तपाईँले लिपुलेख भन्नुहुन्छ,
0: सैनिक पठाउनु भयो, सैनिक गयो हाम्रो
1: अहिले सैनिक गएर बन्दुक ठोक्दैमा समस्या समाधान हुन्छ
0: यस्तो छ सैनिकको काम के हो त प्रश्न हो मेरो यो मैले सदनमा नि उठाएको छु सदनमा नि मैले
1: बन्दुक ठोक्ने मात्रै हो
0: उहाँहरूले अहिले गरेर राख्नु भएको त सैनिकको काम भनेको त्यही हो मन्त्रीको बडीगार्ड होइन अनि यसो त्यही हो बडी सुकुमासी बस्तीतिर यसो चाहिँ नि बन्दुक देखाउने जाने सैनिकको काम के हो
1: सेनाको त्यत्रो गर्विलो इतिहास
0: छ तर सेनालाई तपाईँको चाहिँ
1: भदौ चौबिसपछि पनि कन्ट्रोलमा लिएर
0: बुझेँ त्यो कुरालाई मैले नकारेको
1: छैन
0: ठिक छ
1: सेनाकै सहजीकरणमा अहिले
0: अनि मैले भने चाहिँ सिमानामा चाहिँ के को जाने त पत्रकार जान्छ अरे तपाईँ जाने हो
1: आवश्यक परेमा सिमानामा पनि सरकारले खटाउन सक्छ
0: सक्छ किन नखटाएको थियो त्यही त मेरो प्रश्न हो त
1: अहिले
0: नखटाएको
1: बलले होइन क्या बुद्धिले काम
0: बुद्धिले गर्नुपर्छ तर बुद्धि चाहिँ कति प्रयोग गर्यो त कतिवटा वार्ता बस्यो त त्यो सीमा विवादको बारेमा सीमा विवाद पहिला तपाईँको चाहिँ पहिला धेरै पहिलादेखि छ होइन यो नयाँ त होइन तर त्यो सीमा विवाद जुन भइरहँदाखेरि सरकारले चाहिँ के पहल गर्यो त एउटा स्टेटस लेखेर हुन्छ त
1: कुटनीतिक नोट त निकालिहाल्यो नि
0: त्यो त एउटा स्टेटस जस्तो हो सिग्नेचर
1: अब कुटनीतिक वार्ता गर्ने
0: त्यही त हो छिटो गर्नु पर्यो छिटो गर्नु पर्यो होइन
1: अघि भर्खर तपाईँले भन्नुभयो होइन र
0: हाम्रो भूमिबाट
1: हतार गरेर हुँदैन भनेर
0: हाम्रो हाम्रो भूमिबाट
1: ढिलो गए अवश्य पुगिन्छ हतार गरे भन्न सकिन्न
0: हो
1: उहाँ स्ट्राटेजी
0: यस्ता कुराहरूमा तपाईँको त्यो नियम लागू हुँदैन होइन सिमानाको कुरा इमर्जेन्सीका कुराहरूमा त्यो नियम लागू हुँदैन त्यो नियम भनेको चाहिँ जस्तै यसपालिको नीति तथा कार्यक्रम होइन त्यो भनेको त्यत्रो बित्ने कुरा होइन होइन हाम्रो भौगोलिक अखण्डतामा चाहिँ नि आँच आउने कुरा हाम्रो भूगोल घुम्ने कुरा सर्वसत्ता घुम्ने कुरा होइन त्यो होइन सामान्य कुराहरूमा पनि हतार गरिराख्नु भएको छ जहाँ हतार गर्नु पर्यो त्यहाँ चाहिँ छैन
1: अनि सीमाको विषयमा सेनाको विषयमा त संवेदनशील त हुनु पर्यो नि
0: संवेदनशील
1: संसदमा
0: संवेदनशील
1: रामबहादुर थापा बादल नेकपा एमाले संसदीय दलका नेताले बोल्दाखेरि विपक्षी दलहरूले विपक्षी सांसदहरूले नै प्रश्न उठाए काउन्टर दिए
0: विपक्षी चाहिँ को थियो
1: राष्ट्रिय प्रजातन्त्र पार्टी
0: उहाँले भन्नु हो सेनाको बारेमा कुरा गर्दाखेरि भन्नुभयो त त्यो त उहाँको अभिव्यक्तिको कुरा हो मेरो जिम्मेवारी कुरा थोडा होला कुन सांसदले के बोल्छ भन्ने सबै कुराको लेखा राखेर बस्ने र मैले निर्देशन गर्ने कुरा हुँदैन कि उहाँ चाहिँ मेरो अभिव्यक्तिको र मेरो श्रम संस्कृतिको र जस यो कुराहरूको भनौँ न समस्या विषयहरूको चाहिँ मैले गर्ने हो र कुन सांसदले के बोल्यो कस्तो लुगा लाएर आयो भन्ने विषयमा चाहिँ त्यो प्रश्न हुँदैन तपाईँको इन्टरभ्यूमा त्यो प्रश्नै होइन
1: अनि हर्क सामपाङले चाहिँ सेनाको विरोध गरिरहने त
0: सेनाको विरोध मैले कहाँ गरेर कहाँ गरेँ कुन मितिमा
1: सीमाको विषय मात्रै उठाइराख्ने
0: सिमाना
1: यसैलाई राजनीतिकरण गरिराख्ने
0: यस्तो छ सिमानामा तपाईँको सिमानालाई रक्षा गर्न सक्नु पर्यो नि त सरकारले भन्न खोजेको कुरा त्यो हो क्या धेरै अन्य कुराहरू भइराखेको छ त्यसमा चाहिँ एउटा डिप्लोमेटिक मिटिङ राख्नुपर्छ होला होइन र सम्बन्धित निकायहरू स्टेक होल्डरहरूलाई बोलाएर राख्नुपर्छ होला
1: अनि दार्चुलामा पुल राख्ने विषयमा के हुँदैछ
0: भन्दैछ अब के अरे बन्दैछ त्यो अब केही समय पछाडि कम्प्लिट हुन्छ
1: तपाईँको पार्टी
0: हो
1: श्रम संस्कृति पार्टी
0: श्रम संस्कृति पार्टी
1: हर्कबाद हर्कबाद भनेर किताबै निस्किया छ
0: हो निकालेको छु
1: मार्क्सवाद लेनिनवाद
0: एउटा
1: माओवाद
0: कन्फिडेन्टिजम
1: भनेको
0: कन्फिडेन्ट
1: भनेको त
0: सुन्नु न
1: कन्फिडेन्ट कसैले मानेर हुने होला नि
0: कन्फिडेन्टली सुन्नु न मैले दर्शन निकालेँ भने त्यो मेरो बात हुन्छ नि त तपाईँको थोडा हुन्छ ऋषि थपालिया बात धोरा हुन्छ त त्यो चिज हो नि होइन
1: मैले निकाले भने पो त्यसलाई बात भन्छ नि त
0: मानिरहेछन् श्रम संस्कृतिमा जति पनि आबद्ध हुनुहुन्छ मानिराख्नु भएको छ केही समयपछि तपाईँ पनि मान्नुहुन्छ
1: श्रम संस्कृति पार्टी चाहिँ अर्क संस्कृति पार्टी भनेर राख्दा हुँदैन बरु
0: हुँदैन श्रम संस्कृति पार्टी सिद्धान्त अर्कवाद अर्कवादको तपाईँको चाहिँ के अरे मैले बारम्बार भनेको छु प्रकृति संस्कृति र प्रविधिको अन्तर सम्बन्ध नै जीवन हो जीवनलाई बुझ्ने पार्टी हो यो हावा तालको पार्टी होइन अरू जस्तो
1: अघिल्लो पटक अन्तर्वार्ता गर्दाखेरि
0: हर्कवादको बारेमा तपाईँलाई थोरै भन्छु, होइन, हर्कवादले रगत बगाउँदैन, रगत बगाउनलाई उद्धत गर्दैन, है, कुरा बुझ्नुभयो नि? पसिना बगाएर हाम्रो जीवन चलाउनु पर्छ भन्छ, हामी श्रममा विश्वास गर्छौँ, यो चिज हो। अरू जस्तो बन्दुक बोकेर हिँड्ने होइन, अरूलाई मार्ने कुल चिन्ने भन्ने सिकाउँदैन। यो चाहिँ एउटा कस्तो भने एउटा असल मान्छे बन्ने सिद्धान्त पनि हो। असल मान्छे बनेर आफू पनि बाँच्ने र प्रकृति सबैलाई बचाउने, प्रकृतिलाई नै बचाउने।
1: अनि तपाईँहरूले निकालेको टी सर्टमा पनि हर्क साम्पाङको मात्रै फोटो, त्यो किन फोटो लौन सोधिदिनु पर्यो क्या जनताले?
0: होइन, त्यो त तपाईँको छैन, त्यही ब्रान्ड भएर आएको छ, होइन, हर्क साम्पाङले सुरु गरेको
1: भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीमा त भालेन्द्र शाहको, रवि लामी छानेको, एमालेमा केपी शर्मा ओलीको, काङ्ग्रेसमा गगन कुमार थापाको, होइन, राप्रपामा राजेन्द्र लिङ्गदेनको फोटो त छैन,
0: छैन, त्यो त उहाँको प्रब्लम हो नि त, हाम्रोमा छ त, के भयो त?
1: अनि नेपाली कम्युनिस्ट पार्टीमा प्रचण्डको फोटो छैन,
0: उहाँहरूले डा गरेर हुँदैन, होइन, उहाँहरूले डा गरेर हुँदैन, सिद्धान्त प्रतिपादन गरेर अगाडि आएको मान्छे हो, अरूले अब के अरे त्यो गर्न सक्नु भएन, उहाँले विचारै दिनु सक्नु भएन।
1: व्यक्ति हाबी हुने भन्ने चाहिँ
0: होइन,
1: व्यक्तिवादी चरित्र देखाउनु भएको छ,
0: चरित्र होइन, होइन, अब विथ रेस्पेक्ट श्रमदाताहरूले लाउनु छ त्यो टी सर्ट, होइन, त्यसमा मेरो के समस्या छ र तपाईँको समस्या छ त्यसमा? यु हेभ एनी प्रब्लम्स?
1: मलाई केही समस्या छैन,
0: अनि
1: जनताले जनताको प्रतिनिधिका रूपमा यहाँ प्रश्न सोध्दैछु तपाईँलाई,
0: त्यो टी सर्ट म तपाईँलाई पनि दिन्छु, देश सोच्न सकौँ, म देश बोल्न सकौँ, देशकै कर्म गर्न सकौँ, देशकै लागि मर्न सकौँ भन्ने लेखेको छ
1: टी सर्ट,
0: पछाडि
1: धरानमै पुगेर
0: ए लिनु
1: टी सर्ट दिसौ,
0: आज लाउँदा कस्तो छ
1: टी सर्ट अनि बेसार
0: है, त्यो चिज हो। र एउटा कस्तो भन्दाखेरि अब यस्तो छ, यो के अरे मान्छेले अन्यथा मान्छ होला, अन्यथा मान्नेलाई फेरि छुट छ, मान्दा हुन्छ, दिस इज डेमोक्रेसी है, तपाईँ के मान्नुहुन्छ के खानुहुन्छ तपाईँको स्वतन्त्रताको कुरा, म के मान्छु के खान्छु मेरो स्वतन्त्रताको कुरा, होइन, हाम्रो विचार के छ? हाम्रो विचार के छ भने हामी रगत बगाउँदैनौँ, पसिना बगाउँछौँ, पसिनाले नै देश बन्छ, होइन, कार्ल मार्क्सले भन्नुभयो द्वन्द्व हुन्छ, अभावले द्वन्द्व हुन्छ भन्नुभयो, तर उहाँले के छुटाउनु भयो भन्दाखेरि श्रम नगरेको कारणले के अरे अभाव हुन्छ भन्ने चाहिँ छुटाउनु भयो।
1: श्रम संस्कृति पार्टीमा पूर्व मन्त्री सुदन किराँतीलाई भित्राउनु भयो, अरू को को व्यक्तिहरू आउँदैछन् श्रम संस्कृति पार्टीमा?
0: थोरै कोसिस गर्दैछु, सायद तपाईँ पनि आउनुहुन्छ कि पछि, आफ्नो जर्नलिजम होइन, तपाईँ पनि पत्रकार के अरे को यो कर्म छोडेपछि तपाईँ पनि आउनुपर्छ, देश बनाउने एउटा भिजन त्यही मात्रै छ।
1: तपाईँले
0: हामी झुटो बोल्दैन,
1: वरिष्ठ पत्रकार राजनीति कर्मी ऋषि धमलालाई पनि श्रम संस्कृति पार्टीमा भित्राउँदै हुनुहुन्छ?
0: हो, कोसिस गर्छु,
1: त्यो चर्चा भइरहेछ नि,
0: हाम्रो कुराहरू भइरहेछ। यस्तो छ, हामी झुट बोल्दैनौँ, होइन, झुटो बोल्दैनौँ, झुटो व्यवहार गर्दैनौँ, हामी साधारण मान्छे हो, होइन, तर साधारण भनिरहँदाखेरि अरूले हामीलाई हेप्नु चाहिँ हुँदैन, फेरि हामी त्यस्तो पनि हो। र हाम्रो पार्टीमा नेता र कार्यकर्ता हुँदैन, हामी सबै श्रमदाता हो, म पनि श्रमदातै हो, है, यहाँ त्यस्तो छ, यहाँ त्यो कोही चाहिँ माथि बेसरी नमस्ते गर्नुपर्ने यस्तो होइन, होइन, हामी सबै एउटै ग्राउन्ड हो, यो खालको पार्टी हो। र यो पार्टीले चाहिँ कस्तो भन्दाखेरि देशलाई बनाउने र बचाउने के अरे सङ्कल्प लिएको छ। आज तपाईँ पूर्वको ताप्लेजुङ इलामका मान्छेहरू दार्चुलामा ढुङ्गा बोक्दैछन्, तपाईँले अघि मलाई भन्नुभयो नि ढुङ्गा बोकेर देश बन्छ भनेर भन्नु, मैले उत्तर दिएँ, होइन, अलिकति तातो तातै भयो तपाईँ र मेरो कन्भर्सेसन, तर कुल भएर अब विचार गर्नुहोस्, ढुङ्गा नबोक्ने हो भने त्यो पुल बन्छ भन्दैन, होइन, एआईमा त नक्सामा मात्रै बन्ने हो क्या, फेसबुकमा त बन्छ नि, के बन्छ भन्छ फेसबुकमा त, एआईमा त स्वर्गभन्दा राम्रो के बन्छ भन्छ, तर यथार्थमा चाहिँ फेरि ढुङ्गा नबोकी निर्माण हुँदैन।
1: ढुङ्गा बोकेर देश बनाउनको लागि विभिन्न व्यक्तिहरू जोडेर संगठित बनाएर
0: सबैले
1: राजेशमालसम्मलाई प्रयास गरिरहनु भएको छ तपाईँले,
0: कस्तो मजा आउँछ होला राजेश हमाल सरसँग ढुङ्गा बोक्नु पाए क्या, आई क्यान जस्ट इमेजिन, है, वाओ, कस्तो हुन्छ होला है, त्यत्रो ठुलो तपाईँको चाहिँ हस्तीसँग विकास निर्माणको लागि, होइन, यतापट्टि ऋषि धमला, यतापट्टि राजेश सर, होइन बिचमा म त्यो ढुङ्गा बोक्ने भने तपाईँलाई मान्छेले अनौठो भन्छ ढुङ्गा बोकेर विकास हुन्छ त्यो भने चाहिँ कस्तो भन्दाखेरि नि देशको लागि पसिना बगाउँछु म भन्ने एउटा सङ्कल्प हो क्या मैले हिजो संसदमा पनि एउटा प्रश्न गरेँ गरिबलाई विस्थापित गर्नु खोज्नुहुन्छ काठमाडौँबाट भोलि गरिब छैन भने यहाँको निर्माण कार्य कसरी गर्नुहुन्छ होइन जस्तै तपाईँ के अरे इन्जिनियर हो तपाईँले त नक्सा मात्रै गर्ने हो इट्टा बोक्दिने ढुङ्गा बोक्दिने बालुवा बोक्दिने सिमेन्ट बोक्दिने त तपाईँ गर्नुहुन्न इन्जिनियर होइन
1: श्रमिक मजदुर
0: हो हुन्छन् हो अनि ती जो चाहिँ आर्थिक रूपमा निम्न छन् जसलाई हामी गरिब भनेर पनि अपमान गरिरहेका छौँ गलत गलत हो त्यो उहाँहरू हुनुहुन्न भने कसले बनाइदिन्छ घर होइन हाम्रो चाहिँ तपाईँको सरसफाइ कसले गरिदिन्छ गाडी कसले कुदाइदिन्छ बस ट्रक होइन कि हामी आफै गर्ने हो त तपाईँहरू जाने हो ढुङ्गा बोक्नलाई म जस्तो भनेर संसदमा भनेको सबै हाँस्दै हुनुहुन्थ्यो
1: हजुर अहिले सुदन किरणलाई भित्राउनु भयो उहाँलाई कोशी प्रदेशको मुख्यमन्त्रीका रूपमा अगाडि सार्नु भएको छ तपाईँ
0: पब्लिकले भन् पब्लिकले भनेका छन् होइन त्यो चिज हो मैले भन्दा पनि के हो भनेर यसो म कस्तो भने सर्वे गरिरहन्छु कि मिडियामा सर
1: सर्वे गरिरहन्छु प्रस्ताव र क्षेपास्त्र पनि हान्नु भएको छ तपाईँले सुदन किराती आउँदा त यो उल्टा छ भोलि कुलमान घिसिङ आउँदाखेरि के होला भन्नु भएको छ नि कुलमान घिसिङलाई नि श्रम संस्कृति पार्टीमा भित्राउँदै हुनुहुन्छ
0: होइन त्यसो भन्दा पनि जे हामी संवादमा छौँ होइन भित्राउने यो त्यो भन्ने अलिक शब्द कस्तो कस्तो होला होइन
1: उज्यालो नेपाल पार्टी र श्रम संस्कृति पार्टी बिच एकता हुन सक्छ
0: सम्भावना त जेको पनि हुन्छ
1: निकट भविष्यमै
0: होइन त्यस्तो त निकट भविष्यमै भन्दैन जो संवाद गर्दैछन् साथीहरूले कुन तहमा पुऱ्याए म खबर लिन पाएको छुइनँ अलि यो व्यस्त छु नि त अहिले यो जजङ्गजुङले गर्दा
1: विपक्षीहरूसँग चाहिँ कतिको कुरा मिल्ला छ तपाईँको संसदमा विपक्षीहरूसँगको सहकार्य कतिको सुखद भइरहेको छ
0: कुरा त सत्तापक्षसँग पनि मिल्छ विपक्षीसँग पनि मिल्छ तर जब हामी राइट ट्र्याकमा आउँछौँ अनि मिल्छ कुरै नमिल्ने भन्ने होइन कुरा मिल्छ
1: राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछाने बालेन्द्र
0: सबैसँग मिल्छ तर राइट ट्र्याकमा आउनु पर्यो हुने काम गर्नु पर्यो होइन मैले यो सुकुम्बासी बस्तीमा डोजर नचलाएको भए अहिले यो तपाईँले अघि भन्नुभयो नि तपाईँकै भाषा शैलीमा आगो ओकल्ने भन्ने त्यो मैले गर्थेन त म त ड्रागन त होइन पहिलो वाक्य तपाईँले त्यो गर्नुभएको थियो अघि होइन पहिलो प्रश्नमै त्यो गर्नुभएको थियो नि त आगो ओकल्ने भनेर होइन अनि विष बमन गर्ने पनि भन्नुभयो क्या जस्तो लाग्यो त्यो चिज होइन होइन उहाँले राम्रो काम गर्नुहुन्छ भने म जहिले पनि चुप लागेर बस्नुपर्ने हो कि ढाली बजाउनु पर्ने हो कि नि बेहोस भइराखेको छ कोही खोलाबाट हामफाल मर्यो अरे भन्छ कोही झुन्डेर मर्यो अरे भन्छ है त्यस्तो न्युज तपाईँको छ नि
1: अहिले तपाईँ प्रधानमन्त्रीको रूपमा रवि लामिछाने चाहिँ बालेन्द्र शाहभन्दा बेटर हो
0: अहिले पनि भन्छु बिकज हि स्पिक्स आउट उहाँ बोल्नुहुन्छ प्रश्न त कमसेकम सोध्न सकिन्छ
1: बालेन्द्र शाहले तपाईँलाई त्यत्रो गुण लगाउनु भयो
0: गुण
1: तपाईँले चाहिँ वैगुण गर्नुभयो सभामुख दिनुभयो श्रम संस्कृति पार्टीलाई
0: सुन्नु न तपाईँले भन्नुभयो मैले के पाएँ त तपाईँ दिनुभयो दिनुभयो खोइ मैले कहाँ पाएँ राज्यलाई उल्टो हामीले एउटा सभामुख दिउँ भन्नु न ए सभामुख अरे एउटा सांसद दिउँ भन्नु न तपाईँले हाम्रो एकजना सङ्ख्या घट्यो त्यहाँ ताली बजाउने भए पनि जे भए पनि हाम्रो त्यो अब हुनु त त्यस्तो अब गठजोड गरेर चाहिँ सरकार बनाउने स्थिति त होइन
1: चिसो पनि आउने गरी तरार मनमुटावै हुने गरी तपाईँलाई दिनुभयो क्या बालेन्द्र शाहले चाहिँ
0: त्यो तपाईँलाई थाहा भयो
1: कसले ठाकुरलाई तपाईँहरूले उपसभामुख बनाउनु
0: मलाई त्यो चाहिँ थाहा भएन तपाईँलाई कहाँबाट थाहा भयो त्यो चिज मलाई थाहा नभएको कुरो तपाईँलाई
1: सबैतिर छतासुल्लो छ
0: होइन म तपाईँलाई थाहा भएछ मलाई थाहा थिएन मतदार छुलाई गएको थिएँ
1: रवि लामिछाने र बालेन्द्र शाह बिचको एकतामा तपाईँलाई शङ्का छ कि छैन
0: त्यो उहाँहरूको घरासी मामिला हो मैले चियाइराख्नुपर्ने शङ्का गरिराख्नुपर्ने भन्ने मेरो काम होइन त्यो त्यो त्यो मेरो उस भए त टिओआर भन्छ त्यहाँ पर्दैन मेरो टिओआर भित्र पर्दैन त्यो
1: रासोपा सरकार पाँच वर्षसम्मै जान सक्छ
0: त्यो पनि मैले
1: तपाईँ त राजनीति कर्मी हो विश्लेषण गर्नुहुन्छ के भइरहेछ देख्न सक्नुहुन्छ अनुरोध गर्नुहुन्छ
0: कतिपय कुरा के अरे भन्न मिल्छ कतिपय कुरा भन्न मिल्दैन नभनेको राम्रो हुन्छ त्यस्तो कुरोहरू हामीले भनिराख्ने होइन
1: पछिल्लो जे जस्तो गतिविधि भइरहेछ होइन उहाँहरूले जे जसरी काम गरिरहनु भएको छ टिक्न चाहिँ सक्छ?
0: धेरै आलोचित भइराख्नु भएको छ अहिलेको सरकार चाहिँ, होइन अब मन्त्री परिषद पनि विस्तार गर्न सक्नुभएको छैन, याद कुराहरू थुप्रै कमजोरीहरू छन्। अब को अन्त के गर्नुहुन्छ त्यो चाहिँ अब उहाँहरूको जिम्माको कुरा हो। हामी भने प्रतिपक्ष, हामी प्रश्न गर्छौँ, उत्तर चाहन्छौँ, आएन भने अलिअलि कराउनु पर्छ, त्यति छ।
1: अब सुखद हिसाबले छुटाउनु, तपाईँ त गीत सङ्गीतमा पनि
0: होइन
1: रुचि राख्नु,
0: अब गीत सङ्गीत गाउनु,
1: तपाईँले अस्ति मात्रै फुल टिप्ने मन भए भन्नेमा एक्टिङ गरिसकेपछि त्यो गीतै अहिले चर्चामा छ, त्यो गीत गाइदिनुहोस् न।
0: त्यो होइन, गीत नगाउँ,

0: पनि होइन प्रधानमन्त्रीले प्रश्न गर्न पाउनुपर्छ भन्ने माग पनि म राख्छु, हामीले मात्रै होइन होइन, त्यसो गरिदिँदाखेरि राम्रो हुन्थ्यो।
1: तपाईँले मैसँगको जनता जान्न चाहन्छन् कार्यक्रममा यस अगाडि कमिटमेन्ट गर्नुभएको थियो म अहिले त गाउँदिन अर्को पटक चाहिँ गीत गाउँछु
0: होइन,
1: तपाईँ त कम्प्लिट प्याकेज
0: होइन, म अर्को पल्ट फेरि गाउँला कुनै दिन मुड चलेको बेला, आज अलिकति मुड
1: आज सुखद हिसाबले छुटाउन दर्शक श्रोतालाई न्याय गर्नुहोस्।
0: ल मैले अघि भनिहालेँ
1: गीत सङ्गीत प्रेमी हर्क साम्पाङ,
0: ल मैले भनिहालेँ त अघि नै, नेक्स्ट टाइम चाहिँ गर्नुपर्छ, देयर इज अलवेज नेक्स्ट टाइम, त्यो त्यतिखेर मैले नेक्स्ट टाइम भनेको थियो, त्यो दिस टाइम भयो नि त,
1: अर्कोवाद भने त भोलिवाद होइन नि फेरि,
0: त्यो चाहिँ दिस टाइम,
1: साम्पाङ त भोलिको लागि साथी मान्छे होइन,
0: चिज अर्को अर्को चिज हो त्यो,
1: समय संवाद र विचारका लागि यहाँलाई हार्दिक धन्यवाद,
0: हुन्छ धन्यवाद,
1: हवस् नमस्कार,
0: थ्याङ्क यू, नमस्कार।

0: अध्ययन ध्यान तपस्या र प्रयोगबाट उत्पत्ति भएको आयुर्वेद विज्ञान आज 21 औं शताब्दीमा आइपुग्दा संसारकै पुरानो र गौरवशाली इतिहास भएको सफल उपचार पद्धति बन्न पुगेको छ। जडीबुटीको शक्ति नेपाली उपचार पद्धति। नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा नेचुरल उपचारका आकर्षण, नेचुरल उपचारले जीवनमा पारेका प्रभाव र उपचार गरिरहेका मानिसहरूको बोली प्रस्तुत गर्दछौँ। चितवन भरतपुर महानगरपालिका 25 शुक्रनगर किसान चोक निवासी सानो माया तमाङको जीवन सामान्य रूपमा घरको काम धन्दा गर्ने, आफन्त भेटघाट भजनमा नाचगान गर्ने यसरी नै बित्दै थियो।
1: मेरो नाम सानु माया तामाङ, भरतपुर 25 शुक्रनगर किसान चोक। मलाई भजन कीर्तन अति मन पर्छ है, म मन्दिरमा नगई हुँदैन।
0: यस्तो रमाइलो र हाँसी खुसी चलिरहेको उहाँको जीवनमा एक्कासी घुँडा दुख्ने, हात झमझमाउने समस्या देखा पर्यो।
1: मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नै साह्रै गाह्रो थियो। के अरे, मेरो यो खुट्टा लतारिने भएको थियो कि, उठ्न मिल्थेन, जुरुक्क उठ्न मिल्थेन। यो दाहिने चाहिँ मेरो लतारिने भएको थियो कि, मेरो हात चाहिँ दुइटै झमझमाउँथ्यो, रुनु पर्थ्यो कि, मेरो यो दुइटै झमझमाएर साइकल चलाएर हिँड्न पर्ने हामी। अनि साइकल चलाउँदाखेरि यहाँबाट 1 किलोमिटर गयो भने फ्याक्कै गलेको जस्तो हुन्थ्यो कि, हात बस्ने काम हुन्छ नि, झारहरू ओखल्नेहरू पनि बसेर नि त हुन्छ नि, तर कि मुढा चाहिन्थ्यो कि अब टुक्रोको बस्ने चिज चाहिन्थ्यो।
0: औषधि खाँदा दुखाइ कम हुने, खान छोडेपछि उस्तै हुने, यति ठुलो समस्या अब मेरो सञ्च हुँदैन भन्ने थियो। घर परिवार छोरा छोरी पनि आमाको दुःख देख्दा साह्रै चिन्तित हुन्थे।
1: अनि अस्पतालमा नि गएँ म, कहाँ कहाँ अब यहाँ नजिक त चनौली छ, चनौलीमा हाडको चाहिँ उसको राम्रो हुन्छ भनेर चनौली नि गएँ। युरिक एसिड छैन भन्यो, अनि यो ऊ भएछ भनेर सुई लगाइदिनु भयो चनौलीमा चाहिँ है। अनि औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि हातेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा,
0: यहाँ गर्दा हुन्छ कि त्यहाँ गर्दा हुन्छ कि भन्दा भन्दै एक दिन उहाँ वैदिक आयुर्वेदिक सेवा प्रणालीमा पुग्नुभयो, उहाँले उपचार गर्नुभयो।
1: अचारसँग सल्लाह चाहिँ हस्पिटल जान्छु चाहिँ भने, तर म वैदिकमा जान्छु भनेन। अनि चुपो लगाएर गएँ, अनि आफू गएर अनि चेकअप गराएँ। त्यसलाई छुँदैन भन्नुहुन्थ्यो हाम्रो बुढाले, तँलाई आयुर्वेदिक औषधिले छुँदैन, त हस्पिटलको औषधि खाएको मान्छेले भन्नुभएको, छोए छोला नछोए नछोला एक फेर त हेर्नु पऱ्यो भनेर अनि गएको। सुरुमा म चेकअप गर्दाखेरि त अब युरकेसी एक नम्बर त युरकेसी हेर्नुभयो है, अनि युरकेसी धेरै देख्नुभयो, अनि अलिकति हड्डी खिएको छ दिदी भन्नुभएको थियो कि, अनि त्यो भन्नुभयो, अनि त त्यही अनुसार औषधि चलाइदिनु भयो।
0: एक हप्ता 10 दिन भयो, 15 दिनमा उहाँको घुँडा दुख्ने, हात झमझमाउने समस्या बिस्तारै कम हुँदै गयो।
1: 15 दिनबाट अलिक कम हुँदै गयो, अनि राम्रो हुँदै गयो। अनि तेस्रो 3 चोटिको पल्टमा क्लियर देख्नुभयो कि, क्लियर देख्नुभयो, अब तपाईँलाई चाहिँ एकदम राम्रो हुन्छ, तर भयो भन्दैमा मुख चाहिँ नछोड्नु भन्नुभएको थियो।
0: तामाङ फेरि बिस्तारै आफ्नो पुरानो र निरोगी अवस्थामा फर्कनुभयो। उहाँ अहिले मजाले साइकल चलाउने, घरयासी खेतीपातीको काम गर्न सक्ने हुनुभएको छ। यसरी वैदिक आयुर्वेद सेवा प्रणालीले सानो तामाङको जीवनलाई नयाँ जीवन दिएर खुसीको साथ जीवनयापन गराउन सफल भएको छ।
1: अहिले राम्रो छ, खुट्टा राम्रो भयो। आयुर्वेदिकले चाहिँ अलि बिस्तारै नरमसँग बिस्तारै ढिलो ढिलो सन्च हुने हो, निर्मल हुन्छ नै, नहुने त होइन।
0: यस्तै सफलताको कथा हामीसँग अरू धेरै बाँकी छन्। आयुर्वेदिक उपचार पद्धतिको माध्यमबाट वैदिक आयुर्वेद सेवा प्रणालीले बिरामीहरूको ओठमा ल्याएको मुस्कान र जीवनमा ल्याएको खुसी आलेका उदाहरणहरू अरू धेरै बाँकी छन्। हवस् त, मेरो देश मेरो आयुर्वेदमा आजको सफलताको कथा यति नै। सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-595-174, मोबाइल 98-550-50-934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 0143-18-98, मोबाइल 98-512-40-934, धरान रोड हलगडा चोक इटहरी, फोन 0252-80-555, मोबाइल 98-456-54-392, बुटवल तिलोत्तमा मणिग्राम 6 शान्ति स्कुल नजिकै पुरानो प्यारागन बोर्डिङ, मोबाइल 98-570-59-936।

कालो पोतो छन् त्यसैमा डन्डी फोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुखति फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: माडीको धार्मिक पर्यटन प्रबन्धनका निम्ति शनि जयन्ती पर्वको अवसर पारी शनिधाम सगौरव प्रस्तुत गर्दछ
2: एघारौं शनि जयन्ती उत्सव विविध सांस्कृतिक कार्यक्रम रमाइलो मेला साथमा नगर स्तरीय भजन र दुनाटो

0: कार्यक्रम को मुख्य आकर्षण चर्चित लोकदोहरी एवं भजन गायक प्रकाश पराजुली को भजन र लोकदोहरी प्रस्तुति।
1: मिति ज्येष्ठ 2 गते शनिबार शनि जयन्ती को दिन।
0: शनि धाम दर्शन गरौं, शनि जयन्ती उत्सव में सहभागी बनौं र सफल पारौं।
2: हेलो
3: हेलो बुढी, के छ खबर?
2: ठिकै छ, चलेकै छ।
3: ल भिडियो अन गर्दा तलाई हेरम।
2: भिडियो अनै छ त, देख्नु भएन र?
3: खै देखिन त, मैले त नेट स्लो भयो क्या हो?
2: माडीको नेट यस्तै त हो नि।
3: के भन्छ यो माटीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइल जोडिहाल त।
0: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
1: सेवाका लागि माडी सम्पर्क 056-5010-40 र 98-52-0-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
4: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ। टेकमाइललाई।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-6553 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 9 o'clock. अहिले 9 बजेको छ.
4: नमस्कार म सम्झना महर्जन उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ. सबैभन्दा पहिले मुख्य खबर. प्रतिनिधि सभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता बारे छलफल 4 गतेदेखि प्रस्तावमा 5 सिद्धान्त र 5 प्राथमिकता. अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न प्रधानमन्त्री कार्यालयको परिपत्र. सार्वजनिक खर्चलाई मितव्ययी बनाउन निर्देशन. आज पनि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना. अझै केही दिन मौसम यस्तै रहने. द्वन्द्वका कारण अफगानिस्तानमा बाल कुपोषण सङ्कट झनै गहिरिँदै मूल्य वृद्धि र आपूर्ति श्रृङ्खलामा आएको अवरोधले मानवीय सहायता ढुवानीमा ढिलाइ. र असार 5 गतेदेखि तेस्रो ई स्पोर्ट्स राष्ट्रिय प्रतियोगिता हुने. नेपाल खबरमा अब पूरा खबर. प्रतिनिधि सभामा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेबाट प्रस्तुत आउँदो आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता कर प्रस्ताव बाहेकमाथि छलफलका लागि आउँदो 4, 5 र 6 गतेका दिनहरू तोकिएको छ. हिजो राति अबेरसम्म चलेको बैठकमा सभामुख डोल प्रसाद अर्यालले यस प्रस्तावमाथिको छलफलका लागि दलीय प्रतिनिधित्वका आधारमा ती दिनहरू तोक्नु भएको हो. सभामुख अर्यालले छलफलमा भाग लिने सदस्यले जेठ 4 गतेको बैठकको 1 घण्टा अगाडि कार्यव्यवस्था परामर्श समितिमा बुझाउन समय दिनुभएको हो. प्रतिनिधि सभाको हिजोको दोस्रो बैठकमा अर्थमन्त्री वाग्लेले विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता कर प्रस्ताव बाहेक प्रस्तुत गर्नु भएको हो. प्रस्तावमा नेपालको संविधान र विद्यमान प्रणालीलाई सबल बनाउँदै परिणाममुखी बनाउने विषयहरू समावेश रहेका छन्। प्रस्तावमा 5 सिद्धान्त र 5 प्राथमिकता रहेको छ. विनियोजन विधेयकका 5 सिद्धान्तमा नागरिकको अनुभूत गर्ने गरी सुशासनको लाभांश, सार्वजनिक सम्पत्तिको दोहन र भ्रष्टाचार

0: पार्टी पौवाहरूको पुनर्निर्माणलाई तीव्रता दिएको हो। पृथ्वीराज मार्ग अन्तर्गत मुगलिन पोखरा सड़क विस्तारको पूर्वी खण्ड आबु खैरेनी जामुनीको सड़क निर्माण सकिएसँगै सम्पदा निर्माणमा तीव्रता दिएको पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर विष्णु प्रसाद पाण्डेले जानकारी दिनुभयो। एसियाली विकास बैंक एडिबीको करिब 6 अर्ब 31 करोड रुपियाँ लागतमा स्तरोन्नति भएको 41 किलोमिटर सड़क खण्डको निर्माण पूरा भइसकेको छ। अब विदेशको खबर। पाकिस्तानसँगको तनाव र इरान युद्धका कारण आपूर्ति श्रृङ्खला अवरुद्ध हुँदा अफगानिस्तानमा कुपोषणको संकट अझ गहिरिँदै गएको छ। संयुक्त राष्ट्रसंघले पर्याप्त स्रोत र सहज ढुवानी सम्भव भएको भए कुपोषणको जोखिममा रहेका थप 10 लाख बालबालिकालाई सहयोग पुर्याउन सकिने अवस्था हुने बताएको छ। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम WFPका एक वरिष्ठ अधिकारीका अनुसार अहिलेको द्वन्द सीमा अवरोध र बढ्दो लागतले मानवीय सहायता वितरणलाई गम्भीर रूपमा प्रभावित गरेको छ। पछिल्लो महिनाहरूमा अफगानिस्तानले भूकम्प, जलवायुजन्य प्रकोप र छिमेकी देशहरूबाट ठूलो संख्यामा फर्किएका नागरिकको चाप समेत सामना गरिरहेको छ। यसले खाद्य असुरक्षा र स्वास्थ्य संकटलाई थप तीव्र बनाएको छ। यसैबीच पाकिस्तानसँगको द्वन्द्वका कारण करिब 8 महिनादेखि सीमा लगभग पूर्ण रूपमा बन्द रहेको छ। यसले खाद्यान्न, औषधि र इन्धन आपूर्तिमा ठूलो अवरोध सृजना गरेको छ। इरानमा जारी युद्धका कारण उत्पन्न विश्वव्यापी आर्थिक प्रभावले पनि अवस्था थप जटिल बनाएको छ। अब खेल खबर। ई स्पोर्ट्स संघ नेपाल इशानले तेस्रो ई स्पोर्ट्स राष्ट्रिय प्रतियोगिता आउँदो असार 5 गतेदेखि आयोजना गर्ने भएको छ। प्रतियोगितामा फ्री फायर, पब्जी मोबाइल र ई फुटबल गरी 3 विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। ई फुटबल व्यक्तिगत विधामा खेलाइनेछ भने फ्री फायर र पब्जी मोबाइल टिम प्रतिस्पर्धाका रूपमा सञ्चालन गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा प्रारम्भिक छनौट खेल अनलाइन मार्फत गरिनेछन्। फाइनल चरण भने प्रत्यक्ष उपस्थितिमा ल्यान्ड इभेन्टका रूपमा हुने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडी तथा टोलीले इसानको आधिकारिक वेबसाइट मार्फत दर्ता गर्न सक्नेछन्। प्रतियोगितामा 5,000 भन्दा बढी खेलाडी तथा टोली सहभागी हुने आयोजकको अपेक्षा छ। चार भन्जाङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल 4 गतेदेखि, प्रस्तावमा 5 सिद्धान्त र 5 प्राथमिकता। अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न प्रधानमन्त्री कार्यालयको परिपत्र। सार्वजनिक खर्चलाई मितव्ययी बनाउन निर्देशन। आज पनि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना, अझै केही दिन मौसम यस्तै रहने। द्वन्द्वका कारण अफगानिस्तानमा बाल कुपोषण संकट झनै गहिरिँदै, मूल्य वृद्धि र आपूर्ति श्रृङ्खलामा आएको अवरोधले मानवीय सहायता ढुवानीमा ढिलाइ। र असार 5 गतेदेखि तेस्रो ई स्पोर्ट्स राष्ट्रिय प्रतियोगिता हुने।
1: नेपाल बैंक लिमिटेड
2: का दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जलि अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
3: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
2: साथमा ब्लड सुगर, क्रिएटिनिन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
3: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 0556-493-580, मोबाइल 98550-26440।
2: तपाईको स्वास्थ्य हाम्रो प्रतिबद्धता। माडीको धार्मिक पर्यटन प्रबन्धनका निम्ति शनि जयन्ती पर्वको अवसर पारी शनिधाम सगौरव प्रस्तुत गर्दछ।
3: 11 औं शनि जयन्ती उत्सव, विविध सांस्कृतिक कार्यक्रम, रमाइलो मेला, साथमा नगर स्तरीय भजन र दुनाटपरी बनाउने प्रतियोगिता।

0: कार्यक्रमको मुख्य आकर्षण चर्चित लोकदोहोरी एवं भजन गायक प्रकाश पराजुलीको भजन र लोकदोहोरी प्रस्तुति।
1: मिति ज्येष्ठ 2 गते शनिबार शनि जयन्तीको दिन।
0: शनि धाम दर्शन गरौँ, शनि जयन्ती उत्सवमा सहभागी बनौँ र सफल पारौँ।
2: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
3: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
2: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
4: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
5: हामी कहाँ निर्माणजन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
1: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
6: अब सुन्नुहोस् पूरा समाचार।
7: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
6: नियमित रूपमा हिँडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन
8: बाट प्रसारण भइरहेको चार भन्च्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँको पशुपति क्षेत्रको जय बागेश्वरी मन्दिर हिजोदेखि सबैको लागि खुल्ला गरिएको छ। करिब 6 महिनादेखि बन्द रहेको मन्दिरमा कलेवर परिवर्तन गरेपछि भक्तजनका लागि प्रवेश खुल्ला गरिएको हो। हरेक 12-12 वर्षमा गरिने कलेवर परिवर्तन गरेपछि हिजो पशुपति मन्दिरका मूल भट्टबाट विशेष पूजा तथा दर्शन गरेपछि खुल्ला गरिएको हो। कलिगत सम्बत 3232 निर्माण सुरु भएको मन्दिर 47 वर्षपछि सम्बत 3274 निर्माण सम्पन्न भएको इतिहासमा उल्लेख भएको छ। काठमाडौँको 22 वडामा भोलि महोत्सव हुने भएको छ। काठमाडौँ महानगरपालिकाको वडा नम्बर 22 आयोजना गर्ने महोत्सवमा नेवा खानाका स्टल, सांस्कृतिक र्याली, हस्तकला तथा घरेलु उत्पादन प्रदर्शनी, रक्तदान, धिमे वादन प्रतियोगिता, बालबालिकामा मनोरञ्जन उद्यान समेत रहेका छन्। भोलि बिहान 7:30 बजे क्यान्सर रोग रोकथामको सन्देश दिने पैदल यात्रा वाकाथनबाट महोत्सवका कार्यक्रम सुरु हुनेछ। वडाध्यक्ष चिनिकाजी महर्जनका अनुसार त्यही बहालमा बहुभाषिक सांस्कृतिक कार्यक्रम हुनेछ भने खिचा पोखरीमा 22 वडाका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रूपमा योगदान दिने 22 मूर्धन्य व्यक्तित्वहरूलाई सम्मान र सांस्कृतिक कार्यक्रम हुनेछन्। धर्मपथमा बालबालिकाका लागि खेल र मनोरञ्जन स्थल हुनेछ। धर्मपथको सांस्कृतिक भवनमा चित्रकला प्रदर्शनी हुनेछ। न्यू रोड गेटदेखि वोटु मार्गसम्म विभिन्न कार्यक्रम सञ्चालन हुनेछन्। काठमाडौँ उपत्यकामा हिजो एकै दिन 2000+ गाडी चालक सवारी नियम उल्लङ्घनको कारवाहीमा परेका छन्। जाँड रक्सी खाएका 91, नियम विपरीत राइड सेयरिङ गरेका 151, सङ्केत बत्ती उल्लङ्घनकर्ता 149 र तीव्र गतिमा गाडी चलाएका 186 जनालाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यसबाट 19,95,000 राजस्व सङ्कलन भएको छ। प्रहरीले गोली प्रहार गरेर व्यक्ति हत्याका फरार आरोपीलाई पक्राउ गरेको छ। हिजो किर्तिपुरको चोभार नजिकै प्रहरीले गोली हानेर सुजन शाहीलाई पक्राउ गरेको हो। अघिल्लो हप्ता किर्तिपुरमा गुल्मीका विपिन घिमिरेलाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको घटनाका मुख्य आरोपी शाहीलाई पक्राउ गर्ने क्रममा प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि गोली हानेर समात्नु परेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। घुँडामुनि गोली लागेको शाहीको उपचार भइरहेको छ। र काठमाडौँ महानगरपालिकाले यो आर्थिक वर्षको चैत मसान्तसम्ममा 176,000 स्वास्थ्य सेवा दिएको छ। त्यसमध्ये 73,504 जनाले ओपिडी सेवा प्राप्त गरेको महानगरले जनाएको छ। आर्थिक वर्ष 2080-81 124,000 सेवाग्राही मध्ये 36,000 जनाले ओपिडी सेवा लिएका थिए भने 2081-82 194,000 जना मध्ये ओपिडी सेवा लिनेको संख्या 69,000 थियो। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज पनि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना, अझै केही दिन मौसम यस्तै रहने। पशुपति क्षेत्रका जय बागेश्वरी मन्दिर सबैका लागि खुल्ला। काठमाडौँको 22 वडामा भोलि महोत्सव र काठमाडौँ महानगरद्वारा चैतसम्म 176,000 स्वास्थ्य सेवा प्रदान। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउने नै छौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ।

0: प्रविको धार्मिक पर्यटन प्रबन्धनका निम्ति शनि जयन्ती पर्वको अवसर पारी शनिधाम सगौरव प्रस्तुत गर्दछ।
1: 11 शनि जयन्ती उत्सव विविध सांस्कृतिक कार्यक्रम रमाइलो मेला साथमा नगर स्तरीय भजन र दुनाटो

0: अनि ज्येष्ठ 2 गते शनिबार शनि जयन्तीको दिन।
1: शनि धाम दर्शन गरौ, शनि जयन्ती उत्सवमा सहभागी बनौ र सफल पारौ।
2: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
3: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
2: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
4: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
5: हामी कहाँ निर्माणजन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
0: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550 63938 र 98550 65542।
6: अब सुन्नुहोस् पूरा समाचार।
7: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
6: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
7: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
6: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
7: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
6: मद्यपान र धुम्रपान सेवन नगरौं,
7: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: 30 वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब 30 वर्ष चाहिँ त कति बाँच्ने, अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
9: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
8: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने, अनि हस्पिटल गएको डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो, अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेको छ।
10: आयुर्वेद सेवा प्रणाली, लाइन चौक नारगढ, फोन 0556-595-174, मोबाइल 98550-50934।
11: हजुरको बिदा सकिन थालिसक्यो, तर घरकोट बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
12: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
13: सफल ब्लक एन्ड फर्निचर उद्योग, फुलचोक बसन्तपुर बजार माडी। यहाँबाट एक दिनमै घर, गोठ, धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, बलक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्सी, काठका दराज, पलङ, लो बेड, टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
14: पाइन्छ।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा रिदम सिंहको नमस्कार। संघीय संसद अन्तर्गत आज बिहान 11 बजे कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ। बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयको परिचय सहित हालसम्म सम्पादित काम कार्यवाही, चालू आर्थिक वर्षको प्रगति समीक्षा र आगामी कार्य योजनाका सन्दर्भमा विस्तृत छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यदलले ओरिएन्टल सहकारीका ऋणीहरूको 3 पुस्तीय सहितको नामावली सार्वजनिक गरेको छ। कार्यालयले समस्याग्रस्त ओरिएन्टल कोअपरेटिभका 284 जना ऋणीहरूलाई यथाशीघ्र ऋण चुक्ता गर्न भन्दै नाम सार्वजनिक गरेको हो। सूचनामा यथाशीघ्र ऋण चुक्ता नगरे कानून बमोजिम असुली गरिने जनाइएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहको संसदीय कार्यशैलीप्रति गम्भीर आपत्ति जनाउँदै नैतिकताका आधारमा पदबाट राजीनामा दिन माग गर्नुभएको छ। शुक्रबार जारी विज्ञप्तिमा राईले प्रधानमन्त्री बालेन्द्र शाहले संसद र संसदीय परम्पराको अपमान गरेको आरोप लगाउनु भएको छ। उहाँले राष्ट्रपति रामचन्द्र पौडेल मार्फत नीति तथा कार्यक्रम प्रस्तुत गरिएपछि प्रधानमन्त्री स्वयं संसदबाट बाहिरिएको र पुनः उपस्थित नभएको घटनालाई लोकतान्त्रिक अभ्यासमाथिको अवमूल्यनको रूपमा चित्रण गर्नुभएको छ। विज्ञप्ति अनुसार प्रधानमन्त्री शाह नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा पनि संसदमा अनुपस्थित रहनु भएको थियो। प्रतिपक्षीय दलले उपस्थितिको माग गर्दा समेत प्रधानमन्त्री संसदमा नआएको तथा आफ्नै कार्यालयबाट सांसदहरूका गतिविधि प्रत्यक्ष प्रसारण मार्फत हेरिरहेको आरोप राईले लगाउनु भएको छ। मध्य प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको मत लिँदै हुनुहुन्छ। सत्ता साझेदार जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लाग्नु भएको हो। गत 22 गते जनमत पार्टी संसदीय दलका नेता चन्दन सिंहले सरकारलाई दिएको समर्थन फिर्ता लिनुभएको थियो। विश्वासको मत लिनका लागि प्रदेशसभा बैठक आज बिहान 11 बजे बस्दैछ। हाल नेपाली कंग्रेसका 22 जना, जनता समाजवादी पार्टी जसपा नेपालका 26, नेकपा माओवादी केन्द्र र नेकपा यसको गठबन्धन गरी एकता गरी बनेको दल नेकपाका 14 जना सांसद गरी कुल 62 जना सांसद सरकारको पक्षमा रहेका छन्। सरकारलाई विश्वासको मतका लागि 52 सांसदको समर्थन आवश्यक पर्छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: एक्टिव वॉलेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: प्रोसेसर को खरीद में कैशबैक तथा श्योर शॉट गिफ्ट्स, वॉशिंग मशीन में 6 केजी एरियल मैटिक, एसी में फ्री इंस्टॉलेशन र नागरिकता मात्र भए पुग्छ। सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ। ग्लोबल नंबर 1 TCL, इंस्पायर ग्रेटनेस।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब बाँकी खबर। प्रधानमन्त्री कार्यालयले अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगरी सार्वजनिक खर्चमा मितव्ययिता अप्नाउन निर्देशन दिएको छ। सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, निकाय, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र सबै प्रदेशलाई अत्यावश्यक बाहेकका सामान नकिन्न परिपत्र गरिएको हो। कतिपयले प्रयोग पाइरहेका कुर्सी, दोराज, सोफा, कार्पेट, पर्दा, गमला, कम्प्युटर, मोबाइल, ल्यापटप लगायतका सामग्रीहरू प्रयोग नगरी नयाँ खरिद गर्न लगाउने र मरमतमा अस्वाभाविक खर्च गरी राज्य कोषमा अत्यधिक भार सिर्जना गर्ने कार्य भइरहेको गुनासो आएपछि प्रधानमन्त्री कार्यालयले सो परिपत्र गरेको छ। र सरकारले पूर्व गृहमन्त्री सुदन गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ। मन्त्री परिषदको वैशाख 28 गतेको बैठकले उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युत मणि नेउपाने सदस्य रहने गरी समिति गठन गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहके प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार समितिलाई प्रतिनिधि सभा सदस्य समेत रहेका पूर्व गृहमन्त्री गुरुङका सम्बन्धमा सार्वजनिक रूपमा उठेका विषयमा सत्यतथ्य अध्ययन तथा छानबिन गरी सरकार समक्ष राय सुझाव सहित 15 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: कार्यक्रमको मुख्य आकर्षण चर्चित लोकदोहोरी एवं भजन गायक प्रकाश पराजुलीको भजन र लोकदोहोरी प्रस्तुति।
1: मिति ज्येष्ठ 2 गते शनिबार शनि जयन्तीको दिन।
0: शनिधाम दर्शन गरौँ, शनि जयन्ती उत्सवमा सहभागी।

0: तिस वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब तिस वर्ष चाहिँ कति बाँच्ने अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई नै रोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, चस्चस्सी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेको छ।
2: आयुर्वेद सेवा प्रणाली लाइन चौक नारगढ़, फोन 0556-595-174, मोबाइल 98-550-50-934।

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालिन्ट पानी तान्ने पम्प।
1: माडीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी, सम्पर्क 9845518705 र 9846564613।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
4: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagad Phone 056-493-374 98510-61-356
3: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब 30 वर्ष चाहिँ कति बाँच्ने, अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भरम चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो, अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेछ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारगढ़, फोन 0556951174, मोबाइल 9855509034।
3: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
4: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
3: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
5: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
6: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
3: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 9855563938 र 9855565542।
7: हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
8: ल, किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
9: सफल ब्लक एन्ड फर्निचर उद्योग, फुलचोक बसन्तपुर बजार माडी। यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, बलक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्सी, काठका दराज, पलङ, लो बेड, टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
6: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 9855551584, 9651549098।

0: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-53 98-5570-7061 र 98-5570-7053
1: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-5570-2640
2: It's 11 o'clock. अहिले 11 बजेको छ.
3: समयको ख्याल राखौं. 11 बज्यो.

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा रिदम सिंहको नमस्कार। नेपाली कंग्रेसका नेता अजय बाबु सेवाकोटीले पाटोभित्र लामो समयदेखि जरा गाडेर बसेको गुटगत अभ्यास र भागभण्डाको राजनीतिलाई खण्डित गर्ने प्रयास भइरहेको बताउनु भएको छ। नेपाली रेडियो नेटवर्कको नेपाली बहस कार्यक्रममा पत्रकार खेम्बमसँग कुराकानी गर्दै नेता सेवाकोटीले पार्टीको केन्द्रीय समितिमा भइरहेको पछिल्लो मनोनयन कुनै गुटको कोटा वा सिफारिसमा नभई व्यक्तिगत क्षमता र विवेकका आधारमा गरिएको बताउनु भएको छ। सेवाकोटीले विशेष महाधिवेशनपछि पार्टीलाई विधान सम्मत ढंगले अघि बढाउन नेतृत्व लागि परेको उल्लेख गर्दै केही नेताहरूले गरिरहेको समानान्तर गतिविधि र गुटगत भेलालाई छटपटाहट र कुण्ठाको संज्ञा दिनुभएको छ। उहाँले पार्टीलाई एक ढिक्का बनाउन पदाधिकारीहरू असन्तुष्ट नेताहरूको घर घरमै पुगेर संवाद गरिरहेको समेत जानकारी दिनुभयो। यसै गरी नेता सेवाकोटीले संसदमा सरकारको नीति तथा कार्यक्रम पारित भएको विषयलाई प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर कडा आलोचना समेत गर्नु भएको छ। संसदीय पद्धति र स्थापित परम्परालाई लत्याउँदै प्रधानमन्त्रीले संसदमा उपस्थित भएर जवाब नदिनुलाई उहाँले अलोकतान्त्रिक कार्यको संज्ञा दिनुभएको हो। पश्चिम एसियामा युद्ध लम्बिएसँगै नेपाल सरकारले बहुआयामिक प्रभाव न्यूनीकरण तथा व्यवस्थापन गर्ने योजना बनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालको संयोजकत्वमा गठित उच्च स्तरीय अन्तर मन्त्रालय अध्ययन कार्य दलले योजना सहितको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बुझाइसकेको छ। पश्चिम एसियामा 2082 फागुन 16 गतेबाट शुरू भएको अमेरिका इजरायल र अमेरिका बीचको युद्धले नेपालमा बहुआयामिक प्रभाव पारेको निष्कर्ष निकाल्दै कार्यदलले वेदनमा युद्धका प्रभाव न्यूनीकरण तथा व्यवस्थापन गर्न 3 उपाय अघि सारेको छ। अल्पकालीन योजना तत्काल उद्धार राहत र सुरक्षा प्राथमिकतामा राख्ने, मध्यकालीन योजना संरचनागत रूपमा सुधार र श्रमिकहरूको पुनर्स्थापना केन्द्र अन्तर्गत रहेर काम गर्ने, दीर्घकालीन योजना आपूर्ति प्रणालीमा विविधीकरणको रूपमा स्थापना गर्दै देशलाई आर्थिक रूपमा आत्मनिर्भरता बनाउने उल्लेख रहेको छ। नेपाली कंग्रेसले क्रियाशील सदस्यता वितरण नवीकरण र अद्यावधि कार्य आगामी जेठ 21 गतेभित्र अनिवार्य रूपमा सम्पन्न गर्ने निर्देशन दिएको छ। पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बिहिबार ललितपुर स्थित केन्द्रीय पार्टी कार्यालय बीपी स्मृति भवनमा बसेको बैठकले उक्त निर्णय गरेको हो। बैठक पार्टीका महामन्त्री तथा समितिका संयोजक प्रदीप पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो। बैठकले सदस्यता अभिलेखीकरणलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्दै नेपाली कंग्रेसलाई सबैभन्दा बलियो सदस्य नेटवर्क भएको पार्टी बनाउने उद्देश्यसहित विभिन्न डिजिटल माध्यम प्रयोगमा ल्याइएको जनाइएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: प्याक तथा स्योर शॉर्ट गिफ्ट। वॉशिंग मशीन में 6 केजी एरियल मैजिक, डिश वॉशर में वॉशिंग टैबलेट, एयर कंडीशनर में इंस्टॉलेशन, फ्री स्टैंडिंग ओवन में प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरीद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब बाँकी खबर। सल्यानको कालीमाटी गाउँपालिका सातका वडा अध्यक्ष मित्रलाल रिजालले सड़क र टेलिफोनको टावर निर्माण गर्न बजेट नदिएको भन्दै धरना शुरू गर्नुभएको छ। कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडि उहाँले धरना शुरू गर्नुभएको हो। घुइयाबारी स्यामीबास बबई सड़कको स्तर उन्नति तथा नेपाल टेलिकमको टावर निर्माणका विषयमा पटक पटक आग्रह गर्दा पनि प्रदेश सरकारले व्यवस्था गरेपछि आफू धरनामा बस्न बाध्य भएको वडा अध्यक्ष रिजालले बताउनु भएको छ। र विजयी लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सीईओ बसन्तराज लम्सालले राजीनामा दिनुभएको छ। लम्सालले वैशाख 28 गते राजीनामा बुझाउनु भएको हो। कम्पनीको वैशाख 31 गते बसेको सञ्चालक समितिले जेठ 8 गतेदेखि लागू हुने गरी उनको राजीनामा स्वीकृत गर्ने बताइसकेको छ। काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: झगडा गरेछस् खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त
1: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी तुमारी बैङ्कको अगाडि
2: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ
1: सम्पर्क 98119 32811 र 98653773787
3: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ
2: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12206
3: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
4: पानी पर्दा हावाहुरी चल्दा हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र
3: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ
2: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी मोबाइल 98459-64977 र 98020-35212
5: अब त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
6: ए मेरो प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वालपेपर
2: तपाईँको घर अनि अफिस सजावटको साथै सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
3: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
2: प्रोप्राइटर नरेश महतो गीता महतो
4: सम्पर्क 97625-73089 98074-46182 र 98495-95225

0: आफूलाई निरोगी बनाउँदै अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-95-174, मोबाइल 98-55-50-934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 01-433-1898, मोबाइल 98-512-40-934।
2: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध,
3: वन्य जन्तुको शिकार गर्ने, पक्रने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
2: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
3: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डढेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
2: सानो लापरवाहीले वन डढेलोको कारण वन वन्य जन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डढेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
3: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98-550-92-260 र वेबसाइट chitawannationalpark.gov.np।
4: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर,
4: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्य सेवाको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर,
4: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर,
4: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
6: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी, फोन 056-50-10-60।
7: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
8: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
9: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाउ त्यतैतिर।
10: नारायणी होटल एन्ड रेस्टुरेन्ट, स्वदेश एफएम सँगै बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना स्याङ्जाली, सम्पर्क 97-45-23-91-63।

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। यस वर्ष मनसुनमा 2 लाख भन्दा धेरै जनसङ्ख्या प्रभावित हुने आंकलन प्रतिकार योजना स्वीकृत। आज पनि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना। एसईईको ग्रेड वृद्धि परीक्षाको कार्यतालिका सार्वजनिक, अनौपचारिक शिक्षाको तथ्याङ्क एकीकृत गरिँदै। अमेरिकी राष्ट्रपति ट्रम्प र चिनिया राष्ट्रपति सी बीच दोस्रो पटक भेटवार्ता, ट्रम्प आजै स्वदेश फर्कदै। र विश्वकप फुटबलको पूर्ण खेल तालिका सार्वजनिक। नेपाल खबरमा अब पूरा खबर। यस वर्ष मनसुनजन्य विपदबाट 2,26,000 जनसङ्ख्या प्रभावित हुने आंकलन गरिएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले देशभरि करिब 51,868 घरधुरीका 2,26,661 जनसङ्ख्या प्रभावित हुने आंकलन गरेको हो। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा र सरदरभन्दा बढी गर्मी हुने प्रक्षेपण गरिसकेको छ। यो अवस्थाले केही उच्च हिमाली भेगमा हिमताल विस्फोटन भएर तल्लो तटीय क्षेत्रमा बाढी, पहिरो, डुबान, जमिन कटान तथा आकस्मिक बाढी जस्ता मनसुनजन्य विपदको जोखिम हुने सम्भावना छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको हिजो बसेको बैठकले मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्य योजना स्वीकृत गरेको छ। बैठकले खोज तथा उद्धार टोली गठन तथा परिचालन सम्बन्धी मापदण्ड 2083 परिमार्जन सहित स्वीकृत गरेको छ। यसले विपद हुने बित्तिकै सरकारी संयन्त्रहरू स्वत परिचालित हुने गरी कानुनी बाटो खुलेको प्राधिकरणले जनाएको छ। साथै विपदको समयमा गरिने अभ्यासलाई प्रभावकारी र एकरूपता दिन कृत्रिम घटना अभ्यास सञ्चालन कार्यविधि 2083 पनि स्वीकृत भएको छ। बैठकले निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि 2081 केही संशोधन गरेको छ। यसै गरी भूकम्पीय पुनर्निर्माण तथा पुनर्स्थापनाको कामलाई तीव्रता दिन जिल्ला आयोजना कार्यान्वयन इकाइहरूमा 21 जना प्राविधिक जनशक्ति खटाउने निर्णय पनि भएको छ। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा यति बेला मौसम सफा छ। दिउँसो र बेलुकी पख भने आज पनि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँहरूमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै ठाउँमा र तराई भूभागका 1-2 ठाउँमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। यसै गरी राति कोशी र मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै ठाउँमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको 1-2 ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। अझै केही दिनसम्म बदली र वर्षा हुने मौसमविदहरूले बताएका छन्। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 10 माध्यमिक शिक्षा परीक्षा एसईईमा नन ग्रेडेड विद्यार्थीका लागि सञ्चालन हुने ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको छ। बोर्डका अनुसार ग्रेड वृद्धि परीक्षा असार 1 गतेदेखि 9 गतेसम्म सञ्चालन हुनेछ। गएको वैशाख 28 गते सार्वजनिक भएको एसईई परीक्षामा 146,507 विद्यार्थी नन ग्रेडेड भएका थिए। नन ग्रेडेड सबै विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन्। ग्रेड वृद्धि परीक्षा का लागि राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयलाई थप तयारी कक्षा पनि सञ्चालन गर्न आग्रह गरेको छ। ग्रेड वृद्धि परीक्षामा पास भएकाहरूले यसै वर्ष कक्षा 11 भर्ना हुन पाउनेछन्। सरकारले अनौपचारिक शिक्षाको शैक्षिक तथ्याङ्कलाई एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली इमिएसमा आबद्ध गराएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयको शिक्षा तथा मानव स्रोत केन्द्रले अनौपचारिक शिक्षाको शैक्षिक तथ्याङ्कलाई इमिएसमा आबद्ध गराएको हो। हरेक वर्षको 2 पटक शिशु कक्षादेखि 12 कक्षासम्मको सबै तथ्याङ्क अध्यावधिक गर्दै आएकामा केन्द्रले अब अनौपचारिक शिक्षाको तथ्याङ्क पनि सङ्कलन गर्न थालेको हो। केन्द्रका निर्देशक माधव प्रसाद पोखरेल सूचनाका अनुसार सबै पालिका र सामुदायिक सिकाइ केन्द्रलाई अनौपचारिक शैक्षिक तथा आजीवन सिकाइसँग सम्बन्धित अहिलेसम्मको तथ्याङ्कको विवरण राखेर अध्यावधि गर्न पत्राचार गरिएको छ। मन्त्रालयले प्रकाशन गरेको शैक्षिक सूचना 2081 अनुसार देशभर 2151 सामुदायिक सिकाइ केन्द्र, 121 खुल्ला विद्यालय र 171 अनौपचारिक विद्यालय रहेका छन्। प्रधानमन्त्री कार्यालयले अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न र सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन निर्देशन दिएको छ। कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, निकाय, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय र प्रदेशहरूलाई परिपत्र गर्दै अत्यावश्यक बाहेकका सामान नकिन्न निर्देशन दिएको छ। कार्यालयमा भइरहेका सामान, औजार, उपकरण, फर्निचर, गाडीलाई चालु अवस्थामा राखी प्रयोग गर्ने र सार्वजनिक खर्चलाई मितव्ययी बनाउन कार्यालयले भनेको छ। कतिपयले प्रयोगमा आइरहेका कुर्सी, दराज, सोफा, कार्पेट, पर्दा, गमला, कम्प्युटर, मोबाइल, ल्यापटप लगायतका सामग्रीहरू प्रयोग नगरी नयाँ खरिद गर्न लगाउने र मर्मतमा अस्वाभाविक खर्च गरी राज्य कोषमा अत्यधिक भार सृजना गर्ने गरेको गुनासो आएपछि कार्यालयले खर्चमा मितव्ययिता अपनाउन निर्देशन दिएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुन चाँदीको भाव घट्यो, नवलपरासीमा मकै बारीमा भाले गैडा मरेको अवस्थामा फेला र ताप्लेजुङको पाथिभरा मन्दिरमा वैशाख महिनामा 1 करोडभन्दा बढी भेटी सङ्कलन लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोभ या हिटर निभाउन नबिर्सौँ।
1: ग्यास सिलिन्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास चुहावट भएको छ कि छैन ख्याल गरौँ।
2: सलाई, लाइटर जस्ता आगो सल्काउने वस्तु बाल बालिकाले भेटाउन सक्ने ठाउँमा नराखौँ।
1: गोठमा कुरो पकाइसकेपछि राम्ररी पानी छापेर आगो निभाऊ।
2: बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा छैन, नियमित जाँच गरौँ।
1: जोखिममा रहेको घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अरू कुनै तरिकाले पानीको जोहो गरौँ। सेउला, माटो, बालुवा थुपारेर राखौँ।
2: आग लागि बारे चासो राखौँ, चनाखो बनौँ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कुरा प्रष्ट विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज एतिन्जेल। हामीले यस वर्ष मनसुनमा 2 लाख भन्दा धेरै जनसङ्ख्या प्रभावित हुने आंकलन प्रतिकारी योजना स्वीकृत। आज पनि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना। एसईको ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक र अनौपचारिक शिक्षाको तथ्याङ्क एकीकृत गरिँदै लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज सुन चाँदीको भाव घटेको छ। सुनको भाव 4,000 रुपियाँले घटेर तोलाको 2,98,500 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 3,02,500 रुपियाँ थियो। आज चाँदीको पनि भाव घटेको छ। सुन चाँदीको भाव 355 रुपियाँ ले घटेर तोलाको 5,355 रुपियाँमा किनबेच भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलाको 5,745 रुपियाँमा किनबेच भएको थियो। नवलपरासी कावासोती नगरपालिकामा एउटा भाले गैडा मरेको अवस्थामा फेला परेको छ। नवलपरासी बर्दघाट सुस्ता पूर्वको लोकहा स्याउलीमा आज बिहान गैडा मरेको अवस्थामा फेला परेको हो। स्थानीय भीमबहादुर दर्जीको मकैबारीमा आज बिहान गैडा मरेको अवस्थामा फेला परेको डिभिजन वन कार्यालय नवलपुरका प्रमुख विष्णु प्रसाद अधिकारीले जानकारी दिनुभएको छ। उहाँका अनुसार वयस्क गैडा मरेको र खाग र खुर सुरक्षित रहेको छ। शरीरमा चोटपटक नदेखिएकाले गैडा मरेको कारण खुल्न नसकेको र यसबारेमा अनुसन्धान भइरहेको छ। तापलेजुङको फुङलिङमा रहेको पाथिभरा मन्दिरमा 1 महिनामा 1 करोड रुपियाँ भन्दा बढी भेटी सङ्कलन भएको छ। वैशाख महिनामा पाथिभरा मन्दिरमा 1,06,28,000 रुपियाँ भेटी सङ्कलन भएको पाथिभरा क्षेत्र विकास समितिले जनाएको छ। चैत्र वैशाखमा पाथिभरामा सबैभन्दा बढी भक्तजन आउने गरेका छन्। गएको चैतमा 58,57,500 र फागुनमा 31,10,000 रुपियाँ सङ्कलन भएको थियो। निर्माण व्यवसाय संघले निर्माण सामग्री तथा इन्धनमा भएको मूल्य वृद्धिका कारण निर्माण क्षेत्र गम्भीर समस्यामा परेको जनाएको छ। पछिल्लो समय लागत अत्यधिक बढेकाले निर्माण क्षेत्र नराम्ररी प्रभावित भएको संघका अध्यक्ष रमेश बेलवासेले जानकारी दिनुभएको छ। डिजेल बिटुमिन फलाम सिमेन्ट ढुवानी खर्च तथा श्रमिकको पारिश्रमिकमा निरन्तर वृद्धि भइरहेकाले पुरानै दरमा आयोजना निर्माण गर्न नसकिने उहाँले स्पष्ट पार्नुभयो। उहाँले समयमै मूल्य समायोजन नभए विकास आयोजनाहरू प्रभावित हुने र निर्माण नै ठप्प हुन सक्ने परिस्थिति सृजना भएको बताउनु भएको छ। साथै उहाँले निर्माण व्यवसायहरूलाई बैंक ग्यारेन्टी बिमा धरौटी तथा पेस्की सम्बन्धी व्यवस्थामा सहजीकरण गर्न पनि सरकारसँग अनुरोध गर्नुभयो। अध्यक्ष बेलवासेले निर्माण क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लाखौं नागरिक आबद्ध रहेकाले मूल्य वृद्धिको असर समग्र अर्थतन्त्रमा समेत परेको उल्लेख गर्नुभएको छ। समय अनुकूल लागत समायोजन नहुँदा निर्माण व्यवसाय श्रमिक तथा आयोजना सबै प्रभावित भएको उहाँको भनाइ छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी जिनपिङ बीच आज दोस्रो पटक भेटवार्ता भएको छ। चीन भ्रमणमा रहेका ट्रम्प र उहाँका समकक्षी सी बीच बेजिङमा भेटवार्ता भएको हो। भेटमा इरान युद्ध अन्त्यसँगै दुई देश बीचको व्यापारको विषयमा छलफल भएको छ। भेटपछि दुवै नेताले संचारकर्मीसँग एकै कक्षमा कुरा गरेका थिए। कुराकानीका क्रममा ट्रम्पले सीलाई धन्यवाद दिँदै बेजिङमा उपस्थित हुन पाउँदा सम्मानित महसुस भएको बताउनुभयो। आफ्नो 2 दिने भ्रमण पूरा गरेर ट्रम्प आजै अमेरिका फर्कदै हुनुहुन्छ। अब खेल खबर। फिफाले यसै वर्ष हुने विश्वकप फुटबलको पूर्ण खेल तालिका सार्वजनिक गरेको छ। यही जेठ 28 गतेदेखि साउन 3 गतेसम्म अमेरिका मेक्सिको र क्यानाडामा विश्वकप फुटबल आयोजना हुँदैछ। प्रतियोगिताको उद्घाटन खेल मेक्सिको सिटी रङ्गशालामा घरेलु टोली मेक्सिको र दक्षिण अफ्रिका बीच हुँदैछ। फाइनल खेल साउन 3 गते अमेरिकाको न्यू जर्सी मेटलाइट रङ्गशालामा हुनेछ। 23 औं संस्करणको विश्वकप पहिलो पटक 3 देशले संयुक्त रूपमा आयोजना गर्दैछन् भने पहिलो पटक 48 देश सहभागी हुँदैछन्। यसअघि विश्वकपमा 32 टोली सहभागी हुँदै आएका थिए। यसपालिको विश्वकपलाई फुटबल इतिहासकै सबैभन्दा ठूलो संस्करण भनिएको छ। कुल 39 दिनसम्म सञ्चालन हुने प्रतियोगितामा 104 खेल खेलाइनेछ। प्रतियोगिताका खेल अमेरिकाका 11, मेक्सिकोका 3 र क्यानाडाका 2 सहरमा हुनेछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। यस वर्ष मनसुनमा 2,00,000 भन्दा धेरै जनसङ्ख्या प्रभावित हुने आंकलन, प्रतिकारी योजना स्वीकृत। आज पनि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना। एसईको ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक, अनौपचारिक शिक्षाको तथ्याङ्क एकीकृत गरिँदै। अमेरिकी राष्ट्रपति ट्रम्प र चिनिया राष्ट्रपति सी बीच दोस्रो पटक भेटवार्ता, ट्रम्प आजै स्वदेश फर्कदै। र विश्वकप फुटबलको पूर्ण

0: ढकार शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिलेदेखि न घुमा मा फाउँदेखि न घुमा क्या यदि दिदी कता गयौँ होइन घर वरिपरि हेर्छ नि गोठा जाँदाखेरि गोठा छारेको पनि देखिन्छ के अरे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताई अनि त्यहाँबाट फेरि त्यही पनि छारेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर समदिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँडो हेरेर खाम भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचे किम बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ
1: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
2: सम्पर्क लाइन्स चोक आनन्द मार्ग नयनगढ चितवन मोबाइल 98555 9034
3: मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो तर
4: के डियर
3: आजै गएर कहाँ बस्ने हो र
4: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोड बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
5: हामी कहाँ एक दिनमै घर गोठ निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
6: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
7: तपाईँ उत्कृष्ट तपाईँको विचारले तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर फर्निचर
8: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
9: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्यालढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
10: प्रोपराइटर रामबाबु विक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550 83852 98453 72852 र 98065 68852

0: बढाउँदै अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धि फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-595-174, मोबाइल 98-550-50-934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 01-433-1898, मोबाइल 98-512-40-934।
2: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसको, भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
3: ए मेरो प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथै सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि,
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: ग्रुप राइटर नरेश महतो, गीता महतो,
6: सम्पर्क 97625-73-099-98-074-46-182 र 98-491-95-225।
7: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
8: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ,
7: कहाँ गएर के सिप सिकौ भन त। अब
8: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
4: IHSBC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 0656-490-374-98510-61-356-356
7: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-53, 98-550-77-061 र 98-550-77-53।
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 056-493-440-493-580 र 98-550-26-440।
3: It's 1 o'clock. अहिले 1 बजेको छ।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा प्रकाशित भएसँगै अब असार एक गतिबाट कक्षा एघारमा भर्ना अभियान शुरू हुने भएको छ। यसपटक बोर्डले एक महिनाभित्रै नतिजा प्रकाशित गरेपछि भर्ना पनि चाँडै खुल्ने भएको हो। कतिपय विद्यालयले एसई नतिजाको भोलिपल्टदेखि अनलाइन र भौतिक दुवै माध्यमबाट आवेदन लिन थालिसकेका छन्। उता काठमाडौँ महानगरपालिकाले छात्रवृत्तिका लागि अनलाइन फारम खुल्ला गरिसकेको छ, तर यति बेला अघिल्लो शैक्षिक सत्रको कक्षा एघारको पठन पाठन र परीक्षा सकिएको छैन। एउटै विद्यालयमा दुईवटा ब्याच एकैसाथ स्थापन गर्नुपर्ने कुराले विद्यार्थी र अभिभावक अन्यलमा परेका छन्। केही समयभित्रै पुराना विद्यार्थीको वार्षिक परीक्षा सञ्चालन गर्नुपर्ने, नयाँ भर्ना भएकालाई कक्षा शुरू गराउनुपर्ने र छात्रवृत्तिको समयसीमा नजिकै गर्दा देखिएको यो चापको सहज व्यवस्थापन कसरी हुन्छ भन्ने प्रश्न कायम छ। देशको एकमात्र गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागलाई फेरि प्रधानमन्त्री कार्यालयमा तत्लगिएको छ। कार्यविभाजन नियमावली संशोधन गर्दै गुप्तचर निकायलाई फेरि प्रधानमन्त्री कार्यालयमा तत्लगिएको हो। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा गृह मन्त्रालय मातहतको राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयमा तत्लगिएको थियो, तर जेएनजी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारले सो विभागलाई गृह मन्त्रालय नै फर्काएको थियो। 15 चैतमा यही सरकारले सार्वजनिक

नेपालीको सुशासन मार्ग चित्र 2082 गुप्तचरी निकायलाई प्रधानमन्त्री कार्यालयमा राख्न सुझाव दिइएको थियो। जेएनजी आन्दोलनका अगुवाहरूले सरकारले आह्वान गरेको संविधान संशोधन सम्बन्धी छलफललाई बहिष्कार गरेका छन्। उनीहरूले आफूसँग विगतमा भएको सम्झौता कार्यान्वयन नभएको र सरकार एकलौटी तथा अपारदर्शी ढंगले अघि बढ़ेको भन्दै आज बोलाइएको छलफलमा सहभागी नहुने घोषणा गरेका हुन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गतको संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलले वैशाख 30 गते पत्र पठाएर उनीहरूलाई संविधान संशोधन विषयक छलफलमा आमन्त्रण गरेको थियो। तर जेठ 1 गते संयुक्त वक्तव्य जारी गर्दै 25 जना आन्दोलन कार्य तथा अधिकार कर्मीले उक्त छलफलमा सहभागी हुन नसक्ने प्रष्ट पारेका छन्। सम्झौताको धारा 5 मा संविधान संशोधन सुझाव आयोग गठन गरिने व्यवस्था भए पनि सरकारले त्यसलाई व्यवस्था गर्दै एकलौटी रूपमा बहस पत्र कार्यदल बनाएको उनीहरूको आरोप छ। सरकारले यस वर्ष मनसून जन्य विपदबाट देशभर 2 लाख जनसंख्या मात्रै प्रभावित हुने आकलन गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको विवरणमा यस वर्ष वार्षिक विपदबाट 51,868 घर परिवारका 2,26,661 जनसंख्या प्रभावित हुने आकलन गरेको हो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको अध्यक्षतामा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समिति बैठकले मनसून पूर्व तयारी र प्रतिकारी राष्ट्रिय कार्ययोजना 2083 स्वीकृत समेत गरेको छ। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसून अवधिमा सरदरभन्दा कम वर्षा र सरदरभन्दा बढ़ी गर्मी हुने आकलन गरेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: कसी वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी IME काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन IME गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास IME गरौं

साथ यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै ईएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ्स गुड।

0: અવસરમાં સીઝીકા ટીવી એન્ડ હોમ અપ્લાયન્સીસ કો ખરીદમાં આકર્ષક કેશબેક તથા પક્કા ઉપહાર. ફ્રન્ટ લોડ વોશિંગ મશીનમાં 6 કેજી એરિયલ, ટોપ લોડ વોશિંગ મશીનમાં 2 કેજી એરિયલ, સેમી ઓટોમેટિક વોશિંગ મશીનમાં 1 કેજી એરિયલ, માઇક્રોવેવ ઓવનમાં કુકિંગ કીટ ર એસીમાં ફ્રી ઇન્સ્ટોલેશન. નાગરિકતા ભય પુગ્છ. સીઝી એલેક્સ ઈએમઆઈ મારફત સજિલૈ ખરીદ ગર્ન સકિન્છ.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को. तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: अब बाँकी खबर. काठमाडौँ प्रशासनले 10 वैशाखमा सुकुम्बासीलाई 15 दिनभित्र बसोबासको उचित प्रबन्ध गर्ने आश्वासन दिए पनि अहिलेसम्म भविष्य निश्चित नहुँदा सुकुम्बासी अनौलमा छन्. सरकारले सुकुम्बासीको स्क्रिनिङ गरी लाल पूर्जा वितरण नगरेसम्म मासिक 15,000 रुपियाँ घर भाडा दिने तयारी गरेको छ. नदी किनारामा रहेका सुकुम्बासी बस्तीमा डोजर चलाउन अघि काठमाडौँ प्रशासनले 15 दिनभित्र बसोबासको उचित प्रबन्ध मिलाउने आश्वासन दिएको थियो. तर आज 20 दिन भइसक्दा पनि भविष्य अन्यल र अनिश्चित बनेकामा सुकुम्बासी चिन्तित बनेका छन्. सुकुम्बासी रोजी रोटी पनि गुमेको र 15 दिनभित्र व्यवस्थापन गर्ने भनेको सरकारले 20 दिन बित्दा पनि कुनै चासो नदेखाएको प्रति अन्यलग्रस्त भविष्यलाई लिएर चिन्तित बनेका हुन्. र पर्सियामा युद्ध लम्बेसँगै नेपाल सरकारले बहुआयामिक प्रभाव न्यूनीकरण तथा व्यवस्थापन गर्ने कार्ययोजना बनाएको छ. परराष्ट्र मन्त्री शिशिर खनालको संयोजकत्वमा गठित उच्चस्तरीय अन्तर मन्त्रालय अध्ययन कार्यदलले योजनासहितको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बुझाइसकेको छ. पश्चिम एसियामा 2082 फागुन 16 गतेबाट शुरू भएको अमेरिका इजरायल र इरान बीचको युद्धले

मा बहुआयामिक प्रभाव पारेको निष्कर्ष निकाल्दै कार्यदलले प्रतिवेदनमा युद्धका प्रभाव न्यूनीकरण तथा व्यवस्थापन गर्न तीनवटा उपाय योजना अघि सारेको हो। अवस्था यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ

0: हेलो आयन के छ
1: के हुनु यार सम्राट यहाँ खाडीमा गर्मी छ के छ अरे माडीतिर हाम्रो नेपालमा
0: हजुर माडीतिर पनि सबै राम्रै छ हरियाली नै छ
1: भिडियो अन गर न यार
0: खै के भिडियो अन गर्नु र यार माडीतिरको नेटै गतिले छैन
1: कुन जमानामा छौ यार टेकमाइन्ड जोड न हाई स्पिड छ फाइबरबाट चल्छ सस्तो पनि छ ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला
2: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ सेवाका लागि माडी सम्पर्क 056-5010-40 र 98

0: अब भएन, अब एकपल्ट आयुर्वेदिक दबाईमा लान पऱ्यो भनेर समदिनले भन्नुभयो। मलाई कपडा पनि पन्छाएको अनुभव, कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाऊँ भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किम बाबु। तर म त डाँडो काटेर आएँ, डाँडो काटेर आएँ, तर आयुर्वेदिक दबाईले म बचेँ।
1: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
2: सम्पर्क लाइन्स चोक आनन्द मार्ग नयाँगढ चितवन, मोबाइल 98 550 50 934।
3: हामी कहाँ एक दिनमै घर गोठ निर्माण गर्ने, कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ, पोल पिल्लर, रेलिङ, भेन्टिलेसन, सिमाना पिल्लर, कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ।
4: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518।
5: घरमा मोटरसाइकलदेखि कार सबै किनेर ग्यारेज बनाएर राख्नु भएको छ, कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ
6: सर, र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
7: होइन बुहारीसँग किन बिना सित्तीमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
8: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
9: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
8: सम्पर्क 98119 32811 र 98653773687।
10: तपाईँ उत्कृष्ट, तपाईँको विचार, तपाईँको घर उत्कृष्ट, तपाईँको फर्निचर फर्निचर।
11: त्यसैले विचार गर्नुहोस्, जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस्। सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट।
12: हामी कहाँ आधुनिक डिजाइनका दराज, पलङ, टु पिस, थ्री पिस दराज, डाइनिङ सेट, कुर्सी, टेबल, लोबेड, अफिस टेबल, अफिस ऱ्याक, सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ। घरको झ्याल ढोका, चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ।
9: प्रोप्राइटर रामबाबु विक, सोमेश्वर फर्निचर उद्योग बसन्तपुर, मोबाइल 98550 83852, 98453 72852 र 98065 68852।

0: हेलो
1: हेलो बुढी के छ खबर
0: ठिकै छ चलेकै छ
1: ल भिडियो अन गर् त तलाई हेरम
0: भिडियो अनै छ त देख्नु भएन र
1: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
0: माडीको नेट यस्तै त हो नि
1: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल त
2: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
0: सेवाका लागि माडी सम्पर्क 056-5010-40 र 98-52-02-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
3: सम्बन्ध सधैँभरिलाई साथमै राखौं टेकमाइललाई टेकमाइललाई
4: रोगीलाई निरोगी बनाउँदै अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेदिक सेवा प्रणाली
5: मेरो नाम सानुमाया तामाङ भरतपुर 25 मेरो त समस्या त यो घुँडा दुख्ने थियो खुम्चाउन नि नमिल्ने अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो हस्पिटलमा नि गएँ म औषधि खानजेल त राम्रो भयो निकै फुर्तिलो भएँ अनि औषधि सिद्धियो फेरि जस्ता तस्तै भयो अनि आत्तेर बाबुलाई भने बाबु मेरो त सन्चो भएन खुट्टा म वैदिकमा गएर अनि चेकअप गराएँ त्यही अनुसार औषधि चलाइदिनु भयो 15 दिनबाट अलिक कम हुँदै गयो राम्रो हुँदै गयो अहिले राम्रो छ खुट्टा राम्रो भयो
4: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन फोन 056-595-174 मोबाइल 98-550-50-934 कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ फोन 01-433-1898 मोबाइल 98-512-40-934
6: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
7: माडी फ्लेक्स एन्ड कम्प्युटर
6: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
7: माडी फ्लेक्स एन्ड कम्प्युटर
6: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
7: माडी फ्लेक्स एन्ड कम्प्युटर
6: प्रमाण पत्र ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
2: माडी फ्लेक्स एन्ड कम्प्युटर बसन्तपुर बजार माडी फोन 056-5010-60
8: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजार लागेछ यार होइन भोक लागेको छैन तिमीहरूलाई
9: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिन पो चित्त बुझाउनु त होला नि
10: के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ लहिर जाऊ त्यतैतिर
2: नारायणी होटल एन्ड रेस्टुरेन्ट स्वदेश एफएम सँगै बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना स्याङ्जाली सम्पर्क 97-45-23-91-63

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 98 550 77 061 र 98 550 77 053।
2: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4943 580 र 98 550 26 440।
3: It's 2 o'clock. अहिले 2 बजेको छ।
4: डोरस्टेप बैंकिंग सुविधा।

नेपाली रेडियो नेटवर्कको दिउँसो दुई बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन बुझाएको छ। आज शीतल निवासमा आयोजित एक विशेष कार्यक्रमका बीच महालेखा परीक्षक तोयम रायाले सो प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुभएको हो। प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले मुलुकमा बढ्दै गएको बेरोजगारप्रति कडा असन्तुष्टि व्यक्त गर्नुभएको छ। लामो समयदेखि बेरोजगारको ग्राफ उकालो लाग्नुले सार्वजनिक निकायमा जवाबदेहिता र पारदर्शिताको खडेरी परेको को टिप्पणी छ। यसैबीच महालेखा परीक्षकको 62 वार्षिक प्रतिवेदनले मुलुकको वित्तीय अवस्थाको भयावह चित्र प्रस्तुत गरेको छ। प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 मात्रै 91,59,79,00,000 रुपियाँ बेरुजो देखिएको छ। काठमाडौँको कलङ्कस्थित शहीद मेमोरियल अस्पतालका स्वास्थ्यकर्मीहरू उचित पारिश्रमिकको माग गर्दै आन्दोलनमा उत्रिएका छन्। आजदेखि अस्पतालका करिब 40 नर्स र हेल्थ असिस्टेन्टहरूले आकस्मिक बाहेका अन्य सबै सेवा बहिष्कार गरेका हुन्। लामो समयदेखि श्रमिकमा काम गर्दै आएका स्वास्थ्यकर्मीहरूले अस्पताल प्रशासनले आफूहरूको श्रम शोषण गरेको आरोप लगाएका छन्। अस्पताल परिसरमा नर्सलाई उचित पारिश्रमिक देऊ र श्रम शोषण गर्न पाइँदैन जस्ता नारा लेखिएका पर्चा बोकेर उनीहरू धरनामा बसेका छन्। आफूहरूले मासिक 19,000 रुपियाँमा काम गरिरहनु परेको र पटक पटक अस्पताल प्रशासनलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन अनुरोध गरे पनि बेवास्ता गरेको उनीहरूको गुनासो छ। सरकारले निजी अस्पतालमा कार्यरत स्टाफ नर्सहरूका लागि मासिक न्यूनतम 34,700 रुपियाँ पारिश्रमिक तोकिएको छ। लामो समयदेखि स्थानीयको अवरोध र मुआवजा विवादका कारण रोकिएको हेटौडा ढल्केबर दुहबी 400 केभी प्रसारण लाइनको निर्माण कार्य पुनः शुरू भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको विशेष पहल र स्थानीय सरकारवालासँगको निरन्तर छलफलपछि हेटौडा क्षेत्रमा रोकिएको काम अघि बढेको हो। सन् 2012 निर्माण शुरू भएको यो आयोजनाको 288 किलोमिटर मध्ये पूर्वी खण्ड सञ्चालनमा आइसकेको भए पनि हेटौडा ढल्केबर खण्ड भने वर्षौंदेखि अलपत्र छ। नेपाल विद्युत प्राधिकरणका अनुसार हेटौडाको हटिया क्षेत्रमा जग्गा धनीहरू मुआवजा लिन सहमत भएपछि अहिले धमाधम टावर ठड्याउने काम भइरहेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: कति वालेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौ।

0: कंडेंसर को खरीद में कैशबैक तथा श्योर शॉट गिफ्ट्स, वॉशिंग मशीन में 6 केजी एरियल मैटिक, एसी में फ्री इंस्टॉलेशन र नागरिकता मात्र भए पुग्छ। सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ। ग्लोबल नंबर 1 टीसीएल, इंस्पायर ग्रेटनेस।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाकी खबर, माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा प्रकाशित भइसँगै अब असार 1 गतेबाट कक्षा 11 मा भर्ना अभियान सुरु हुने भएको छ। यस पटक बोर्डले एक महिना भित्रै नतिजा प्रकाशित गरेपछि भर्ना पनि चाँडै खुल्ने भएको हो। कतिपय विद्यालयहरूले एसईई नतिजाको भोलिपल्टदेखि नै अनलाइन र भौतिक दुवै माध्यमबाट आवेदन लिन थालिसकेका छन्। उता काठमाडौँ महानगरपालिकाले पनि छात्रवृत्तिका लागि अनलाइन फारम खुल्ला गरिसकेको छ। तर यति बेला अघिल्लो शैक्षिक सत्रको कक्षा 11 पठन पाठन र परीक्षा सकिएको छैन। एउटै विद्यालयमा दुईवटा ब्याच एकैसाथ व्यवस्थापन गर्नुपर्ने कुराले विद्यार्थी र अभिभावकहरू भने अन्योलमा परेका छन्। र नेपाली कंग्रेसले क्रियाशील सदस्यता वितरण नवीकरण र अध्यावधि कार्य आगामी जेठ 21 गतेभित्र अनिवार्य रूपमा सम्पन्न गर्न निर्देशन दिएको छ। पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको ललितपुर स्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। बैठक पार्टीका महामन्त्री तथा समितिका संयोजक प्रदीप पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो। बैठकले सदस्यता अभिलेखीकरणलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्दै नेपाली कंग्रेसलाई सबैभन्दा बलियो सदस्य नेटवर्क भएको पार्टी बनाउने उद्देश्य सहित विभिन्न डिजिटल माध्यम प्रयोगमा ल्याइएको जनाएको छ। हस्तैसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। दिउँसो 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्, नमस्कार।

0: पाए।
1: नेपाल टेलिकम को सहुलियत दर का पैकेज खरीद करना #14## डायल गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्र को संचार।
3: सरकार बदलिएको छ, तर के हाम्रो सोच, चिन्तन र कार्यशैली बदलिएको छ? के नीति, कानून र संरचनाहरू बदलिएका छन्?
4: समग्र क्षेत्रको सूक्ष्म विवेचना गर्दै देशलाई सही बाटो देखाउने आवाज, कार्यक्रम सद्गमय।
3: हरेक आइतबार राति 8 बजे एपीवान टेलिभिजनमा, आइतबार राति नेपाली खबरपछि नेपाली रेडियो नेटवर्कमा, साथै नेपाली नेटवर्कका विभिन्न डिजिटल प्लेटफर्महरूमा एकैसाथ हेर्न र सुन्न सक्नुहुनेछ।
4: कार्यक्रम सद्गमय, सद्गमय अभियन्ता रमेश पौडेलको साथमा।
5: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ। जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी, साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
6: नेपाली रेडियो नेटवर्क, रेडियो एनआरएन 99.1 मा यो हो युट्युब हिट्स।

0: पर्यटन प्रबन्धनका निम्ति शनि जयन्ती पर्वको अवसर पारी शनिधाम सगौरव प्रस्तुत गर्दछ।
1: 11 शनि जयन्ती उत्सव विविध सांस्कृतिक कार्यक्रम रमाइलो मेला साथमा नगर स्तरीय भजन र दुनाट

0: कार्यक्रमको मुख्य आकर्षण चर्चित लोकदोहोरी एवं भजन गायक प्रकाश पराजुलीको भजन र लोकदोहोरी प्रस्तुति।
1: मिति ज्येष्ठ 2 गते शनिबार शनि जयन्तीको दिन।
0: शनि धाम दर्शन गरौँ, शनि जयन्ती उत्सवमा सहभागी बनौँ र सफल पारौँ।
2: माया कुमारी ढकाल शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिरेर खुन्न घुमा मा फाम देख्न घुमा क्या एक दिदी कता गयौँ होइन घर वरिपरि हेर्छ गोठा जाँदाखेरि गोठा छादेको पनि देखिन्छ क्या लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताइ अनि त्यहाँबाट फेरि त्यहीँ पनि छाडेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्टी आयुर्वेदिक दबाईमा लानु पऱ्यो भनेर समदिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाऊँ भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भएको छ किम बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ।
3: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
4: सम्पर्क लाइन्स चोक आनन्द मार्ग नयनगढ चितवन मोबाइल 98 550 50 934।
5: मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो तर
6: के डियर
5: आज

0: आएको फर्निचर फर्निचर
1: त्यसैले विचार गर्नुहोस्, जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस्। सोमेश्वर फर्निचर उत्तर बसन्तपुरबाट
2: हामी कहाँ आधुनिक डिजाइनका दराज, पलङ, टु पिस, थ्री पिस दराज, डाइनिङ सेट, कुर्सी, टेबल, लोबेड, अफिस टेबल, अफिस र्याक, शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ। घरको झ्यालढोका, चौकस र फलामका फर्निचर पनि बनाइनुका साथै होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ।
3: प्रोप्राइटर रामबाबु बिक, सोमेश्वर फर्निचर उद्योग बसन्तपुर, मोबाइल 9855083852, 9453728552 र 9800568852।

0: भोलि घटना कतै जाने हो
1: अबु को जान्छ चिट टाढा तल खाजाने नयाँ मिल खोलेको नजिक पनि छिटो पनि सबैजना उतै जाने भने हा म पनि जाने हो तेरो पो
0: है।

0: घरमा मोटरसाइकलदेखि कार सबै किनेर ग्यारेज झैँ बनाएर राख्नु भएको छ, कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ।
1: सर र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी, यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तैमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98119 32811 र 98653 73687।
5: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 98550 63172 र 98452 12206।
5: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
6: माडीवासीहरूका लागि खुसीको खबर,
7: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र।
5: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी, मोबाइल 98459064977 र 98020235212।
0: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसको, भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
8: ए मेरो प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथै सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक हस्पिटल अगाडि।
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: प्रोप्राइटर नरेश महतो, गीता महतो।
7: सम्पर्क 97625 73089, 98074 46182 र 98495 95225।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-53 98-5570-7061 र 98-5570-7053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-5570-2640
3: It's 3 o'clock. अहिले 3 बजेको छ.
4: A complete piping solutions.

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। 10 महिनामा झन्डै 60% बजेट खर्च, विकास खर्च 28% मात्र। महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश। मुआब्जा विवाद मिलेसँगै हेटौँडा ढल्केबर प्रसारणलाई निर्माणले गति लियो। कालीकटको सेरावाडामा 420 मेगावाटको जलविद्युत आयोजना निर्माण सुरु। उत्तर दक्षिण जोड्ने कोरला सडकमा 5 पुल निर्माणका लागि स्रोत सहमति, 1 महिनामै ठेक्का प्रक्रियामा लगिने। भारतमा 4 वर्षपछि पेट्रोल र डिजलको मूल्य बढ्यो, ऊर्जा खपत घटाउन मितव्ययिताका कार्यक्रममा कडाई। र आइपिएल क्रिकेटमा आज राति लखनऊ र चेन्नई खेल्दै। नेपाल खबरमा अब पूरा खबर। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनको झन्डै 60% भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार बितेका 10 महिनामा 11,73,52,01,00,000 बजेट खर्च भएको छ। चालू आर्थिक वर्षका लागि सरकारले कुल 19,64,11,00,000,000 बराबरको बजेट ल्याएकोमा अहिलेसम्म वार्षिक विनियोजनको 59.75% खर्च भएको छ। कार्यालयका अनुसार चालू आर्थिक वर्षका लागि चालुतर्फ 11,80,98,00,000,000 विनियोजन भएकोमा वैशाख मसान्तसम्ममा 68.98% अर्थात् 8,14,65,55,00,000 रुपियाँ खर्च भएको छ। त्यस्तै पुँजीगत तर्फ 4,07,88,80,00,000 विनियोजन भएकोमा 27.91% अर्थात् 1,13,84,92,00,000 बराबर खर्च भएको छ। वित्तीय व्यवस्थापनतर्फ अहिलेसम्म बजेट खर्च 65.30% छ। यो शीर्षकमा चालू आर्थिक वर्षका लागि सरकारले 3,75,24,20,00,000 विनियोजन गरेकोमा अहिलेसम्म 2,45,01,54,00,000 बराबर खर्च भएको हो। वैशाख मसान्तसम्ममा सरकारको आमदानी वार्षिक लक्ष्यको 67% खुम्चिएको छ। चालू आर्थिक वर्षका लागि कुल 15,33,44,69,00,000 बराबर आमदानी गर्ने लक्ष्य रहेकोमा सरकारले अहिलेसम्म 10,12,05,24,00,000 बराबर आमदानी गरेको हो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको आर्थिक वर्ष 81-82 वार्षिक प्रतिवेदन पेश भएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष कार्यक्रममा राष्ट्रपति समक्ष महालेखा परीक्षक तोयम रायले प्रतिवेदन पेश गर्नुभएको हो। लेखा परीक्षणबाट कुल बेरुजो 88,09,11,00,000 कायम भएको छ, जसमध्ये संघीय सरकारी कार्यालयतर्फ 53,48,77,00,000, प्रदेश सरकारी कार्यालयतर्फ 5,22,87,00,000, स्थानीय तहतर्फ 19,04,77,00,000 र समिति एवं अन्य संस्थातर्फ 10,32,70,00,000 रहेको छ। प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले बढ्दो बेरुजुप्रति चिन्ता व्यक्त गर्नुभएको छ। साथै उहाँले सार्वजनिक निकायले जवाबदेहिता, पारदर्शिता र आर्थिक अनुशासन कायम गर्नुपर्नेमा जोड दिनुभएको छ। लामो समयदेखि काममा अवरोध भइरहेको हेटौँडा ढल्केबर दुहबी 400 केभी प्रसारण लाइन निर्माणले गति लिएको छ। स्थानीय बासिन्दाको असन्तुष्टिका कारण रोकिँदै आएको प्रसारण लाइन सरकारको पहलपछि निर्माण थालिएको हो। यसमा मुख्य गरी मुआब्जा र जग्गा विवाद रहेको थियो। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले अवरोध खुलाउन पहल गर्नुभएको थियो। जग्गा धनीले मुआब्जा स्वीकार गरेकोले प्रसारण लाइनको टावर निर्माण अगाडि बढेको मन्त्रालयले जनाएको छ। सन् 2012 निर्माण सुरु भएको प्रसारण लाइन अन्तर्गत हेटौँडाको हटिया क्षेत्रमा टावर निर्माण रोकिँदा आयोजना वर्षौंदेखि प्रभावित बनेको थियो। कुल 288 किलोमिटर लम्बाईको आयोजना मध्ये पूर्वी खण्ड 154 किलोमिटर लामो ढल्केबर इनरुवा खण्ड 3 वर्ष अघि नै सञ्चालनमा आइसकेको छ, तर 134 किलोमिटर लामो हेटौँडा ढल्केबर खण्ड भने मुआब्जा विवादका कारण ढिलाइ भइरहेको थियो। कालीकोटको खाँडाचक्र नगरपालिका 8 सेराबाडामा 420 मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण हुने भएको छ। आयोजनाको पावर हाउस र सुरुङ अर्थात् टनल निर्माणको आज औपचारिक शिलान्यास गरिएको छ। ऊर्जा तिला पावर कम्पनी प्रालीद्वारा निर्माण हुन लागेको यो आयोजनाको कुल लागत झन्डै 70 अर्ब रुपियाँ रहने अनुमान गरिएको आयोजनाका प्रतिनिधि कृष्ण बहादुर चौधरीले बताउनुभयो। यो आयोजनाको सुरुङ तिला गुफा नगरपालिकाको धनाडादेखि सुरु भई खाँडाचक्र नगरपालिकाको सेराबाडामा निस्कनेछ। आयोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणको काम अन्तिम चरणमा पुगेको र प्रभावित क्षेत्रका बासिन्दालाई जग्गाको मुआवजा वितरण गर्ने काम भइरहेको आयोजनाले जनाएको छ। खाँडाचक्र नगरपालिकाका मेयर कमल बहादुर शाहीले यो आयोजना कर्णाली प्रदेशकै समृद्धिका लागि कोसे ढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो। तिला नदीको पानी उपयोग हुने गरी निर्माण हुन लागेको यो आयोजनाले राष्ट्रिय प्रसारण लाइनमा ठूलो योगदान पुर्याउने अपेक्षा समेत गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार बन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ,
1: विद्युतीय उपकरण बन्द गरौँ, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौँ,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556943333 4935555।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोर म्याग्दीको बेनी, मुस्ताङको जोमसोम कोरला सडक आयोजना अन्तर्गत 5 पुल निर्माणका लागि 96,80,00,000 रुपियाँ बराबरको स्रोत सहमति प्राप्त भएको छ। मालडुङ्गा बेनी र बेनी जोमसोम सडक खण्डमा पक्की पुल निर्माणका लागि अर्थ मन्त्रालयले स्रोत सहमति दिएको हो। कोरला सडकमा बहुवर्षीय पुल निर्माणका लागि मन्त्री स्तरीय निर्णय भएको बेनी जोमसोम कोरला सडक आयोजनाका आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो। आयोजनाका अनुसार कोरला सडक अन्तर्गत पर्वत म्याग्दी जोड्ने बेनीको कालीगण्डकी नदी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका 3 रूप्से झरना, थासाङ 2 सुनखोला र घट्टे खोलाको बेलीब्रिज रहेको ठाउँ, थासाङ गाउँपालिका टुकुचेको थापा खोलाको बेलीब्रिज रहेको ठाउँमा पक्की पुल निर्माणका लागि स्रोत सहमति भएको हो। 5 पुल निर्माणका लागि 1 महिनाभित्रै ठेक्का प्रक्रियामा लगिने आयोजना प्रमुख शर्माले बताउनुभयो। उत्तर दक्षिण जोड्ने कोरला सडक आयोजना अन्तर्गत अहिलेसम्म 15 पक्की पुल निर्माण सम्पन्न भइसकेको छ। कोरला सडक अन्तर्गत उपल्लो मुस्ताङको घमी खोलामा निर्माणाधीन पुल अन्तिम चरणमा रहेको र चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने अवस्थामा रहेको आयोजनाले जनाएको छ। सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रलाई केन्द्रमा राख्दै औपचारिक रूपमा नयाँ मन्त्रालय विज्ञान, प्रविधि तथा नवप्रवर्तन गठन गरेको छ। अहिले यो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाह बालेनले नै सम्हालिराख्नु भएको छ। नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनसँग सम्बन्धित नीति, कानून तथा मापदण्ड निर्माण गर्ने अधिकार दिइएको छ। त्यस्तै वैज्ञानिक अनुसन्धान, अन्तरिक्ष विज्ञान तथा खगोल विज्ञान सम्बन्धी अध्ययन र अनुसन्धानको जिम्मेवारी पनि यो मन्त्रालयगत रहने व्यवस्था गरिएको छ। नयाँ मन्त्रालयका काम बारेको विस्तृत खबर तपाईँले उज्यालो अनलाइनमा हेर्न र पढ्न सक्नुहुन्छ। अब विदेशको खबर। भारतमा 4 पेट्रोल र डिजलको मूल्य बढेको छ। आजदेखि लागू हुने गरी पेट्रोल र डिजलको मूल्य प्रति लिटर 3-3 रुपियाँले बढेको हो। त्यस्तै सिएनजीको मूल्य पनि प्रति किलो 2 रुपियाँले वृद्धि भएको छ। नयाँ मूल्य अनुसार अब राजधानी दिल्लीमा पेट्रोलको भाव प्रति लिटर 97.77 रुपियाँ भारतीय रुपियाँ र डिजलको भाव प्रति लिटर 90.67 रुपियाँ भारतीय रुपियाँ कायम भएको छ। भारतमा सन् 2022 अप्रेलदेखि इन्धनको मूल्य स्थिर रहेको थियो। यद्यपि सन् 2024 मार्चमा लोकसभा चुनाव हुनुभन्दा ठीक अघि पेट्रोल र डिजल दुवैको मूल्य प्रति लिटर 2 रुपैयाँले घटाइएको थियो। मध्यपूर्वमा चलिरहेको युद्ध र हर्मुज जलमार्गमा उत्पन्न अवरोधका कारण भारतमा पेट्रोलियम पदार्थको मूल्य बढेको हो। पेट्रोलियम पदार्थको मूल्य वृद्धिले सर्वसाधारणदेखि उद्योग क्षेत्रसम्म थप आर्थिक दबाव सिर्जनामा पर्ने समाचार संस्था एएफपीले जनाएको छ। विश्वको तेस्रो ठूलो तेल आयातकर्ता भारतले सामान्यतया आफ्नो कच्चा तेलको झण्डै आधा हिस्सा हर्मुज जलमार्ग हुँदै आयात गर्ने गर्छ। इन्धनमा मूल्य वृद्धिसँगै भारत सरकारले ऊर्जा खपत घटाउने र विदेशी मुद्रा जोगाउने उद्देश्यले मितव्ययिता कार्यक्रम पनि कडा बनाएको छ। अब खेल खबर। राष्ट्रिय खेलकुद परिषद राखेपाले अखिल नेपाल फुटबल संघ एन्फा नेतृत्वमाथि लगाएको निलम्बन फुकुवा गरेको छ। एन्फा महासचिव सहितको पदाधिकारीले शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल लगायतलाई भेटेर छलफल गरेपछि निलम्बन फुकुवा गर्ने सहमति भएको हो। यसअघि राखेपाले पटक पटक दिएको निर्देशन पालना नगरेको भन्दै खेलकुद विकास समिति ऐन 2077 दफा 29(2) टेकेर एन्फा नेतृत्वमाथि निलम्बन गर्ने निर्णय गरेको थियो। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज राति लखनऊ सुपर जायन्ट्स र चेन्नई सुपर किङ्सले खेल्दैछन्। यो खेल राति 7:45 लखनऊको एकाना क्रिकेट रङ्गशालामा सुरु हुनेछ। प्रतियोगितामा चेन्नई 11 खेलमा 12 अङ्कसहित तालिकाको 5 स्थानमा छ। प्लेअफ होडबाट बाहिरिसकेको लखनऊ 11 खेलमा 6 अङ्कसहित पुछारमा छ। आइपिएलमा यी दुई टोलीबीच अहिलेसम्म 6 पटक भेट भएकोमा लखनऊ र चेन्नईले समान 3-3 खेल जितेका छन्। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। 10 महिनामा झन्डै 60% बजेट खर्च, विकास खर्च 28% मात्र, महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश। मुआब्जा विवाद मिलेसँगै हेटौँडा ढल्केबर प्रसारण लाइन निर्माणले गति लियो। कालीकोटको सेराबाडामा 420 मेगावाटको जलविद्युत आयोजना निर्माण सुरु। उत्तर दक्षिण जोड्ने कोरेला सडकमा 5 पुल निर्माणका लागि स्रोत सहमति, 1 महिनाभित्रै ठेक्का प्रक्रियामा लगिने। भारतमा 4 वर्षपछि पेट्रोल र डिजलको मूल्य बढ्यो, ऊर्जा खपत घटाउन मितव्ययिताका कार्यक्रममा कडाई। र आइपिएल क्रिकेटमा आज राति लखनऊ र चेन्नई खेल्दै।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारु 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: साली नदीको शिर,
8: मणिचूडको काख,
7: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
8: शान्ति र आनन्दको अनुभूति,
7: भीडभाडबाट टाढा,
8: शहरबाट नजिकै।
7: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
8: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
9: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841924481, वेबसाइट झुले.com.np।
10: घाटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 0152243552324353।
12: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारबन्जाङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा 1466 जना शिक्षकलाई विभिन्न विधामा तालिम प्रदान गरेको छ। शिक्षा अधिकारी नवराज ढकालका अनुसार सबै शिक्षकलाई क्षमता विकासको समान अवसर प्रदान गर्ने गरी तालिका, समय र विषय छनौट गरेर तालिम सञ्चालन गरिएको हो। यसमा बाल विकास सहजकर्ता ECD मनोवैज्ञानिक र मनोसामाजिक परामर्शबारे 134, नेपाल भाषा प्रशिक्षणमा सामुदायिक विद्यालयतर्फ 164 र संस्थागततर्फ 116 जनालाई तालिम प्रदान गरिएको छ। यस्तै सूचना र प्रविधिबारे 385 जना, एकीकृत पाठ्यक्रम कार्यान्वयन तथा मूल्याङ्कन र विषयगत रूपमा प्रश्नपत्र निर्माण तथा विद्यार्थी मूल्याङ्कनबारे 460 जना र प्रारम्भिक बाल शिक्षादेखि कक्षा 3 अध्ययनरत विद्यार्थीको अपाङ्गता पहिचान सम्बन्धी तालिममा 83 जना शिक्षक सहभागी भएका छन्। शिक्षकहरूको क्षमता विकास गर्ने, यसरी सिकेका ज्ञान, सिप र आचरणलाई कक्षा कोठामा प्रदर्शन गर्न प्रोत्साहन गर्ने कार्यक्रमबाट सामुदायिक शिक्षा सुधारको कार्यक्रम अगाडि बढाएको शिक्षा अधिकारी ढकालको भनाइ छ। आकर्षक तलबको प्रलोभनमा पारेर वैदेशिक रोजगारीमा ग्रीस र UAE पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा 2 पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा काभ्रेको बुल्लु नगरपालिका 1 52 मधुसूदन पराजुली र पर्वतको कुस्मा नगरपालिका 2 32 प्रकाश पास्तोला रहेका छन्। मधुसूदनले ग्रीस पठाइदिने भन्दै 2 23 लाख रुपियाँ र प्रकाशले UAE पठाइदिने भन्दै 1 3 लाख रुपियाँ लिएर सम्पर्कविहीन भएका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। प्रहरीले मधुसूदनलाई काठमाडौँ महानगरपालिका 12 र प्रकाशलाई काठमाडौँ महानगरपालिका 28 पक्राउ गरेको जनाएको छ। सामाजिक सञ्जाल मार्फत महिलालाई दुःख हैरानी दिने काममा संलग्न रहेको अभियोगमा 1 पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेको रोसी गाउँपालिका 11 23 समीर तामाङ रहेका प्रहरीले जनाएको छ। टिकटक लगायतका सामाजिक सञ्जालमा पीडितको फोटो राखी ब्ल्याकमेल गर्ने तथा व्यक्तिगत फोटो भिडियो बाहिर ल्याइदिने धम्की दिँदै पीडितबाट आर्थिक लाभ समेत लिएको भन्ने उजुरीको आधारमा साइबर ब्युरोबाट खटिएको टोलीले तामाङलाई काठमाडौँ महानगरपालिका 13 कलङ्कीबाट पक्राउ गरेको हो। त्यस्तै ठगी, आपराधिक लाभ तथा आपराधिक विश्वासघात मुद्दामा फरार प्रतिवादी काठमाडौँको ताराकेश्वर नगरपालिका 6 बस्ने 23 आदित्य थापा पनि पक्राउ परेका छन्। जिल्ला अदालत काठमाडौँबाट पक्राउ पूर्जी जारी भई फरार रहेका थापालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। र काठमाडौँ उपत्यकामा गाडी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षालाई प्रभावकारी बनाउन ट्राफिक प्रहरीले सञ्चालन गरिरहेको विशेष जाँच अभियान अन्तर्गत यान्त्रिक अवस्था कमजोर भएका 17 गाडीका चालक कारवाहीमा परेका छन्। उपत्यका ट्राफिक प्रहरी कार्यालयले किर्तिपुरमा रहेको त्रिभुवन विश्वविद्यालयको प्रवेशद्वार क्षेत्रमा विशेष गाडी जाँच अभियान सञ्चालन गरेको थियो। अभियानको क्रममा 47 गाडीको प्राविधिक तथा यान्त्रिक अवस्था परीक्षण गर्दा 17 मापदण्ड अनुसार नरहेको ट्राफिक प्रहरीले जनाएको छ। उपत्यका ट्राफिक प्रहरीका अनुसार जाँचको कतिपय गाडीमा ह्यान्ड ब्रेक दुरुस्त नभएको, लाइट बिग्रिएको, टायर अत्याधिक खिएको तथा अन्य प्राविधिक समस्या देखिएको थियो। दिउँसो 3 राष्ट्रिय र चारभन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। 10 महिनामा झन्डै 60% बजेट खर्च, विकास खर्च 28% मात्र, महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश। काठमाडौँ महानगरपालिकाद्वारा 1466 जना शिक्षकलाई तालिम, सामुदायिक शिक्षाको गुणस्तर उकास्न शिक्षक क्षमता विकास र प्रोत्साहनमा जोड। र वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने 2 पक्राउ। अहिलेलाई चारभन्ज्याङ भित्रका खबर यति नै। बेलुका 6 नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 स्थित भवन फोन 0956-493-440, 493-580 र 98-550-2640
1: It's 5 o'clock. अहिले 5 बजेको छ।
2: नेपाली रेडियो नेटवर्कको साँझ 5 बजेको नेपाली खबरमा समीक्षा मोतेको नमस्कार। देशका प्रमुख सरकारी अस्पताल र स्वास्थ्य निकायहरूमा ठूलो परिमाणमा औषधि र स्वास्थ्य सामग्रीको म्याद नागेको भेटिएको छ। महालेखा परीक्षकको 63 औं प्रतिवेदन अनुसार विभिन्न स्वास्थ्य संस्थाहरूमा 9,17,00,000 रुपियाँ मूल्य बराबरको औषधि र किट म्याद सकिएर प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेका हुन्। प्रतिवेदन अनुसार स्वास्थ्य सेवा विभागमा मात्रै 4,72,00,000 रुपियाँका 28 प्रकारका औषधिहरू म्याद नाघेर थन्किएका छन्। त्यस्तै वीर अस्पतालमा 1,43,00,000, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा 1,19,00,000 र शुक्रराज ट्रफिकल अस्पतालमा 1,23,00,000 मूल्य बराबरका सामग्री खेर गएका छन्। राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रमा पनि 47,00,000 भन्दा बढीका औषधि प्रयोगविहीन भएका छन्। यस्तै गत भदौमा भएको जेन्जी आन्दोलनका कारण नेपालको 1.5 खर्ब रुपियाँ भन्दा बढीको लेखा परीक्षण कार्य प्रभावित भएको छ। महालेखा परीक्षक तोयम रायका अनुसार आन्दोलनका क्रममा 179 वटा सरकारी कार्यालयमा कागजात जल्दा 1,47,90,00,000 रुपियाँ बराबरको लेखा परीक्षण हुन सकेन। यस वर्ष संघीय प्रदेश स्थानीय तह र अन्य संगठित स्वास्थ्य गरी कुल 94,84,50,00,000,000 लेखा परीक्षण गरिएको छ। जसमध्ये यस वर्ष मात्रै संघीय निकायतर्फ 53 अर्ब, स्थानीयतर्फ 19 अर्ब र प्रदेशतर्फ 5 अर्ब रुपियाँ भन्दा बढी बेरोजो कायम भएको छ। यससँगै नेपालको कुल अध्यावधिक बेरोजो 7,55,17,00,000,000 रुपियाँ पुगेको छ। सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि जापानका राजदूत माइडा तोरुबीच आज शिष्टाचार भेटवार्ता भएको छ। बारमा भएको भेटका क्रममा नेपाल र जापान बीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विविध विषयमा सकारात्मक छलफल भएको छ। सभामुख अर्यालले नेपालको विकास, पूर्वाधार, शिक्षा र प्रविधि क्षेत्रमा जापानले पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्नुभयो। उहाँले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ र परिणाममुखी बन्न हुने विश्वास समेत व्यक्त गर्नुभएको छ। सो अवसरमा राजदूत तोरुले नेपालसँगको सम्बन्धलाई जापानले सधैँ उच्च महत्व दिएको उल्लेख गर्दै आगामी दिनमा आपसी सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता जनाउनु भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आफ्नो आगामी महाधिवेशनको तयारीलाई औपचारिक रूपमा अघि बढाएको छ। आज पार्टी केन्द्रीय कार्यालय धुम्बारहीमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले महाधिवेशनको कार्यतालिका निर्माणका लागि 3 सदस्यीय समिति गठन गरेको छ। समितिलाई आगामी केन्द्रीय कार्य समिति बैठकमा पेश गर्ने गरी महाधिवेशनको विस्तृत खाका तयार पार्ने जिम्मेवारी दिएको छ। बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङदेनले निर्वाचनका कारण रोकिएका स्थानीय र जिल्ला अधिवेशन अब तत्कालै अघि बढाइने बताउनु भएको छ। पार्टीले साथै प्रदेशबाट आएका सांगठनिक सुझावहरूलाई समेट्दै संगठन विस्तार र महाधिवेशनको अभियानलाई सँगसँगै लैजाने योजना बनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: यो नया वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरुको खरीदमा आकर्षक अफर फ्रन्ट लोड वाशिङ मशिनमा 6 केजी एरियल टप लोडमा 2 केजी एरियल ट्विन टपमा 1 केजी एरियल माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन नागरिकता भए पुग्छ सजिलो ईएमआई मार्फत सजिलै खरीद गर्न सकिन्छ
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको यो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
2: अब बाकी खबर कर्णाली प्रदेश सरकारले आफ्ना नागरिकको सुरक्षाका लागि महत्वाकांक्षी सामूहिक दुर्घटना बीमा कार्यक्रम लागू गरेको छ मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र राष्ट्रिय बीमा कम्पनी लिमिटेड बीच भएको सम्झौता अनुसार कर्णालीका 16,88,000 भन्दा बढी नागरिकको विपद बीमा गरिएको हो गत वैशाख 30 गतेदेखि लागू हुने गरी एक वर्षका लागि गरिएको यो सम्झौता अन्तर्गत प्राकृतिक विपदका कारण मृत्यु हुने व्यक्तिका परिवारले 2,00,000 रूपियाँ बीमा रकम पाउनेछन् प्रदेश सरकारले प्रति व्यक्ति 9 रूपियाँ 33 पैसाका दरले कुल 1,57,00,000 रूपियाँ भन्दा बढी बीमा शुल्क आफैले भुक्तानी गर्नेछ यस बीमा योजनामा भूकम्प बाढ़ी पहिरो आगलागी र चट्याङ जस्ता प्राकृतिक विपद मात्र नभई यसपटकदेखि जंगली जनावरको आक्रमण भीरबाट लडेर वा नदीमा डुबेर हुने मृत्युलाई पनि समावेश गरिएको छ र कपिल वस्तुको तौली हावा स्थित विश्व मैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् विशेष अदालतका न्यायाधीश त्रय नारायण प्रसाद पौडेल हेमन्त रावल र उमेश कोइरालाको इजलासले आज रैदासलाई 6 महिना कैद र बीको बमोजिम 4,43,433 रूपियाँ जरिवानाको फैसला सुनाएको हो प्रधानाध्यापक रैदासमाथि विद्यार्थीको दिवा खाजा पाठ्य पुस्तक छात्रवृत्ति र शिक्षकको सामाजिक सुरक्षा रकम सुरक्षा कर बापतको रकम हिनामिना गरेको आरोप थियो अदालतले हिनामिना भएको रकम असुलोपर गर्न र सोही बराबरको जरिवाना तिर्न आदेश दिएको छ अख्तियारले 2082 दायर गरेको यस मुद्दामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूलाई भने अदालतले सफाई दिएको छ हौस्त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै साँझ 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ बिदा दिनुहोस् नमस्कार

गोपालपुर माडी पहिला घुमा बाबु मलाई पहिलेदेखि न घुमा मा फाउँदेखि न घुमा क्या यदि दिदी कता गयौँ होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छाडेको देखि

0: आयुर्वेद दवाईले म बाँच्छ।
1: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
2: सम्पर्क लाइन चोक आनन्द मार्ग नयनगढ चितवन, मोबाइल 98550509334।
3: हेलो आयन, के छ
4: के हो यार सम्राट, यहाँ खाडीमा गर्मी छ के सारी माडीतिर? हाम्रो नेपालमा
3: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
4: भिडियो अन गर न यार।
3: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
4: कुन जमानामा छौ यार? टेकमाइन जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन जोड अनि मजाले भिडियोमा गफ गरौँला।
5: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0556010 40 र 9852028840, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
6: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं। टेकमाइनलाई टेकमाइनलाई
7: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
8: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
7: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
8: 24 घण्टा इमर्जेन्सी सेवा,
7: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियू र नवजात शिशु उपचार कक्ष एनआइसियू सेवा,
8: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
7: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
8: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
7: बालबुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
8: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
7: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
8: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
7: भेन्टिलेटर सेवा,
8: होल बडी चेकअप जाँचको सुविधा
7: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
8: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 0656-5853-5853 5853।
9: सो लवली, मलाई त अहिले डोली चढिहालौ जस्तो लाग्यो। तर
10: के डियर,
9: आजै गएर कहाँ बस्ने हो र?
10: त्यसको लागि नो टेन्सन डियर, एक दिनमै घर गोड बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि।
11: चापागाई सप्लायर्स कृतनपुर बजार माडी।
12: हामी कहाँ एक दिनमै घर घर निर्माण गर्ने, कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ, पोन पिल्लर, रेलिङ, भेन्टिलेसन, सिमाना पिल्लर, कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीका साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ।
11: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 98451-75518 र 98027-75518।
13: तपाईँ उत्कृष्ट, तपाईँको विचारले तपाईँको घर उत्कृष्ट, तपाईँको फर्निचर फर्निचर।
9: त्यसैले विचार गर्नुहोस्, जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस्। सोमेश्वर फर्निचर उत्तर बसन्तपुरबाट।
14: हामी कहाँ आधुनिक डिजाइनका दराज, पलङ, टु पिस, थ्री पिस दराज, डाइनिङ सेट, कुर्सी, टेबल, लोबेड, अफिस टेबल, अफिस ऱ्याक, सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ। घरको झ्यालढोका, चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ।
7: प्रोप्राइटर रामबाबु बिक, सोमेश्वर फर्निचर उद्योग बसन्तपुर, मोबाइल 98550-83852, 98453-72852 र 98065-68852।

0: कार सबै किनेर ग्यारेज बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
1: सर। र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तैमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98119 32811 र 98653 73687।
5: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550 63172 र 98452 12206 छ।
5: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान, विजय प्लेट दाना।
6: माडीवासीहरूका लागि खुसीको खबर।
7: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
5: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकै साथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र बसन्तपुर बजार माडी, मोबाइल 98459 64977 र 98020 35212।
0: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसको। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
8: ए मेरो प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथै सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक हस्पिटल अगाडि।
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: प्रोप्राइटर नरेश महतो, गीता महतो।
7: सम्पर्क 97625 73089, 98074 46182 र 98495 95225।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-55-69-53-98-55-77-061 र 98-55-77-53
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-55-26-440
3: It's 6 o'clock. अहिले 6 बजेको छ।
4: 6 बज्यो।
5: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
5: A complete piping solutions.

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमाल सँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश। बेरजु 7.55 अर्ब पुग्यो, एक वर्षमै 88.9 करोड रुपियाँ थपियो। बढ्दो बेरजु प्रति राष्ट्रपतिको चिन्ता।
2: अध्यावधिक बेरजु रु 7.55 अर्ब 17 करोड पुगेको छ।
3: पारदर्शिता र आर्थिक अनुशासन खस्किएको महसुस भएको छ।
0: अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारवाही गरिने। यस वर्ष मनसुनमा 2 लाख भन्दा धेरै जनसंख्या प्रभावित हुने आकलन, प्रतिकार योजना स्वीकृत।
1: काठमाडौँ महानगरद्वारा कक्षा 11 र 12 को छात्रवृत्तिका लागि आजदेखि परीक्षा आवेदन खुला। अनलाइन मार्फत देशैभरबाट आवेदन दिन सकिने।
4: महानगरपालिकाले व्यवस्था गरेको छात्रवृत्ति पूर्ण रूपमा उपयोग गरिदिनु हुन सम्पूर्ण अभिभावकहरू विद्यार्थीहरूलाई हार्दिक आह्वान पनि गर्न चाहन्छु।
0: अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमण पूरा, कुनै ठूलो व्यापार सम्झौताको घोषणा भएन।
1: र राखी पले इन्फोमाथिको निलम्बन फुकुवा गर्यो। आइपीएल क्रिकेटमा आज राति लखनऊ र चेन्नई खेल्दै।
5: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना।
6: जीवनाशक विषादी विष हो, औषधि होइन। यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिस गरिएको बालीमा सिफारिस मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौं।
5: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
6: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
7: बेजर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरु घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेजरको बानी लागिसकेको छ। बेजर अप्लायन्सेस, बेजरको बानी लाग्छ।
8: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। शुरूमा महालेखा परीक्षकको प्रतिवेदन। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको आर्थिक वर्ष 2081-82 को वार्षिक प्रतिवेदन पेश भएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति समक्ष महालेखा परीक्षक द्वयम रायाले 63 औं प्रतिवेदन पेश गर्नुभएको हो। लेखा परीक्षणबाट आर्थिक वर्ष 2081-82 को कुल बेरुजु 88.9 करोड़ 11 लाख रूपैयाँ कायम भएको छ। मध्ये संघीय सरकारी कार्यालयतर्फ 53.48 करोड़ 77 लाख, प्रदेश सरकारी कार्यालयतर्फ 5.22 करोड़ 87 लाख, स्थानीय तहतर्फ 19.04 करोड़ 77 लाख तथा समिति एवं अन्य संस्थातर्फ 10.32 करोड़ 70 लाख रूपैयाँ रहेको छ।
2: यो वर्ष लेखा परीक्षणबाट कुल बेरोजु 88.9 करोड़ 11 लाख कायम भएको छ। अध्यावधिक बेरोजु तर्फ संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थातर्फ लेखा परीक्षणबाट औल्याइएको अध्यावधिक बेरुजु रु 7.55 अर्ब 17 करोड पुगेको छ।
0: हालसम्म अध्यावधिक बेरुजु 7.55 अर्ब 17 करोड पुगेको छ। प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले बढ्दो बेरुजु प्रति चिन्ता व्यक्त गर्दै सार्वजनिक निकायले जवाबदेहिता, पारदर्शिता र आर्थिक अनुशासन कायम गर्नुपर्नेमा जोड़ दिनुभयो।
3: विगत लामो समयदेखि बढ्दै गएको सरकारी खर्चको बेरुजुलाई हेर्दा सार्वजनिक निकायको जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन खस्किएको महसुस भएको छ। बेरुजु फर्सोट गरी वित्तीय अनुशासन कायम गर्ने दिशातर्फ अग्रसर हुनु सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जवाफदेही हुनुपर्ने देख्दछु।
0: एक वर्षमै बेरुजु 88 अर्ब थपिएको र बेरुजु 7 खर्ब 55 अर्ब पुगेको बारे विस्तृत खबर तपाईँले उज्यालो अनलाइनमा हेर्न र पढ्न सक्नुहुन्छ।
1: फेरि पनि अर्थ सम्बन्धी खबर। चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनको झण्डै 60% भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार बितेका 10 महिनामा 11 अर्ब 73 अर्ब 52 करोड 1 लाख बजेट खर्च भएको छ। चालु आर्थिक वर्षका लागि सरकारले कुल 19 खर्ब 64 अर्ब 11 करोड बराबरको बजेट ल्याएकोमा अहिलेसम्म वार्षिक विनियोजनको 59.75% खर्च भएको छ। कार्यालयका अनुसार चालु आर्थिक वर्षका लागि चालुतर्फ 11 खर्ब 80 अर्ब 98 करोड विनियोजन भएकामा वैशाख मसान्तसम्ममा 68.98% अर्थात 8 खर्ब 14 अर्ब 65 करोड 55 लाख रुपियाँ खर्च भएको छ। त्यस्तै पुँजीगत तर्फ 4 खर्ब 7 अर्ब 88 करोड 80 लाख विनियोजन भएकामा 27.91% अर्थात 1 खर्ब 13 अर्ब 84 करोड 92 लाख बराबर खर्च भएको छ। वित्तीय व्यवस्थातर्फ अहिलेसम्म बजेट खर्च 65.30% रहेको छ। यो शीर्षकमा चालु आर्थिक वर्षका लागि सरकारले 3 खर्ब 75 अर्ब 24 करोड 20 लाख विनियोजन गरेकामा अहिलेसम्म 2 खर्ब 45 अर्ब 1 करोड 54 लाख रुपियाँ बराबर खर्च भएको छ। वैशाख मसान्तसम्ममा सरकारको आमदानी वार्षिक लक्ष्यको 66% खुम्चिएको छ। चालु आर्थिक वर्षका लागि कुल 15 खर्ब 33 अर्ब 44 करोड 69 लाख बराबर आमदानी गर्ने लक्ष्य रहेकामा सरकारले अहिलेसम्म 10 खर्ब 12 अर्ब 5 करोड 24 लाख बराबर आमदानी गरेको हो।
0: कृषि वन तथा पर्यावरण मन्त्रालयले मल आयातकर्ता तथा डिलरहरूले रासायनिक मल नियन्त्रण आदेशमा उल्लेखित रासायनिक मलको स्पेसिफिकेसन अनुसार मलको कारोबार गर्न निर्देशन दिएको छ। मन्त्रालयले आदेशको प्रावधान विपरीत गलत विवरण तथा लेबल राखी रासायनिक मलको पैठारी तथा मिश्रण बिक्री वितरण नगर्न आग्रह गरेको हो। सरकारले अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्ने व्यापारीलाई प्रचलित कानून बमोजिम कारवाही गर्ने मन्त्रालयका कृषि अर्थविज्ञ महानन्द जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार रासायनिक मल तत्त्वीय संरचना न्यूनतम अधिकतम पोषक तत्वको मात्रा भौतिक तथा रासायनिक गुणस्तर भएको मल मात्र पैठारी एवं बिक्री वितरण गर्न पाइने व्यवस्था छ। मन्त्रालयले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको बिक्री कार्यालय तथा डिपो वा मल आयातकर्ता वा डिलरका रूपमा दर्ता भएका विश्वासिलो स्रोतबाट मल खरिद गर्न किसानलाई अनुरोध गरेको छ। बजारमा पाइने रासायनिक मलको मूल्य स्रोत एवं गुणस्तरको बारेमा मल विक्रेतासँग आवश्यक सोधखोज तथा गुणस्तर यकिन गरी खरिद गर्न मन्त्रालयले आग्रह गरेको छ।
1: यस वर्ष मनसुनजन्य विपदबाट 2,26,000 जनसंख्या प्रभावित हुने आकलन गरिएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले देशभरि झण्डै 51,868 घरधुरीका 2,26,661 जनसंख्या प्रभावित हुने आकलन गरेको हो। प्राधिकरणका सहसचिव अमृत श्रेष्ठ,
9: यस वर्ष देशभरि करिब 51,668 घरधुरी प्रभावित हुने, करिब 2,26,000 चाहिँ 661 जनसंख्या प्रभावित हुने अनुमान गरिएको छ। यसको लागि हामीले सबै निकाय टोलीहरूसँग तयारी अवस्थामा रहने गरेर कार्ययोजनामा राखेको थियो। सो कार्ययोजना आजको 34 औं कार्यकारी समिति बैठकबाट पारित गरिएको छ।
1: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा र सरदरभन्दा बढी गर्मी हुने प्रक्षेपण गरिसकेको छ। यो अवस्थाले केही उच्च हिमाली भेगमा हिमताल विस्फोटन भएर तल्लो तटीय क्षेत्रमा बाढ़ी, पहिरो, डुबान, जमीन कटान तथा आकस्मिक बाढ़ी जस्ता मनसुनजन्य विपदको जोखिम हुने सम्भावना छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको हिजो बसेको बैठकले मनसुन पूर्व तयारी तथा प्रतिकार राष्ट्रिय कार्ययोजना स्वीकृत गरेको छ। बैठकले खोज तथा उद्धार टोली गठन तथा परिचालन सम्बन्धी मापदण्ड 2083 परिमार्जन सहित स्वीकृत गरेको छ।
0: लामो समयदेखि काममा अवरोध भइरहेको हेटौँडा ढल्केबर दुहबी 400 केबी प्रसारण लाइन निर्माणले गति लिएको छ। स्थानीय बासिन्दाको असन्तुष्टिका कारण रोकिँदै आएको प्रसारण लाइन सरकारको पहलपछि निर्माण शुरू भएको हो। यसमा मुख्य गरी मुआवजा र जग्गा विवाद थियो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले अवरोध खुलाउन पहल गर्नुभएको थियो। जग्गा धनीले मुआवजा स्वीकार गरेकोले प्रसारण लाइनको टावर निर्माण अगाडि बढेको मन्त्रालयले जनाएको छ। सन् 2012 निर्माण शुरू भएको प्रसारण लाइन अन्तर्गत हेटौँडाको हटिया क्षेत्रमा टावर निर्माण रोकिँदा आयोजना वर्षौंदेखि प्रभावित बनेको थियो। कुल 288 किलोमिटर लम्बाईको आयोजना मध्ये पूर्वी खण्ड 154 किलोमिटर लामो ढल्केवर इनरुवा खण्ड 3 वर्ष अघि नै सञ्चालनमा आइसकेको छ, तर 134 किलोमिटर लामो हेटौडा ढल्केवर खण्ड भने मुआब्जा विवादका कारण ढिलाइ भइरहेको थियो।
1: फेरि पनि जलविद्युतकै खबर, कालीकोटको खाडाचक्र नगरपालिका 8 सेराबाडामा 420 मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण हुने भएको छ। आयोजनाको पावर हाउस र सुरुङ टनेल निर्माणको आज औपचारिक शिलान्यास गरिएको छ। ऊर्जा तिला पावर कम्पनी प्रालीद्वारा निर्माण हुन लागेको यो आयोजनाको कुल लागत झण्डै 70 अर्ब रूपियाँ रहने अनुमान गरिएको आयोजनाका प्रतिनिधि कृष्ण बहादुर चौधरीले बताउनुभयो। यो आयोजनाको सुरुङ तिला गुफा नगरपालिकाको धनाडादेखि शुरू भई खाडाचक्र नगरपालिकाको सेराबाडामा निस्कनेछ। आयोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणको काम अन्तिम चरणमा पुगेको र प्रभावित क्षेत्रका बासिन्दाहरूलाई जग्गाको मुआब्जा वितरण गर्ने कार्य भइरहेको आयोजनाले जनाएको छ। खाडाचक्र नगरपालिकाका मेयर कमल बहादुर शाहीले यो आयोजना कर्णाली प्रदेशकै समृद्धिका लागि कोशी ढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो। तिला नदीको पानी उपयोग गरी निर्माण हुन लागेको यो आयोजनाले राष्ट्रिय प्रसारण लाइनमा ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा काठमाडौँ महानगरले कक्षा 11 र 12 का लागि उपलब्ध गराउने छात्रवृत्ति बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
11: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
10: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
12: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
13: फोन 056-494-333, 493-555।
14: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस बैंकबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। तिन्जेल हामीले महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश, बेरुजु 7 खर्ब 55 अर्ब पुग्यो, 1 वर्षमै 88 अर्ब 9 करोड रुपियाँ थपियो, बढ्दो बेरुजु प्रति राष्ट्रपतिको चिन्ता, 10 महिनामा झण्डै 60% बजेट खर्च, विकास खर्च 28% मात्र, अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारवाही गरिने, यस वर्ष मनसुनमा 2 लाख भन्दा धेरै जनसंख्या प्रभावित तुनी आकलन, प्रतिकार योजना स्वीकृत लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 10 को माध्यमिक शिक्षा परीक्षा एसईमा नन ग्रेडेड विद्यार्थीका लागि सञ्चालन हुने ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको छ। बोर्डका अनुसार ग्रेड वृद्धि परीक्षा असार 1 गतेदेखि 9 गतेसम्म सञ्चालन हुनेछ। गएको वैशाख 28 गते सार्वजनिक भएको एसई परीक्षामा 1,46,507 जना विद्यार्थी नन ग्रेडेड भएका थिए। नन ग्रेडेड सबै विद्यार्थीले मौका परीक्षा दिन पाए। पाउनेछन्। ग्रेड वृद्धि परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयलाई थप तयारी कक्षा पनि सञ्चालन गर्न आग्रह गरेको छ। ग्रेड वृद्धि परीक्षामा पास भएकाहरूले यसै वर्ष कक्षा एघारमा भर्ना हुन पाउनेछन्।
0: फेरि पनि शिक्षाकै प्रसंग, एसईको नतिजा सार्वजनिक भएसँगै केही दिनमै कक्षा एघारको भर्ना प्रक्रिया शुरू हुँदैछ। देशभरका पालिकाले विद्यार्थीलाई प्रोत्साहन गर्न छात्रवृत्तिमा आवेदन खुला गरिरहेका छन्। यसै क्रममा काठमाडौँ महानगरपालिकाले पनि शैक्षिक सत्र 2083 लागि कक्षा एघार र बाह्रको छात्रवृत्ति परीक्षा आवेदन आजदेखि खुल्ला गरेको छ। यो अवसर देशभरिका सामुदायिक तथा संस्थागत विद्यालयबाट एसई उत्तीर्ण गरेका विद्यार्थीका लागि खुल्ला गरिएको हो। यसै विषयमा साथी महेश गेवालीले काठमाडौँ महानगरको शिक्षा शाखा प्रमुख नवराज ढकालसँग कुराकानी गर्नुभएको छ।
4: सामुदायिक विद्यालयलाई पनि निश्चित कोटा छुट्याइएको छ, त्यसै गरी संस्थागत विद्यालयहरूको लागि पनि कोटा छुट्याइएको छ, त्यसै गरी काठमाडौँ महानगरपालिका क्षेत्रमा स्थायी बसोबास भएकालाई पनि निश्चित कोटा छुट्याइएको छ। छात्राहरूको लागि जनजातिहरू, पिछडिएका वर्ग, पिछडिएका क्षेत्र, मधेसी, अल्पसंख्यक, अपाङ्ग र यो चाहिँ विभिन्न शहीद परिवारहरू, यो विस्थापितमा परेका, जेएनजी आन्दोलनमा चाहिँ घाइते भएका परिवार समेतको लागि हामीले सकेसम्म समावेशी हिसाबले सबै पक्षलाई समेट्ने गरी हामीले यो छात्रवृत्ति कार्यक्रमलाई अगाडि बढाएका छौँ।
15: परीक्षा चाहिँ कसरी सञ्चालन हुन्छ?
4: आजबाट अनलाइन फर्म चाहिँ भर्न सकिन्छ। निशुल्क रूपमा कुनै पनि दस्तुर लाग्ने छैन। जेठ 10 गतेसम्म विद्यार्थीहरूले यो आवेदन फारम भर्न सक्नेछन्। यही जेठको 17 गते हामीले चाहिँ बिहान 8 बजे 10 बजेसम्म काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका हामीले तोकेका केन्द्रहरूमा परीक्षा सञ्चालन हुनेछ। तुरुन्तै हामीले 48 घन्टाभित्रै 2 दिनभित्रै यसको चाहिँ नतिजा पनि सार्वजनिक गर्ने हाम्रो चाहिँ योजना रहेको छ। मेसिनबाटै यसको चाहिँ परीक्षण सार्वजनिक गर्छौँ। यसमा कुनै म्यानुअल हुने छैन र यसलाई चाहिँ पुरै मर्यादित, व्यवस्थित, पारदर्शी र अत्यन्तै गोपनीयता कायम गरेर प्रतिस्पर्धी र पारदर्शी ढङ्गले परीक्षा सञ्चालन गर्ने र त्यसको नतिजा प्रकाशन गर्नेछौँ।
15: विशेष गरी परीक्षा चाहिँ कक्षा 10 को पाठ्यक्रममा आधारित हुने भनेर सूचनामा पनि आइसकेको छ र त्यसै अनुसार विद्यार्थीहरूले तयारी गर्नु पर्यो।
4: कक्षा 10 का अनिवार्य विषयहरू छन्, साइन्स, म्याथ, इङ्ग्लिस, नेपाली र सामाजिक विषय। यो 5 वटा विषयको निश्चित अङ्कभार पनि तोकिएको छ र तिनै विषयमा आधारित भएर 100 वटा वस्तुगत प्रश्नहरू हुनेछन्। तिनै विषयवस्तु र पाठ्यक्रममा आधारित रहेर हामीले चाहिँ प्रश्नपत्र तयार गर्नेछौँ।
15: यहाँले अघि नै परीक्षाको निष्पक्षता कायम गरिनेछ भन्ने कुरा गर्नुभएको थियो, त्यो चाहिँ कसरी गरिन्छ?
4: प्रश्नपत्रहरू तयार गर्दाखेरि विज्ञहरूबाट विभिन्न समूहगत रूपमा चाहिँ प्रश्नहरू हामीले तयार गर्छौँ। विभिन्न सेटहरू तयार हुन्छ र त्यसरी जसरी लोक सेवा शिक्षा सेवा आयोगहरूले जुन एउटा नियम अन्तर्गत चाहिँ प्रश्नपत्रहरूको चाहिँ गोपनीयता होस् र विज्ञहरू पनि हामीले छनौट पनि गोप्य ढङ्गले छनौट गर्नेछौँ र त्यही ढङ्गले हामीले प्रश्नपत्रहरू प्राप्त गर्नेछौँ र त्यो विभिन्न मोडुलेसन गरेर फाइनल सेट हामी तयार गर्छौँ। त्यसमा चाहिँ गोपनीयता अत्यन्तै कायम गर्छौँ र त्यही अनुसारको परीक्षा चाहिँ सञ्चालन गर्ने र त्यस अनुसार नतिजा निस्किने भएको हुनाले त्यही ढङ्गले पारदर्शी ढङ्गले गर्ने, यसमा चाहिँ 100% नै प्रतिस्पर्धा र मर्यादा कायम गर्ने हामीले निरन्तरता दिनेछौँ।
15: तपाईँहरूले नाम निकाल्नुहुन्छ र त्यसपछि विद्यालयले विद्यार्थी भर्ना गर्न चाहिँ कुनै आनाकानी गर्नुभयो भने?
4: हामीले मनोनयन गर्ने विद्यार्थीहरूलाई उहाँहरूले बिना शर्त भर्ना गरेर उहाँहरूले चाहिँ त्यो छात्रवृत्ति प्रदान गर्नुपर्ने हुन्छ र यो पटक हामीले प्रष्ट रूपमा के पनि भनेका छौँ भनेदेखि छात्रवृत्तिमा गएका विद्यार्थीहरूले सरकारी कानुन बमोजिम तिर्न पर्ने कुनै दस्तुरहरू बाहेक, जस्तो परीक्षा दस्तुरहरू बाहेक कुनै पनि शुल्कहरू लिन नपाउने गरी हामीले कार्यविधिमा नि स्पष्ट व्यवस्था गरेका छौँ र विगतमा भन्दा अहिले फरक कुराहरू भनेको 10% भने त्यो गत साल, तर अहिले हामीले निशुल्क शिक्षा, निशुल्क र अनिवार्य शिक्षा ऐन 2075 भएको व्यवस्था अन्तर्गत 500 विद्यार्थी हुनेले 10%, 500 देखि 800 विद्यार्थी हुनेले 12%, 800 भन्दा बढी विद्यार्थी हुनेले 15% स्कलरसिप दिन पाउने जुन चाहिँ व्यवस्था छ त्यसलाई कार्यान्वयन गर्ने गरी हामीले कार्यविधिमा त्यो व्यवस्था गरेका छौँ। त्यही ढङ्गले हामीले छात्रवृत्तिमा भर्ना गर्न पठाएका विद्यार्थीलाई उहाँहरूले आनाकानी गर्नुभयो भने प्रचलित कानुन भयो चाहिँ हामी कारवाही गर्नुपर्ने हुन्छ।
15: अभिभावकदेखि लिएर विद्यार्थी हुनुहुन्छ, उहाँहरू सबैलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ?
4: यसमा चाहिँ अब सहभागी भएर र विद्यार्थीहरूलाई पनि यसमा राम्रो तयारीका साथ परीक्षा दिएर र महानगरपालिकाले व्यवस्था गरेको छात्रवृत्ति पूर्ण रूपमा उपयोग गरिदिनु हुन सम्पूर्ण अभिभावकहरू विद्यार्थीहरूलाई हार्दिक आह्वान पनि गर्न चाहन्छु।
1: वहाँ हुनुहुन्थ्यो काठमाडौँ महानगरपालिकाको शिक्षा शाखा प्रमुख नवराज ढकाल। फेरि पनि खबरकै सिलसिला, सरकारले विज्ञान प्रविधि र नवप्रवर्धन क्षेत्रलाई केन्द्रमा राख्दै औपचारिक रूपमा नयाँ मन्त्रालय विज्ञान प्रविधि तथा नवप्रवर्धन गठन गरेको छ। अहिले यो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाहले नै सम्हालिराख्नु भएको छ। नवगठित विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रालयलाई विज्ञान प्रविधि तथा नवप्रवर्धनसँग सम्बन्धित नीति, कानून तथा मापदण्ड निर्माण गर्ने अधिकार दिइएको छ। यस्तै वैज्ञानिक अनुसन्धान, अन्तरिक्ष विज्ञान र खगोल विज्ञान सम्बन्धी अध्ययन र अनुसन्धानको जिम्मेवारी पनि यो मन्त्रालय अन्तर्गत रहने व्यवस्था गरिएको छ। सरकारले विज्ञान र प्रविधिको खोज अनुसन्धान आविष्कार प्रवर्धन तथा विकासलाई संस्थागत बनाउने उद्देश्यसहित मन्त्रालय गठन गरेको जनाएको छ। नयाँ मन्त्रालयका काम बारेको विस्तृत खबर तपाईँले उज्यालो अनलाइनमा हेर्न र पढ्न सक्नुहुन्छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
16: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
17: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
18: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
19: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
18: हाम्रा सेवाहरू
19: ओपिडी सेवा,
18: विशेषज्ञ ओपिडी सेवा,
19: निशुल्क औषधि वितरण,
18: सशुल्क फार्मेसी सेवा,
19: फिजियोथेरापी सेवा,
18: अकुपंचर सेवा,
19: योग परामर्श सेवा,
18: क्रियाकल्प सेवा,
19: पूर्व कर्म पंचकर्म सेवा,
18: छार सूत्र सेवा,
19: जलौका सेवा,
18: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
19: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
18: विस्तृत जानकारीका लागि
19: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-696-98-514-2403।
20: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। जंगली च्याउ खाँदा चितवनमा एक बालिकाको ज्यान गएको छ। इच्छाकामना एक कुलबाङकी 6 वर्षकी नमुना चेपाङको आज बिहान घरमै ज्यान गएको हो। च्याउ खाएका सजन चेवाङ र मनिता चेमाङ बिरामी भएका छन्। उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको अस्पतालका वरिष्ठ फिजिसियन एवं सहायक मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर प्रमोद पौडेलले जानकारी दिनुभयो। ज्यान गुमाउने नमुना तथा बिरामी सजन र मनिता एकै परिवारका हुन्। डाक्टर पौडेलका अनुसार जंगली च्याउमा एमेनिटा विष हुन्छ, यसले कलेजो तथा मृगौलामा पनि असर गर्ने हुँदा ज्यानै जानेसम्मको जोखिम हुन्छ।
0: लगातार 3 दिन घटेको शेयर बजार आज सामान्य बढेको छ। शेयर बजार परिसूचक नेप्सी आज 1.77 अङ्कले बढेर 2731.94 बिन्दुमा पुगेको छ। आज विकास बैंक, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रो फाइनान्स र म्युचुअल फण्ड बाहेक अरू समूहको सूचक सामान्य बढेको छ। आज 127 कम्पनीको शेयर बढेकोमा 120 घटेको छ। त्यस्तै 22 कम्पनीको शेयर घटबढ भएन। आज नबिल बैंकको डिभेन्चर 2079.71% बढेको छ। सामान्य बजार बढेको दिन युनियन हाइड्रो पावरको शेयर सबैभन्दा धेरै 14.79% घटेको छ। आज नेप्सी बढे पनि कारोबार रकम घट्यो। हिजो 3.29 अर्ब कारोबार भएकोमा आज 338 कम्पनीको 79,34,000 किता शेयर 3.09 अर्ब रूपियाँमा किनबेच भएको छ।
1: शेयरपछि सुनचाँदीको खबर। आज सुनचाँदीको भाव घटेको छ। सुनको भाव तोलामा 4,000 रूपियाँले घटेर तोलाको 2,98,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 3,02,500 रूपियाँ थियो। यस्तै आज चाँदीको भाव तोलामा 355 रूपियाँले घटेर तोलाको 5,355 रूपियाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।
0: उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोर म्याग्दीको बेनी, मुस्ताङको जोमसुम, कोरला सड़क आयोजना अन्तर्गत 5 पुल निर्माणका लागि 96.80 करोड रूपियाँ बराबरको स्रोत सहमति प्राप्त भएको छ। मालडुङ्गा बेनी र बेनी जोमसुम सड़क खण्डमा पक्की पुल निर्माणका लागि अर्थ मन्त्रालयले स्रोत सहमति दिएको हो। कोरला सड़कमा बहुवर्षीय पुल निर्माणका लागि मन्त्री स्तरीय निर्णय

0: 1993 मा पारित प्रस्ताव अनुसार हरेक वर्ष मे 15 तारीखलाई अन्तर्राष्ट्रिय परिवार दिवसका रूपमा मनाउने गरिन्छ। यो दिवसले परिवारसँग सम्बन्धित सामाजिक आर्थिक तथा जनसांख्यिक प्रक्रियाबारे चेतना अभिवृद्धि गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ। गरीबी न्यूनीकरण, विभेद अन्त्य, सामाजिक सुरक्षा तथा समावेशी विकासका लक्ष्य हासिल गर्न परिवारको भूमिकालाई विशेष महत्व दिइएको छ।
1: नेपाल दर्पणमा अब केही विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दुई दिने चीन भ्रमण सम्पन्न भएको छ। बेजिङमा दुई दिनको बैठकपछि ट्रम्प आज वाशिङटन प्रस्थान गर्नुभएको बीबीसीले जनाएको छ। ट्रम्पले चिनिया राष्ट्रपति सी जिनपिङसँगको आफ्नो वार्तालाई अत्यन्तै सफल, विश्वव्यापी रूपमा चर्चा भएको र अविस्मरणीय भनेर वर्णन गर्नुभएको छ। चिनिया सरकारी संचार माध्यमका अनुसार सी जिनपिङले यो भ्रमणलाई ऐतिहासिक र कोशीढुङ्गा भन्नुभएको छ। यद्यपि दुई देशहरूबीच कुनै ठूलो व्यापार सम्झौता वा नयाँ सम्झौताको घोषणा भएको छैन। ट्रम्पले यात्राको क्रममा संचार माध्यमसँग कुरा गर्न सक्ने र बैठकको बारेमा थप विवरणहरू खुल्न सक्ने खबरमा उल्लेख छ। दुई नेताहरूबीच व्यापार, तेल आपूर्ति, इरान युद्ध र ताइवान जस्ता मुद्दामा छलफल भएको थियो। यसअघि ट्रम्पले फक्स न्यूजसँगको अन्तर्वार्तामा सी जिनपिङले इरानलाई सैन्य उपकरण नदिने प्रतिबद्धता जनाएको दावी गर्नुभएको थियो। अमेरिकी राष्ट्रपतिका अनुसार चीनले हर्मुज जलमार्गलाई फेरि खोल्ने बताएको छ। उहाँका अनुसार चीनले अमेरिकाबाट तेल किन्न पनि सहमति जनाएको छ।
0: खबरमा छिमेकी भारतको खबर। भारतमा चार वर्षपछि पेट्रोल र डिजलको मूल्य बढेको छ। आजदेखि लागू हुने गरी पेट्रोल र डिजलको मूल्य प्रति लिटर 3-3 रुपियाँ बढेको हो। यस्तै सीएनजीको मूल्य पनि प्रति किलो 2 रुपियाँले वृद्धि भएको छ। नयाँ मूल्य अनुसार अब राजधानी दिल्लीमा पेट्रोलको भाव प्रति लिटर 97.77 रुपियाँ भारतीय रुपियाँ र डिजलको भाव प्रति लिटर 90.67 रुपियाँ भारतीय रुपियाँ कायम भएको छ। भारतमा सन् 2022 अप्रेलदेखि इन्धनको मूल्य स्थिर रहेको थियो। यद्यपि सन् 2024 मार्चमा लोकसभा चुनाव हुनुभन्दा ठिक अघि पेट्रोल र डिजल दुवैको मूल्य प्रति लिटर 2 रुपियाँ घटाइएको थियो। मध्यपूर्वमा चलिरहेको युद्ध र हर्मुज जलमार्गमा उत्पन्न अवरोधका कारण भारतमा पेट्रोलियम पदार्थको मूल्य बढेको हो। पेट्रोलियम पदार्थको मूल्य वृद्धिले सर्वसाधारणदेखि उद्योग क्षेत्रसम्म थप आर्थिक दबाव सृजना गरेको समाचार संस्था एएफपीले जनाएको छ।
1: नेपाल दर्पणमा अब केही खेल खबर। राष्ट्रिय खेलकुद परिषद राखेपाले अखिल नेपाल फुटबल संघ एन्फामाथिको निलम्बन फुकुवा गरेको छ। राखेपाले आज निशर्त एन्फामाथिको निलम्बन फुकुवा गरेको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, राखेपका सदस्य सचिव रामचरित्र मेहता तथा एन्फाका पदाधिकारी सहितको बैठकले निलम्बनको निर्णय फिर्ता लिने निर्णय गरेको हो। यसअघि स्वीकृति बिना नै चुनाव गर्न लागेको भन्दै राखेपाले गएको चैत 12 गते एन्फालाई 3 महिना लागि निलम्बन गरेको थियो। निलम्बनपछि एन्फा नेतृत्वले चैत 13 लागि तय भएको चुनाव स्थगित गरेको थियो। एन्फा माथिको निलम्बन फिर्ता लिन अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा र एसियाली फुटबल महासंघ एएफसीले पनि राखेपालाई आग्रह गरेका थिए।
0: र इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज राति लखनऊ सुपर जायन्ट्स र चेन्नई सुपर किङ्स खेल्दैछन्। यो खेल राति 7:45 लखनऊको एकाना क्रिकेट रंगशालामा शुरू हुनेछ। प्रतियोगितामा चेन्नई 11 खेलमा 12 अङ्क सहित तालिकाको 5 स्थानमा छ। प्लेअफ होडबाट बाहिरिसकेको लखनऊ 11 खेलमा 6 अङ्क सहित पुछारमा छ। आईपीएलमा यी दुई टोली बीच अहिलेसम्म 6 पटक भेट भएकामा लखनऊ र चेन्नईले समान 3-3 खेल जितेका छन्।
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश। बेरोजु 7.55 खर्ब पुग्यो। एक वर्षमै 88.9 करोड रुपियाँ थपियो। बढ्दो बेरोजु प्रति राष्ट्रपतिको चिन्ता।
1: अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कार्यवाही गरिने। यस वर्ष मनसुनमा 2 लाख भन्दा धेरै जनसंख्या प्रभावित हुने आकलन। प्रतिकारी योजना स्वीकृत।
0: काठमाडौँ महानगर द्वारा कक्षा 11 र 12 को छात्रवृत्तिका लागि आजदेखि परीक्षा आवेदन खुला। अनलाइन मार्फत देशैभरबाट आवेदन दिन सकिने।
1: अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमण पूरा। कुनै ठूलो व्यापार सम्झौताको घोषणा भएन।
0: र राखेपले एन्फामाथिको निलम्बन फुकुवा गर्यो। आईपीएल क्रिकेटमा आज राति लखनऊ र चेन्नई खेल्दै।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी हृदय रिमाल र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: Swadesh FM 93.2 MHz. खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

0: ब्रह्मज्योति आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा लोकनाथ नामिछाने पुनर्चयनका विवरण हेरफेर गरेको आरोपमा पक्रा परेका विक्रम पाण्डे जिल्ला अदालत काठमाडौँले 4 लाख रुपियाँ धरोटीमा लिए। माडीमा पर्यटन सम्भावना र महत्त्व विषय विद्यालय स्तरीय वक्तित्व कला प्रतियोगिता सञ्चालन। जिल्लामा नियमित एनआरटी औषधि सेवन गर्ने एचआइभी एड्स संक्रमितको संख्या 1260। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको 2 दिने चीन भ्रमण सम्पन्न। 10 महिनामा झन्डै 60% बजेट खर्च र सरकारी अस्पतालमा 9 करोड म्याद थपेको औषधि। नमस्कार, माडीको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म निशान। अब खबर विस्तारमा। माडी नगरपालिका 5 ब्रह्मपुरी स्थित ब्रह्मज्योति आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा लोकनाथ लामिछाने सर्वसम्मत पुनर्चयन हुनुभएको छ। विद्यालय व्यवस्थापन समिति गठनका लागि गठित सहयोगी समितिका संयोजक तथा वडा नम्बर 5 वडा अध्यक्ष गणेश प्रसाद विश्वकर्माको अध्यक्षमा बसेको अभिभावक बेलाले लामिछानेलाई अध्यक्षमा चयन गरेको हो। त्यसै गरी समितिको सदस्यमा हाइराम विश्वकर्मा, आरती लामिछाने, ललिता महतो र गणेश प्रसाद विश्वकर्मा चयन हुनुभएको छ। विद्यालयका प्रधानाध्यापक जयराम महतो सदस्य सचिव रहनु भएको छ। विद्यालयले शिक्षक प्रतिनिधि भने शिक्षक बैठकबाट चयन गरिने जनाएको छ। माडी नगरपालिकाले नगरभित्र सबै सामुदायिक विद्यालयलाई आदेश अध्यादेश गरेको व्यवस्था बमोजिम विद्यालय व्यवस्थापन समिति पुनर्गठन गर्न निर्देशन दिएसँगै विद्यालय व्यवस्थापन समिति पुनर्गठन हुन थालेका छन्। सार्वजनिक खरिद प्रणाली ह्याक गरी ठेक्का विवरण हेरफेर गरेको आरोपमा पक्राउ परेका विक्रम पाण्डेलाई जिल्ला अदालत काठमाडौँले 4 लाख रुपियाँ धरोटीमा रिहा गर्न आदेश दिएको छ। बिहिबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश चुरमान खड्काको एकल इजलासले पाण्डेसँग 4 लाख रुपियाँ धरोटी माग गर्दै रिहा गर्न आदेश दिएको हो। पूर्व मन्त्री एवं चितवन 3 का पूर्व सांसद तथा राप्रपा उपाध्यक्ष समेत रहेका पाण्डेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले वैशाख 11 गते पक्राउ गरेको थियो। यस प्रकरणमा प्रहरीले 22 जनालाई प्रतिवादी बनाएकोमा 12 जना पक्राउ परेका थिए। अदालतले पाण्डेसहित 11 जनालाई विभिन्न रकम धरौटीमा रिहा गर्न आदेश दिँदै गर्दा धनकुटाका दिवाकर देउजालाई पूर्वपक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। धरौटीमा रिहा हुनेहरूमा नुवाकोटका प्रकाश ढुङ्गाना, तनहुँका सञ्जय भट्ट, सुनसरीका जीवन कुमार दास, काठमाडौँका अमृत बोहरा, मकवानपुरका सागर कटवाल, दोलखाका अनिल श्रेष्ठ, काठमाडौँका भास्कर राज अर्याल, धादिङका टङ्क कुमार श्रेष्ठ, सिराहाका स्वदेश पोखरे र काठमाडौँका ऋषिकेश गौली रहेका छन्। खैरहनी माध्यमिक विद्यालयले शैक्षिक सत्र 2083 को पहिलो आन्तरिक क्रियाकलापका रूपमा सुविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले माडीमा पर्यटनको सम्भावना र महत्त्व विषय विद्यालय स्तरीय वक्तित्व कला प्रतियोगिता सञ्चालन गरेका छन्। प्रतियोगितामा कक्षा 10 का छात्र स्मृति महतो प्रथम हुनुभएको छ। त्यस्तै कक्षा 10 का छात्रा मानसी महतो द्वितीय, कक्षा 10 कै छात्रा दीपा महतो र कक्षा 9 का छात्रा लाजिमा महतो तृतीय र कक्षा 6 का छात्रा सनिसा थारू सान्त्वना चौथो हुनुभएको हो। कक्षा 10 का छात्रा ममता महतोको अध्यक्षमा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक कुलानन्द भूषाल र साथै विशिष्ट अतिथिमा विद्यालयका सहायक प्रधानाध्यापक सन्तोष दहाल लगायत विद्यार्थी शिक्षकहरूको उपस्थिति रहेको थियो। माडी माइतीघर नेपालले ग्रामीण क्षेत्र सामुदायिक विद्यालयमा सूचना प्रविधि शिक्षाको पहुँचको विस्तार गर्नु उद्देश्यले माडीका 3 वटा विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ। संस्थाले दक्षिणकालीका आधारभूत विद्यालय देवेन्द्रपुर, राष्ट्रिय आधारभूत विद्यालय दिवानगर, आधारभूत विद्यालय पाण्डवनगरलाई कम्प्युटर हस्तान्तरण गरेको हो। अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट प्रिन्सिपल प्राडाई हरि भण्डारीले सो कम्प्युटर सेट सहयोग गर्नुभएको हो। कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष मनरूपा पौडेलले ग्रामीण क्षेत्रका विद्यार्थीलाई डिजिटल क्षेत्रमा डिजिटल शिक्षामा पहुँच विस्तार गर्नु आजको आवश्यकता भएको बताउनुभयो। माडी माइतीघर नेपाल चितवनको माडी क्षेत्रलाई मूल घर मान्ने तथा हाल देश विदेशमा बसोबास गरिरहेका महिलाहरूको साझा भावना, आत्मीय सम्बन्ध तथा सामाजिक उत्तरदायित्वबाट स्थापित सामाजिक संस्था हो। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। चितवन जिल्लामा नियमित एनआरटी औषधि सेवन गर्ने एचआईभी एड्स संक्रमित संख्या 1260 पुगेको छ। गत 5 महिना अर्थात् सन् 2026 मात्र 39 जना संक्रमित थपिएको भरतपुर अस्पताल एनआरटी केन्द्रका डाक्टर प्रमोद पौडेलले जानकारी दिनुभयो। संक्रमित मध्ये पहिचान लुकाउँदा एचआईभी हुनेको संख्या वृद्धि हुने, जोखिम बढेको र निर्दोष व्यक्ति संक्रमित हुने गरेको डाक्टर पौडेलले बताउनुभयो। जिल्लामा रहेका संक्रमित मध्ये 616 जना पुरुष, 598 जना महिला, 28 जना बालबालिका र 18 जना तेस्रो लिङ्गी रहेका छन्। अस्पतालमा उपचार र औषधिका लागि आउने बिरामी मध्ये चितवनका 868 जना, नवलपरासीका 267 जना, मकवानपुरका 25 जना, तनहुँका 33 जना, गोर्खाका 30 जना र तराई भेगका 37 जना रहेको डाक्टर पौडेलले जानकारी दिनुभयो। चितवन जिल्लाका संक्रमित मध्ये भरतपुर महानगरपालिकाका 477 जना, रत्ननगरका 101 जना, खैरानी नगरपालिका 61 जना, राप्ती नगरपालिका 59 जना, कालिका नगरपालिका 56 जना, इच्छा कामना गाउँपालिका 13 जना, माडी नगरपालिकाका 12 जना रहेका छन्। राष्ट्रिय ध्वजाबाहेक नेपाल एयरलाइन्सले जहाज खरिद गर्न लिएको 36 अर्ब रुपियाँको दायित्व 55 अर्ब हाराहारी पुगेको छ। महालेखा परीक्षकको 66 औं वार्षिक प्रतिवेदन अनुसार नेपाल सरकारको जमानीमा नेपाल एयरलाइन्सले 2070 र 2074 सालमा 2 पटक गरी 36 अर्ब ऋण लिएको थियो। त्यसमध्ये कर्मचारी सञ्चय कोषबाट 22 अर्ब र नागरिक लगानी कोषबाट 12 अर्ब ऋण लिएको थियो। तालिकाअनुसार सामाव्याज भुक्तानी नगरेको कारण नेपाल एयरलाइन्सले तिर्नुपर्ने दायित्व सञ्चय कोषलाई 31 अर्ब 33 करोड र नागरिक लगानी कोषलाई 21 अर्ब 12 करोड पुगेको छ, जसअनुसार उसको दायित्व 55 अर्ब 4 करोड पुगेको हो। सरकारी अस्पताल र स्वास्थ्य निकायहरूमा ठुलो परिमाणमा औषधि र स्वास्थ्य सामग्री म्याद नागेको भेटिएको छ। महालेखा परीक्षकको 63 औं प्रतिवेदन अनुसार विभिन्न स्वास्थ्य संस्थाहरूमा 9 करोड 17 लाख मूल्य बराबरको औषधिजन्य माल सामान र किट म्याद समाप्त भई प्रयोगमा आउन नसक्ने अवस्थामा पुगेका हुन्। स्वास्थ्य सेवा विभाग, वीर अस्पताल, बिबी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका निकायहरूमा औषधि व्यवस्थापन र भण्डारणमा गम्भीर लापरवाही देखिएको छ। प्रतिवेदन अनुसार स्वास्थ्य सेवा विभाग मात्र विगतमा खरिद गरिएको 28 प्रकारका 4 करोड 72 लाख 20 हजार रुपियाँका औषधिहरूको म्याद सकिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको 2 दिने चीन भ्रमण सम्पन्न भएको छ। बेजिङ 2 दिनको बैठकपछि ट्रम्प आज वासिङटन प्रस्थान गर्नुभएको बिबिसीले जनाएको छ। ट्रम्पले चिनिया राष्ट्रपति सी जिनपिङसँग आफ्नो वार्तालाई अत्यन्त सफल, विश्वव्यापी रूपमा चर्चा भएको र अविस्मरणीय भनेर वर्णन गर्नुभएको छ। चिनिया सरकारी सञ्चार माध्यमका अनुसार सी जिनपिङले यो भ्रमणलाई ऐतिहासिक र कोसे ढुङ्गा भन्नुभएको छ। यद्यपि दुई देशबीच कुनै ठुलो व्यापार सम्झौता वा नयाँ सम्झौताका घोषणा भएका छैनन्। यसअघि ट्रम्पले फक्स न्युजसँग अन्तर्वार्तामा सी जिनपिङसँग इरानलाई सैन्य उपकरण नदिने प्रतिबद्धता दिएको दावी गर्नुभएको थियो। अमेरिकी राष्ट्रपतिका अनुसार चीनले हर्मुज जलमार्गलाई फेरि खोल्ने बताएको छ। उहाँका अनुसार चीनले अमेरिकाबाट तेल किन्ने पनि सहमति जनाएको छ। यद्यपि अहिलेसम्म दुवै पक्षले वार्ताको नतिजा वा कुनै औपचारिक सम्झौताको बारेमा सीमित जानकारी मात्र साझा गरेका छन्। चालु आर्थिक वर्षको वैशाखमा सन्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनको झन्डै 60% भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार बितेका 10 महिनामा 11 खर्ब 73 अर्ब 52 करोड 1 लाख रुपियाँ बजेट खर्च भएको छ। चालु आर्थिक वर्षका लागि सरकारले कुल 19 खर्ब 64 अर्ब 11 करोड रुपियाँ बराबरको बजेट ल्याएकोमा अहिलेसम्म वार्षिक विनियोजनमा 59.75% खर्च भएको छ। कार्यालयका अनुसार चालु आर्थिक वर्षका लागि चालुतर्फ 11 खर्ब 80 अर्ब 98 करोड विनियोजन भएकोमा वैशाख मसान्तसम्ममा 68.98% अर्थात् 8 खर्ब 14 अर्ब 65 करोड 55 लाख रुपियाँ खर्च भएको छ। यस वर्ष मनसुनजन्य विपदबाट 2,26,000 जनसङ्ख्या प्रभावित हुने आकलन गरिएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले देशभर करिब 51,868 घरधुरीका 2,26,661 जनसङ्ख्या प्रभावित हुने आकलन गरिएको हो। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन सरदरभन्दा कम वर्षा र सरदरभन्दा बढी गर्मी हुने प्रक्षेपण गरिसकेको छ। यो अवस्थाले केही उच्च हिमाली भेगमा हिमपात विस्फोटन भएर तल्लो तल्लो तटीय क्षेत्रमा बाढी पहिरो डुबान जमिन कटान तथा आकस्मिक बाढी जस्ता मनसुन जन्य विपदको जोखिम हुने सम्भावना छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको हिजो बसेको बैठकले मनसुन पूर्व तयारी तथा प्रतिकार राष्ट्रिय कार्ययोजना स्वीकृत गरेको छ। बैठकले खोज तथा उद्धार टोली गठन गरी परिचालन सम्बन्धी मापदण्ड 2083 परिमार्जन सहित स्वीकृत गरेको छ। सरकारले कृषि क्षेत्र विकासका लागि एकै वर्ष 32 अर्ब रुपियाँभन्दा बढी अनुदान वितरण गरे पनि त्यसको प्रभावकारी उपयोग र न्यायोचित वितरण हुन नसकेको पाइएको छ। महालेखा परीक्षकको 63 औं वार्षिक प्रतिवेदनले कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एक वर्षमा विभिन्न 12 अनुदान कार्यक्रम मार्फत कुल 32 अर्ब 13 करोड 79 लाख रुपियाँ खर्च गरे तापनि त्यसको उपलब्ध भने निराशाजनक देखिएको औँलाएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 को नियम 40 अनुदान पाउने संस्थाले तोकिएको काममा लक्ष्य अनुसार खर्च गरे नगरेको अनुगमन गरी वार्षिक प्रतिवेदन तयार गर्नुपर्ने र व्यवस्था गरे पनि मन्त्रालयले त्यसको प्रभावकारी कार्यान्वयन भने हुन नसकेको प्रतिवेदनमा उल्लेख छ। विशेष गरी सङ्घीय कार्यान्वयनसँगै सङ्घ प्रदेश र स्थानीय गरी 3 तहका सरकारले कृषि क्षेत्रमा विभिन्न अनुदान कार्यक्रम सञ्चालन गरिरहेका छन् तर यी अनुदान वितरण कुनै पनि तहले एकीकृत अभिलेख अध्यावधिक नगरेको कारण एउटै व्यक्ति वा संस्थाले दोहोरो फाइदा लिने जोखिम बढेको महालेखाले जनाएको छ। अब पालो स्वदेश मौसम अपडेटको।
1: स्वदेश जलवायु अपडेट।
0: आज माडीको अधिकतम तापक्रम 34 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 29 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यति बेला वायुमण्डलीय तापक्रम 31 डिग्री सेल्सियस रहेको छ। माडीमा यति बेला हावाको गति 5 किलोमिटर प्रति घन्टा र सापेक्षित आर्द्रता 64% मापन गरिएको छ। स्वदेश खबरको अन्त्यमा प्रमुख खबरका आमुख पुनः एकपटक। ब्रह्मज्योति आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा लोकनाथ लामिछाने सर्वसम्मत पुनर्चयन। ठेक्का विवरण हेरफेर गरेको आरोपमा पक्राउ परेका विक्रम पाण्डेलाई जिल्ला अदालत काठमाडौँले 4 लाख रुपियाँमा धरौटी दिए। माडीमा पर्यटन सम्भावना र महत्त्व विषय विद्यालय स्तरीय वक्तित्व कला प्रतियोगिता सञ्चालन। जिल्लामा नियमित एनआरटी औषधि सेवन गर्ने एचआइभी एड्स सङ्क्रमित सङ्ख्या 1260। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको 2 दिने चीन भ्रमण सम्पन्न। 10 महिनामा झन्डै 60% बजेट खर्च। चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित 1200 बढी र सरकारी अस्पतालमा 9 करोडको म्याद नागेको औषधि। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै म निशान बिदा हुन्छु। नमस्कार।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5359 53 98 550 77 061 र 98 550 77 53
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4394 443 4980 र 98 550 26 440
3: It's 7 o'clock. अहिले 7 बजे को छ।
4: महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेश सार्वजनिक निकायले आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड मुलुकको कुल बेरुजु रकम 7 खर्ब माथि पुगेको प्रतिवेदनमा उल्लेख संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलद्वारा जेएनजी प्रतिनिधिलाई सकारात्मक संवादका लागि आह्वान लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या 8 वटा मात्र कायम गर्ने प्रदेश मन्त्री परिषद बैठकको निर्णय र होर्मुज जलमार्ग खुलाउन चीनको चीनले प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी द्वन्द्व समाधानका लागि चीनको सहयोग स्वीकार गर्ने इरानको भनाई
5: दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 MB डेटा 10 SMS
6: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा 50 मिनट बोनस भोइस 50 SMS बोनस
5: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म
6: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्
7: नेपाल टेलिकम राष्ट्रको संचार
4: समाचार अब विस्तारमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन पेश भएको छ राष्ट्रपति भवनमा आज आयोजित विशेष कार्यक्रममा राष्ट्रपति समक्ष महालेखा परीक्षक तोयम रायाले प्रतिवेदन पेश गर्नुभएको हो त्यस अवसरमा राष्ट्रपति पौडेलले बढ्दो बेरुजुप्रति चिन्ता व्यक्त गर्दै सार्वजनिक निकायले जवाफदेहिता पारदर्शिता र आर्थिक अनुशासन कायम गर्नुपर्नेमा जोड दिनुभयो राष्ट्रपति पौडेलले फजुल खर्चलाई निरुत्साहित गरी आर्थिक अनुशासन कायम भएमा मुलुकमा दिगो शान्ति सुशासन विकास र समृद्धिको आकांक्षा पूरा हुने विश्वास व्यक्त गर्नुभयो प्रतिवेदनले औल्याएका विषयवस्तु सम्बन्धित निकाय र सरकार भएकाहरूलाई जवाबदेही हुन प्रेरित गर्ने विश्वास पनि राष्ट्रपतिले व्यक्त गर्नुभयो बेरुजु काम गर्दै आर्थिक अनुशासन जवाफदेहिता पारदर्शिता कायम गर्न महालेखा परीक्षकको कार्यालयको भूमिका महत्वपूर्ण हुने हुँदा भविष्यमा पनि संस्थागत क्षमता पेसागत हित अभिवृद्धि र आन्तरिक सुशासन कायम गर्नेतर्फ कार्यालय अझ क्रियाशील हुनुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिनुभयो संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलले जेएनजी प्रतिनिधिलाई सकारात्मक संवादका लागि आह्वान गरेको छ जेएनजीका प्रतिनिधिसँग आज हुन लागेको छलफलका विषयमा देखिएका केही अन्यलका बीच सकारात्मक संवादका लागि आह्वान गरिएको हो कार्यदलका संयोजक असीम शाहले सबै सरकारवालाको सुझाव समेटेर बहस पत्रलाई पूर्णता दिनु नै कार्यदलको मुख्य ध्येय रहेको र सोही अनुसार जेएनजीका प्रतिनिधिलाई पनि छलफलका लागि आमन्त्रण गरिएको उल्लेख गर्नुभयो आज साँझ 5 बजे तय गरिएको छलफलका सन्दर्भमा केही जेएनजी प्रतिनिधिले अघिल्लो सरकारसँग भएका सहमतिका विषयलाई लिएर असन्तुष्टि जनाएपछि संयोजक शाहले वास्तविकता प्रष्ट पार्नु भएको हो अघिल्लो सरकारसँग भएका सहमति कार्यान्वयनकै चरणमा रहेको उल्लेख गर्दै उहाँले जेएनजी परिषद निर्माण अन्तिम चरणमा पुगेको बताउनुभयो कार्यदलले आयोजना गरेको छलफल संविधान संशोधनका लागि सुझाव संकलन गर्ने विशेष र फरक उद्देश्यका लागि भएकाले यसलाई अन्य विषयसँग नमिसाउन पनि उहाँले आग्रह गर्नुभयो कार्यदलले गत चैत 25 गतेदेखि सरकारवालासँग छलफल सुरु गरेको थियो सरकारले सार्वजनिक खरिदमा मितव्ययिता अपनाउन तथा अत्यावश्यक बाहेक अन्य अवस्थामा कुनै किसिमका नयाँ सामग्री खरिद नगर्न निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारका सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, सरकारी निकाय, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय तथा सबै प्रदेशमा परिपत्र गर्दै खर्चमा मितव्ययिता अपनाउन निर्देशन दिएको हो। मन्त्री परिषदको कार्यालयले अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न तथा मौजुदा औजार, उपकरण, फर्निचर र सवारी साधनलाई चालू अवस्थामा राख्न अनुरोध गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषि पेसालाई मर्यादित र आकर्षक बनाउन नीतिगत सुधार तथा स्रोत व्यवस्थापनमा मन्त्रालय प्रतिबद्ध रहेको बताउनु भएको छ। कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आज बसेको बैठकमा मन्त्री चौधरीले कृषि क्षेत्रको शिक्षा, अनुसन्धान तथा प्रविधिलाई समयानुकूल परिमार्जन गरी जनमुखी बनाउने तयारी भइरहेको जानकारी दिनुभयो। मन्त्री चौधरीले रासायनिक मलको आयातमा मात्र मन्त्रालयको झण्डै 50% बजेट खर्च हुने गरेकाले रासायनिक मलको आयात घटाउन जैविक मलको प्रयोग बढाउनु पर्ने बताउनुभयो। बैठकमा सांसदहरूले रासायनिक मलको अत्याधिक प्रयोगले माटोको उर्वरा शक्ति घटाउनुका साथै जनस्वास्थ्यमा समेत हानि पुर्याइरहेको बताउँदै राष्ट्रको जलस्रोत र विद्युत प्रयोग गरी ग्रीन हाइड्रोजन प्रविधि मार्फत मल उत्पादन सुरु गर्नुपर्ने बताउनुभयो। सांसदहरूले बाँझो जमिन खेतीयोग्य जमिनमा रूपान्तरण गरी सुकुम्बासी तथा युवा पुस्तालाई उत्पादनमुखी रोजगारी र कृषि शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता औल्याउनु भयो। बैठकमा मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले कृषि क्षेत्रको व्यावसायीकरणका लागि संघ, प्रदेश र स्थानीय तीनै तहबाट पर्याप्त बजेट लगानी, नीतिगत सुधार तथा निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले संविधानले प्रत्याभूत गरेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता जस्ता मौलिक हक विरुद्ध सरकारले कुनै पनि कदम नचाल्ने स्पष्ट पार्नु भएको छ। संचारिका समूह नेपालसँग मन्त्रालयमा आज भएको छलफलमा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै संचार माध्यम तथा नागरिक दुवैले अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दा जिम्मेवारी बोध गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले प्रेस स्वतन्त्रता लोकतान्त्रिक शासन व्यवस्थाको आधारभूत स्तम्भ भएकाले सरकारले त्यसको सम्मान गर्दै संचार क्षेत्रलाई थप जिम्मेवार, मर्यादित र व्यावसायिक बनाउन आवश्यक पहल गर्ने बताउनुभयो। संचार क्षेत्रमा कार्यरत पत्रकारहरूले नियमित पारिश्रमिक नपाउने, श्रम अधिकार कार्यान्वयन नहुने तथा असुरक्षित वातावरणमा काम गर्नुपर्ने अवस्था अन्त्य गर्न मन्त्रालयले आवश्यक पहल गर्ने मन्त्री डाक्टर तिमिल सिन्हाले उल्लेख गर्नुभयो। संसदीय सुनवाई समितिका सभापति बोध नारायण श्रेष्ठले संसदीय सुनवाई पश्चात नियुक्त हुने व्यक्तिले आफूले प्रस्तुत गरेको प्रतिबद्धता नतिजामा आधारित भई चौमासिक रूपमा सार्वजनिक गर्नुपर्ने व्यवस्था सुनवाई समितिले गरेको बताउनु भएको छ। संसद सचिवालयमा आज संसदीय मामिला हेर्ने पत्रकारहरूसँगको छलफलमा सभापति श्रेष्ठले संसदीय सुनवाई पश्चात नियुक्त हुने व्यक्तिले समितिमा प्रस्तुत गरेको नतिजामा आधारित कार्ययोजना सम्बन्धित निकायमा अभिलेख गराई चौमासिक रूपमा विद्युतीय माध्यमबाट सार्वजनिक गर्नुपर्ने व्यवस्था कार्यविधिमा गरिएको बताउनुभयो। उहाँले विधि र प्रक्रियाभित्र रहेर सुनवाईलाई खुल्ला, पारदर्शी र प्रभावकारी बनाएर अगाडि बढ्ने बताउनुभयो। सभापति श्रेष्ठले संवैधानिक परिषदबाट प्रधान न्यायाधीशमा सिफारिस हुनुभएका सर्वोच्च अदालतका न्यायाधीश डाक्टर मनोज कुमार शर्माको सुनवाई प्रक्रियाका लागि उजुरी आह्वान गरिएको र आगामी मंगलबार उजुरी खोलेर अध्ययन गरी सुनवाई अगाडि बढाउने जानकारी गराउनुभयो। लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ। प्रदेश मन्त्री परिषदको आज बसेको बैठकले प्रशासनिक खर्च कटौती गर्न साउन 1 गतेदेखि लागू हुने गरी प्रदेशमा 8 मात्र मन्त्रालय कायम गर्ने निर्णय गरेको हो। बैठकले सो सम्बन्धमा प्रदेशका प्रमुख सचिव कृष्ण प्रसाद काप्रीको संयोजकत्वमा गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई प्रदेश सरकार कार्यविभाजन नियमावली 2019 संविधान 80 आवश्यक संशोधनको मस्यौदा सहित प्रतिवेदन पेश गर्न निर्देशन दिएको सरकारका प्रवक्ता एवं कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो। लुम्बिनी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित हाल 12 मन्त्रालय छन्। उदयपुरको चौदण्डीगढी नगरपालिकाले दशकौंदेखि ऐलानी तथा अव्यवस्थित बसोबासमा रहेका नागरिकलाई भोगाधिकार दर्ता प्रमाण पूर्जा वितरण गर्न सुरु गरेको छ। नगरपालिकाले भूमिहीन तथा अव्यवस्थित बसोबासीको लगत संकलन गरी हालसम्म 2500 परिवारलाई भोगाधिकार दर्ता प्रमाण पूर्जा वितरण गरेसँगै स्थानीयमा सुरक्षित बसोबासको आशा बढेको छ। उदयपुरबाट संवाददाता अञ्जनी कुमार अधिकारीको रिपोर्ट।
0: उदयपुरको चौदण्डीगढी नगरपालिकाले दशकौंदेखि ऐलानी तथा अव्यवस्थित बसोबासमा रहेका नागरिकहरूलाई भोगाधिकार दर्ता प्रमाण पूर्जा वितरण सुरु गरेपछि स्थानीयमा सुरक्षित बसोबासको आशा बढेको छ। नगरपालिकाका अनुसार हालसम्म वडा नम्बर 2, 6 र 8 280 भन्दा बढी परिवारले भोगाधिकार दर्ता प्रमाण पूर्जा प्राप्त गरिसकेका छन्। पालिकाभित्र 10,000 भन्दा बढी भूमिहीन तथा अव्यवस्थित बसोबासीको लगत संकलन गरिएको छ भने करिब 2500 परिवारलाई भोगाधिकार दर्ता प्रमाण पूर्जा वितरणको अन्तिम प्रक्रिया अगाडि बढाइएको नगरपालिकाले जनाएको छ। चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले भोगाधिकार प्रमाण पूर्जा भविष्यमा लाल पूर्जा प्राप्तिको आधार बन्ने बताउनुभयो।
8: भोगाधिकार नपाएका अव्यवस्थित बसोबास गरिराख्नु भएको वर्षौंदेखि सुकुम्बासी भएर कुस्टेउली जिन्दगी बिताइराख्नु भएका दाजुभाइ तथा दिदी बहिनीहरूलाई जनविश्वास दिलाउनको निम्ति तपाईँहरूको व्यक्तिगत यो सम्पत्ति तपाईँहरूकै हो भन्ने पुष्टि दिँदै स्थानीय सरकारको तर्फबाट हामीले तपाईँहरूलाई सम्पत्तिको मालिक बनाइदिएको छौँ।
0: चौदण्डीगढी नगरपालिकाले वर्षौंदेखिको पीडालाई सम्बोधन गर्दै जग्गा भोगाधिकार पूर्जा वितरण गरेपछि स्थानीयले पनि अब डोजरको डर हट्दै गएको प्रतिक्रिया दिएका छन्। चौदण्डीगढी नगरपालिका 8 पदम खड्काले भोगाधिकार प्रमाण पूर्जा पाएपछि आफूहरू ढुक्क भएको बताउनुभयो।
9: अव्यवस्थितलाई व्यवस्थित गराउने रहेछ भन्ने हामीलाई ठुलो विश्वास लागेको छ। सरकारले उठाउने हो कि शङ्का पनि भइरहेको थियो। नवारले धनी पूर्जा दिँदाखेरि सबैलाई ढुक्क भयो।
0: चौदण्डीगढी नगरपालिकाले नगर स्तरीय भूमि सम्बन्धी ऐन 2081 तथा कार्यविधि 2082 लागू गर्दै स्थलगत अध्ययन नापी र नक्सा तयार पछि भोगाधिकार दर्ता प्रमाण पूर्जा वितरण गरिरहेको जनाएको छ। नेपालमा भूमि सम्बन्धी समस्या केवल कानूनी होइन सामाजिक र ऐतिहासिक विषय पनि हो। भोगाधिकार प्रमाण पूर्जा पाएपछि स्थानीयले अब आफ्नो बसोबास राज्यको अभिलेख सुरक्षित भएको अनुभूत गर्न थालेका छन्। अञ्जनी कुमार अधिकारी, रेडियो नेपाल, उदयपुर।
4: सरकारले विज्ञान प्रविधि र नव प्रवर्तन क्षेत्रलाई केन्द्रमा राख्दै नयाँ मन्त्रालय गठन गरेको छ। मन्त्री परिषदको गत वैशाख 30 निर्णय राजपत्रमा प्रकाशित भई नेपाल सरकार कार्यविभाजन नियमावली 2083 अनुसार विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्रालय औपचारिक रूपमा स्थापना गरिएको हो। सरकारले विज्ञान तथा प्रविधि क्षेत्रलाई छुट्टै मन्त्रालय मार्फत अघि बढाउने निर्णयलाई राज्यको दीर्घकालीन विकास रणनीतिसँग जोडेर हेरिएको छ। हाल सो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाहले नै सम्हालिराख्नु भएको छ। नवगठित मन्त्रालयलाई विज्ञान प्रविधि तथा नव प्रवर्तनसँग सम्बन्धित नीति कानून तथा मापदण्ड निर्माण गर्ने अधिकार दिइएको छ। बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आजदेखि प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्नुभएको छ। उहाँले बागमती प्रदेश मन्त्री परिषदको सिफारिस बमोजिम आज राति 12 अधिवेशन अन्त्य गर्नुभएको हो। प्युठानको मान्डवी गाउँपालिका डामरी खोलामा एउटा भ्यान दुर्घटना हुँदा 2 घटनास्थलमै मृत्यु भएको छ। देवीस्थान दाङ सडक खण्डमा भ्यान अनियन्त्रित भई सडकबाट करिब 200 तल खस्ता दुर्घटना भएको प्रहरीले जनाएको छ। कैलाली र बर्दिया जिल्लालाई जोड्ने दौलतपुर घाटमा कर्णाली नदीमाथि बनिरहेको झोलुङ्गे पुल निर्माणको काम 1 सकिने भएको छ। 2 निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको भए पनि काम सुरु गरेको 1 असारको पहिलो सातासम्म पुल निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने निर्माण कम्पनीले जनाएको छ। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
10: कैलाली र बर्दिया जोड्ने दौलतपुर घाटमा कर्णाली नदीमाथि बनिरहेको झोलुङ्गे पुल निर्माणको 90% काम सम्पन्न भइसकेको छ। गएको असारमा पुल निर्माणको काम सुरु गरेको र अहिलेसम्मको अवस्था हेर्दा पुलको निर्माण कार्य 90% सम्पन्न भएको छ। अब बाँकी जेठको अन्तिम वा असारको पहिलो साताभित्र पुलको निर्माण सबै काम सकिने निर्माण कम्पनीले बताएको छ। सम्झौता अनुसार 2084 साल असार 11 गतेसम्म निर्माण कार्यको म्याद रहेको भए पनि सबैको सहयोग र काम गर्ने स्थानको वातावरणले पनि आफूलाई काम गर्न सहज हुँदा सम्झौता मिति अगाडि नै काम सकिन लागेको बताउनुहुन्छ निर्माण व्यवसायी विक्रम बस्नेत।
11: म्यान पावर इक्विपमेन्ट सबैजना मिलेर डाइभर्सन खाले टाइम लाइन पाइलिङ गर्न पनि दिनमा दुईटा छोटे होइन चारै भयो दत्तबाट सपोर्ट भयो स्थानीय प्लस प्राविधिक भयो हरेक चिजबाट काम भयो अन्तिम नभए असारको पहिलो हप्ता पुल दिन्छ।
10: लामो समयपछि दौलतपुर घाटमा कर्णाली नदीमाथि झुलुङ्गे पुल बन्न थालेको र त्यो पनि सम्झौता मिति अगाडि नै निर्माण कार्य सकिन लाग्दा यहाँका नागरिकहरू पनि खुसी भएका छन्। कैलालीको टिकापुर एक व्यवसाय क्षेत्रका रूप बहादुर साउत
12: असाध्यै खुसी धेरै साल देखिको यो नाउँमा यात्रा वारी वारी थियो अब त्यो अन्त्य हुने भयो टिकापुर बासी पुरै यसको लागि अब धेरै खुसी छौँ।
10: यहाँ झुलुङ्गे पुल समेत नहुँदा हिउँदमा डुङ्गाको कठिनपूर्ण यात्रा र वर्षातमा कहिलेकाहीँ त्यही डुङ्गा पनि बन्द हुने भएकाले निकै समस्या हुने गरेको छ। अब यहाँ पुल बनेपछि बर्दियाबाट कैलाली र कैलालीबाट बर्दिया आवजावत गर्न धेरै सहज हुने बताउनुहुन्छ दौलतपुर कर्मी डाँडाका सामाजिक अगुवा सिंहराज गुडामगर।
13: तत्कालको लागि झुलुङ्गे पुल भए पनि हामीहरूलाई धेरै सफल हुन्छ। यहाँबाट हामीहरू बर्दिया आउन जानको लागि वर्षातको बेलामा नेपालगञ्ज राजापुरबाट आउनु पर्यो भने उतै बर्दिया जिल्लाको दौलतपुरमा बास बस्नुपर्ने समस्या यसले आउन जानको लागि धेरै सफल हुन्छ।
10: पुलमा अटो रिक्सा मोटरसाइकलसम्म आवजावत गर्न सक्नेछन् भने पुलको बीच भागमा अटो रिक्सा तथा मोटरसाइकल पार्किङ समेत गर्न सक्ने संरचना निर्माण गरिएको बताउनुहुन्छ पुनः निर्माण व्यवसायी विक्रम बस्नेत। भ्याट बाहेक 15,73,00,000 निर्माण हुन लागेको पुलको लम्बाई 482.13 मिटर चौडाई 1.60 मिटर रहेको छ। नेपाल सरकारको झुलुङ्गे पुल विभाग अन्तर्गत बन्दै गरेको पुलका 5 मुख्य र अन्य सहायक गरी 11 पिल्लर छन्। ईश्वर साउद रेडियो नेपाल टिकापुर कैलाली।
4: जुम्लाका 8 स्थानीय तहमध्ये हालसम्म 6 स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका छन्। जन्मेदेखि 23 महिनासम्म तथा नियमित खोप तालिकामा छुटेका सबै बालबालिकालाई खोप लगाइसकेपछि 6 स्थानीय तहले पूर्ण खोप सुनिश्चितता घोषणा गरेका हुन्। हेटोडा ढल्केबर दोहबी 400 KV प्रसारणलाई निर्माण पुनः सुरु भएको छ। सरकारको पहलपछि लामो समयदेखि मुआवजा र जग्गा विवादका कारण अवरुद्ध प्रसारण लाइनको निर्माण पुनः सुरु भएको हो। वैदेशिक रोजगारीका लागि ग्रीस र युएई पठाइदिने भन्दै 26,00,000 रुपियाँ ठगी गरेको अभियोगमा प्रहरीले 2 पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा काभ्रे पलाञ्चोक भुल्लु नगरपालिका 1 का 52 मधुसूदन पराजुलीले ग्रीस पठाउने भन्दै 23,00,000 तथा पर्वत कुस्मा नगरपालिका 2 का 32 प्रकाश बास्तोलाले युएई पठाउने भन्दै 3,00,000 रकम लिई विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। इरानका विदेश मन्त्री अब्बास अराघचीले मध्यपूर्वमा द्वन्द्व समाधान गर्न चीन लगायत कुनै पनि सहयोगका लागि आफू तयार रहेको बताउनु भएको छ। चीनले मध्यपूर्व युद्धमा मध्यस्थता गर्न चाहेमा के यो इरानका लागि स्वीकार्य छ भनी सोधिएको प्रश्नमा ब्रिक्स समूहका राष्ट्रहरूको बैठकका अवसरमा भारतको नयाँ दिल्लीमा पत्रकारहरूसँगको संवादमा उहाँले सहमति जनाउनु भएको हो। वार्ता जारी राख्न अमेरिका इच्छुक रहेको सन्देश वासिङटनबाट प्राप्त भएको पनि विदेश मन्त्री अराघचीले बताउनुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी जिनपिङले स्ट्रेट अफ हर्मुज पुनः खोल्न चीनले सहयोग गर्ने प्रस्ताव गरेको र चिनिया नेताले अमेरिका र इजरायल विरुद्धको युद्धमा इरानलाई सहयोग गर्न सैन्य उपकरण नपठाउने प्रतिबद्धता व्यक्त गरेको बताएको एक दिनपछि अराघचीको यो धारणा आएको हो। इरान र अमेरिका बीचको तनाव कम गर्न अहिलेसम्म पाकिस्तान मध्यस्थकर्ता रहँदै आएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले हुर्मुज जलमार्ग खुलाउन चीनले प्रस्ताव गरेको दावी गर्नुभएको छ। चीनले भने यसबारे कुनै धारणा राखेको छैन। इन्डोनेसियाको सुमात्रा टापुमा सञ्चालित एक सुनखानी नजिकै गएको पहिरोमा परि 9 जनाको मृत्यु भएको छ। इन्डोनेसियाको सिजुनजुङ जिल्लामा सुनखानी नजिकैको चट्टान ढलेर पहिरो जाँदा 3 मिटर टाढा काम गरिरहेका खानी मजदुरहरूको समूह पुरिएका थिए।
14: मुलुकको कुल बेरुजु रकम 7 खर्ब रुपियाँ भन्दा माथि पुगेको छ। महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको आर्थिक वर्ष 2081-82 को वार्षिक प्रतिवेदनमा बेरुजु रकम 7 खर्ब 55 अर्ब रुपियाँ पुगेको उल्लेख छ। महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष 2081-82 संघीय प्रदेश स्थानीय तह संगठित संस्था र संघीय कानूनद्वारा तोकिएका अन्य संघ संस्था तथा समितिको 94 खर्ब 84 अर्ब 50 करोड रुपियाँ बराबरको लेखा परीक्षण गरेको जनाएको छ। गएको भदौ 23 र 24 को आन्दोलनमा क्षति पुगेका 179 कार्यालय तथा निकायको लेखा र सो सम्बन्धी श्रेष्ठता पेश नभएकाले 1 खर्ब 47 अर्ब 90 करोड रुपियाँ बराबरको लेखा परीक्षण हुन नसकेको महालेखा परीक्षक स्वयं रायले बताउनुभयो। महालेखा परीक्षणबाट विभिन्न नीतिगत तथा प्रणालीगत सुधार गर्नुपर्ने सैद्धान्तिक बेहोराका 88 अर्ब 9 करोड रुपियाँ बराबरको बेरुजु फेला परेको छ। यस्तै संघीय सरकारी कार्यालयतर्फ 53 अर्ब 49 करोड रुपियाँ, प्रदेशतर्फ 5 अर्ब 23 करोड रुपियाँ, स्थानीय तहतर्फ 19 अर्ब 5 करोड रुपियाँ, समिति र अन्य संघ संस्थातर्फ 10 अर्ब 32 करोड रुपियाँ बराबरको बेरुजु रहेको महालेखा परीक्षक रायले जानकारी दिनुभयो। यसैबीच मुख्य सचिव सुमन राज अर्यालको अध्यक्षतामा गठित बेरुजु फर्स्योट अनुगमन समितिले बेरुजु फर्स्योट तथा वित्तीय अनुशासनलाई प्रभावकारी बनाउन सरकार भएका सबै निकायको सक्रिय र सार्थक सहभागिता आवश्यक रहेको औल्याएको छ। समितिले सार्वजनिक गरेको आर्थिक वर्ष 2081-82 को वार्षिक प्रतिवेदनमा वित्तीय अनुशासनलाई केन्द्रमा राखेर कार्य सम्पादन गर्ने नीति लिए पनि सरकारवाला पक्षको अपेक्षित सहभागिता र क्रियाशीलता कमजोर हुँदा अपेक्षित नतिजा हासिल हुन नसकेको उल्लेख छ। प्रतिवेदनमा आगामी दिनमा बेरुजु फर्स्योटलाई प्राथमिकतामा राखी सबै निकाय बीच समन्वय र सहकार्य बढाउनु पर्नेमा जोड दिइएको छ। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनको करिब 60% पुगेको छ। चालू आर्थिक वर्षका लागि सरकारले कुल 19 खर्ब 64 अर्ब 11 करोड रुपियाँ बराबरको बजेट ल्याएकोमा हालसम्म वार्षिक विनियोजनको 59.75% अर्थात् 11 खर्ब 73 अर्ब 52 करोड रुपियाँ खर्च भएको छ। यस अवधिमा चालू खर्चतर्फ 11 खर्ब 80 अर्ब 98 करोड रुपियाँ विनियोजन भएकोमा 8 खर्ब 14 अर्ब 65 करोड खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। त्यस्तै पुँजीगत खर्चतर्फ 4 खर्ब 7 अर्ब 88 करोड रुपियाँ विनियोजन भएकोमा 1 खर्ब 13 अर्ब 84 करोड रुपियाँ खर्च भएको छ भने वित्तीय व्यवस्थापन तर्फ 3 खर्ब 75 अर्ब 24 करोड रुपियाँ विनियोजन भएकोमा 2 खर्ब 45 अर्ब 1 करोड रुपियाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। यसै गरी वैशाख मसान्तसम्ममा सरकारको आमदानी वार्षिक लक्ष्यको 66% पुगेको छ। चालू आर्थिक वर्षका लागि कुल 15 खर्ब 33 अर्ब 44 करोड रुपियाँ बराबर आमदानी गर्ने लक्ष्य रहेकोमा सरकारले हालसम्म 10 खर्ब 12 अर्ब 5 करोड रुपियाँ आमदानी गरेको छ।
4: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेलकुद समाचार।
15: राष्ट्रिय खेलकुद परिषद राखेपले अखिल नेपाल फुटबल संघ एन्फामाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सहित शुक्रबार बसेको बैठकले एन्फामाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो। एन्फाको संस्थापन पछि अर्ली इलेक्सन गर्न लागेपछि नेपाली खेलकुदको सर्वोच्च निकाय राखेपले प्रतिबन्ध लगाएको थियो। एन्फाले राखेपको स्वीकृति नलिकन निर्वाचन प्रक्रिया अगाडि बढाएपछि त्यसबाट बिच्किएको राखेपले चुनाव रोक्न पटक पटक निर्देशन दिँदा पनि नमानेपछि प्रतिबन्ध लगाएको थियो। यसबीचमा पटक पटक भएका छलफलपछि शुक्रबार राखीपबाट निलम्बन फुकुवा भएको जनाएको छ। राखीपले निलम्बन गरेपछि एन्फाका पदाधिकारीको विदेश भ्रमणमा पनि रोक लागेको थियो। आइसिसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपालमा भइरहेको नेपाल अमेरिका र स्कल्यान्ड बीचको श्रृङ्खलामा नेपालले शनिबार अमेरिकाको सामना गर्दैछ। श्रृङ्खलामा दुई खेल सम्पन्न भएका छन्। दुवै खेलमा समान किसिमको नतिजा पनि आएको छ। दुवै खेलमा विजय टिम थियो स्कल्यान्ड, पराजित टिम थिए नेपाल र अमेरिका, अनि जितको अन्तर थियो केवल दुई रन। नेपाललाई पनि डिएल पद्धतिमा दुई रनले हराएको स्कल्यान्डले बिहिबार अमेरिकासँग पनि त्यही भाग्य दोहोर्याए। लिग टूमा रोमाञ्चक नतिजाहरू निस्किरहँदा नेपाली टोली भने दबावमा छ। शनिबार हुने अमेरिकासँगको खेलमा जित निकाल्दै नेपाल लयमा फर्किन चाहन्छ। त्यसको लागि कमजोरीमा सुधार भने अवश्य गर्नुपर्ने हुन्छ। लिग टू अङ्क तालिकामा अमेरिका 25 खेलबाट 36 अङ्क जोडेर दोस्रो स्थानमा छ। श्रृङ्खला सुरु हुनु अगाडि शीर्षमा भए पनि स्कल्यान्डले लगातार दुई जित निकालेपछि अमेरिका शीर्षबाट दोस्रोमा झरेको हो। स्कल्यान्ड 30 खेलमा 38 अङ्क जोडेर शीर्ष स्थानमा छ। नेपाल भने 25 खेलमा 18 अङ्कका साथ सातौं स्थानमा छ। नेपाल र अमेरिका हालसम्म ओडीआई फर्मेटमा 11 पटक आमने सामने भएका छन्। नेपालले 4 खेल जित्दा 6 खेलमा पराजित भएको छ, एक खेल टाई भएको थियो।
4: खेलकुद समाचारका साथ हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति कोशी प्रदेशका थोरै स्थानहरूमा मध्य प्रदेश तथा बाँकी पहाडी र हिमाली भूभागको एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 26.3 डिग्री सेल्सियस, न्यूनतम 18.4 डिग्री सेल्सियस, वर्षा 4.5 मिलिमिटर। काठमाडौँको अधिकतम 24.3 डिग्री सेल्सियस, न्यूनतम 18 डिग्री सेल्सियस, वर्षा 13.7 मिलिमिटर। पोखराको अधिकतम 27.2 डिग्री सेल्सियस, न्यूनतम 18.2 डिग्री सेल्सियस, वर्षा 70.9 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 31.7 डिग्री सेल्सियस, न्यूनतम 19.1 डिग्री सेल्सियस, वर्षा 37.8 मिलिमिटर। र दिपायलको अधिकतम 30.7 डिग्री सेल्सियस, न्यूनतम 20.8 डिग्री सेल्सियस, वर्षा 0.4 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक।

0: तयार गर्ने इरानको भनाई। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
2: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर
1: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
2: 24 घन्टा इमर्जेन्सी सेवा,
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
2: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
2: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
2: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
2: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
1: भेन्टिलेटर सेवा,
2: होल बडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
2: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
3: अनुहार भरि कालो पोतो छन्, त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन,
4: तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुख र फेसबुक जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जलि अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
2: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
1: साथमा ब्लड सुगर क्रिएटिनिन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98550-26440
1: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता माडीको धार्मिक पर्यटन प्रबन्धनका निम्ति शनि जयन्ती पर्वको अवसर पारी शनिधाम सगौर प्रस्तुत गर्दछ
2: 11 शनि जयन्ती उत्सव विविध सांस्कृतिक कार्यक्रम रमाइलो मेला साथमा नगर स्तरीय भजन र

0: कार्यक्रमको मुख्य आकर्षण चर्चित लोकदोहोरी एवं भजन गायक प्रकाश पराजुलीको भजन र लोकदोहोरी प्रस्तुति।
1: मिति ज्येष्ठ 2 गते शनिबार शनि जयन्तीको दिन।
0: शनि धाम दर्शन गरौँ, शनि जयन्ती उत्सवमा सहभागी बनौँ र सफल पारौँ।
2: मुदायक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। कृषि अनुदानमा 32 अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा, सरकारको बेरुजो 88 अर्ब नाग्यो, आर्थिक अनुशासनमै चुनौती।
1: बेरुजु भनेको रुजु नभएको, कानुनभन्दा बाहिर गएर खर्च गरेकोलाई बेरुजु भएको हुनाले कानुनको पालना गर्नु नै सबभन्दा ठुलो चाहिँ उपाय।
0: विपदमा पशु उद्धार प्राथमिकतामा।

0: नपर्दा वार्षिक करोडौं को क्षति वैदेशिक रोजगारी सुध्रदै सात देशसँग श्रम सम्झौताको तयारी श्रम स्वीकृति प्रक्रिया अब पूर्ण रूपमा स्वचालित बन्दै
1: पुनः श्रम स्वीकृतिलाई फुल्ली अटोमेसन गर्ने कुरामा अन्तरालयमा आएको छ। हामीले सम्भवत अब एक दुई दिनमा हामी त्यसलाई हेरेर त्यसको निरूपण के गर्नुपर्ने हो हामी सम्बन्धित अधिकारीहरूसँग छलफल गर्छौँ।
0: दाङ सडक खण्डमा जीव दुर्घटना मृत्यु भएका दुवैजनाको पहिचान खुल्यो। जंगली च्याउको जोखिम बढ्दो वर्षेनी करिब 30 जनाको मृत्यु चिनेर मात्र प्रयोग गर्न विज्ञको सुझाव
2: चिनी राखे मान्छेले ल्याएछ खाइराखेछ
0: र एन्फामाथिको प्रतिबन्ध फुकुवा अब नेपाली फुटबलले नयाँ गति लिने
3: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: नेपालको राजनीतिमा नयाँ र पुराना दुवै दलको अस्तित्व जोगाउने चुनौती छ। पुराना दलहरू पुनर्संगठित र व्यवस्थित भएर मात्र जनतालाई जनताको मन जित्न सक्दछन् भने नयाँ दलहरूले पनि नेपाली जनताको चेतना स्तर माथि उठिसकेको अहिलेको अवस्थामा कुशासनलाई जरैदेखि उखेल्ने काम गरेर देखाउनु पर्ने चुनौती छ। आफ्नो चाहनामा ठेस लगाउने नेता तथा दललाई ठेगान लगाउने लगायतका प्रतिरोध भन्दा पनि कसरी मिलेर अगाडि बढ्ने भन्ने कुरा दुवै पार्टीहरूले बुझ्नुपर्ने देखिन्छ। नयाँ दलले पनि जनचाहना पूरा नगरे जनताले फेरि विकल्प खोज्छन् भन्ने सिक्नु पर्दछ। अब खबर सुशीला श्रेष्ठबाट।
4: गत वर्षको तुलनामा यस वर्ष सरकारको बेरोजगारी 2.99% बढेको छ। महालेखा परीक्षकले आज सार्वजनिक गरेको आर्थिक वर्ष 2081-82 वित्तीय तथ्याङ्क अनुसार कुल 88.11 करोड रुपियाँ बेरोजगारी देखिएको हो। महालेखा परीक्षक तोयम रायले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्नुभएको 63 वार्षिक प्रतिवेदनमा संघीय सरकारी कार्यालयतर्फ 53.48 करोड बेरोजगारी देखिएको छ। प्रदेशतर्फ 5.22 करोड रहेको छ। स्थानीयतर्फ 19.4 करोड र समिति एवं अन्य संस्थातर्फ 10.32 करोड रुपियाँ रहेको छ। प्रदेशगत बेरुजुमा मध्य प्रदेशमा सबैभन्दा बढी 3.77% बेरुजू देखिएको छ भने बागमती प्रदेशमा सबैभन्दा कम 0.83% देखिएको छ। जेएनजी आन्दोलनका समयमा कार्यालयमा कागजात जलेर नष्ट भएको भन्दै कतिपय स्थानीय तहले भने लेखा परीक्षण नै नगरेको महालेखा परीक्षक तोयम रायाले बताउनुभयो।
5: जुन आन्दोलन भयो 23-24 त्यो कारणले क्षति भएको छ। हामीसँग डकुमेन्ट दुरुस्त छैनन् भनेपछि ती स्थानीय तहहरूको हामीले गरेनौँ। नगरिसकेपछि त्यो बेरुजु पनि घट्यो, लेखापछि अङ्क पनि घटेको छ। तथापि अर्को विषय फेरि के हो भन्नुहुन्छ भने मैले अहिले यो तेस्रो प्रतिवेदन हो। मेरो पहिलो प्रतिवेदनमा करिब करिब 31 अरब रुपियाँ चाहिँ बेरुजु थियो स्थानीय तहको, र गत वर्ष 25 अरब थियो र अहिले 19 अरब छ। बेरुजु पनि स्थानीय तहमा क्रमशः घट्ने क्रम चाहिँ देखिन्छ। फेरि त्यो यहाँ सबै के भनेदेखि त्यो अडिट नगराएको कारणले त्यो भाव होइन, तर सुधार पनि छ भन्ने चाहिँ मैले तपाईँहरूलाई यहाँ अनुरोध गरेँ।
4: हरेक वर्ष जस्तो बेरुजु बढ्दा आर्थिक सुशासनमा कमी आउनेदेखि सरकारी कोषको दुरुपयोग बढ्ने अर्थविदको भनाइ छ। यसले देशको आर्थिक अनुशासनलाई कमजोर बनाउने, भ्रष्टाचार र अनियमितता बढ्ने भन्दै चिन्ता व्यक्त गरिएको छ। बढ्दै गरेको बेरुजुलाई कसरी कम गर्न सकिन्छ? सीआईएनसँग कुरा गर्दै अर्थविद प्राध्यापक डाक्टर चन्द्रमणि अधिकारीले भन्नुभयो,
6: हरित कानुनहरूमा पनि अलिकति संशोधन गर्नु आवश्यक छ। जस्तो लो बिडिङवालालाई मात्रै दिने भन्ने भनेको छ, त्यो लो बिडिङवालाले काम गर्दै गर्दै जाँदाखेरि कहिलेकाहीँ पैसा पुग्दैन, उसले काम गर्न सक्दैन, त्यस्ता कुराहरू पनि हुन्छन्। त्यस कारणले एउटा त कानुनलाई चाहिँ नि व्यवहारिक ढङ्गले विधिसम्मत ढङ्गले कानुन सच्याउने, योजनाहरू निर्माण गर्दाखेरि तयारी भएका योजनाहरूमा पनि गर्ने, अरू भुक्तानी प्रणाल गर्दाखेरि पनि कानुनको पालना गर्ने काम गर्यो भने त्यो बेरुजु क्रमशः कम भएर जान्छ। बेरुजु भनेको रुजु नभएको, कानुनभन्दा बाहिर गएर खर्च गरेकोलाई बेरुजु भएको हुनाले कानुनको पालना गर्नु नै सबभन्दा ठुलो चाहिँ उपाय हो।
4: यसैबीच सरकारले कृषि क्षेत्रको विकासका लागि एकै आर्थिक वर्षमा 32 अर्ब रूपियाँ भन्दा बढी अनुदान वितरण गरेको छ। तर वास्तविक किसान भने अनुदानको पहुँच बाहिर देखिएको महालेखा परीक्षक कार्यालयले जनाएको छ। परीक्षकको प्रतिवेदन अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विभिन्न 12 कार्यक्रम मार्फत कुल 32 अर्ब 13 करोड 79 लाख रूपैयाँ अनुदान खर्च गरेको छ। आर्थिक गतिविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 नियम 40(5) अनुसार अनुदान पाउने निकायले खर्चको अनुगमन र वार्षिक प्रतिवेदन तयार गर्नुपर्ने व्यवस्था भए पनि यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। यसले अनुदानको वास्तविक उपयोगबारे स्पष्ट जानकारी अभाव भएको महालेखाको भनाइ छ। अभिलेख स्पष्ट रूपमा किन राखिएन? सीआईएनसँग कुरा गर्दै महालेखा मन्त्रालयका सूचना अधिकारी लाल कुमार श्रेष्ठले भन्नुभयो,
7: वास्तवमा अब त्यो हामीसँग रिपोर्टिङको मेकानिजम नै छैन होइन। संहिताभन्दा अगाडि लागू हुनुभन्दा पहिला जुन किसिमको रिपोर्टिङ हुन्थ्यो त्यो रिपोर्टिङ मेकानिजम चाहिँ ब्रेक भएको कारणले गर्दा अहिले तलबाट के अरे स्थानीय र प्रदेश सरकारबाट वितरण भएको अनुदानको विवरण चाहिँ सङ्घीय मन्त्रालयसँग अथवा कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग त्यो उपलब्ध छैन। तर माथिल्लो जुन सङ्घीय निकायहरूले चाहिँ आयोजनाहरू अथवा के अरे चाहिँ यहाँ सङ्घीय निकायहरूबाट चाहिँ वितरण भएको अथवा सञ्चालन भएको कार्यक्रमको अनुदानको विवरण चाहिँ बुकमा प्लस वेबसाइटमा पनि चाहिँ त्यो पाउन सकिन्छ। त्यो भएको कारणले गर्दाखेरि अब त्यो अब यदि त्यो तलको पनि रिपोर्टिङ हुन्थ्यो भने क्युमुलेटिभ रूपमा एकमुष्ट रूपमा चाहिँ यति भयो अथवा यतिले चाहिँ पाए भन्ने हुनसक्छ होइन। तर अब त्यो नभएको कारणले गर्दाखेरि चाहिँ अहिले हामीले भन्नुपर्दा चाहिँ सङ्घीय निकायबाट यति यति गएको छ भनेर त्यो जुन हामीले वार्षिक पुस्तिकामा अथवा अनुदानको विवरण भनेर छुट्टै पुस्तकहरू पनि सम्बन्धित निकायले निकालेको हुन्छ त्यसबाट थाहा पाउन सकिने अवस्था हुन्छ।
4: किसान सूचीकरण र परिचय पत्र वितरण कार्य अझै पूर्ण नहुँदा समेत अनुदान वितरण प्रक्रियामा पारदर्शिता कमजोर देखिएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले 7 मुलुकसँग द्विपक्षीय सम्झौता श्रम सम्झौता गर्ने प्रक्रिया अगाडि बढाएको छ। मन्त्रालयका सचिव डाक्टर दीपक काफ्लेले नेपालका तर्फबाट आवश्यक सबै प्रक्रिया पूरा गरी पत्रचार गरिसकिएको बताउनुभयो। त्यस्तै वैदेशिक रोजगारीका लागि प्रदान गरिने पुनः श्रम स्वीकृति प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाउने मन्त्रालयको तयारी रहेको छ। सचिव काफ्लेले अबको 1-2 दिनभित्रै सम्बन्धित अधिकारीहरूसँग छलफल गरी आवश्यक कानूनी तथा प्राविधिक समस्या समाधान गरिने बताउनुभयो।
1: 7 मुलुकसँग द्विपक्षीय श्रम सम्झौता गर्नको लागि हामीले अब चाहिँ त्यसको प्रक्रियाहरू अगाडि बढाइसकेका छौँ। अब यो अर्को मुलुकको पनि कन्सर्न भएको हुनाले हाम्रो तर्फबाट गर्ने कामहरू हामीले गरेका छौँ। अब उताको मुलुकहरूबाट रेस्पोन्स आउने चाहिँ आएको छैन, त्यसलाई पनि हामीले फलोअप गर्छौँ। र स्थानीय तह मार्फत 15,000 रोजगारी प्रवर्धन गर्ने भनेका छौँ। त्यो कामहरू सम्बन्धित अधिकारीहरूले हेर्नु पर्यो कहाँ पुगेको छ, त्यसलाई चाहिँ गर्छौँ। पुनः श्रम स्वीकृतिलाई फुल्ली अटोमेसन गर्ने कुरामा अन्तरालयमा आएको छ। हामीले सम्भवतः अब एक दुई दिनमा हामी त्यसलाई हेरेर त्यसको निरूपण के गर्नुपर्ने हो हामी सम्बन्धित अधिकारीहरूसँग छलफल गर्छौँ।
4: मन्त्रालयले विभिन्न 100 व्यावसायिक फर्महरूमा श्रम अडिट गर्ने कार्यलाई अघि बढाएको छ, जस अन्तर्गत मुख्य गरी व्यवसायजन्य स्वास्थ्य र सुरक्षाको अवस्थाबारे अनुगमन गरिनेछ। उहाँले त्यसका लागि कानूनी सुधारका सम्बन्धमा 5 कानून संशोधनको तयारी गरिएको बताउनुभयो। विपदका समयमा पशु उद्धार प्राथमिकतामा नपरेको भन्दै पशु अधिकार कर्मीहरूले चिन्ता व्यक्त गरेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक वर्षमा 3,102 पशु वस्तु मौसमी विपदका कारण मरेका छन्। विपदका बेला मानिसको उद्धार पहिलो प्राथमिकता भए पनि सतर्कता अपनाउन सके वस्तु भाउबाट हुने क्षति कम गर्न सकिने पशु चिकित्सकहरू बताउँछन्। तर विपदका समयमा पशुको उद्धार प्राथमिकतामा नपर्ने पशु सेवा विभागका निर्देशक उमेश दहालले सीआईएनसँग बताउनुभयो।
8: यद्यपि यो के भनेदेखि पशु सेवा विभागको प्रयास भन्दा पनि समग्र यी क्षेत्र भनेको त वास्तवमा सबैको समन्वयमै तत्काल भनौँ न हामी धेरै कामहरू गर्छौँ, तर कतिको पनि हुनुहुन्छ र हामी उहाँहरू सबैको सहयोग लिएर काम गर्ने गरेका छौँ। र मूलत यसमा आबद्ध रहनुभएको पशु कल्याण सम्बद्ध जुन पशु कल्याण महासङ्घहरू छ उहाँसँग आबद्ध भएको सङ्घ संस्थाहरूसँग पनि बेला बेलाको अन्तर्क्रियाहरूमा हामीले कुराहरू भन्ने गरेका छौँ। हाम्रो दायित्व हामीले बिर्सिनु हुँदैन, यो अवध प्राणीलाई यहाँले काम गर्नु भएको छ, हामीले समन्वय
9: समन्वय गर्छौँ, हामीले समन्वय गर्यो भने यहाँका सहयोग जरुरी परेको बेलामा हजुर आइदिनुपर्छ भन्ने हामीले अनुरोध गरेका हुन्छ, तत्कालै हामी ती कामहरू सुरुवात गर्छौँ। जस्तै अस्ति यहाँलाई थाहा छ यो सुकुमासी समस्याले गर्दाखेरि चाहिँ सुकुमासीहरूको व्यवस्थापनका लागि वास्तवमा मानिस मानवीय व्यवस्थापन धेरै ठाउँमा हुँदै गयो, अहिले पनि हुँदैछ, गर्नुभएको छ, त्यहाँ पनि समस्या छ। तर पशु पञ्चको क्षेत्रमा हेर्ने हो भनेदेखि बिचरा त्यो पशुले कतिपय पशुले धनी पाएन, कतिपय चाहिँ त्यहाँ घाइते भए त्यो उद्धारकरण गर्ने कुरामा पनि विभाग लगायत विशेष विभागले केही इनिसिएटिभ लिएको छ।
4: नेपालमा वर्षेनी जंगली च्याउ खाँदा औसतमा 30 जनाको मृत्यु हुने गरेको छ। च्याउ विज्ञहरूका अनुसार जंगलबाट टिपेर ल्याइएका विषालु च्याउको पहिचान गर्न नसक्दा उनीहरूको मृत्यु हुने गरेको हो। आज मात्रै जंगली च्याउ खाँदा चितवनको इच्छा कामना गाउँपालिका एक कुल वाङ्की

0: 6 वर्षीय नमुना चेपाङको मृत्यु भएको छ भने उनका दुई दाजुभाइ सजन चेपाङ र मनिता चेपाङ गम्भीर घाइते हुनुभएको छ। यसअघि हिजो सिन्धुलीको मरिन गाउँपालिका 3 मा जंगली च्याउको तरकारी खाँदा 3 परिवारका 6 जना बिरामी परेका छन्, जसमा 5 बालबालिका समेत रहेका छन्। त्यस्तै झापामा 2 दिन अघि एउटै परिवारका 11 जना जंगली च्याउ खाँदा बिरामी परेका थिए। विज्ञहरूका अनुसार वर्षायाम शुरू भएसँगै यस्ता घटना बढ्ने गरेका छन्। खाँदा स्वादिलो हुने भएकाले च्याउको रोजाइमा पर्छ, तर चिनेर मात्रै खान विज्ञको आग्रह छ। विषालु च्याउ कसरी चिन्ने? सीआईएनसँग कुरा गर्दै जंगली च्याउ विज्ञ डाक्टर महेश कुमार अधिकारी।
1: आयुर्वेदले चाहिँ सबैसँग च्याउ नखाउ हुन्छ, परालमा उम्रेको च्याउ खाउ हुन्छ है। परालमा कुनै कुनै च्याउहरू फेरि नखाने पनि छन्। अब यो पाश्चात्य सभ्यतामा त्यसरी विषालु च्याउ छुट्याउने तरिकै अहिलेसम्म निकालेको छैन, कसैले पनि निकालेको छैन कि। त्यस कारणले यो चिनी राखेको मान्छेले ल्याएको छ, खाइराखेको छ भने च्याउ हो भनेर खाएर देखाउँछ भने त्यो खाने, नभए नचिनिकन नखाने।
0: साझा खबरमा अब खेल खबर। अखिल नेपाल फुटबल संघ इन्फामाथि लागेको प्रतिबन्ध बिना शर्त फुकुवा गरेको छ। नेपाली फुटबलमा देखिएको लामो समयको गतिरोध अन्त्य गर्दै इन्फामाथि लागेको प्रतिबन्ध बिना शर्त फुकुवा गरिएको इन्फाले जनाएको छ। प्रतिबन्ध फुकुवासँगै अब नेपाली फुटबलले नयाँ गति लिने विश्वास लिइएको छ। नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद राखेपले चैत्र 11 गते अवैधानिक रूपमा निर्वाचन गर्न लागेको र आफ्नो निर्देशन पालना गरेको भन्दै एन्फालाई 3 महिनासम्मका लागि निलम्बन गरेको थियो।
2: सुशीला श्रेष्ठ। पर्यटन विधेयक सम्बन्धमा पर्यटन क्षेत्रका सरकारवालाहरूले उठाएका प्रश्नको सम्बोधन गर्ने सांसदहरूको प्रतिबद्धता।
3: पारित भएको पर्यटन विधेयक प्रतिनिधि सभामा टेबल भए पनि छलफल हुनु बाँकी नै छ।
2: पर्यटनबाट नै समृद्धिको बाटो रोज्नुपर्ने। चितुन राष्ट्रिय निकुञ्जमा प्राकृतिक ताल सुक्न थालेसँगै कृत्रिम ताल बनाउने अभियान सुरु। लगायतका विशेष सामग्री, प्रकृति र जीवन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
0: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवाँ वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
4: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
5: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन प्याकेट बनाउन सकिन्छ।
6: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
7: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
6: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
7: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
4: बाली अवशेष चलाउँदा धुवा, प्रयोग गर्दा आम्दानी र स्वस्थ भविष्य।
8: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सांसदहरूले पर्यटन विधेयक 2081 सम्बन्धमा पर्यटन क्षेत्रका सरकारवालाले उठाएको प्रश्नको जवाफ दिँदै ती प्रश्नहरूको सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सामुदायिक रेडियो प्रसारक संघ नेपालले आज काठमाडौँमा आयोजना गरेको सरकारवालासँगको अन्तर्क्रिया कार्यक्रममा उनीहरूले सांसदहरूलाई पर्यटन

0: व्यवसायबाट मात्रै देशको समृद्धि हुने कुरा बुझ्नको लागि आग्रह गरेका थिए। अन्तर्क्रियामा सांसदहरू पर्यटन व्यवसाय पेसागत संघ संस्था सरकारी प्रतिनिधि तथा नीति विज्ञहरूको सहभागिता रहेको थियो। कार्यक्रममा संकलित सुझावलाई पर्यटन विधेयकको अन्तिम पुनरावलोकन प्रतिवेदनका रूपमा समावेश गरी प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा पेश गर्ने अकुराबले जनाएको छ। कार्यक्रममा नेपाल पर्वतारोहण संघ, नेपाल होटल व्यवसाय संघ, ट्रेकिङ एजेन्सी अफ नेपाल, नेपाल एसोसिएसन फर द टुर एन्ड ट्राभल एजेन्ट, होमस्टे फेडरेसन नेपाल, भिलेज टुरिज्म प्रमोसन फोरम नेपाल लगायतका विभिन्न 40 भन्दा बढी संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। पर्यटन व्यवसाय आङसेरिङ शेर्पाले नीतिगत सुधारका कारण तिब्बत अहिले नेपालभन्दा पर्यटनमा धेरै अगाडि गइसकेको बताउँदै नेपालमा पनि पर्यटन कानून राम्रो भयो भने पर्यटक व्यवसाय समुदाय र मजदुर मैत्री अवस्था सिर्जना गर्न सक्यो भने पर्यटनको पर्यटन व्यवसाय फस्टाउने प्रबल सम्भावना रहेको बताउनुभयो। होटेल संघ नेपालका विनायक शाहले संघ प्रदेश र स्थानीय सरकारले छुट्टा छुट्टै कर लगाउँदा र छुट्टा छुट्टै कानून बनाउँदाखेरि पर्यटन व्यवसायलाई अप्ठ्यारो भइरहेको बताउनुभयो। संघ प्रदेश र स्थानीय तहमा दर्ता हुने पर्यटन व्यवसायको लगानीको आधार स्तर निर्धारण गरेर होटेलको स्तर निर्धारण जस्तै व्यवसायको स्तर पनि निर्धारण गर्न सकेमा गुणस्तर वृद्धि हुनेका साथै अनुगमन र अन्तर्राष्ट्रिय रूपमा पनि नेपालको पर्यटन सुरक्षित र गुणस्तरीय छ भन्ने सन्देश दिन सकिने बताउनुभयो। राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा टेबल भएको विधेयकमा छलफल चलाएर समितिलाई सहयोग पुर्याएकोमा हेलो सांसद कार्यक्रमलाई धन्यवाद दिँदै प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति सुम्निमा उदासले सबै सरोकारवालाको सुझाव समेटेर अगाडि बढ्ने बताउनुभयो।
1: पारित भएको पर्यटन विधेयक प्रतिनिधि सभामा टेबल भए पनि छलफल हुनु बाँकी नै छ, यो उहाँले भनि नै सक्नुभयो। त्यसैले आज म धेरै यसको व्याख्या गर्नु चाहिँ अब छिटै अन्त हाम्रो समितिमा यो विधेयक आउनेछ र हामी यो प्रत्येक दफामा गहिरो छलफल त गरि नै हाल्छौँ। यसरी बिल समितिमा आउनु अगाडि यो स्टेक होल्डर्सको मिटिङ जसरी हजुरहरूले यो सक्रिय यो चासो दिएर हेरिराख्नु भएको छ, यसकोलाई म एकदमै वेलकम गर्छु। करिब 48 इयर्स पछि पहिलोपटक हामीले यो टुरिज्म बिललाई अध्ययन गरेर बनाउनु लाग्दैछौँ। सो यस्तो कार्यक्रमहरू एकदमै महत्त्वपूर्ण छ र जति धेरै जति डाइभर्स धारणाहरू आउँछ त्यति नै हाम्रो विधेयक प्रभावकारी र दूरदर्शी विजनरी हुनसक्छ जस्तो लाग्छ। मेरो रायमा यो विधेयक केवल नियमकारी दस्तावेज यो त रेगुलेटोरी डकुमेन्ट मात्र हुनु हुँदैन। यो विधेयकलाई आउने भविष्यमा नेपालको पर्यटनको स्पष्ट दिशा निर्देश पनि गर्नुपर्छ जस्तो लाग्छ। यो त भिजन डकुमेन्ट जस्तो, यो डकुमेन्टको अब्जेक्टिभ्स के हो त्यो पनि एकदम अलिक स्पष्ट रूपमा हामीले आर्टिकुलेट गर्नुपर्छ जस्तो लाग्छ।
0: सांसद गणेश विकले पर्यटनको अधिकारमा तीनै तहका सरकारहरू स्पष्ट नभएकाले समस्या आएको र सुदूरपश्चिम लगायतका विभिन्न क्षेत्रहरूमा रहेका पर्यटकीय क्षेत्रहरूको विकासमा केही अवरोध भएको बताउनुभयो।
2: यो पर्यटन उद्योगलाई चाहिँ नि वास्तवमा जनताको आँखाले हेर्ने गरिकन हामीले चाहिँ यसको कानुन बनाउने हो होइन, यसलाई चाहिँ नि अब निजी क्षेत्रलाई मात्र हेर्ने अथवा व्यवसायलाई मात्र हेर्ने हिसाबले भन्दा पनि जस्तै त्यो क्षेत्र जस्तै अब हामी सामान्यतया म चाहिँ सुदूरपश्चिमको योजना आएको उपाध्यक्ष हुँदाखेरि मैले त्यहाँ महसुस गरेको हामीले चाहिँ खर्तडमा चाहिँ नि होटल व्यवसायलाई चाहिँ अनुमति दिन खोज्यौँ अनि त्यसपछि यता शुक्लाफाँटामा अनुमति दिन खोज्यौँ त्यहाँ बन्ने दिँदो रहेछ होइन, त्यो कानुनी जाने झन्झटका कारणले गर्दाखेरि अब त्यो 5-स्टार होटल बनाउँछु भनेपछि त्यसको स्ट्यान्डर्ड चाहियो र त्यसको लागि चाहिँ ठुलो जग्गा चाहियो, जग्गा चाहिँ बलले दिँदो रहेछ, यस्तो चाहिँ धेरै कुराहरू चाहिँ हुँदो रहेछ होइन। अर्को कुरा कस्तो हुँदो रहेछ भन्दाखेरि बर्दिया जाने टुरिस्टहरू जाने शुक्लाफाँडा जानु मान्नु रहेछ होइन, जाँदो रहेछ त्यही नजिकै छ नि त वास्तवमा खर्च पनि धेरै हुँदैन होइन, अनि रारा जानेले जाने खर्च जान फान्छ रहेछ होइन। त्यसले गर्दाखेरि चाहिँ अर्को कुरा चाहिँ जस्तै हामी म एकदम धेरै लडेर एकदम म खुसी पनि छु सुदूरपश्चिमबाट धनगढीबाट काठमाडौँ आउने जाने प्लेनको फेयर चाहिँ विदेशीहरूलाई चाहिँ डलरमा हुने अथवा अरूलाई चाहिँ उसमा हुने हुँदो रहेछ यो घटाउँ भनेर चाहिँ मैले नै प्रस्ताव लिएर गएको त्यो बेलामा होइन अहिले अहिले फेरि त्यो अलिक पोजिटिभ भएको जस्तो लाग्छ त्यसले गर्दाखेरि यस्तो कुरालाई चाहिँ अलिकति ख्याल गरौँ भन्नु भन्छु म अब मलाई वकिल साहबको चाहिँ त्यो भनाइ चाहिँ एकदम दुःख लाग्छ तपाईँले यस्तो शब्द प्रयोग नगर्दा भए हुन्थ्यो
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक ताल सुक्न थालेसँगै कृत्रिम ताल बनाउने अभियान सुरु
3: बेसिक चाहिँ वासस्थानको कुराहरू चाहिँ भित्रै हामीले बनाउन सक्यो व्यवस्थित गर्न सक्यो भने त्यो वन्यजन्तुलाई पनि राम्रो उसको वृद्धि विकासको लागि राम्रो भयो उसको लागि पर्याप्त आहाराहरू पाउने भयो भने वन्यजन्तुहरू भतारिएर बाहिर नआउने भएपछि त्यस्ता द्वन्द्वका घटनाहरू पनि घट्ने भयो
0: वन्यजन्तु र समुदाय बीचको द्वन्द्व घटाउनु पर्ने विशेष सामग्री प्रकृति र जीवन बाँकी नै छ सिआइएनको साझा खबर सुन्दै गर्नुहोला
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ विषय श्रृङ्खला प्रकृति र जीवन जर्नल अफ साइन्स एन्ड टेक्नोलोजीमा प्रकाशित पछिल्लो विवरण अनुसार नेपालमा 5,000 भन्दा धेरै ताल छन् अध्ययन अनुसार 74 भन्दा धेरै जिल्लाहरूमा ताल रहेका छन् सबैभन्दा बढी ताल हुम्लामा 381 छन् भने 472 नामाकरण नै नगरिएको अवस्था रहेको छ तर पछिल्लो समयमा ताल सुक्ने पुरिने अतिक्रमण पर्ने अवस्था छ चितवन राष्ट्रिय निकुञ्जले प्राकृतिक ताल सुक्न थालेपछि कृत्रिम ताल बनाउने अभियान सुरु गरेको छ
7: विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ पाठे बाघ एकसिङ्गे गैंडा र सयौं प्रजातिका चराचुरुङ्गीको सुरक्षित वासस्थान हो पछिल्लो विवरण अनुसार निकुञ्ज र आसपासका क्षेत्रमा 128 पाठे बाघ 694 एकसिङ्गे गैंडा रहेका छन् यी सबै जीवहरू पानीका लागि आश्रित रहने निकुञ्जभित्रका प्राकृतिक ताल तलैया तथा सिमसार क्षेत्र जलाशयहरू सुक्दै र खुम्चदै जाँदा पछिल्लो एक दशकदेखि निकुञ्जभित्र पानीको अभाव बढ्दै गएको छ एकैचोटि ठूलो बाढी आउने र नारायणी राप्ती नदीले गिटी बालुवा र माटो निकुञ्जभित्र ल्याएर छोड्दा पनि तालहरू पुरिँदै गएको 2030 सालमा स्थापना भएको निकुञ्जमा स्थापना ताका 50 भन्दा बढी ठूला तालहरू रहेका थिए निकुञ्जभित्र तालको संख्या अहिले 25 भन्दा कम छ भएका पनि खुम्चदै र सुक्दै गएका छन् वन्यजन्तु र चराचुरुङ्गीका लागि पानीको जोहो गर्न कृत्रिम स्रोतहरूको खोजी गर्ने काम निकुञ्ज निकुञ्जले 4 वर्ष अगाडिदेखि सुरु गरेको हो निकुञ्जका संरक्षण अधिकृत प्रवीण पौडेल
8: केही ठाउँमा चाहिँ वाटर टेबल माथि नै छ भने चाहिँ सोलर पम्पबाट यही नै पम्प गरेर निकालेर त्यसपछि दिनमा जुन जब सोलर इनर्जी आउँछ सोलर प्यानलमा त्यहाँबाट चाहिँ त्यो पावरबाट बोरिङ मार्फत चाहिँ पानी अनि बाहिर निकालेर गरिन्छ भने जहाँ चाहिँ नजिकै खोलाको स्रोत छ त्यहाँबाट पनि झन् सहज रूपमा चाहिँ सोलर इनर्जी मार्फत त्यसलाई तानेर पाइपहरू अन्डरग्राउन्ड गरेर यसरी पोखरीमा ल्याएर चाहिँ दिनको समयमा पानीको चाहिँ आवश्यकतालाई परिपूर्ति गर्छ
7: निकुञ्जभित्र पानीको मुख्य स्रोत मानिने पश्चिमी क्षेत्रको देवीतालमा 5 वर्ष अघिसम्म पानी थियो तर अहिले धेरै क्षेत्र घाँसे मैदानमा परिणत भएको छ लामीतालमा पनि पछिल्लो 5 वर्षदेखि पानीको क्षेत्र खुम्चदै गएको छ तमर नन्द भाउजु मुन्ना र छत्रे तालमा पानी सुकेको पनि केही वर्ष भइसक्यो निकुञ्जभित्र पानीको अभाव हुँदा जलचर थलचर र चराचुरुङ्गी बढी प्रभावित भएका छन् निकुञ्जले यो वर्ष मात्रै सुकेभार र कसरा क्षेत्रमा रहेको घाँसे मैदानमा कृत्रिम ताल बनाएको छ खोल्सामा रहेको पानीलाई सोलरको माध्यमबाट लिफ्टिङ गरेर बनाइएको तालमा जङ्गल जंगली जनावरहरू तिर्खा मेटाउन आउने गएका छन्। पुनः चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पौडेल,
8: विशेष गरी सुक्खायाममा हुने पानीको अभावलाई चाहिँ पूर्ति गर्नको लागि प्राकृतिक स्रोतबाट मात्रै सबै कुरा पूर्ति नहुनाले चाहिँ यस्तो किसिमको मानव निर्मित पानी पोखरी चाहिँ हामीले बनाएको। विशेष गरी यसको प्रयोगको हेर्ने हो भने यो अहिले नवनिर्मित भए तापनि यसलाई चित्तलले, हात्तीले, बँदेलले चाहिँ व्यापक रूपमा प्रयोग गरिराखेको चाहिँ देखिएको छ।
7: निकुञ्जका अनुसार एउटा कृत्रिम ताल बनाउन तालको क्षेत्रफल, प्रयोग गरिएको प्रविधि, उपकरण लगायतमा गरी 7-9 लाखसम्म बजेट चाहिन्छ। चितवन राष्ट्रिय निकुञ्जले प्राकृतिक तालहरूको संरक्षण सँगै 2 दर्जन भन्दा धेरै स्थानमा कृत्रिम तालको आवश्यकता पहिचान गरेको छ। हाल 5 वटा ताल निर्माण गरिएको छ। निकुञ्ज अवलोकन र भ्रमणमा आउनेहरू भने पानीको स्रोत अभावमा निकुञ्ज प्रतिको आकर्षण घट्ने हो कि भन्ने चिन्तामा छन्।
9: मेरो नाम चाहिँ अस्मिता छेत्री, घर चाहिँ चितवन चौडा। एकै ठाउँमा बसेर एनिमलहरू एक्सपोर्ट गर्न सकिन्थ्यो, त्यही पानी खान आउने, त्यही खेल्ने गर्दा एक्सपोर्ट हुनु सजिलो हुन्थ्यो। अब अहिले टाल तालो यहाँ सुकेको छ, अब आउँदै आउँदैन नि, अब खोलातिर जाने हो कि अब पानी चाहिँ स्रोतको मुहान जहाँ त्यही जाने सम्भावना चाहिँ बढी हुन्छ।
10: जलकुम्भले भरेकै देखिन्छ क्या, त्यसले गर्दा पनि त कतिपय जनावरहरू आउँदैन। र अर्को कुरो, यो माछा अनि कछुवा तालहरूमा धेरै छ, मैले पहिले नि देखा हो, जुन बेला क्लियर पानी थियो त्यतिखेर।
11: पहिला चाहिँ जलकुम्भीहरू घिर्ने निकाल्ने कामहरू हुन्थ्यो।
7: त्यसै पनि निकुञ्जका वन्य जन्तु र स्थानीय बासी बीचको द्वन्द शून्यमा झर्न सकेको छैन। बेला बखत वन्य जन्तु मानव बस्तीमा पुगेर आक्रमणका घटना भइरहेको अवस्थामा पानीको अभावमा बस्तीमा वन्य जन्तु पुग्ने क्रम बढ्ने हो कि भन्ने चिन्ता थपिएको छ। तराई भू परिधि तथा संरक्षण कार्यक्रम चितवनका क्लस्टर इन्चार्ज प्रेम पौडेल,
3: मेन भनेको वन्य जन्तुहरूलाई चाहिँ चाहिने भनेको पानी हो। पानीको लागि चाहिँ ऊ भोतारिनु पर्ने हुन्छ, होइन, ऊ नदीतिर जानु पर्यो अथवा चाहिँ तपाईँको समुदायतिर चाहिँ खोलातिर आउनु पर्यो, जसले गर्दाखेरि चाहिँ द्वन्द्वको घटनाहरू घट्ने भएको हुनाले बेसिक चाहिँ वासस्थानको कुराहरू चाहिँ भित्रै हामीले बनाउन सक्यो, व्यवस्थित गर्न सक्यो भने त्यो वन्य जन्तुलाई पनि राम्रो, उसको वृद्धि विकासको लागि राम्रो भयो, उसको लागि पर्याप्त आहाराहरू पाउने भयो भने वन्यजन्तुहरू भतारिएर बाहिर नआउनुपछि त्यस्ता द्वन्द्वका घटनाहरू पनि घट्ने भयो।
7: प्राकृतिक ताल सुक्दै जाँदा वन्यजन्तु बस्तीमा नपसुन् भन्नेतर्फ निकुञ्जले ध्यान दिनुपर्ने संरक्षण अभियान कर्मीहरूको जोड छ। कृत्रिम तालको अभ्यास अन्तर्गत हालसम्म शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा 2 दर्जन भन्दा धेरै र बर्दिया राष्ट्रिय निकुञ्जमा यो संख्या झण्डै 200 पुगेको निकुञ्जको भनाइ छ। सिन्धु ढकाल, सीआईएन, रेडियो भरतपुर, चितवन।
0: गत वर्षको तुलनामा यस वर्ष सरकारले आधारभूत बेरोजगारी 2.9% बढेको जनाएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले 7 वटा मुलुकसँग द्विपक्षीय श्रम सम्झौता गर्ने प्रक्रिया अगाडि बढाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषको कर्मचारी सेवा शर्त सुविधा नियमावली स्वीकृत गर्दै कार्यकारी निर्देशक पद हटाउने निर्णय गरेको छ। प्युठानको मान्डवी डाम्रीखोला स्थित देवस्थान र दाङ सडक खण्डमा जीव दुर्घटना हुँदा मृत्यु हुने दुवैजनाको पहिचान खुलेको छ। र अखिल नेपाल फुटबल संघ एन्फामाथि लागेको प्रतिबन्ध बिना शर्त फुकुवा भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 2 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई भने म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा माधव तिमिल सेनासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
1: स्थानीय तहको बेरोजगार 3 वर्ष यता लगातार घट्दो क्रममा तेह्रथुमको लालीगुराँस नगरपालिकामा सामूहिक रूपमा बाँदर धपाउने अभियान।
0: मध्य प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची एक साता धकेलियो। लुम्बिनी प्रदेश सरकारमा मन्त्रालय 8 कायम गर्ने तयारी।
1: डुबेर 3 जना र भ्यान दुर्घटना हुँदा 2 जनाको मृत्यु। चितवनमा जङ्गली च्याउ खाँदा बालिकाको ज्यान गयो।
0: चीन भ्रमण सकेर ट्रम्प अमेरिका फिर्ता। अब रुसी राष्ट्रपति पुटिनले चीन भ्रमण गर्ने। जापानमा शक्तिशाली भूकम्प। 5 प्रान्तमा आपतकालीन सतर्कता जारी।
1: र आइपिएल क्रिकेटमा लखनऊ विरुद्ध चेन्नई टस हारेर ब्याटिङ गर्दै अखिल नेपाल फुटबल संघ इन्फाको 3 महिने निलम्बन फुकुवा।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-171, 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। देशको कुल बेरुजु 7 खर्ब 55 अर्ब रुपियाँ बराबर पुगेको छ। महालेखा परीक्षकको कार्यालयले आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 देशको बेरुजु 7.5 खर्बभन्दा बढी पुगेको हो। यो वर्ष कुल 94.84 अर्ब 40 करोड रुपियाँ बराबर लेखा परीक्षण गरिएको महालेखा परीक्षक तोयम रायले बताउनुभयो। जनजीव आन्दोलनको असर लेखा परीक्षणमा पनि देखिएको उहाँले सुनाउनुभयो।
3: एउटा कार्यालयको एउटा निकायको चाहिँ उहाँहरूले अडिट गराउन हामीलाई अहिले अनुकूल छैन भनेर गराउनै चाहनु भएन। त्योभन्दा अन्य बाँकीको चाहिँ के हो भने यो जुन आन्दोलन भयो 23-24 त्यो कार्यालय क्षति भएको छ। हामीसँग डकुमेन्ट दुरुस्त छैनन् भनेपछि ती स्थानीय तहहरूको हामीले गरेनौँ। नगरिसकेपछि त्यो बेरुजु पनि घट्यो, लेखापछि अङ्क पनि घटेको छ। तथापि अर्को विषय फेरि के हो भन्नुहुन्छ भने मैले अहिले यो तेस्रो प्रतिवेदन हो। मेरो पहिलो प्रतिवेदनमा करिब 31 अरब रुपियाँ चाहिँ बेरुजु थियो स्थानीय तहको, र गत वर्ष 25 अरब थियो र अहिले 19 अरब छ। बेरुजु पनि स्थानीय तहमा क्रमशः घट्ने क्रम चाहिँ देखिन्छ। फेरि त्यो यहाँ सबै के भनेदेखि त्यो अडिट नगराएको कारणले त्यो भा होइन, तर सुधार पनि छ भन्न चाहिँ मैले तपाईँहरूलाई यहाँ अनुरोध गरेँ। अर्को चाहिँ तपाईँहरूले अनुसन्धान गर्नुपर्ने लेख्नुभयो अनि गर्दै गरेनन् भन्नुभएको छ। हामीले अनुसन्धान गर्नुपर्ने लेखेको होइन, छानबिन गर्नुपर्ने भनेको छ अथवा यकिन गर्नुपर्ने भनेको छ। त्यो किन भन्यौँ भनेदेखि चाहिँ विशेष ऐनहरू छन्, केही ऐनहरू त्यो ऐनले चाहिँ फलानु व्यक्ति फलानु पदको मान्छेले मात्रै त्यो निर्धारण गरेर पाउँछ भनेको छ। जस्तै तपाईँले आयकर ऐन हेर्नुभयो भने कर अधिकृतले कर निर्धारण गर्छ भने हुन्छ। भन्सार ऐन हेर्नुभयो भने भन्सार अधिकृतले चाहिँ भन्सार महसुल निर्धारण गर्छ भने हुन्छ। हामी चाहिँ लेखा परीक्षण गर्ने लेखा अडिटर हुन्, त्यस कारणले हामीले के भन्छौँ भने यो यति देख्यो हामीले, त्यो तपाईँहरूले छानबिन गरेर टुङ्ग्याउनुहोस् भनेर भने हुन्छौँ। र त्यसको चाहिँ के भन्छ लगती डाटा पनि हामीले राखेका हुन्छौँ। उहाँहरूले नटुङ्ग्याउन्जेलसम्म चाहिँ त्यो बेरुजु कायम रहन्छ। त्यो कारणले हामीले लेख्नु परेको हो। र अरू के भनेदेखि विनियोजन खर्चको जहाँ चाहिँ गलत किसिमको खर्च भएको छ भने त्यस्तोमा चाहिँ हामीले के भनेदेखि चाहिँ छानबिन गरोस् भन्ने भन्दैनौँ।
0: यद्यपि स्थानीय तहको बेरुजु 3 वर्ष यता लगातार घट्दो क्रममा रहेको उहाँले बताउनुभयो। केही स्थानीय तहको लेखा परीक्षण हुन नसके पनि समग्र रूपमा वित्तीय अनुशासनमा सुधार देखिएको रायले उल्लेख गर्नुभयो। शीतल निवासमा आयोजित समारोहमा प्रतिवेदन बुझेपछि राष्ट्रपति पौडेलले भने विगत लामो समयदेखि सरकारी खर्चमा बेरुजु बढ्दै जानुले सार्वजनिक निकायको जवाबदेहिता र आर्थिक सुशासन खस्किएको महसुस भएको उल्लेख गर्नुभयो।
4: विगत लामो समयदेखि बढ्दै गएको सरकारी खर्चको बेरुजुलाई हेर्दा सार्वजनिक निकायको जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन खस्किएको महसुस भएको छ। बेरुजु फर्सोट गरी वित्तीय अनुशासन कायम गर्ने दिशातर्फ अग्रसर हुनु सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जवाफदेही

0: भनौँ पर्ने देख्दछु।
1: आर्थिक अनुशासनलाई पारदर्शिता कायम गर्ने कार्यमा महालेखा परीक्षकको कार्यालयको भूमिका महत्त्वपूर्ण रहने उल्लेख गर्दै राष्ट्रपति पौडेलले आगामी दिनमा संस्थागत एवं पेसागत क्षमता अभिवृद्धि र आन्तरिक सुशासन कायम गर्नेतर्फ कार्यालय अझ क्रियाशील हुनुपर्ने बताउनुभयो। संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिलाई बुझाइएको उक्त प्रतिवेदन प्रधानमन्त्री मार्फत अब संघीय संसदमा पेश गरिनेछ। संसदमा यो प्रतिवेदनका विषयमा छलफल गरेर उचित निष्कर्ष निकाल्ने आफू विश्वस्त रहेको राष्ट्रपति पौडेलले बताउनु भएको छ।
2: बाँदरले बाली नाली खाएर आजित बनाएपछि तेह्रथुमको लालीगुराँस नगरपालिकाले सामूहिक रूपमा बाँदर धपाउने अभियान चलाएको छ। नगरपालिकाले आज र भोलि दुई दिन सार्वजनिक बिदा दिएरै अभियान सञ्चालन गरेको हो। बाँदर धपाउने अभियानमा व्यापक सहभागिता पाइएको छ। ओडाले तोकेको समय र स्थानमा कृषक जनप्रतिनिधि कर्मचारी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको नगर उपप्रमुख जमुना मगर कार्कीले थाहा सञ्चार नेटवर्क सङ्घको कुराकानीमा बताउनु भएको छ। मैले केही बेर अघि टेलिफोन सम्पर्क गरेर नगर उपप्रमुख कार्कीलाई बाँदर धपाउने अभियान कसरी चल्दैछ भनेर सोधेको छु।
3: आज चाहिँ हाम्रो सुरु दिन, हामीले आज सार्वजनिक बिदा निकाले दिएको छौँ, दिएको हो। अब भोलि चाहिँ हाम्रो बिदै छ। आज भोलि चाहिँ हामी सबै कृषक दाजुभाइ होइन सरहरू हामी जनप्रतिनिधि सबै गाउँ समुदाय सबै मिलेर बाँदर अब प्रत्येक वडाका समुदायका व्यक्ति जनप्रतिनिधि लगाएर बाँदर कुन ठाउँमा बस्छ भन्ने पहिचान गरेर त्यो ठाउँ वरिपरि रहेर त्यो बाँदरलाई चाहिँ अलिकति तलपट्टि खोलाको पुच्छर लम्बु खोलाको पुच्छर दोभानतिर चाहिँ सीमित ठाउँमा सीमित एरियामा भएपछि चाहिँ हामीले अब अलिकति यो कृषकहरूले उत्पादन गरेका जस्तै मकै भयो, अलैँचीको गुबाहरू भयो, ती खाएर नष्ट गरेर कृषकहरू भोकमारी हुने विभिन्न समस्या भएको कारणले त्यसको लागि बाँदरबाट केही न्यूनीकरण गर्नको लागि आजबाट सुरु गरेका छौँ। आजको चाहिँ अब ठाउँ ठाउँमा बाँदरहरू पत्ता लगाएका छौँ हामीले। कोही चाहिँ अलिक तलसम्म लगेर लकेटेर राख्ने काम गरेका छौँ भने कोही कोही बाँदरहरू चाहिँ अब त्यहीँभित्र ओडारभित्र पसेर बसेका छन्, निस्किन सकेका छैनन्। त्यतिसम्म भइरहेछ सर अहिले।
2: हजुर, जस्तो धपाइएका बाँदरहरू के फर्किने सम्भावना कतिको छ?
3: त्यो चाहिँ यस्तो छ सर, हामीले तल ठाउँ अस्ति समुदायसँग गएर हामीले हेरिसकेका छौँ, नगर प्रमुखको नेतृत्वमा हामी सबै गएर त्यहाँ बाँदर टुङ्ने ठाउँ ठाउँमा तिन ठाउँमा टुङ्सी बनाएका छौँ र रुङ्गालो पनि हामीले चारजनालाई राखेर अहिलेको घडीमा अब हेरौँ केही न्यूनीकरण हुन्छ कि भन्ने हो। अब गर्दै जाने बिचमा के समस्या आउँछ अनि फेरि सेयर गरिदिनु होला न।
2: हजुर, जस्तो यो चाहिँ अब तत्कालीन यो त केही समयका लागि क्षणिक नियन्त्रणको उपाय जस्तो भयो, अब दीर्घकालीन योजना के छ बाँदर नियन्त्रणका लागि?
3: अब यो चाहिँ हाम्रो चाहिँ विशेष के हो भने बाँदरले धेरै दुःख दिएर चाहिँ यसरी हामीले पालिकाले चाहिँ आज सार्वजनिक बिदा दिएर चाहिँ काम अभियान सुरु गरेका छौँ। यो चाहिँ हाम्रो विशेष के हो भने अब यो हाम्रो संरचनाहरू सङ्घीय संरचना स्थानीय सरकार सरकार केन्द्र सरकार तर अरूहरूलाई पनि यो जङ्गली जनावरको आतङ्कप्रति उहाँहरूको पनि चासो होस् र सेनाले चासोको विषय बनाएर चाहिँ दीर्घकालीन चाहिँ एउटा सबैजना सरसल्लाह गरेर समन्वय गरेर एउटा कार्यक्रमको रूपले लान सकिन्छ भनेर पनि यो एन्डमा चाहिँ हामीले खासमा चाहिँ लागेका हौँ र दीर्घकालीन अब त्यसरी कर्मचारी राखेका छौँ अहिले चारजना र भावी दिनमा चाहिँ अब तलपट्टि बाँदरले खाने चाहिँ हामीले फलफुल पनि वन जङ्गलमा लगाउनु पर्छ कि भन्ने चाहिँ सोच गर्दैछौँ सर।
2: अब के छ भोलिको अभियान के हुन्छ? आज जस्तै हुन्छ कि आजभन्दा अलिक फरक तरिकाले सञ्चालन गर्नुहुन्छ? के छ, के सोच्नु भएको छ, के छ योजना?
3: होइन, भोलिको अभियान पनि यही हो सर, हामीले अब आज जहाँ जहाँ ठाउँ पत्तो लाएर खेदाएर अर्को ठाउँमा र जम्मा गर्ने कामहरू गरिराखेका छौँ। कुनै ठाउँमा अब भित्र ओडारभित्र पसेर निकाल्न सकेका छैन। अब त्यो अहिले बेलुका भएपछि बाँदरहरू बिहान भएपछि निस्किरहन्छन्, भोलि बिहानैदेखि हामी फेरि अभियानमा लाग्छौँ। सेम यही हो र जुन हामीले सीमित ठाउँमा लाने भन्ने एक खालको हामीले अस्ति नै गरिसकेका छौँ, त्यो ठाउँमा चाहिँ भोलि हामी पुर्याउन सक्छौँ कि भन्ने छ।
2: हजुर, अन्तिममा बाँदर धपाउने क्रममा त्यस्तो कुनै मानवीय केही खालको त्यस्तो क्षति त्यस्तो त भएको छैन?
3: छैन सर, त्यस्तो छैन, हामी त्यस्तो हात हतियारसँग होइन। अब सिम्पल पिसहरू कसै कसैले बोक्छौँ, कसै कसैले अब लौरेहरू टेकेर जान्छौँ अनि छातीर घेरा लाउँछौँ। बाँदरलाई पनि त्यस्तो हामीले क्षति गरेकाले छैनौँ र मानवीय क्षति पनि त्यस्तो केही छैन।
1: मध्य प्रदेश सरकारका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले विश्वासको मत लिने प्रक्रिया एक साताका लागि धकेलिएको छ। मुख्यमन्त्री यादवले अब जेठ 8 गते विश्वासको मत लिने मनस्थिति

0: बनाउनु भएको छ। सत्ता गठबन्धन भित्रको असन्तुष्टि र आन्तरिक खटपटका कारण अन्तिम समयमा आएर उहाँले आज विश्वासको मत लिनबाट पछि हट्नु भएको हो। विश्वासको मतका लागि आज बिहान 11 बजे प्रदेश सभा बैठक आह्वान गरिएको थियो। आफ्नै पार्टीका केही सांसदले फ्लोर क्रस गर्ने जोखिम देखिएपछि मुख्यमन्त्री यादव पछि हट्नु भएको हो। गत वैशाख 21 गते जनमत पार्टीले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था आएको हो। मधेस प्रदेश सभाको 7 अर्थात् बजेट अधिवेशन आज सुरु भएको छ। आजको बैठकमा दलीय आधारमा सांसदले शुभकामना मन्तव्य राखेपछि सभामुख राम आशिष यादवले विश्वासको मत सम्बन्धी कार्यसूचीको दोस्रो बुदा विश्वासको मत लिने सम्बन्धी कार्यसूची हटाएको जानकारी गराउनुभयो। बिहान 11 बजेका लागि बोलाइएको बैठक करिब 4.5 घन्टा ढिला गरी सुरु भएको थियो भने करिब 2 घन्टा चलेको थियो। बागमती प्रदेश सभाको चालु अधिवेशन भने आज राति 12 बजे अन्त्य हुँदैछ। हिजो बसेको मन्त्री परिषद बैठकले चालु अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। कोशी प्रदेश सभाको बजेट अधिवेशन भने यही जेठ 6 गते बोलाइएको छ।
1: लुम्बिनी प्रदेश सरकारले आगामी साउन 1 गतेदेखि प्रदेश मन्त्रालय 8 कायम गर्ने गरी तयारी अघि बढाएको छ। प्रदेश सरकारको आज बसेको मन्त्री परिषद बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई यथाशीघ्र मन्त्रालयको संगठन संरचना पुनरावलोकन गरी प्रतिवेदन पेश गर्न जिम्मेवारी दिएको सरकारका प्रवक्ता तथा कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो। लुम्बिनीमा हाल 12 मन्त्रालय छन्। प्रमुख सचिव कृष्ण प्रसाद काप्रीको संयोजकत्वमा यसअघि गठन भएको संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई प्रदेश सरकार कार्य विभाजन नियमावली 2079 आवश्यक संशोधन मस्यौदा सहित प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।
0: नेपाल परिवेशमा यस वर्षको मनसुनी वर्षा घट्ने भए पनि क्षति बढ्ने आकलन लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: कर्जा उपभोग तथा भुक्तानी गर्ने सम्बन्धमा जानी राखौं। बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणको बचतलाई निक्षेपको रूपमा स्वीकार गर्दछ। उक्त निक्षेप व्यक्ति तथा संस्थाको आवश्यकता पूर्ति गर्नका लागि तोकिएका शर्तहरूको अधीनमा रही कर्जाको रूपमा प्रवाह गरिन्छ। कर्जा उपभोग गर्दा बैंक तथा वित्तीय संस्थाबाट तोकिएका शर्त बमोजिम कर्जाको भुक्तानी गर्नु ऋणीको कानुनी दायित्व हो। कसैको बहकाउमा लागेर अथवा नियतवश कर्जा भुक्तानी गर्न नखोज्नु वित्तीय अनुशासन र आचरण विपरीतको कार्य हो। कर्जा उपभोग गरेर चुक्ता गरिएन भने ऋणी तथा जमानीकर्तालाई कालो सूचीमा राखिने, धितो सुरक्षण लिलामी जस्ता कानुनी कारवाही हुनका साथै सामाजिक बहिष्करणमा समेत परिन्छ। तसर्थ कर्जाको रूपमा प्रवाह हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति भएकोले कर्जा भुक्तानी ऋणीको नैतिक तथा कानुनी दायित्व हो। सचेत ग्राहक बनौं, सुरक्षित कारोबार गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। टेलिफोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
3: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन दर्को।
6: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: देशका विभिन्न स्थानमा डुबेर 3 जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार सर्लाही, महोत्तरी र दाङमा 3 जनाको डुबेर मृत्यु भएको हो। सर्लाहीको मलङ्गवा नगरपालिका 2 झण्डा बजार नजिकै रहेको पोखरीमा डुबेर सोही ठाउँ डेरा गरी बस्ने पर्सा घर भएका वाल्मीकि पण्डितकी छोरी 4 वर्षीय संयुक्ता प्रजापतिको मृत्यु भएको हो। उनको प्रादेशिक अस्पताल मलङ्गवामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै महोत्तरीको लोहरपट्टी नगरपालिका 8 स्थित बिगही खोलामा डुबेर सोही ठाउँ बस्ने रजाबुल राइनको छोरा अन्दाजी 12 वर्षीय नौसाद राइनको आज दिउँसो मृत्यु भएको छ। डुबेर उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको हो। उता दाङको राजपुर गाउँपालिका एक गुरुङ खोला बस्ने 60 वर्षीय पुने रोका मगरको सोही ठाउँ स्थित गुरुङ खोलामा नुहाउने क्रममा डुबेर आज दिउँसो मृत्यु भएको छ। घटनाबारे आवश्यक अनुसन्धान पनि अघि बढाइएको प्रहरीले जनाएको छ।
0: प्युठानमा भ्यान दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। मृत्युनीमा भ्यान चालक प्युठान नगरपालिका 4 का अन्दाज 24 वर्षीय दिलीप परियार र भ्यानमा सवार मल्लरानी गाउँपालिका 5 धुनी बस्ने अन्दाजी 26 वर्षीय अभिषेक कुँवर रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ। आज दिउँसो मान्डवी गाउँपालिका 1 डाम्री खोला नजिकै देवीस्थान दाङ सडक खण्डमा मारुति भ्यान दुर्घटना भएको थियो। दुर्घटनाग्रस्त भ्यान सडकबाट अन्दाजी 200 मिटर तल खसेको छ।
1: जङ्गली च्याउ खाँदा चितवनमा 1 जनाको मृत्यु भएको छ। इच्छा कामना 1 कुलबाङकी 6 वर्षीय नमुना चेपाङको च्याउ खाँदा आज बिहान घरमै मृत्यु भएको हो। उनी हात्तीबाङ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा 2 अध्ययनरत थिइन्। च्याउ खाएरै सजन चेपाङ र मनिता चेपाङ समेत गम्भीर बिरामी परेका छन्। उनीहरूलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको छ। उनीहरू 3 एकै परिवारका हुन्। सजन हात्तीबाङ स्कुलमा कक्षा 3 र मनिता कक्षा 5 अध्ययनरत छन्। गत मङ्गलबार च्याउ खाएका उनीहरू बिरामी हुँदा पनि घरमै थिए। आज बिहान नमुनाको मृत्यु भएपछि मात्रै गाउँलेहरूले घटनाबारे थाहा पाएका थिए। त्यसपछि बिरामी परेका सजन र मनितालाई गाउँले मिलेर अस्पताल ल्याइएको हात्तीबाङ स्कुलका प्रधानाध्यापक लोकबहादुर मगरले जानकारी दिनुभयो। बिरामी परेका मध्ये अहिले 12 वर्षकी मनिता चेपाङको गम्भीर अवस्थामा भरतपुर अस्पतालमा उपचार भइरहेको छ।
0: यस वर्षको मनसुनबाट देशभर 2,26,661 जनसङ्ख्या प्रभावित हुन सक्ने अनुमान गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको 34 बैठकले आज स्वीकृत गरेको मनसुन पूर्व तयारी तथा प्रतिकारी राष्ट्रिय कार्ययोजना 2081 करिब 51,668 घरधुरी प्रभावित हुने उल्लेख छ। प्राधिकरणका सहसचिव अमृत श्रेष्ठले स्वीकृत कार्ययोजनामा सम्भावित जोखिमलाई मध्यनजर गर्दै सबै सरकारी निकाय र सम्बन्धित क्लस्टरलाई तयारी अवस्थामा रहन जिम्मेवारी तोकेको जानकारी दिनुभएको छ।
7: मनसुन पूर्व तयारी तथा प्रतिकारी राष्ट्रिय कार्ययोजना 2083 स्वीकृति गरियो। यसमा हामीले यस वर्ष आगामी वर्षको लागि देशभरि करिब 51,668 घरधुरी प्रभावित हुने, करिब 2,26,000 चाहिने 661 जनसङ्ख्या प्रभावित हुने अनुमान गरिएको छ। यसको लागि हामीले सबै निकाय कोलिजहरूसँग तयारी अवस्थामा रहने गरेर कार्ययोजनामा राखेको थियो। सो कार्ययोजना आजको 34 कार्यकारी समितिको बैठकबाट पारित गरिएको छ।
0: बैठकले खोज तथा उद्धार गठन तथा परिचालन सम्बन्धी मापदण्ड र कृत्रिम घटना अभ्यास सञ्चालन कार्यविधि समेत परिमार्जन सहित स्वीकृत गरेको छ। यस्तै बैठकले विपद प्रभावित निजी आवास प्रबलीकरण पुननिर्माण तथा पुनर्स्थापना कार्यविधि 2081 पनि संशोधन गर्ने निर्णय गरेको छ। बैठकले विपद प्रभावितहरूको हवाई उद्धारका क्रममा भएको खर्चलाई समेत अनुमोदन गरेको छ। जिल्ला स्थित भूकम्प पुनर्निर्माण तथा पुनर्स्थापना कार्ययोजना कार्यान्वयन कार्यालयहरूमा देखिएको जनशक्ति अभावलाई सम्बोधन गरिने पनि बैठकले निर्णय गरेको छ। आगामी दिनमा हुने पुनर्निर्माणका लागि सम्बन्धित विषयगत निकायहरूबाटै कर्मचारी परिचालन गर्ने र तत्कालका लागि शहरी विकास मन्त्रालय तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट आवश्यक जनशक्ति व्यवस्थापन गर्ने निर्णय भएको छ।
1: काठमाडौँ महानगरपालिकाले मनसुन जन्य विपद व्यवस्थापन र पूर्व तयारीलाई प्रभावकारी बनाउन क्षमता अभिवृद्धि तालिम तथा कृत्रिम अभ्यास कार्यक्रम सम्पन्न गरेको छ। सुरक्षा निकाय तथा विभिन्न सरकारवाला संघ संस्थाको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
0: सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट ब्याङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सिइओ ज्योति पाण्डेलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको छ। न्यायाधीशहरू सारङ्गा सुवेदी र शान्ति सिंह थापाको इजलासले कुनै एक वरिष्ठ अधिवक्ताको रोबरमा उनलाई हाजिरी जमानीमा छाडी अनुसन्धान गर्न आदेश दिएको हो। सर्वोच्चले उनलाई मुलुक छोडेर विदेश जानुपर्ने अवस्थामा अदालतको आदेशमा मात्र जान पाउने व्यवस्था गर्न भनेको छ। उनलाई हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने सम्मको अवस्था नदेखिएको भन्दै अदालतले बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरेको हो। आफ्ना पति पाण्डेलाई गैरकानुनी थुनामा राखेको भन्दै निरु दाहालले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिनुभएको थियो। प्रहरीको सिआइबीले स्मार्ट टेलिकमको सम्पत्ति लिलाम बिक्री गर्दा आपराधिक विश्वास र विश्वासघात लगायतका कसुर गरेको आरोपमा पक्रेको थियो। पाण्डे पक्राउपछि ब्याङ्क तथा वित्तीय संस्थाका सङ्घ संगठनले राजनीतिक पूर्वाग्रहको आधारमा पक्राउ गरिएको भन्दै विरोध समेत जनाएका थिए। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: 地铁吧 ，This
1: Home，This Home， 可惜个 connection。
2: 유호타산차네트워크라타바인순내훈훈차네팔파리비삼아의과와즈삼아의과와즈
3: 아미타산차네트워크카트만두바트볼리레이가소네팔파리비선라인마타산차닷컴라타하카바닷컴바트파니산사르바르수나사킨차
4: 어버바키사마차르니르마비바사이마하성리아자이키크리트바다르비카스만트라레이라우르자자라스루타타시차이만트라레이푸게라야판파트라부자하이코차아테딕물리브리का कारण देशभर का सम्पूर्ण आयोजनाहरू स्वतः बन्द हुने अवस्थामा पुग्दा समेत सरकारले चासो नदिएको भन्दै महासंघका अध्यक्ष निकोलस पाण्डे नेतृत्वको टोलीले एकीकृत पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल सिग्देल ऊर्जा जलस्रोत तथा सिंचाई सचिव सरिता दवाडीलाई ज्ञापन पत्र बुझाएको हो। महासंघका अध्यक्ष पाण्डेले निर्माण क्षेत्र होलिडेको अवस्थामा पुगेकाले सचिवहरूलाई भेटेर ज्ञापन पत्र बुझाइएको जानकारी दिनुभयो। उहाँका अनुसार निर्माण व्यवसायहरू मूल्य वृद्धिका कारण चरम संकटमा परेका छन्।
3: संयुक्त विद्यार्थी संगठनले प्रतिबन्ध विरुद्ध प्रतिरोध गरौं भन्ने नारासहित आज काठमाडौँमा मार्च पास गरेको छ। त्रिचन्द्र क्याम्पसदेखि आरआर क्याम्पससम्म आयोजित मार्च पासमा सहभागी विद्यार्थीले विश्वविद्यालयको स्वायत्तता अभिव्यक्ति स्वतन्त्रता तथा विद्यार्थी अधिकारको पक्षमा आवाज उठाए। विद्यार्थी दिवसको अवसर पार गरिएको प्रदर्शनमा उनीहरूले इनफ इज इनफ, गरिबको चमेली बोलिदिने कोही छैन, विश्वविद्यालयको स्वायत्तता सुनिश्चित गर र प्रधानमन्त्री नशामा देश दशामा नारा लेखिएका प्ले कार्ड बोकेका थिए। विद्यार्थी संगठनले विश्वविद्यालयभित्र विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयमा विरोध गरेका हुन्। उनीहरूले लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने कुनै पनि कदम स्वीकार्य नहुने चेतावनी दिएका छन्।
4: कृषि वन तथा पर्यावरण मन्त्रालयले मल आयातकर्ता तथा डिलरहरूले रासायनिक मल नियन्त्रण आदेशमा उल्लेखित रासायनिक मलको स्पेसिफिकेसन अनुसार मलको कारोबार गर्न निर्देशन दिएको छ। मन्त्रालयले आदेशको प्रावधान विपरीत गलत विवरण तथा लेभल राखी रासायनिक मलको पैठारी तथा मिश्रण बिक्री वितरण नगर्न आग्रह गरेको हो। सरकारले अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्ने व्यापारीलाई प्रचलित कानून बमोजिम कारवाही गर्ने मन्त्रालयका कृषि अर्थविज्ञ महानन्द जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार रासायनिक मल तत्वीय संरचना न्यूनतम अधिकतम पोषक तत्त्वको मात्रा भौतिक तथा रासायनिक गुणस्तर भएको मल मात्र पैठारी एवं बिक्री वितरण गर्न पाइने व्यवस्था छ। मन्त्रालयले कृषि सामग्री कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेसन लिमिटेडको बिक्री कार्यालय तथा डिपो वा मल आयातकर्ता वा डिलरका रूपमा दर्ता भएका विश्वासिलो स्रोतबाट मल खरिद गर्न किसानलाई अनुरोध गरेको छ। बजारमा पाइने रासायनिक मलको मूल्य स्रोत एवं गुणस्तरको बारेमा मल विक्रेतासँग आवश्यक सोधखोज तथा गुणस्तर यकिन गरी खरिद गर्न मन्त्रालयले आह्वान गरेको छ।
3: चीन तथा भारत जोड्ने कालीगण्डकी कोरिडोर अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको महावीर र भीरकोटमा विस्फोटक पदार्थको सहायतामा पहाड काटेर सडक फराकिलो पार्न थालिएको छ। बेनी जमसम कोरला सडक आयोजना कार्यालयले अन्नपूर्ण गाउँपालिका छ भीरकोट र वडा नम्बर 7 पर्ने महावीरको पहाडमा सडक फराकिलो पार्न 7 करोड रुपियाँ बढी लागतको आयोजना सुरु गरेको हो। यता लामो समयदेखि स्थानीयको असन्तुष्टिका कारण रोकिँदै आएको हेटौडा ढल्केवर दुहबी 400 केभी प्रसारण लाइनको निर्माण पुनः सुरु भएको छ। सरकारको पहलमा सो प्रसारण लाइन निर्माण सुरु भएको हो।
4: नखु कारागार काठमाडौँबाट भागेका एक कैदीलाई बैतडी प्रहरीले पक्राउ गरेको छ। बैतडीको पुर्चौडी नगरपालिका 7 काफलीका 47 वर्षीय नरेन्द्र सिंह रतोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। इलाका प्रहरी

0: गरी उहाँ आज स्वदेश फर्काउनु भएको हो। ट्रम्प फर्के लगत्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेजिङ भ्रमण गर्नुहुने भएको छ। पुटिनको भ्रमण एक दिनको हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। राष्ट्रपति सीसँग द्विपक्षीय भेटवार्ताका लागि उहाँ मे 20 चीन पुग्ने तालिका छ। यद्यपि पुटिनको यो भेट नियमित भएकाले बेजिङमा ट्रम्पलाई जस्तो भव्य स्वागत नगरिने जनाइएको छ। पहिलोचोटि द्विपक्षीय रूपमा एकै महिना अमेरिका र रुसका राष्ट्रपति बेजिङ पुग्न लागेका हुन्।
1: जापानमा शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार आज राति 8:22 मियामी प्रान्तको तट नजिकै केन्द्रबिन्दु बनाएर 6.7 म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको हो। भूकम्पको असर देशका 5 प्रान्तमा महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। भूकम्पपछि सावधानीका लागि 5 प्रान्तमा आपतकालीन चेतावनी जारी गरिएको छ। भूकम्पपछि सुनामीको कुनै खतरा नदेखिए पनि रेल सेवा स्थगित गरिएको छ भने भूकम्पपछि पराकम्पन आउने सम्भावनालाई मध्यनजर गर्दै प्रशासनले उच्च सतर्कता अपनाएको छ। भूकम्पपछिको हुन सक्ने क्षतिको विवरण संकलन गर्न प्रशासनले स्थानीय निकायहरूलाई निर्देशन दिएको छ। निर्देशन पालना गर्न र भूकम्प जोखिममा रहेका क्षेत्रमा यात्रुलाई थप सावधानी अपनाउन अधिकारीहरूले आग्रह गरेका छन्। जापान टाइम्सका अनुसार मियागीको टोमे, ओसाकी र इसिनोमाकी सहरहरूमा भूकम्पको धक्का तीव्र रूपमा महसुस गरिएको थियो। भूकम्पका कारण कुनै ठूलो क्षति नभएको अधिकारीहरूले जनाएका छन्।
0: नेपाल परिवेशमा अब खेल समाचार। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा अहिले लखनऊ सुपर जायन्ट्स र चेन्नई सुपर किङ्स बीच प्रतिस्पर्धा भइरहेको छ। लखनऊले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ भने टस हारेको र चेन्नईले ब्याटिङ गरेको छ। ताजा अवस्थामा चेन्नईले 7.1 ओभरको खेल भइरहँदा 2 गुमाएर मात्र 52 रन जोडेको छ। आजको खेलमा जित निकाल्दै चेन्नई प्लेअफको सम्भावना अझ मजबुत बनाउन चाहन्छ। चेन्नई आफ्ना पछिल्ला 3 खेल जितेर अङ्क तालिकामा 5 स्थानमा छ। लखनऊ भने प्रतियोगिताबाट बाहिरिसकेको छ।
1: र अखिल नेपाल फुटबल सङ्घ एन्फाको निलम्बन फुकुवा भएको छ। एन्फाका प्रवक्ता सुरेश शाहका अनुसार शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सहित आज बसेको बैठकले निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो। उनका अनुसार बैठकमा शिक्षा तथा खेलकुद मन्त्री पोखरेल सहित खेलकुद सल्लाहकार सिद्धि बेन्जनकार, राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रामचरित्र मेहता, एन्फा महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशी उपस्थित थिए। आफ्नो निर्देशन विपरीत अर्ली इलेक्सनमा गएको भन्दै गत चैत 11 राखेपाले एन्फाको वर्तमान कार्य समितिलाई निलम्बन गरेको थियो। विधान अनुरूप तहगत रूपमा निर्वाचन गर्न पटक पटक दिइएको निर्देशनलाई अटेर गरेको र सोधेको स्पष्टीकरणको जवाब पनि चित्त बुझ्दो नभएको कारण देखाउँदै राखेपको कार्यकारी समिति बैठकले एन्फा कार्य समितिलाई 3 लागि निलम्बन गरेको थियो।
0: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: स्थानीय तहको बेरोजु 3 यता लगातार घट्दो क्रममा तेह्रथुमको लालीगुराँस नगरपालिकामा सामूहिक रूपमा बाँदर धपाउने अभियान।
0: मध्य प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची एक साता धकेलियो। लुम्बिनी प्रदेश सरकारमा मन्त्रालय 8 कायम गर्ने तयारी।
1: डुबेर 3 र भ्यान दुर्घटना हुँदा 2 मृत्यु। चितौनमा जङ्गली च्याउ खाँदा बालिकाको ज्यान गयो।
0: चीन भ्रमण सकेर ट्रम्प स्वदेश फिर्ता। अब रुसी राष्ट्रपति पुटिनले चीन भ्रमण गर्ने। जापानमा शक्तिशाली भूकम्प। 5 प्रान्तमा आपतकालीन सतर्कता जारी।
1: र आइपिएल क्रिकेटमा लखनऊ विरुद्ध चेन्नई टस हारेर ब्याटिङ गर्दै अखिल नेपाल फुटबल सङ्घ एन्फाको 3 निलम्बन फुकुवा।
0: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। माधव र जगत बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
3: अब सुन्नुहोस् पूरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा
5: पहिला घुमा बाबु मलाई पहिले घुमा फाउन्डे घुमा क्या दिदी कता गई कता गएन होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छाडेको देखिन्छ क्यारे लडेको देखिन्छ।

0: छाचा ल्याएर सुताई अनि त्यहाँबाट फेरि त्यहीँ पनि छारेँ। यसलाई अपरेसनै गर्नुपर्छ, यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको। अब भएन, अब एकपल्टि आयुर्वेदिक दबाईमा लान पऱ्यो भनेर सम्दिनले भन्नुभयो। मलाई कपडा पनि पन्छाएको अनुभव, कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाऊँ भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किम बाबु। तर म त डाँडो काटेर आएँ, डाँडो काटेर आएँ, तर आयुर्वेदिक दबाईले म बचेँ।
1: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
2: सम्पर्क लाइन चोक आनन्द मार्ग नयाँगढ चितवन, मोबाइल 98555 50 9 34।
3: माडीको धार्मिक पर्यटन प्रबन्धनका निम्ति शनि जयन्ती पर्वको अवसर पारी शनिधाम सगौरव प्रस्तुत गर्दछ।
4: 11 शनि जयन्ती उत्सव, विविध सांस्कृतिक कार्यक्रम, रमाइलो मेला, साथमा नगर स्तरीय भजन र दुना टपरी बनाउने प्रतियोगिता।

0: कार्यक्रमको मुख्य आकर्षण चर्चित लोकदोहोरी एवं भजन गायक प्रकाश पराजुलीको भजन र लोकदोहोरी प्रस्तुति।
1: मिति ज्येष्ठ 2 गते शनिबार शनि जयन्तीको दिन।
0: शनि धाम दर्शन गरौं, शनि जयन्ती उत्सवमा सहभागी बनौं र सफल पारौं।
2: करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ,
2: कहाँ गएर के सिप सिकौ भन त। अब
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
0: IHSBC Academy of Professional Education Prali Hotel Training Chitavan Belchok Narayanagarh Phone 056-490-374 98510-61-356
2: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ।
4: सर चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी, यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
3: होइन बुहारीसँग किन बिना सित्तीमा झगडा गरेछस्? खुरुक्का त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
2: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
0: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
2: सम्पर्क 98119-32811 र 98653-73687।
5: हेलो आयन, के छ?
6: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर? हाम्रो नेपालमा
5: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
6: भिडियो अन गर न यार।
5: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
6: कुन जमानामा छ यार, टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
2: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98452-0-28-40 साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
7: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं। टेकमाइन्डलाई टेकमाइन्डलाई
8: न पक्ष न विपक्ष
9: सधैँ निष्पक्ष निष्पक्ष।
10: स्वदेश FM 93.2 मेगाहर्ज।

0: पहाडीको धार्मिक पर्यटन प्रबन्धनका निम्ति शनि जयन्ती पर्वको अवसर पारी शनिधाम सगौरा प्रस्तुत गर्दछ।
1: एघारौं शनि जयन्ती उत्सव विविध सांस्कृतिक कार्यक्रम रमाइलो मेला साथमा नगर स्तरीय भजन र दुनाटक

0: कार्यक्रमको मुख्य आकर्षण चर्चित लोकदोहोरी एवं भजन गायक प्रकाश पराजुलीको भजन र लोकदोहोरी प्रस्तुति।
1: मिति ज्येष्ठ 2 गते शनिबार शनि जयन्तीको दिन।
0: शनि धाम दर्शन गरौं, शनि जयन्ती उत्सवमा सहभागी बनौं र सफल पारौं। 93.2 स्वदेश FM।

0: एनएमसी नेपाली सेवाको साँझ पक्षबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा संविधान संशोधनतर्फ सरकारको पहलप्रति कतिपय जेएनजी प्रतिनिधि असन्तुष्ट, बहसपत्र सम्बन्धी कार्यदलको छलफल अस्वीकार,
1: विषयवस्तु स्पष्ट नभइसकेपछि हामी जान सक्दैनौँ, अनि तीन मिनट भित्रमा कसले कुन बुदामा कुन कुरा राख्ने हो,
0: संविधान संशोधन कार्यदलबारे उठेका प्रश्न कति तर्कसङ्गत,
2: हरेक पार्टीका आफ्नो विचारहरू हुन्छन् र ती विचारहरूलाई समेट्न साझा किसिमको चुनाव आयोग जरुरी हुन्छ, जेएनजीले भनेको पनि त्यही हो।
0: वरिष्ठ अधिवक्ता राजेश श्याम अधिकारी र आफ्नो चीन भ्रमण सफल भएको ट्रम्पको दावी, तर भएन ठूला व्यापारिक सम्झौताको घोषणा। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण सकेर स्वदेश फर्किएका छन्। चीनसँग व्यापार सम्झौता भएको भनिए पनि त्यसबारे विस्तृतमा खुलाइएको छैन। फर्कने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले ताइवानको विषयलाई लिएर चीनसँग द्वन्द्व हुने आफूलाई नलागेको प्रतिक्रिया दिए। चिनिया राष्ट्रपति सी जिनपिङले आफूसँग ताइवानको स्वतन्त्रताबारे बेजिङको विरोध जनाएको तर आफूले त्यसबारे कुनै प्रतिबद्धता नजनाएको उनले बताए। चीनले कडा विरोध जनाउँदै आएको ताइपेईलाई अमेरिकी हतियार बिक्रीको विषयमा छिट्टै निर्णय लिइने ट्रम्पले बताएका छन्। उनले होर्मुज जलमार्ग खुलाउने विषयमा आफूले चीनसँग कुनै सहयोग नमागेको र त्यो आवश्यक पनि नरहेको बताएका छन्। बेजिङबाट बीबीसी संवाददाता लरा बिकर भन्छन्, फर्कनु अघि राष्ट्रपति ट्रम्पले चीनको सहयोग चाहिँदैन भने। भ्रमणका क्रममा र फक्स न्युजसँगको अन्तर्वार्तामा पनि उनले सीले इरान युद्धमा सहयोग गर्ने बताएका थिए। संवाददाता लरा बिकरको भनाई, वाशिङटनले क्युबाका पूर्व राष्ट्रपति राहुल क्यास्ट्रो विरुद्ध फौजदारी मुद्दा चलाउने प्रक्रिया अघि बढाएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन्। 94 वर्षका राहुल क्युबाको क्रान्तिका नेता फिडेल क्यास्ट्रोका भाइ हुन्। उनीमाथि 30 वर्ष अघि गैर सैनिक विमान खसालेको आरोपमा हुन लागेको अभियोजन अमेरिकाको अदालतले स्वीकृत गर्न बाँकी छ। एक मानवीय सहायता निकायले प्रयोग गरेको विमानले हवानामा प्रोपोगान्डाका पर्चा खसालेको र क्युबाको हवाई क्षेत्र उल्लङ्घन गरेको दावी गरिएको थियो। भारतमा सरकारले सञ्चालन गरेका इन्धन बिक्री केन्द्रहरूले 4 वर्षपछि पहिलो पटक तेल र ग्यासको मूल्य बढाएका छन्। इरान युद्धका कारण विश्वभरि नै तेलको मूल्य र लागत बढेसँगै भारतको विदेशी मुद्रा सञ्चितमा दबाव सुरु भएको छ। विश्वको तेस्रो ठूलो तेल आयातकर्ता भारत पम्पहरूमा तेलको मूल्य बढाउने ठूला अर्थतन्त्रहरू मध्ये अन्तिमतिर पर्छ। इन्धनको मूल्य बढेसँगै ठूलो जनसङ्ख्या भएको भारतमा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्ने चिन्ता सुरु भएको छ। उत्तर पश्चिमी पाकिस्तानका अधिकारीहरूले एउटा सैनिक पोस्टमा लडाकुहरूले आक्रमण गरेर 8 जनाको ज्यान लिएको बताएका छन्। घटनामा अन्य 35 जना घाइते भएका थिए। अफगानिस्तानको सीमा नजिक सशस्त्र विद्रोहीहरूले सैनिक भवनमा गाडी ठोकाएपछि गोली चलाएका थिए। जवाफी भिडन्तमा 9 आक्रमणकारी मारिएको विवरण आएका छन्। अफगानिस्तानले विद्रोही समूहहरूलाई आश्रय दिएको पाकिस्तानको आरोप काबुलले खण्डन गर्दै आएको छ। र भारतीय अर्बपति गौतम अदानी र उनका भतिज सागरले अमेरिकामा दायर भएको एउटा ठगी मुद्दा टुङ्ग्याउन 1,80,00,000 अमेरिकी डलर तिर्ने सहमति गरेका छन्। भारतका सबैभन्दा ठूला उद्योगपति मध्येका अदानीमाथि भारतीय अधिकारीहरूलाई घुस दिएको र अमेरिकी लगानीकर्ताहरूलाई भ्रममा पारेको आरोप लागेको थियो। मुद्दाका पक्षहरू बीचको सहमति अदालतबाट स्वीकृत हुन बाँकी छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझपखमा पुनः स्वागत छ। संविधान संशोधन सम्बन्धी बहसपत्र तयार गर्न सरकारले अघि बढाएको प्रक्रियाप्रति कतिपय जेएनजी प्रतिनिधिहरूले असन्तुष्टि जनाएका छन्। बहसपत्र तयारीका लागि गठित कार्यदलले आज जेएनजी प्रतिनिधिहरूसँग छलफल गर्ने कार्यक्रम तय गरेको थियो। तर सरकारको संविधान संशोधन सम्बन्धी दृष्टिकोण र कार्यदलको कार्यशैलीप्रति प्रश्न उठाउँदै 25 जेएनजी प्रतिनिधिहरूले उक्त छलफलमा भाग लिन अस्वीकार गरे। एक रिपोर्ट। असन्तुष्ट जेएनजी प्रतिनिधिहरूले छलफलको पूर्व शर्तका रूपमा पूर्ववर्ती सुशीला कार्की नेतृत्वको सरकारसँग आफूहरूले गरेको सम्झौतामा उल्लेखित संविधान संशोधन सुझाव आयोग गठन लगायतका माग अघि सारेका छन्। सरकारले एकलौटी रूपमा बहसपत्र कार्यदल बनाएर आफूहरूसँगको उक्त सम्झौता कार्यान्वयनको बाटो नरोजेको उनीहरूको भनाइ छ। कार्यदलसँगको आजको बैठक अस्वीकार गर्ने मध्येका माजिद अन्सारीले सरकार स्वयं संविधान संशोधनका विषयमा स्पष्ट नभएको टिप्पणी गरे।
1: पार्लियामेन्टले चाहिँ हामी यो कुरामा छलफल चाहन्छौँ भन्दा त्यो त स्पष्ट बनाइदिएको छैन. विषयवस्तु स्पष्ट नभइसकेपछि हामी जान सक्दैनौँ. त्यो छलफलको आधार त दिनु पर्यो नि त. अनि तीन मिनट भित्रमा कसले कुन बुदामा कुन कुरा राख्ने हो, इफ गभर्मेन्ट रिकगनाइज हामीलाई पोलिटिकल फोर्सको रूपमा भने पोलिटिकल फोर्समा पोलिटिकल फोर्सलाई जसरी ट्रिट गरिन्छ त्यसरी गभर्मेन्टले हामीलाई ट्रिट गर्नुपर्छ.
0: जवाफदेहिता र पारदर्शिताको माग सहित शुरू भएको जेएनजी आन्दोलनको मर्म विपरीतका कदम आफूहरूलाई स्वीकार्य नहुने उनीहरूको भनाइ छ. बैठकमा भाग लिन अस्वीकार गर्ने जेएनजी प्रतिनिधिहरूले कार्यदलले औपचारिकताका लागि मात्रै आफूहरूलाई छलफलमा बोलाएको आशंका पनि व्यक्त गरेका छन्. जेएनजी प्रतिनिधि मोनिका निरौलाले बीबीसीसँग भनिन्,
4: यो चाहिँ एकदमै प्रक्रिया पनि बुझ्न सकिएन र यसको अवधारणा यसको चाहिँ सीमितता यसको स्कोप पनि बुझ्न सकिएन. होइन, हाम्रो पहिलो माग भनेको पारदर्शिता हो. को चाहिँ टेबलमा हुन सक्छ, को चाहिँ टेबल बाहिर छ र किन बाहिर छ, होइन, र टेबल बाहिर भएका जेएनजी युवा देशभरिका जेएनजीको आन्दोलन हो नि त. यो त्यही भएर देशभरिका जेएनजीको आवाज चाहिँ कसरी समेटिन्छ भन्ने स्पष्टता र पारदर्शिता भए
0: जेएनजी अगुवाहरूले छलफलमा भाग लिन अस्वीकार गरेपछि बहसपत्र तयारी कार्यदलका संयोजक असीम शाहले नवयुवाहरूको पुस्ताबाट लिखित तथा मौखिक दुवै माध्यमबाट सुझाव संकलन गर्न खोजिएको बताएका छन्। 25 जनाले बहिष्कार गरे पनि अन्य केही जेएनजी प्रतिनिधिहरूले भने छलफलको निम्तो स्वीकारेका थिए। कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीका अनुसार आजको छलफलमा जेएनजी आन्दोलनका घाइते सहित 52 जनालाई आमन्त्रित गरिएको थियो। यसै सन्दर्भमा हामीले राष्ट्रिय सभाका पूर्व सांसद तथा संविधान सभाका सदस्य समेत रहेका वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीलाई टेलिफोन सम्पर्क गरी सुरुमा संविधान संशोधन कार्यदलबारे उठेका प्रश्न कति तर्कसङ्गत छन् भनेर सोधेका छौँ।
2: उनीहरूको अहिलेको चिन्ता र सरोकारको कुरा ठिक हो भन्ने मलाई लाग्दछ। किनभने अस्ति व्यक्तिगत रूपमा बोलाउँदाखेरि म पनि त्यसमा सहभागी भएको थिएँ। 12 विषयवस्तु उनीहरूले चाहिँ खुट्याएका छन्, तर विषयवस्तुको बारेमा उनीहरूको कुनै धारणा छैन। केवल उनीहरू के भन्दछन् भनेदेखि तपाईँहरूको यसबारेमा 6 मिनटमा तपाईँहरू यो दृष्टिकोण बनाएर चाहिँ हामीलाई भन्नुहोस् भन्नु भन्छन्। त्यो कुरा त अब सम्भवै छैन। एउटा कुरा हामीले पहिले काङ्ग्रेस र एमालेको बेलामा सरकार बनाउँदाखेरि संविधान संशोधन गर्छौँ भन्ने दोस्रो बुदामा राखिएको थियो संसदमा भन्दाखेरि। त्यो बेलामा पनि हामीले के भनेको थियौँ भनेदेखि काङ्ग्रेस र एमाले बनाउने संशोधनहरूमा अरू पार्टीहरूको सहयोग हुँदैन भनेका थियौँ। अहिले पनि ठ्याक्कै त्यही कुरा भइरहेको छ। राष्ट्रपा एक्लैले अहिले राष्ट्रपा भनौँ वा चाहिँ अब बालिन्दीको चाहिँ के छ भने कार्यदलले चाहिँ यो काम गरिरहेको छ, तर त्यसमा चाहिँ के छ भने अरू पार्टीहरूलाई जोड्न खोजिरहेको छ। त्यो त्यस किसिमले चाहिँ संविधान बन्छ र संविधान चाहिँ यो बनाउन सकिन्छ भन्ने मलाई लाग्दैन। किन भन्नुहुन्छ भने हरेक पार्टीका आफ्नो विचारहरू हुन्छन्, ठुलो भए पनि सानो भए पनि, र ती विचारहरूलाई समेट्नको लागि त एउटा चाहिँ साझा किसिमको चाहिँ सुझाव आयो जरुरी हुन्छ। अहिले जेएनजीले भनेको पनि त्यही हो, त्यही माग गरेको जस्तो लाग्छ। आयोग वा कार्यदल जे बनाए
0: तर अधिकारी चाहिँ यो बहसपत्र बनाउने कार्यदलले सबै पक्षलाई समेटेर बहसपत्रको विकास गर्न खोज्दाखेरि चाहिँ समस्या हुनुको कारण चाहिँ के देख्नुहुन्छ त तपाईँ?
2: अनि त्यसमा सबभन्दा ठुलो कुरा नै के छ भन्नुहुन्छ भने यो बहसपत्र चाहिँ राष्ट्रपाको दृष्टिकोणबाट चाहिँ बनाइएको छ। उनीहरूको कुरालाई त्यसमा चाहिँ जस्तो उदाहरणको लागि भन्नुहोस् न, त्यसमा के छ भनेदेखि त्यो कुरा भए पनि नलुकाइकन भन्नु पर्दाखेरि प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा कार्यकारीको चाहिँ तर्फ चाहिँ ढल्काउने खालको, त्यस्तै गरेर तपाईँको संसदलाई चाहिँ पूर्ण समानुपातिक बनाउने खालको त्यतापट्टि उनीहरूको चाहिँ काम भइरहेको जस्तो देखिन्छ। जसले गर्दा के हुन्छ भन्नुहुन्छ भने हाम्रो जुन संसदीय प्रणाली, हाम्रो जुन देशको विविधतापूर्ण अवस्था छ र जुन हाम्रो जियो पोलिटिकल सिचुएसनमा जुन किसिमको चाहिँ हामीहरूसँग नजिकको देशहरूसँग अथवा साउथ एसियाका देशहरूसँग चलन चल्तीको जुन शासन पद्धति छ त्योभन्दा टाढा गएर बनाउने जुन उनीहरूको सोच भइरहेको छ त्यो प्रष्ट रूपमा झल्किन्छ। तर त्यसलाई अहिले आवरणमा राखिएको छ, तर वास्तवमा त्यहीतर्फ चाहिँ
0: तपाईँले भन्नुभएको चाहिँ सरकारको समग्र दृष्टिकोण माथिको प्रश्न हो, यो प्रक्रियाको मात्रै कुरा होइन।
2: तर त्यसमा बाँकी अरू दलहरूले कसरी सोच्छन्, अरू राजनीतिक सबै किसिमका व्यक्तिहरूले अन्तिममा गएर संविधान संशोधन गर्दाखेरि त एउटा दृष्टिकोण बन्ला, तर अहिले उनीहरूको कोसिस चाहिँ त्यसमा भएको प्रष्ट देखिन्छ।
0: तर अब सबैले संविधान संशोधनको खाँचो पनि देख्ने, हिजो काङ्ग्रेस एमाले पनि गर्न खोज्या हुन्, जेएनजीको माग पनि त्यो थियो पुनर्लेखन गर्न आयोग बनाऊ भन्ने, तर सबैसँग छलफल गरेर बहसपत्र तयार पार्न खोज्दा शङ्का पनि गर्ने भन्ने पक्ष पनि त छ नि। फेरि
2: मैले त्यसै भएर भने नि आवरणमा उहाँहरू त्यो भन्नुहुन्छ, तर भित्री तहमा चाहिँ के छ भने प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक सांसदकै उहाँहरू कुरा गर्नु भएको छ। त्यस किसिमको कुरा भयो भने जनताबाट टाढा भएको अप्रत्यक्ष रूपको चाहिँ संसद बनाउने र चाहिँ प्रत्यक्ष कार्यकारीबाट चाहिँ रुल गर्ने जुन कोसिस भइरहेको छ त्यो चाहिँ तपाईँको नेपालको निम्ति धेरै घातक हुन्छ भन्ने मलाई लाग्छ।
0: अब यो प्रक्रिया जसरी उहाँहरूले अगाडि बढाइराख्नु भएको छ नि, यो प्रक्रियामा अब आज केही जेएनजी प्रतिनिधिहरूले विमति राखे, यो प्रक्रिया यसै गरी अघि बढ्यो भने यसले समाधान दिन्छ कि अरू केही समस्या पनि निम्त्याउन सक्ने देख्नुहुन्छ तपाईँ? त्यसो भए
2: अहिलेकै अवस्थामा यसै गरे भने त्यसले ध्रुवीकरण गर्छ होला, मुलुकलाई नै ध्रुवीकरण गराउँछ होला। संविधानको संशोधनमा उहाँहरूको जुन चासो देखियो, जुन किसिमको दृष्टिकोण देखियो, त्यसले ध्रुवीकरण नै गर्छ भन्ने मलाई लाग्छ।
0: यो कार्यदलको संयोजकले नै के भन्नुभयो आज भने प्रधानमन्त्रीको सचिवालयले दिएको विवरण अनुसार यो छलफलमा भाग लिनु चाहिँ यसका सबै पक्षको अधिकार पनि हो, दायित्व पनि हो, हामीले चाहिँ केवल बहसपत्रलाई पूर्णता दिन खोजेका हौ भन्ने उहाँको कुरा छ।
2: उहाँहरूले जे भने पनि उहाँहरूको चाहिँ के दृष्टिकोण छ भने हामीसँग जनादेश छ 182 जनाको, हामीले भने अनुसार हुनुपर्छ र त्यो हामीले भनेको चाहिँ कुरा के हो भनेदेखि कार्यकारी प्रमुख चाहिँ प्रत्यक्ष रूपमा निर्वाचित हुनुपर्छ, यसको अभिष्ट आन्तरिक अभिष्ट यही नै हो। र अर्को चाहिँ के छ भन्ने हुन्छ भने यो चुनाव चाहिँ प्रत्यक्ष रूपमा चाहिँ संसदको चुनाव नगर्ने किसिमको चाहिँ उहाँहरूको सोच छ, एपिटिपीबाट चाहिँ नजाने किसिमको उहाँहरूको सोच छ। त्यसले यो मुलुकलाई चाहिँ के छ भने जनताबाट चाहिँ संसदलाई टुटाउँछ र जनताले चाहिँ जनता केन्द्रित कुरा होइन, यो के छ भने शासन केन्द्रित कुरा भइरहेछ भन्ने मलाई लाग्छ।
0: उनी थिए वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी। अब एउटा प्रसङ्ग संक्षेपमा, राष्ट्रिय खेलकुद परिषदले अखिल नेपाल फुटबल संघ एन्फामाथि लगाएको 3 महिने निलम्बन फुकुवा गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र एन्फा पदाधिकारी बीच आज मन्त्रालयमा भएको छलफलपछि कुनै शर्त बिना निलम्बन फुकुवा भएको एन्फा प्रवक्ता सुरेश शाहले बीबीसीलाई बताए। नियम विपरीत बलपूर्वक अर्ली इलेक्सन गर्न खोजेको भन्दै गत चैत्र 11 गते राखेपाले एन्फालाई 3 महिनाका लागि निलम्बन गरेको थियो। तपाईँ नेपालका विभिन्न एफएम स्टेशनबाट बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। हामी 9:15 बजेदेखि 9 बजेसम्म प्रसारणमा रहन्छौं। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सफल भएको दावी गरिए पनि हालसम्म कुनै सम्झौता भएको पुष्टि भएको छैन। ट्रम्पले अमेरिका फर्किनु अघि आफूले चीनसँग गजबको व्यापार सम्झौता गरेको र त्यो दुवै देशका लागि राम्रो भएको बताएका थिए, तर दुई शक्ति राष्ट्रबीच भएको भनिएको सहमतिबारे कुनै पनि थप विवरण सार्वजनिक भएका छैनन्। बीबीसीका विवरणहरूमा आधारित रिपोर्ट सुनौ अशोक दाहालबाट।
3: चीनीय राष्ट्रपति सी जिनपिङसँग भेट्न बेजिङ आउँदा ट्रम्पले अमेरिकी प्रविधि र औद्योगिक घरानाका कार्यकारीहरू पनि सँगै लिएर आएका थिए। उनको भ्रमणको प्रमुख विषय दुई देशबीचको व्यापार थियो, त्यसपछिको प्राथमिकतामा मात्रै इरान युद्ध थियो। व्यवसायीहरूले आगामी नोभेम्बरमा सकिन लागेको ट्यारिफ स्थगनको सहमतिले निरन्तरता पाउने र महत्वपूर्ण सम्झौताहरू पनि हुने अपेक्षा गरेका थिए। चीनमा पाएको स्वागतबाट प्रभावित देखिएका ट्रम्पले सीलाई अमेरिका भ्रमणको निम्तो पनि दिए। ट्रम्पले भ्रमणलाई सफल र सीले ऐतिहासिक भने, तर दुवै पक्षले पनि उल्लेख्य व्यापारिक सम्झौता भएको घोषणा गरेका छैनन्। अमेरिका फर्कँदै गर्दा एयरफोर्स वनमा संवाददाताहरूसँग ट्रम्पले चीनले 200 वटा बोइङ जेट किन्ने सहमति गरेको र थप 750 वटाका लागि प्रतिबद्धता जनाएको बताएका छन्। चीनले अर्बौं डलरको सोयाबिन किन्ने पनि उनको भनाइ छ, तर चिनिया पक्षले यी कुनै पनि सम्झौताको पुष्टि गरेको छैन। अमेरिका र चीनले एकअर्कामाथि लगाएको ट्यारिफ स्थगित गर्ने यसैको सहमतिले निरन्तरता पाउने वा नपाउने बारेको प्रश्न कायमै छ। ट्रम्पले सीसँग आफूले ट्यारिफ बारे कुरै नगरेको प्रतिक्रिया संवाददाताहरूलाई दिएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीं सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
5: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली।
6: It's 9 o'clock. अहिले 9 बजेको छ।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म अशोक मिश्र। सुरुमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेश। सार्वजनिक निकायले आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड। मुलुकको कुल बेरुजू रकम 7 खर्ब भन्दा माथि पुगेको प्रतिवेदनमा उल्लेख। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलद्वारा जेएनजी प्रतिनिधिलाई सकारात्मक संवादका लागि आह्वान। लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या 8 वटा मात्र कायम गर्ने प्रदेश मन्त्री परिषद बैठकको निर्णय। र हुर्मुज जलमार्ग खुलाउन चीनले प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी। द्वन्द्व समाधानका लागि चीनको सहयोग स्वीकार गर्ने इरानको भनाई। समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको आर्थिक वर्ष 2081-82 को वार्षिक प्रतिवेदन पेश भएको छ। राष्ट्रपति भवनमा आज आयोजित विशेष कार्यक्रममा राष्ट्रपति समक्ष महालेखा परीक्षक तोयम रायाले प्रतिवेदन पेश गर्नुभएको हो। त्यस अवसरमा राष्ट्रपति पौडेलले बढ्दो बेरोजगारीप्रति चिन्ता व्यक्त गर्नुहुँदै सार्वजनिक निकायले जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन कायम गर्नुपर्नेमा जोड दिनुभयो। राष्ट्रपति पौडेलले फजुल खर्चलाई निरुत्साहित गरी आर्थिक अनुशासन कायम भएमा मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा हुने विश्वास व्यक्त गर्नुभयो। प्रतिवेदनले औल्याएका विषयवस्तु सम्बन्धित निकाय र सरोकार भएकाहरूलाई जवाफदेही हुन प्रेरित गर्ने विश्वास पनि राष्ट्रपति पौडेलले व्यक्त गर्नुभयो। बेरुजू कम गर्दै आर्थिक अनुशासन, जवाफदेहिता, पारदर्शिता कायम गर्न महालेखा परीक्षकको कार्यालयको भूमिका महत्वपूर्ण हुने हुँदा भविष्यमा पनि संस्थागत क्षमता, पेसागत हित अभिवृद्धि र आन्तरिक सुशासन कायम गर्नेतर्फ कार्यालय अझै क्रियाशील हुनुपर्नेमा राष्ट्रपति पौडेलले जोड समेत दिनुभयो। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेएनजी प्रतिनिधिलाई सकारात्मक संवादका लागि आह्वान गरेको छ। जेएनजीका प्रतिनिधिसँग आज हुन लागेको छलफलका विषयमा देखिएका केही अन्यलका बीच सकारात्मक संवादका लागि आह्वान गरिएको हो। कार्यदलका संयोजक असीम शाहले सबै सरकारवालाको सुझाव समेटेर बहसपत्रलाई पूर्णता दिन नै कार्यदलको मुख्य ध्येय रहेको र सोही अनुरूप जेएनजीका प्रतिनिधिलाई पनि छलफलका लागि आमन्त्रण गरिएको उल्लेख गर्नुभयो। कार्यदलले आयोजना गरेको छलफल संविधान संशोधनका लागि सुझाव संकलन गर्ने विशेष र फरक उद्देश्यका लागि भएकाले यसलाई अन्यथा विषयसँग नमिसाउन उहाँले आग्रह समेत गर्नुभयो। कार्यदलले गत चैत्र 25 गतेदेखि सरोकारवालासँग छलफल सुरु गरेको थियो। सरकारले सार्वजनिक खरिदमा मितव्ययिता अपनाउन तथा अति आवश्यक बाहेक अन्य अवस्थामा कुनै किसिमको नयाँ सामग्री खरिद नगर्न निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारका सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, सरकारी निकाय, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय तथा सबै प्रदेशमा परिपत्र पठाउँदै खर्चमा मितव्ययिता अपनाउन निर्देशन दिएको हो। मन्त्री परिषदको कार्यालयले अति आवश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न तथा मौजूदा औजार, उपकरण, फर्निचर र सवारी साधनहरूलाई चालू अवस्थामा राख्न अनुरोध समेत गरेको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषि पेसालाई मर्यादित र आकर्षक बनाउन नीतिगत सुधार तथा स्रोत व्यवस्थापनमा मन्त्रालय प्रतिबद्ध रहेको बताउनु भएको छ। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आज बसेको बैठकमा मन्त्री चौधरीले कृषि क्षेत्रको शिक्षा, अनुसन्धान तथा प्रविधिलाई समयानुकूल परिमार्जन गरी जनमुखी बनाउने तयारी भइरहेको जानकारी दिनुभयो। मन्त्री चौधरीले रासायनिक मलको आयातमा मन्त्रालयको झन्डै 50% बजेट खर्च हुने गरेकोले रासायनिक मलको आयात घटाउन जैविक मलको प्रयोग बढाउनु पर्ने बताउनुभयो। बैठकमा सांसदहरूले रासायनिक मलको अत्याधिक प्रयोगले माटोको उर्वरा शक्ति घटाउनुका साथै जनस्वास्थ्यमा समेत हानि पुर्याइरहेको बताउँदै राष्ट्रको जलस्रोत र विद्युत प्रयोग गरी ग्रिन हाइड्रोजन प्रविधि मार्फत मल उत्पादन सुरु गर्नुपर्ने बताउनुभयो। सांसदहरूले बाँझो जमिनलाई खेतीयोग जमिनमा रूपान्तरण गरी सुखमवासी तथा युवा पुस्तालाई उत्पादनमुखी रोजगारी र कृषि शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता समेत औलाउनुभयो। बैठकमा मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले कृषि क्षेत्रको व्यवसायिकीकरणका लागि संघ प्रदेश र स्थानीय तीनै तहबाट पर्याप्त बजेट लगानी नीतिगत सुधार तथा निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले संविधानले प्रत्याभूत गरेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता जस्ता मौलिक हक विरुद्ध सरकारले कुनै पनि कदम नचाल्ने प्रश्न पार्नु भएको छ। संचारिका समूह नेपालसँग मन्त्रालयमा भएको भेटमा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै संचार माध्यम तथा नागरिक दुवैले अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दा जिम्मेवारी बोध गर्नुपर्नेमा जोड समेत दिनुभयो। उहाँले प्रेस स्वतन्त्रता लोकतान्त्रिक शासन व्यवस्थाको आधारभूत स्तम्भ भएकाले सरकारले त्यसको सम्मान गर्दै संचार क्षेत्रलाई थप जिम्मेवार मर्यादित र व्यावसायिक बनाउन आवश्यक पहल गर्ने बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब बाँकी समाचार। संसदीय सुनवाई समितिका सभापति बोध नारायण श्रेष्ठले संसदीय सुनवाई पश्चात नियुक्त हुने व्यक्तिले आफूले प्रस्तुत गरेको प्रतिबद्धता नतिजामा आधारित भई चौमासिक रूपमा सार्वजनिक गर्नुपर्ने व्यवस्था सुनवाई समितिले गरेको बताउनु भएको छ। संसद सचिवालयमा आज संसदीय मामिला हेर्ने पत्रकारहरूसँगको छलफलमा सभापति श्रेष्ठले संसदीय सुनवाई पश्चात नियुक्त हुने व्यक्तिले समितिमा प्रस्तुत गरेको नतिजामा आधारित कार्ययोजना सम्बन्धित निकायमा अभिलेख गराई चौमासिक रूपमा विद्युतीय माध्यमबाट सार्वजनिक गर्नुपर्ने व्यवस्था कार्यविधिमा गरिएको बताउनुभयो। उहाँले विधि र प्रक्रियाभित्र रहेर सुनवाईलाई खुला, पारदर्शी र प्रभावकारी बनाएर अगाडि बढ्ने पनि बताउनुभयो। लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ। प्रदेश मन्त्री परिषदको आज बसेको बैठकले प्रशासनिक खर्च कटौती गर्न आगामी सावन 1 गतेदेखि लागू हुने गरी प्रदेशमा 8 मात्र मन्त्रालय कायम गर्ने निर्णय गरेको हो। बैठकले सो सम्बन्धमा प्रदेशका प्रमुख सचिव कृष्ण प्रसाद कापरीको संयोजकत्वमा गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई प्रदेश सरकार कार्य विभाजन नियमावली 2079 आवश्यक संशोधनको मस्यौदा सहित प्रतिवेदन पेश गर्न निर्देशन दिएको सरकारका प्रवक्ता एवं कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो। लुम्बिनी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित हाल 12 मन्त्रालय छन्। बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आजदेखि प्रदेश सभाको चालु अधिवेशन अन्त गर्नुभएको छ। उहाँले बागमती प्रदेश मन्त्री परिषदको सिफारिस बमोजिम आज राति 12 बजेदेखि लागू हुने गरी अधिवेशन अन्त गर्नुभएको हो। काठमाडौँ विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी प्राध्यापक ऋषिकेश वाग्ले र पोखरा विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी पोखरा विश्वविद्यालय स्कुल अफ हेल्थ एन्ड एलाइड साइन्सेसका प्राध्यापक डाक्टर विष्णुराज तिवारीलाई तोकिएको छ। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले गत वैशाख 30 गतेको निर्णय अनुसार ती विश्वविद्यालयको रिक्त उपकुलपतिमा दैनिक कार्य गर्ने गरी उहाँहरूलाई जिम्मेवारी सोक्नु भएको हो। नेपाली काङ्ग्रेसले पार्टीको केन्द्रीय कोषाध्यक्षमा केन्द्रीय सदस्य उमेश श्रेष्ठलाई मनोनयन गरेको छ। पार्टी सभापति गगन कुमार थापाले पार्टीको विधान बमोजिम श्रेष्ठलाई आज कोषाध्यक्ष पदमा मनोनयन गर्नुभएको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। सभापति थापाले मनोनयन गर्नुभएका श्रेष्ठ यसअघि पनि पार्टीको कोषाध्यक्ष हुनुहुन्थ्यो। वैदेशिक रोजगारका लागि ग्रीस र युएई पठाइदिने भन्दै 26 लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले 2 जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक भुल्लु नगरपालिका 1 का 52 वर्षीय मधुसूदन पराजुलीले ग्रीस पठाउने भन्दै 23 लाख तथा पर्वत कुस्मा नगरपालिका 2 का 32 वर्षीय प्रकाश बास्तोलाले युएई पठाउने भन्दै रु 3 लाख रकम ली विदेश नपठाई सम्पर्क विहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। इरानका विदेश मन्त्री अब्बास अराघचीले मध्य पूर्वमा द्वन्द्व समाधान गर्न चीन लगायत कुनै पनि सहयोगका लागि आफू तयार रहेको बताउनु भएको छ। चीनले मध्य पूर्व युद्धमा मध्यस्थता गर्न चाहेमा के यो इरानका लागि स्वीकार छ भनी सोधिएको प्रश्नमा ब्रिक्स समूहका राष्ट्रहरूको बैठकमा नयाँ दिल्लीमा पत्रकारहरूसँगको संवादमा उहाँले सहमति जनाउनु भएको हो। वार्ता जारी राख्न अमेरिका इच्छुक रहेको सन्देश वासिङटनबाट प्राप्त भएको पनि विदेश मन्त्री अराघचीले बताउनुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमा चीनका राष्ट्रपति सी जिनपिङसँग स्ट्रेट अफ हर्मुज पुनः खोल्न चीनले सहयोग गर्ने प्रस्ताव गरेको र चिनिया नेताले अमेरिका र इजरायल विरुद्धको युद्धमा इरानलाई सहयोग गर्न सैन्य उपकरण नपठाउने प्रतिबद्धता व्यक्त गरेको बताएको एक दिनपछि अराघचीको यो धारणा आएको हो। इरान र अमेरिका बीचको तनाव कम गर्न अहिलेसम्म पाकिस्तान मध्यस्थकर्ता रहँदै आएको छ। इन्डोनेसियाको सुमात्रा टापुमा संचालित एक सुन खानी नजिकै गएको पहिरोमा परि 9 जनाको मृत्यु भएको छ। इन्डोनेसियाको सिजुङ जिल्लामा सुन खानी नजिकको चट्टान ढलेर पहिरो जाँदा 3 मिटर टाढा काम गरिरहेका खानी मजदुरहरूको समूह पुरिएको थियो। प्रहरीका अनुसार सो स्थान एउटा अवैध सुन खानी

0: रहेको छ। अब आर्थिक समाचार।
1: मुलुकको कुल बेरुजु रकम 7 खर्ब रुपियाँ भन्दा माथि पुगेको छ। महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदनमा बेरुजु रकम 7 खर्ब 55 अर्ब रुपियाँ पुगेको उल्लेख छ। महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष 2081-82 संघीय, प्रदेश, स्थानीय तह, संगठित संस्था र संघीय कानूनद्वारा तोकिएका अन्य संघ संस्था तथा समितिको 94 खर्ब 84 अर्ब 50 करोड रुपियाँ बराबरको लेखा परीक्षण गरेको जनाएको छ। गएको भदौ 23 र 24 आन्दोलनमा क्षति पुगेका 179 कार्यालय तथा निकायको लेखा र सो सम्बन्धी श्रेष्ठता पेश नभएकाले 1 खर्ब 47 अर्ब 90 करोड रुपियाँ बराबरको लेखा परीक्षण हुन नसकेको महालेखा परीक्षक स्वयं रायले बताउनु भयो। महालेखा परीक्षणबाट विभिन्न नीतिगत तथा प्रणालीगत सुधार गर्नुपर्ने सैद्धान्तिक व्यवहारका 88 अर्ब 9 करोड रुपियाँ बराबरको बेरुजु फेला परेको छ। यस्तै संघीय सरकारी कार्यालय तर्फ 53 अर्ब 49 करोड रुपियाँ, प्रदेश तर्फ 5 अर्ब 23 करोड रुपियाँ, स्थानीय तह तर्फ 19 अर्ब 5 करोड रुपियाँ, समिति र अन्य संघ संस्था तर्फ 10 अर्ब 32 करोड रुपियाँ बराबरको बेरुजु रहेको महालेखा परीक्षक रायले जानकारी दिनुभयो। यसैबीच मुख्य सचिव सुमन राज अर्यालको अध्यक्षतामा गठित बेरुजु फर्स्योट अनुगमन समितिले बेरुजु फर्स्योट तथा वित्तीय अनुशासनलाई प्रभावकारी बनाउन सरकार भएका सबै निकायको सक्रिय र सार्थक सहभागिता आवश्यक रहेको औल्याएको छ। समितिले सार्वजनिक गरेको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदनमा वित्तीय अनुशासनलाई केन्द्रमा राखेर कार्य सम्पादन गर्ने नीति लिए पनि सरकारवाला पक्षको अपेक्षित सहभागिता र क्रियाशीलता कमजोर हुँदा अपेक्षित नतिजा हासिल हुन नसकेको उल्लेख छ। प्रतिवेदनमा आगामी दिनमा बेरुजु फर्स्योटलाई प्राथमिकतामा राखी सबै निकाय बीच समन्वय र सहकार्य बढाउनु पर्नेमा जोड दिइएको छ। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनको करिब 60% पुगेको छ। चालू आर्थिक वर्षका लागि सरकारले कुल 19 खर्ब 64 अर्ब 11 करोड रुपियाँ बराबरको बजेट ल्याएकोमा हालसम्म वार्षिक विनियोजनको 59.75% अर्थात् 11 खर्ब 73 अर्ब 52 करोड रुपियाँ खर्च भएको छ। यस अवधिमा चालू खर्चतर्फ 11 खर्ब 80 अर्ब 98 करोड रुपियाँ विनियोजन भएकोमा 8 खर्ब 14 अर्ब 65 करोड रुपियाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। त्यस्तै पुँजीगत खर्चतर्फ 4 खर्ब 7 अर्ब 88 करोड रुपियाँ विनियोजन भएकोमा 1 खर्ब 13 अर्ब 84 करोड रुपियाँ खर्च भएको छ भने वित्तीय व्यवस्थापन तर्फ 3 खर्ब 75 अर्ब 24 करोड रुपियाँ विनियोजन भएकोमा 2 खर्ब 45 अर्ब 1 करोड रुपियाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। यसै गरी वैशाख मसान्तसम्ममा सरकारको आमदानी वार्षिक लक्ष्यको 66% पुगेको छ। चालू आर्थिक वर्षका लागि कुल 15 खर्ब 33 अर्ब 44 करोड रुपियाँ बराबर आमदानी गर्ने लक्ष्य रहेकोमा सरकारले हालसम्म 10 खर्ब 12 अर्ब 5 करोड रुपियाँ आमदानी गरेको छ।
0: आर्थिक समाचारका साथ हुनुहुन्थ्यो केशव ढुङ्गान। अब खेल समाचार अजय बमबाट।
2: राष्ट्रिय खेलकुद परिषद राखेपले अखिल नेपाल फुटबल संघ एन्फामाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सहित शुक्रबार बसेको बैठकले एन्फामाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो। एन्फाको संस्थापन पछिले अर्ली इलेक्सन गर्न लागेपछि नेपाली खेलकुदको सर्वोच्च निकाय राखेपले प्रतिबन्ध लगाएको थियो। एन्फाले राखेपको स्वीकृति नलिकन निर्वाचन प्रक्रिया अगाडि बढाएपछि त्यसबाट बिस्किएको राखेपले चुनाव रोक्न पटक पटक निर्देशन दिँदा पनि नमानेपछि प्रतिबन्ध लगाएको थियो। यसबीचमा पटक पटक भएका छलफलपछि शुक्रबार राखेपबाट निलम्बन फुकुवा भएको जनाएको छ। राखेपले निलम्बन गरेपछि एन्फाका पदाधिकारीको विदेश भ्रमणमा पनि रोक लागेको थियो। आइसिसी क्रिकेट विश्वकप लिग 2 अन्तर्गत नेपालमा भइरहेको नेपाल अमेरिका र स्कल्यान्ड बीचको श्रृङ्खलामा नेपालले शनिबार अमेरिकाको सामना गर्दैछ। श्रृङ्खलामा 2 खेल सम्पन्न भएका छन्। दुवै खेलमा समान किसिमको नतिजा पनि आएको छ। दुवै खेलमा विजयी टिम थियो स्कल्यान्ड, पराजित टिम थिए नेपाल र अमेरिका, अनि जितको अन्तर थियो केवल 2 रन। नेपाललाई पनि डिएल पद्धतिमा 2 रनले हराएको स्कल्यान्डले बिहिबार अमेरिकासँग पनि त्यही भाग्य दोहोर्याए। लिग टूमा रोमाञ्चक नतिजाहरू निस्किरहँदा नेपाली टोली भने दबावमा छ। शनिबार हुने अमेरिकासँगको खेलमा जित निकाल्दै नेपाल लयमा फर्किन चाहन्छ। त्यसको लागि कमजोरीमा सुधार भने अवश्य गर्नुपर्ने हुन्छ। लिग टू

0: पच्चिस खेलबाट 36 अङ्क जोडेर दोस्रो स्थानमा छ। श्रृङ्खला सुरु हुनु अगाडि शीर्षमा भए पनि स्कल्यान्डले लगातार 2 जित निकालेपछि अमेरिका शीर्षबाट दोस्रोमा झरेको हो। स्कल्यान्ड 30 खेलमा 38 अङ्क जोडेर शीर्ष स्थानमा छ। नेपाल भने 25 खेलमा 18 अङ्कका साथ 7 स्थानमा छ। नेपाल र अमेरिका हालसम्म ओडीआई फर्मेटमा 11 पटक आमने सामने भएका छन्। नेपालले 4 खेल जित्दा 6 खेलमा पराजित भएको छ, 1 खेल टाई भएको थियो।
1: अब मौसम। आज राति कोशी प्रदेशका थोरै स्थानहरूमा मधेस प्रदेश तथा बाँकी पहाडी र हिमाली भूभागको 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ भने मधेस र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेश। सार्वजनिक निकायले आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड। मुलुकको कुल बेरुजु रकम 7 खर्ब भन्दा माथि पुगेको प्रतिवेदनमा उल्लेख। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलद्वारा जेएनजी प्रतिनिधिलाई सकारात्मक संवादका लागि आह्वान। लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या 8 मात्र कायम गर्ने प्रदेश मन्त्री परिषद बैठकको निर्णय। र हुर्मुज जलमार्ग खुलाउन चीनले प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी। द्वन्द्व समाधानका लागि चीनको सहयोग स्वीकार गर्ने इरानको भनाई। यसका साथै राति 9 बजेको समाचार सक्यो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।

0: पहाडीको धार्मिक पर्यटन प्रबन्धनका निम्ति शनि जयन्ती पर्वको अवसर पारी शनिधाम सगौरव प्रस्तुत गर्दछ।
1: 11 शनि जयन्ती उत्सव विविध सांस्कृतिक कार्यक्रम रमाइलो मेला साथमा नगर स्तरीय भजन र दुनाटक

0: कार्यक्रमको मुख्य आकर्षण चर्चित लोकदोहोरी एवं भजन गायक प्रकाश पराजुलीको भजन र लोकदोहोरी प्रस्तुति।
1: मिति ज्येष्ठ 2 गते शनिबार शनि जयन्तीको दिन।
0: शनि धाम दर्शन गरौँ, शनि जयन्ती उत्सवमा सहभागी बनौँ र सफल पारौँ।

0: स्वदेश एफएम 93.2 मेगाहर्ज
1: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
2: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
3: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार, मारीको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म निशान। माडी नगरपालिका 5 ब्रह्मपुरी स्थित ब्रह्मज्योति आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा लोकनाथ लामिछाने सर्वसम्मत पुनर्चयन हुनुभएको छ। विद्यालय व्यवस्थापन समिति गठनका लागि गठित सहयोगी समितिका संयोजक तथा वडा नम्बर 5 वडा अध्यक्ष गणेश प्रसाद विश्वकर्माको अध्यक्षमा बसेको अभिभावक बेलाले लामिछानेलाई अध्यक्षमा चयन गरेको हो। त्यसै गरी समितिको सदस्यमा हाइराम विश्वकर्मा, आरती लामिछाने, ललिता महतो र गणेश प्रसाद विश्वकर्मा चयन हुनुभएको छ। विद्यालयका प्रधानाध्यापक जयराम महतो सदस्य सचिव रहनु भएको छ। विद्यालयले शिक्षक प्रतिनिधि भने शिक्षक बैठकबाट चयन गरिने जनाएको छ। माडी नगरपालिकाले नगरभित्र सबै सामुदायिक विद्यालयलाई आदेश अध्यादेश गरेको व्यवस्था बमोजिम विद्यालय व्यवस्थापन समिति पुनर्गठन गर्न निर्देशन दिएसँगै विद्यालय व्यवस्थापन समिति पुनर्गठन हुन थालेका छन्। सार्वजनिक खरिद प्रणाली

गरेको आरोपमा पक्राउ परेका विक्रम पाण्डेलाई जिल्ला अदालत काठमाडौँले 4 लाख रुपियाँ धरोटीमा रिहा गर्न आदेश दिएको छ। बिहिबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश चुरमान खड्काको एकल इजलासले पाण्डेसँग 4 लाख रुपियाँ धरोटी माग गर्दै रिहा गर्न आदेश दिएको हो। पूर्व मन्त्री एवं चितवन तीनका पूर्व सांसद तथा राप्रपा उपाध्यक्ष समेत रहेका पाण्डेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले वैशाख 11 गते पक्राउ गरेको थियो। यस प्रकरणमा प्रहरीले 22 जनालाई प्रतिवादी बनाएकोमा 12 जना पक्राउ परेका थिए। अदालतले पाण्डे सहित 11 जनालाई विभिन्न रकम धरौटीमा रिहा गर्न आदेश दिँदै गर्दा धनकुटाका दिवाकर देउजालाई पूर्व पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। धरौटीमा रिहा हुनेहरूमा नुवाकोटका प्रकाश ढुङ्गाना, तनहुँका सञ्जय भट्ट, सुनसरीका जीवन कुमार दास, काठमाडौँका अमृत बोहरा, मकवानपुरका सागर कटवाल, दोलखाका अनिल श्रेष्ठ, काठमाडौँका भास्कर राज अर्याल, धादिङका टङ्क कुमार श्रेष्ठ, सिराहाका स्वदेश पोखरेल र काठमाडौँका ऋषिकेश गौली रहेका छन्। रहनी माध्यमिक विद्यालयले शैक्षिक सत्र 2083 पहिलो आन्तरिक क्रियाकलापका रूपमा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले माडीमा पर्यटनको सम्भावना र महत्त्व विषय विद्यालय स्तरीय व्यक्तित्व कला प्रतियोगिता सञ्चालन गरेका छन्। प्रतियोगितामा कक्षा 10 का छात्र स्मृति महतो प्रथम हुनुभएको छ। त्यस्तै कक्षा 10 का छात्रामा मानसी महतो द्वितीय, कक्षा 10 कै छात्र दिपा महतो र कक्षा 9 का छात्र लाजिमा महतो तृतीय र कक्षा 6 का छात्र सनिसा थारू सान्त्वना चौथो हुनुभएको हो। कक्षा 10 का छात्र ममता महतोको अध्यक्षमा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक कुलानन्द भूषाल र साथै विशिष्ट अतिथिमा विद्यालयका सहायक प्रधानाध्यापक सन्तोष दाहाल लगायत विद्यार्थी शिक्षकहरूको उपस्थिति रहेको थियो। माडी माइतीघर नेपालले ग्रामीण क्षेत्र सामुदायिक विद्यालयमा सूचना प्रविधि शिक्षाको पहुँचको विस्तार गर्ने उद्देश्यले माडीका 3 वटा विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ। संस्थाले दक्षिणकालीका आधारभूत विद्यालय देवेन्द्रपुर, राष्ट्रिय आधारभूत विद्यालय दिवानगर, आधारभूत विद्यालय पाण्डव नगरलाई कम्प्युटर हस्तान्तरण गरेको हो। अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट प्रिन्सिपल प्राडाई हरि भण्डारीले सो कम्प्युटर सेट सहयोग गर्नुभएको हो। कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष मनरूपा पौडेलले ग्रामीण क्षेत्रका विद्यार्थीलाई डिजिटल क्षेत्रमा डिजिटल शिक्षामा पहुँच विस्तार गर्नु आजको आवश्यकता भएको बताउनु भयो। माडी माइतीघर नेपाल चितवनको माडी क्षेत्रलाई मूल घर मान्ने तथा हाल देश विदेशमा बसोबास गरिरहेका महिलाहरूको साझा भावना, आत्मीय सम्बन्ध तथा सामाजिक उत्तरदायित्वबाट स्थापित सामाजिक संस्था हो। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। चितवन जिल्लामा नियमित एनआरटी औषधि सेवन गर्ने एचआइभी एड्स सङ्क्रमित सङ्ख्या 1260 पुगेको छ। गत 5 महिना अर्थात् सन् 2026 मात्र 39 जना सङ्क्रमित थपिएको भरतपुर अस्पताल एनआरटी केन्द्रका डाक्टर प्रमोद पौडेलले जानकारी दिनुभयो। सङ्क्रमितमध्ये पहिचान लुकाउँदा एचआइभी हुनेको सङ्ख्या वृद्धि हुने, जोखिम बढेको र निर्दोष व्यक्ति सङ्क्रमित हुने गरेको डाक्टर पौडेलले बताउनुभयो। जिल्लामा रहेका सङ्क्रमितमध्ये 616 जना पुरुष, 598 जना महिला, 28 जना बालबालिका र 18 जना तेस्रो लिङ्गी रहेका छन्। अस्पतालमा उपचार र औषधिका लागि आउने बिरामीमध्ये चितवनका 868 जना, नवलपरासीका 267 जना, मकवानपुरका 25 जना, तनहुँका 33 जना, गोर्खाका 30 जना र तराई भेगका 37 जना रहेको डाक्टर पौडेलले जानकारी दिनुभयो। चितवन जिल्लाका सङ्क्रमितमध्ये भरतपुर महानगरपालिकाका 477 जना, रत्ननगरका 101 जना, खैरानी नगरपालिका 61 जना, राप्ती नगरपालिका 59 जना, कालिका नगरपालिका 56 जना, इच्छा कामना गाउँपालिका 13 जना, माडी नगरपालिकाका 12 जना रहेका छन्। राष्ट्रिय ध्वजाबाहेक नेपाल एयरलाइन्सले जहाज खरिद गर्न लिएको 36 अर्ब रुपियाँको दायित्व 55 अर्ब हाराहारी पुगेको छ। महालेखा परीक्षकको 66 औँ वार्षिक प्रतिवेदन अनुसार नेपाल सरकारको जमानीमा नेपाल एयरलाइन्सले 2070 र 2074 सालमा 2 पटक गरी 36 अर्ब ऋण लिएको थियो। त्यसमध्ये कर्मचारी सञ्चय कोषबाट 22 अर्ब र नागरिक लगानी कोषबाट 12 अर्ब ऋण लिएको थियो। तालिका अनुसार समब्याज भुक्तानी नगरेको कारण नेपाल एयरलाइन्सले तिर्नुपर्ने दायित्व सञ्चय कोषलाई 31 अर्ब 33 करोड र नागरिक लगानी कोषलाई 21 अर्ब 12 करोड पुगेको छ, जसअनुसार उसको दायित्व 55 अर्ब 4 करोड पुगेको हो। सरकारी अस्पताल र स्वास्थ्य निकायहरूमा ठुलो परिमाणमा औषधि र स्वास्थ्य सामग्री म्याद नागेको भेटिएको छ। महालेखा परीक्षकको 63 औँ प्रतिवेदन अनुसार विभिन्न स्वास्थ्य संस्थाहरूमा 9 करोड 17 लाख मूल्य बराबरको औषधिजन्य माल सामान र किट म्याद समाप्त भई प्रयोगमा आउन नसक्ने अवस्थामा पुगेका हुन्।

स्वास्थ्य सेवा विभाग वीर अस्पताल बीबी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका निकायहरूमा औषधि व्यवस्थापन र भण्डारणमा गम्भीर लापरवाही देखिएको छ। प्रतिवेदन अनुसार स्वास्थ्य सेवा विभागमा मात्रै विगतमा खरिद गरिएका 28 प्रकारका 4,72,20,000 रुपियाँका औषधिहरूको म्याद सकिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दुई दिने चीन भ्रमण सम्पन्न भएको छ। बेजिङ दुई दिनको बैठकपछि ट्रम्प आज वासिङटन प्रस्थान गर्नुभएको बीबीसीले जनाएको छ। ट्रम्पले चिनिया राष्ट्रपति सी जिनपिङसँग आफ्नो वार्तालाई अत्यन्त सफल, विश्वव्यापी रूपमा चर्चा भएको र अविस्मरणीय भनेर वर्णन गर्नुभएको छ। चिनिया सरकारी सञ्चार माध्यमका अनुसार सी जिनपिङले यो भ्रमणलाई ऐतिहासिक र कोसे ढुङ्गा भन्नुभएको छ। यद्यपि दुई देशबीच कुनै ठुलो व्यापार सम्झौता वा नयाँ सम्झौताका घोषणा भएका छैनन्। यसअघि ट्रम्प ले फक्स न्युजसँग अन्तर्वार्तामा सी जिनपिङसँग इरानलाई सैन्य उपकरण नदिने प्रतिबद्धता दिएको दावी गर्नुभएको थियो। अमेरिकी राष्ट्रपतिका अनुसार चीनले हर्मुज जलमार्गलाई फेरि खोल्ने बताएको छ। उहाँका अनुसार चीनले अमेरिकाबाट तेल किन्ने पनि सहमति जनाएको छ। यद्यपि अहिलेसम्म दुवै पक्षले वार्ताको नतिजा वा कुनै औपचारिक सम्झौताको बारेमा सीमित जानकारी मात्र साझा गरेका छन्। चालु आर्थिक वर्षको वैशाखमा शान्त समूह सरकारको बजेट खर्च वार्षिक विनियोजनको झन्डै 60% भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार बितेको दस महिनामा 11,73,52,01,00,000 रुपियाँ बजेट खर्च भएको छ। चालु आर्थिक वर्षका लागि सरकारले कुल 19,64,11,00,000,000 रुपियाँ बराबरको बजेट ल्याएकोमा अहिलेसम्म वार्षिक विनियोजनमा 59.75% खर्च भएको छ। कार्यालयका अनुसार चालु आर्थिक वर्षका लागि चालुतर्फ 11,80,98,00,000,000 विनियोजन भएकोमा वैशाखमा शान्त सम्ममा 68.98% अर्थात् 8,14,65,55,00,000 रुपियाँ खर्च भएको छ। यस वर्ष मनसुन जन्य विपदबाट 2,26,000 जनसङ्ख्या प्रभावित हुने आकलन गरिएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले देशभर करिब 51,868 घरधुरीका 2,26,661 जनसङ्ख्या प्रभावित हुने आकलन गरिएको हो। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन सरदरभन्दा कम वर्षा र सरदरभन्दा बढी गर्मी हुने प्रक्षेपण गरिसकेको छ। यो अवस्थाले केही उच्च हिमाली भेगमा हिमपात विस्फोटन भएर तल्लो तटीय क्षेत्रमा बाढी, पहिरो, डुबान, जमिन कटान तथा आकस्मिक बाढी जस्ता मनसुनजन्य विपदको जोखिम हुने सम्भावना छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको हिजो बसेको बैठकले मनसुन पूर्व तयारी तथा प्रतिकार राष्ट्रिय कार्ययोजना स्वीकृत गरेको छ। बैठकले खोज तथा उद्धार टोली गठन गरी परिचालन सम्बन्धी मापदण्ड 2083 परिमार्जन सहित स्वीकृत गरेको छ। सरकारले कृषि क्षेत्र विकासका लागि एकै वर्ष 32 अर्ब रुपियाँभन्दा बढी अनुदान वितरण गरे पनि त्यसको प्रभावकारी उपयोग र न्यायोचित वितरण हुन नसकेको पाइएको छ। महालेखा परीक्षकको 63 औँ वार्षिक प्रतिवेदनले कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एक वर्षमा विभिन्न 12 अनुदान कार्यक्रम मार्फत कुल 32,13,79,00,000 रुपियाँ खर्च गरे तापनि त्यसको उपलब्ध भने निराशाजनक देखिएको औँलाएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 नियम 40 अनुदान पाउने संस्थाले तोकिएको काममा लक्ष्य अनुसार खर्च गरे नगरेको अनुगमन गरी वार्षिक प्रतिवेदन तयार गर्नुपर्ने र व्यवस्था गरे पनि मन्त्रालयले त्यसको प्रभावकारी कार्यान्वयन भने हुन नसकेको प्रतिवेदनमा उल्लेख छ। विशेष गरी सङ्घीय कार्यान्वयनसँगै सङ्घ, प्रदेश र स्थानीय गरी 3 तहका सरकारले कृषि क्षेत्रमा विभिन्न अनुदान कार्यक्रम सञ्चालन गरिरहेका छन्। तर यी अनुदान वितरण कुनै पनि तहले एकीकृत अभिलेख अध्यावधिक नगरेको कारण एउटै व्यक्ति वा संस्थाले दोहोरो फाइदा लिने जोखिम बढेको महालेखाले जनाएको छ। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षको सम्पूर्ण सहकर्मीसँगै म निशान बिदा हुन्छु। नमस्कार।

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5369 53 98550 77061 र 98550 77053
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 4934 4043 5880 र 98550 26 44
3: It's 10 o'clock. अहिले 10 बजेको छ।

0: 벅치어 럭비 벅치어 서드 잉글리시 벅치어
1: 소디스 FM 93.2 메가헤르츠

नपक्ष नविपक्ष सधैं निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

साइले माझी त्यसै खोलीसम्म यतिकै धाउँदैन नमाने लता छु साइले खोली झरे माछी जालमा।

मलाई स्वाहनी चाहियो बसभन्दा बस्दिने, उठभन्दा उठ्दिने, आफैले भात ल्याएर खुवाइदिने, आफैले चुट्दिने, जति पैसा दिए पनि माथ्दैन माथ्दिने।

0: 뻑치어. 너 빅뻑치어. 선택 인디스 뻑치어.
1: Swadesh FM 93.2 MHz.

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भेरु पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: भोलि घटा कथा जाने हो
1: अब को जान्छ चाहिँ टाढा तल खाजाने नयाँ मिल खुलेको नजिक पनि छिटो पनि सबैजना उतै जाने भने हा म पनि जाने हो तेरो पो
0: है नपरा

मुखै खोल्न पर्ने हो कि आफै बुझी ए जानी, मुखै खोल्न पर्ने हो कि आफै बुझी जानी। रामै राजा थिए र पोसी

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: FM 93.2 MHz
1: सबै वर्गका जाति जातिको नेपाली नेको साथी हो
2: देश दुनिया अनि स्थानीय खबर अब कोही हुनुपर्ने छैन बेखबर स्वदेश एफएम 93.2 मेगाहर्जमा यसमिसै बिहानदेखि राति अबेरसम्म खबरै खबर खबरै खबर खबरै खबर
3: बिहानै 5:30 बजे राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाको सङ्गालो
4: नेपाली खबर
5: रेडियो एनआरएन 99.1

0: खिन्छन्। धेरै जसो युवाहरू विदेशी नै सपना देखिरहेका बेला आफ्नै गाउँठाउँमा भविष्य खोज्ने साहस गर्नु आफैमा चुनौतीपूर्ण काम हो। यही चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने एक नाम हो छथर जोरपाटी गाउँपालिका सिधुवा बजार धनकुटाका सुमन पौडेल। कृषि विषयमा स्नातकसम्मको अध्ययन पूरा गरेपछि उनीसँग पनि विकल्पहरूको कमी थिएन। चाहेको भए सजिलै विदेशी नै बाटो रोज्न सक्थे, तर उनले रोजेनन्। फरक बाटो रोजे, आफ्नै माटोमा केही गर्ने, किसान सँगै उभिने र कृषि क्षेत्रमै नयाँ सम्भावना खोज्ने, यही सोचले उनको यात्राको आधार तय गर्यो। उनको जागिरे जीवन कर्मा कृषि केन्द्र सिन्धुवा शाखाबाट सुरु भयो। यहाँ काम गर्ने क्रममा उनले केवल प्राविधिक ज्ञान मात्रै प्रयोग गरेनन्, बरु गाउँ गाउँमा पुगेर किसानहरूका लागि वास्तविक समस्या बुझ्ने, उनीहरूको अनुभव सुन्ने र समाधान खोज्ने काम पनि गरे। उनको पहलमा यस क्षेत्रमा बन्दा खेतीमा गाँठे रोग लागेर उत्पादन नै कम भइरहेका बेला कर्मा ग्रुपको सहकार्यमा गाँठे रोग सहने नयाँ बन्दाको प्रजाति किसानहरूको लागि रोग लागेका बारीमा अनुसन्धान गरी खेतीलाई विस्तार गरियो। बालीमा लाग्ने रोगदेखि मल बिउको अभावसम्मका विषय उनले नजिकबाट नियाल्न थाले। यसले उनलाई एउटा कर्मचारी भन्दा बढी कृषकका साथी र सहयात्री बनायो। यही अनुभव र फिल्डमा रहेको सिकाइले उनले दृष्टिकोण नै बदले। उनले स्पष्ट रूपमा महसुस गरे नेपालमा कृषि क्षेत्रको सम्भावनाले भरिएको छ, तर त्यसलाई व्यवस्थित रूपमा अघि बढाउने हातहरू अझै अपर्याप्त छन्।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा।
2: माडीको धार्मिक पर्यटन प्रबन्धनका निम्ति शनि जयन्ती पर्वको अवसर पारी शनिधाम सगौरव प्रस्तुत गर्दछ।
3: 11 शनि जयन्ती उत्सव, विविध सांस्कृतिक कार्यक्रम, रमाइलो मेला, साथमा नगर स्तरीय भजन र दुना

0: कार्यक्रमको मुख्य आकर्षण चर्चित लोकदोहोरी एवं भजन गायक प्रकाश पराजुलीको भजन र लोकदोहोरी प्रस्तुति।
1: मिति ज्येष्ठ 2 गते शनिबार शनि जयन्तीको दिन।
0: शनि धाम दर्शन गरौँ, शनि जयन्ती उत्सवमा सहभागी बनौँ र सफल पारौँ। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
2: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
0: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
2: वन क्षेत्रमा आगो बाल्ने, चुरुट
3: फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार। गुप्तचर निकाय फेरि प्रधानमन्त्री कार्यालय मार्फत शीर्षकमा नागरिक दैनिकले खबर छापेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय अनुसन्धान विभागलाई फेरि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मार्फत ल्याउनु भएको छ। नेपाल सरकार कार्य विभाजन नियमावली 2083 मार्फत गृह मन्त्रालय अन्तर्गत रहेको यो विभागलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत लगिएको हो। यो विभागले मुलुकको शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा संवेदनशील सूचना संकलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। यसअघि 2074 सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विभागलाई गृह मार्फतबाट अलग गरी प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मार्फत राख्नु भएको थियो। जेएनजी आन्दोलनपछि सुशीला कार्की प्रधानमन्त्री भएपछि विभागलाई गृह मन्त्रालय मार्फत ल्याइएको थियो। अहिले विभागलाई पुनः प्रधानमन्त्रीको कार्यालय मार्फत राखिएको हो। यसबाट शाह पनि ओली पथमा लागेको देखिन्छ। प्रधानमन्त्री शाहले आफ्नो कार्यकारी नियन्त्रण बलियो बनाउने उद्देश्य सहित विभागलाई पुनः प्रधानमन्त्री कार्यालय मार्फत राख्नु भएको हो। यो विभागलाई राजनीतिक नेतृत्वले पटक पटक आफ्नो अनुकूल प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको छ। कहिले गृह मन्त्रालय त कहिले प्रधानमन्त्री कार्यालय मार्फत राख्दा विभागको दीर्घकालीन संरचना, व्यावसायिकता र अनुसन्धान क्षमता प्रभावित भएको बताइन्छ। लामो समयसम्म गृह मार्फत रहेको यो विभागलाई

0: राख्दा आधुनिक तथ्य र प्रभावकारी गुप्तचर निकाय बनाउने भनी गरिएको घोषणा कागज सीमित छ।
1: यस्तै सोही समाचारलाई मध्याह राष्ट्रिय दैनिकले थप शक्तिशाली बने बालेन चारै सुरक्षा अङ्ग प्रधानमन्त्रीको मातहतमा शीर्षकमा लेखेको छ। सुरक्षाका चारै अङ्ग आफैसँग राखेर प्रधानमन्त्री बालेन र शाह थप शक्तिशाली बनेका छन्। रक्षा मन्त्रालयदेखि शुरूदेखि नै उनीसँगै छ। गृह मन्त्री सुदन गुरुङले राजीनामा दिएपछि गृह मन्त्रालय पनि प्रधानमन्त्री आफैसँग राखेका छन्। यस्तै गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभागलाई पुनः प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मातहत लगिएपछि सुरक्षाका चारवटै अङ्ग प्रधानमन्त्री शाहसँग हुने भएको छ। रक्षा अन्तर्गत नेपाली सेना र गृह मन्त्रालय अन्तर्गत सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग रहेका छन्। गत बुधबारको मन्त्री परिषद बैठकबाट कार्य विभाजन नियमावली 2083 स्वीकृत गरिएको थियो। त्यसैमा राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत राखिएको छ। स्वीकृत नामावलीले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको कार्यक्षेत्र विस्तार गर्दै 48 निकाय तथा कामका क्षेत्रमा आफू मातहत राखिएको छ। विवादास्पद व्यवसायहरूसँगको साझेदारी, सम्पत्तिको स्रोत र हदबन्दी भन्दा बढी जग्गाबारे प्रश्न उठेपछि गुरुङले राजीनामा गरेका थिए। गुरुङले सरकार छाडेको 3 साता भइसक्दा पनि प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्री नियुक्त गरेका छैनन्। विवादमा तानिएर राजीनामा दिएका पूर्व गृहमन्त्री गुरुङमाथि छानबिन भने भएको छैन। त्यसबारे उनी आफैले टिप्पणी गरेपछि बिहिबार पूर्व न्यायाधीशको नेतृत्वमा एक समिति गठन गरिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस सहित विपक्षी दलहरूले भने गुरुङलाई चोख्याएर मन्त्रीमा फर्काउन गृह मन्त्रालय नेतृत्वविहीन राखिएको टिप्पणी गर्दै आएका छन्।
0: मालेखाको 63 प्रतिवेदन बेरुजुर 7.5 खर्ब शीर्षकमा नागरिक दैनिकले खबर छापेको छ। हरेक वर्ष मुलुकको बेरुजु बढेको बढी छ। मालेखा परीक्षकको कार्यालयले 63 वार्षिक प्रतिवेदन अनुसार मुलुकको कुल बेरुजु 7.5 खर्ब नागेको जनाएको छ। मालेखा परीक्षक कार्यालयले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेललाई उक्त प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा आर्थिक वर्ष 81-82 बेरुजु रकम 7.55 खर्ब रुपियाँ बराबर पुगेको जनाइएको छ। मालेखा परीक्षकको कार्यालयका अनुसार आर्थिक वर्ष 81-82 संघीय, प्रदेश, स्थानीय तह, संगठित संस्था र संघीय कानूनद्वारा तोकिएका अन्य संस्था तथा समितिको गरी 94.84 करोड बराबरको लेखा परीक्षण गरिएको छ। कार्यालयका अनुसार गत भदौ 23 र 24 जेन्जी आन्दोलन र घटनाका कारण 179 कार्यालय तथा निकायको पनि लेखा परीक्षण गरिएको छैन। ती कार्यालय तथा निकायको लेखा र सो सम्बन्धी श्रेष्ठता पेश नभएको तथा कागजात चलेका कारण 1.47 करोड बराबरको लेखा परीक्षण भएको छैन।
1: गत मंगसिर 27-29 एघारौं महाधिवेशनबाट केपी शर्मा ओलीलाई तेस्रो पटक अध्यक्ष बनाएको नेकपा एमालेमा नयाँ अन्तर्सङ्घर्षको संकेत देखिएको छ। त्यसले संस्थापन र इतर समूह बीच दूरी मात्रै बढाएको छैन, सिङ्गो पार्टी पंक्तिमा उकुस मुकुस बढेको छ। प्रतिनिधि सभामा नमिठो हार बेहोरेको एमालेभित्र नेतृत्व परिवर्तनको मुद्दामा मोर्चाबन्दी सुरु भएको हो। 21 फागुनको चुनावबाट एमाले 25 सीटमा खुम्चिएको छ। निर्वाचन परिणामपछि एमालेभित्र नीति र नेतृत्व परिवर्तनको बहस सुरु भएको हो। अध्यक्ष ओलीलाई हटाउन विगतमा उनकै विश्वास पात्र, उपाध्यक्ष विश्व पौडेल र महासचिव शंकर पोखरेल सहितका नेताहरू एक ठाउँमा उभिएका छन्। तत्काल पार्टीको बैठक बस्यो भने हामी ओलीलाई राजीनामा दिन खुल्ला रूपमा भन्छौ, कार्यकर्तासँग उपाध्यक्ष विष्णु पौडेलले भनेका छन्। दोस्रो पुस्ताका यी नेताहरू पार्टी हारको समीक्षासँगै नेतृत्व फेरेर जानुपर्ने निष्कर्षमा पुगिसकेका छन्। उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले ओलीलाई भेटेरै नेतृत्व हस्तान्तरणको विधि र प्रक्रिया सुझाउन पनि आग्रह गरिसकेका छन्। अघिल्लो शनिबार गुण्डुमै पुगेर उनीहरूले ओलीलाई भेटेका थिए। उनीहरूको प्रस्तावमा ओलीले ठोस जवाब त दिएनन्, तर एउटा अर्थपूर्ण टिप्पणी भने गरेका छन्। ठिक छ, लाग्नुहोस्, तर पार्टी चाहिँ नफुटाउनु होला। ओलीको भनाईलाई उद्धृत गर्दै एकजना एमाले नेताले भनेका छन्, गुण्डुमा पोखरेल र पौडेलले गरेको संयुक्त भेटमा मुलुकको समग्र राजनीतिक अवस्था, राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति र पार्टीभित्र युवाहरूको बढ्दो दबावका सम्बन्धमा ओलीलाई ब्रिफिङ सहित आफ्नो विचार खुलस्त पारिएको थियो। सोही परिवेशलाई मध्यनजर गर्दै अध्यक्ष ओलीले पार्टी नेतृत्व छाड्ने वातावरण निर्माणको उपायका बारेमा समेत छलफल भएको एमालेका एक पदाधिकारीले बताएका छन्।
0: कफिनमा फर्किए 1273 शीर्षकको खबर छ। घरको आर्थिक अवस्था सुधार्ने, परिवारलाई सुख दिने र उज्जवल भविष्य बनाउने सपना बोकेर हरेक दिन हजारौं नेपाली युवा रोजगारीका लागि विदेश जान्छन्। तर त्यही सुनौलो सपनाको खोजीमा विदेशिएका कतिपय नेपालीका लागि वैदेशिक रोजगारी कमाईको अवसर नभएर जीवनकै अन्तिम यात्रा बन्न पुगेको छ। रोजगारीको खोजीमा गएका धेरै युवा बाकसमा फर्किन थालेपछि वैदेशिक रोजगारीको यथार्थ क्षण पीड़ादायी बनेको छ। वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्यु हुने क्रम दिन प्रतिदिन बढ्दो छ। वैदेशिक रोजगार बोर्डको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष 82-83 साउनदेखि वैशाख 28 10 महिनामा मात्रै वैदेशिक रोजगारीका क्रममा विभिन्न देश पुगेका 1273 नेपालीले ज्यान गुमाएका छन्। तीमध्ये 44 महिला छन्। आफ्नो परिवारको आर्थिक अवस्था सुधार्ने आशामा विदेशिएका महिला तथा पुरूष दुवैले विदेशमै अकालमा ज्यान गुमाउनु परेको बोर्डको तथ्याङ्कले देखाएको छ। यो तथ्याङ्क केवल श्रम स्वीकृति लिएर गएका र बोर्डबाट क्षतिपूर्ति पाउनेहरूको हो। अवैध रूपमा वा श्रम स्वीकृति नवीकरण नगरी बसेकाहरूको मृत्यु संख्या जोड्ने हो भने यो आँकडा अझै भयावह हुने निश्चित छ। तर सरकारसँग त्यसको यकिन तथ्याङ्क छैन। औसतमा दैनिक 4 सब बाकसमा आउने गरेको बोर्डका अधिकारीहरू बताउँछन्। वैदेशिक रोजगार बोर्डका निर्देशक भूपेन्द्र सापकोटाका अनुसार मृत्यु दर बढ्नुमा विदेश जाने श्रमिकको संख्या पनि बढ्दै जानु प्रमुख कारण रहेको छ।
1: विभागले व्यवसाय गर्नै त्रसित बनाएको व्यवसायीहरूको गुनासो शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा खबर छापिएको छ। वैदेशिक रोजगार विभाग र म्यान पावर व्यवसायीहरू बीचको सम्बन्ध चिसिने खतरा बढेको छ। विगतमा वैदेशिक रोजगारीका क्रममा देखा पर्ने समस्या समाधानका लागि पत्राचार गर्ने, त्यसपछि परस्पर छलफल र सहकार्यका आधारमा समाधान खोज्ने गरेका विभागका कर्मचारी नयाँ सरकार गठन लगत्तै समस्या समाधानका लागि लचक हुनुभन्दा प्रधानमन्त्री कार्यालयको ट्युसन भन्दै कानून देखाएर व्यवसाय तर्साउने क्रम बढेको व्यवसायीहरूको आक्रोश छ। शुक्रबार वैदेशिक रोजगार व्यवसायीहरू अनुगमनका नाममा विभागका कर्मचारीबाट छापा मार्ने र तर्साउने गैर प्रशासनिक शैलीको व्यवहार भइरहेको गुनासो लिएर विभागमा पुगेका थिए। प्रधानमन्त्री कार्यालयमा रहेको हेल्लो सरकारमा गुनासो आएको र सोही गुनासो सम्बोधनका लागि माथिको निर्देशन अनुसार भन्दै केही कर्मचारीले म्यान पावर व्यवसायमाथि फौजदारी अपराधको अनुसन्धान शैलीमा कार्यालयमा छापा मार्ने क्रम बढेको भन्दै त्यस्ता गतिविधिले समस्या समाधान नहुने व्यवसायीहरूको गुनासो छ।
0: एकै वर्षमा 8,000 भन्दा बढी बाल बालिका अपहरणमा परेको पाइएको छ। आर्थिक वर्ष 81-82 राष्ट्रिय बाल अधिकार परिषदले हराएका वा अपहरणमा परेका 8,179 बाल बालिकाको उद्धार नै गरेको हो। हराएका बाल बालिका मध्ये 575 खोज तलास जारी रहेको राष्ट्रिय बाल अधिकार परिषदले जनाएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको 63 वार्षिक प्रतिवेदन अनुसार व्यवहारिसे फेला परेका 409 सड़क बालबालिका 204 समेत गरी कुल 8,792 बालबालिकाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये 2,285 बालक र 5,690 बालिका समेत गरी 7,975 परिवारसँग पुनर्मिलन गराइएको छ। 216 अस्थायी पुनर्स्थापना केन्द्रमा राखिएको छ भने 601 बालबालिकाको स्पष्ट विवरण खुल्ने गरी प्रतिवेदन तयार पनि गरिएको छैन।